0: 98 78 20 935 98 6 82 29 133 र 98 6 55 55 606
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिलै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
5: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083 590 693।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो।
7: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576।
1: सूचना
10: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083 524 442, मोबाइल नम्बर 98 580 40 913 र 97 054 67 993।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी, सामसङ, औरा, स्काईओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98.5। कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर

0: 715 सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
0: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
0: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: रेडियो भेरी एफएम
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट।

0: Feel the energy.
1: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल साउन 9 गते शनिबार, सन 2026 जुलाई 25 तारीक असार शुक्ल पक्षको हरिशयनी एकादशी तिथि।
3: काया कैरन का साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्र कुसान किसान
4: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
1: आज वार्षिक उत्सव मनाउँदै गरेको रोल्पाको रेडियो रोल्पा 93.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
2: सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति, न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न सरकारको चुनौती।
1: कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा डुबेर ज्यान गुमाउनेमा बाल बालिका धेरै, समुदाय स्तरमा जनचेतना बढ़ाउनु पर्ने खाँचो।
2: बर्ड फ्लू नियन्त्रणमा आउन थालेको पशु सेवा विभागको भनाई, जोखिम टरि नसकेकोले जैविक सुरक्षा र निगरानीलाई निरन्तरता दिन किसानलाई आग्रह।
1: भारतमा आन्दोलन गरिरहेको सीजेपीका दुई मागमा सरकार सकारात्मक, शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी।
2: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित।
3: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ लॉ मा 5 वर्षे कानून विषय बीएएलएलबी मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ लॉ, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति निकालेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले हिजो संयुक्त विज्ञप्ति निकालेर सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको दावी गरेका छन्। सरकारले भने राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दवाब दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले संयुक्त विज्ञप्ति निकालेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति निकालेर तीनवटै संस्थाले बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्। सर्वोच्च अदालतका तीन न्यायाधीश प्रधान रेग्मी र फुयालले राजीनामा दिन अस्वीकार गरे महाअभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्टहरू भएका छन्। विज्ञप्तिमा उल्लेख छ, ती संस्थाले नेपालको संविधान अन्तर्गत महाअभियोगका लागि संवैधानिक आधार पूरा गर्ने सार्वजनिक रूपमा उल्लेख गरिएको त्यस्ता कुनै पनि आरोपहरू बारे जानकारी नभएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनीहरूले न्यायिक सुधार आवश्यक हुन सक्ने भए पनि नेपाल सरकारको यस्तो सुधार प्रक्रियाले न्यायिक स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिता तथा विधिको शासनलाई कमजोर बनाउने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। तीन अन्तर्राष्ट्रिय संस्थाले भने जस्तो सरकारका तर्फबाट न्यायालयमाथि कुनै पनि हस्तक्षेप नभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बताउनुभयो। उहाँले सरकारले न्यायाधीशहरूमाथि महाअभियोग वा अरू कुनै पनि कार्यवाही गर्ने भने र नसोचेको बताउनुभयो। नेपालको न्यायालयका सम्बन्धमा विज्ञप्ति निकाल्ने संस्थाहरूलाई मन्त्री गौतमले भन्नुभएको छ, जसले विज्ञप्ति निकाल्नुभयो विज्ञप्ति निकाल्नेहरूले पनि पुष्टि गर्नुपर्छ, उहाँहरूले आरोप लगाएर मात्रै हुँदैन। यस्तै राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले पनि सर्वोच्चका न्यायाधीशलाई राजीनामाका लागि दवाब दिने बारे सरकार र पार्टीमा कुनै छलफल नभएको र छलफल गर्ने विषय पनि नभएको बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
2: सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाबदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रूचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्तापक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसद बीचको संवादलाई कमजोर बनाएको छ। संघीय संसदका दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ, तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न चुनावपछि गठित प्रतिनिधि सभाको झण्डै चार महिनाको अवधिमा जम्मा तीनजना सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने तीन सांसद विपक्षी दलका मात्र छन्। संसदमा हराउँदै प्रश्न शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: दुर्गम क्षेत्रमा जटिल प्रसूति हुँदा हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पुर्याउने गरिएको छ। कहिलेकाहीँ समयमै उद्धार हुन नसकेर कतिपयको ज्यानै जाने गरेको छ। किशोरा अवस्थामै गर्भवती बनेका धेरैले प्रसूति प्रक्रिया, सम्भावित जोखिम र त्यसका लागि आवश्यक तयारी बारे थाहा नै पाएका हुँदैनन्। त्यसैले पनि आमा र शिशुको स्वास्थ्यमा जटिलता निम्तिने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल बहुसूचक सर्वेक्षण 2081-82 अनुसार बाल विवाह दर सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा छ। 20-24 वर्ष उमेर समूहका विवाहित व्यक्ति मध्ये 18 वर्ष नपुग्दै विवाह गर्ने कर्णाली प्रदेशमा सबैभन्दा धेरै 41% छन्। कोशीमा 24.2%, मधेसमा 38.8%, बागमतीमा 20.9%, गण्डकी गण्डकीमा 21.5%, लुम्बिनीमा 21.6% र सुदूरपश्चिममा 26%ले 18 वर्ष नपुग्दै विवाह गर्ने गरेका छन्। नेपाल सरकारले आर्थिक वर्ष 2075-76 शुरू गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम तथा यातायातको पहुँच नपुगेका ठाउँका बासिन्दाका लागि जीवन रक्षक कार्यक्रम बनेको छ। विशेष गरी गर्भवती तथा सुत्केरी अवस्थामा जटिल देखिएका महिलाको आकस्मिक उद्धार गरी समयमा अस्पताल पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। अवैध उद्धार गरिएका मध्ये 19% सुत्केरी 20 वर्ष मुनिका छन्। कम उमेरमै विवाह र गर्भधारणका कारण स्वास्थ्य जटिलता निम्तेर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कर्णालीमा गएको आर्थिक वर्षमा 11 महिलाले सुत्केरी हुन नसक्दा ज्यान गुमाए। पछिल्ला 4 वर्षमा 777 नवजात शिशुको ज्यान गुम्यो। जोखिममा किशोरी आमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: फेरि पनि जोखिमकै प्रसंग, नेपालमा डुबेर ज्यान गुमाउने घटना वृद्धि हुँदै गएका छन्। बर्खायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर हरेक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले डुबेर हुने मृत्युलाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको बताउनुभयो। डुबेर हुने दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षबीच समन्वय हुनुपर्ने भन्दै वहाँले समुदाय स्तरमा जनचेतना अभिवृद्धि तथा रोकथामका कार्यक्रम प्राथमिकताका साथ अगाडि बढ़ाएको बताउनु भएको छ। सचिव देवकोटाका अनुसार विद्यालय तहदेखि पौड़ी तथा जल सुरक्षा शिक्षा विस्तार गर्ने, जोखिमयुक्त जलाशय वरिपरि सुरक्षात्मक संरचना निर्माण गर्ने, बाढ़ी पूर्व चेतावनीलाई प्रभावकारी बनाउने, स्थानीय तहको उद्धार क्षमता सुदृढ़ गर्ने तथा अभिभावकको निगरानी बढ़ाउने हो भने डुबेर हुने अधिकांश घटना रोक्न सकिन्छ। संगठनले सन् 2035 विश्वव्यापी रूपमा डुबेर हुने मृत्यु दर 35% घटाउने लक्ष्य लिएको छ। यसैबीच आज विश्व डुबान रोकथाम दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागि हो। डुबेर मृत्यु हुनेमा बाल बालिका धेरै शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: काया कैरनमा उलागबाट राहदानी, लाइसेन्स, प्रमाणपत्र घर दैलोमै पुर्याउने कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति, न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको पुष्टि

0: छन् त्यही व्यक्तिको हातमै पुर्याएको छ, घरमै पुर्याएको छ। हुम्ला जिल्ला बाहेक 76 जिल्लाबाट सुरु भएको छ।
1: यसरी सेवा दिइरहँदाखेरि के कस्ता समस्याहरू अहिले भोगिरहनु परेको छ?
0: सबभन्दा ठुलो समस्या भनेको अहिले हुलाकमा चाहिँ जनशक्तिहरू कम छ, क्या कर्मचारीहरू चाहिँ कमसँग रिटायर हुँदै जानुभएको छ, त्यसको सट्टा नयाँ कर्मचारी थपिएको पनि छैन। अर्को कुरा हलतारा हुलाकी पनि धेरै ठाउँमा खाली छ, त्यो नियुक्तिको प्रक्रिया बढाउन चाहिँ हामीले भर्खरै कार्यविधि पठाएका छौँ। त्यही हुनाले हाम्रो प्रमुख समस्या भनेको अहिले जनशक्ति हो। अब अर्को प्रभारी साधन नभएका हुलाकहरू पनि छन्, किनभने हाम्रो हुलाकहरू अहिले स्थानीय स्तरसम्मै स्थानीय पालिका स्तरसम्मै फैलिएको हुनाले प्रत्येक पालिकामा कम्तीमा एउटा बाइक स्कुटर जे भए पनि सवारी साधन भइदिएको भए सजिलो हुन्थ्यो। अहिले पालिका स्तरसम्म पनि हामीले सकेसम्म अब एउटा कम्प्युटर चाहिँ पुर्याउने प्रयास चाहिँ गरेको छौँ, त्यही पनि सबै ठाउँमा पुर्याउन सकेको छैनौँ सर। त्यही त हो नि। अर्को चाहिँ हामीले घर घरमा राहदानी लाइसेन्स शैक्षिक प्रमाणपत्र पुर्याउँदाखेरि चाहिँ उहाँले चाहिँ वास्तवमा सरकार त हाम्रो घरमै आइपुग्ने रहेछ नि त, ढोकामै आइपुग्ने रहेछ नि त। लाइसेन्स राहदानी त बोकेको थिएन उसले, खालि चिठी पत्र मात्रै बोकेको थियो। तर अहिले त एकदम मानिसहरूको जुन आवश्यकतासँग गाँसिएको विषय पनि उहाँहरूको घरसम्मै पुग्दाखेरि त उहाँहरू त एकदमै खुसी हुनुहुन्छ सर।
1: नागरिकले केही शुल्क बुझाउनु पर्छ कि अतिरिक्त केही प्रक्रिया गर्नुपर्छ कि भन्ने खालको एउटा बुझाइ पनि रहेछ, यस्तै हो कि केही फरक हो यसमा?
0: हुलाक चाहिँ अब हाम्रो देशको मात्रै कानूनले भन्दा पनि अन्तर्राष्ट्रिय स्तरमा पनि सदस्यता जनाएको छ, युपियु आईएपिपियु भन्ने होइन, यो विश्व हुलाक संघ एसिया प्रशान्त हुलाक संघको पनि सदस्यता हुनाले त्यसको पनि नियम कानून हामीले मान्नुपर्छ। यहाँबाट धादिङ पुर्याए पनि यहाँबाट काठमाडौँबाट जुम्ला पुर्याए पनि हाम्रो रेट एउटै हो, त्यो चाहिँ केजीको हिसाबले हाम्रो रेट हुन्छ। जस्तै हामीले पासपोर्ट चाहिँ व्यक्तिको घरमा पुर्याउँदाखेरि 55 रुपियाँ बढी लाग्ने हो, ढुवानी खर्च हो। व्यक्ति आफैले दिन पर्यो अथवा उसले टिकट टाँसेर पहिले खान छोड्नु पर्यो र त्यही लगिदिन्छ।
1: अरू कार्यालयहरू बिच चाहिँ कसरी समन्वय भइरहेको छ अहिले पछिल्लो समय?
0: पछिल्लो चोटि गरेको भनेको नेपाल टेलिकमसँग गर्यौं। नेपाल टेलिकमको सामान चाहिँ 80 साउन 1 गतेबाट बोक्न थालिसक्यो। अब उहाँहरूको प्रस्ताव के छ भने सिम पनि बोकिदिन पर्यो भन्ने छ। सिम कार्डको लागि चाहिँ उहाँहरूले एउटा सफ्टवेयर विकास गर्दै हुनुहुन्छ। शैक्षिक प्रमाणपत्र ढुवानी गर्न थालिसकेको छौँ सर। हामीले 263 शैक्षिक प्रमाणपत्र खुल्ला विश्वविद्यालयको है, टियुमा चाहिँ हाम्रो सम्झौता हुन सकेको छैन, होइन, प्रक्रियामै छ। अर्को चाहिँ हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग हामीले सम्झौता गरेर यो प्रयोगशाला नमुना पनि, अनि त्यो चाहिँ हामीले 17 अस्पतालहरूमा 1359 थान पुर्याइसकेको छौँ। त्यस्तै स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको सामग्री पनि हामीले ढुवानी गर्न थालिसकेको छौँ। अनि हाम्रो स्वास्थ्य बिमा बोर्डसँग पनि पछिल्लो चोटि सम्झौता भएर 77 जिल्लामा हामीले सेवा पुर्याइरहेको छौँ, उहाँहरूको पनि छ। अहिले त हामी त अफिस अफिसमा गएर विभाग मन्त्रालयमै गएर सरकारी निकायहरूमै गएर हामीसँग सम्झौता गर्नुहोस्, हुलाकले चाहिँ यस्तो सेवा दिन्छ, यो रेटमा दिन्छ, यति सस्तोमा दिन्छ भनेर हामीले उहाँहरूलाई बुझाउने कोसिस पनि गरेको छौँ। अनि कतिपय ठाउँमा चाहिँ बाटो चाहिँ आफै पनि इन्ट्रेस्ट भएर आउनुभएको छ।
2: उहाँ हुनुहुन्थ्यो हुलाक सेवा विभागका निर्देशक तथा प्रवक्ता सपना कुमारी भट्टराई। फेरि पनि खबरकै सिलसिला, गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो। पानी परे पनि काठमाडौँ जोड्ने दुई मुख्य सड़कको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो 4 वर्षमा करिब 5 करोड़ रूपियाँ खर्च भएको छ। यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ। पछिल्लो 90 दिनमा नेपालमा मेटा मार्फत हुने सामाजिक राजनीतिक विज्ञापनमा विदेशी मीडिया तथा अन्तर्राष्ट्रिय एजेन्सीको सक्रिय उपस्थिति देखिएको छ। सन् 2022 सेप्टेम्बरदेखि अहिलेसम्म नेपालबाट सामाजिक मुद्दा, चुनाव र राजनीतिसँग सम्बन्धित विज्ञापनमा 3,66,850 अमेरिकी डलर खर्च भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ। नेपाली रूपियाँमा यो खर्च 5,75,00,000 हुन आउँछ। 4 वर्षमा सबैभन्दा धेरै युनिसेफले 316 विज्ञापनका लागि $20,080 खर्चेको छ। दोस्रोमा एकीकृत नेपालले $14,083 र तेस्रोमा माई भोइस काउन्ट्सले $8,656 खर्चिएका छन्। सामाजिक मुद्दा, चुनाव र राजनीति सम्बन्धी फेसबुक विज्ञापनमा 4 वर्षमा 5 करोड़ भन्दा बढ़ी खर्च शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: काठमाडौँ युनिभर्सिटी धुलिखेल हस्पिटल काठमाडौँमा

0: र डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
2: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
0: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: me a
1: extreme energy drink.
2: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
4: बसिरहेका छोरा मातृ स्नेहबाट वञ्चित हुन पाउँदैनन्। भिडियोमा देखिएको स्तब्धमार गराएको शिशु भने नेपाल बाल संगठनबाट गएको शनिबार उद्धार गरिएका 17 दिने बालिका हुन्। मन्त्री बादीले गएको आइतबार ती शिशुलाई स्तनपान गराउनु भएको हो। जब मैले उनलाई काखमा राखे आफ्नै बाबु सम्झिए थाहै नपाई आँखा रसाउन थालेछ। मन्त्री बादीले भन्नुभयो, 12 वर्षको उमेरदेखि बाल गृहमा हुर्किरहेकी उहाँलाई बाल बालिकाको मुद्दाले छिटो छुन्छ। जिन्दगीमा न सांसद कहिले हुन्छ सोचेको थिए, न मन्त्री अचानक जिम्मेवारी पाए, तर जुन मन्त्रालय पाए त्यसलाई म नजिकबाट रिलेट गर्न सक्थे। मन्त्री बादीले भन्नुभएको छ। मन्त्री बादीले जब उद्धार गरिएको शिशुलाई स्तनपान गराइन् शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: अब विदेशका खबर। भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका दुई मागमा सरकार सकारात्मक भएको छ। सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्गा र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गर्नुभएको थियो। वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ। तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षा मन्त्रीको राजीनामाबारे निर्णय हुन बाँकी छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताउनु भएको छ। परीक्षामा हुने प्रश्नपत्र चुहावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षा मन्त्री प्रधानको राजीनामा कडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कड़ा हुने सीजेपीले चेतावनी दिएको भारतीय संचार माध्यमले जनाएका छन्। विदेशकै अर्को प्रसंगमा फ्रान्स र स्पेनमा डडेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको संख्या 1,40,000 नाघेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिको विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने जिरोन र ल्याण्ड क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सीमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डडेलोका कारण 30,000 सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ। यस्तै 20,000 भन्दा धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन दिएको छ। म्याड्रिडमा लागेको डडेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई कठिनाई भइरहेको छ।
4: अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपमा लगातार तेस्रो खेलमा पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भयो। पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघि आफ्ना दुई खेल 3-0 सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र काजकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित्ने निकाल्नुपर्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछन्।
5: कायाकै रनमा अब केही खबर संक्षेपमा। नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग सिस्ने खोला नागडुंगा पर्सी सोमबारदेखि संचालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानिज राजदूत मायादा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल अध्यक्ष मिजुकी माछा जकुले लगायतको उपस्थितिमा पर्सी सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले पर्सी सुरुङ मार्गको उद्घाटन हुने जानकारी दिनुभयो। तर त्यो दिन एम्बुलेन्स, सुरक्षा निकाय लगायत आकस्मिक सेवाका गाड़ीलाई मात्र खुला हुनेछ। त्यस्ता गाड़ीको आगमनका आधारमा सुरुङ मार्गको प्राविधिक परीक्षण पनि हुनेछ उहाँले भन्नुभयो। त्यसपछि साउनको अन्तिम हप्ता वा भदौको पहिलो हप्तादेखि अरू नियमित गाड़ीलाई पनि सुरुङ मार्ग खुला हुने सड़क विभागले जनाएको छ।
4: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गर्ने बताउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी संगठनद्वारा हिजो आयोजित पाँचौं नेपाल फोरम अन माइग्रेशन एण्ड डेभलपमेण्ट सम्बन्धी सम्मेलनमा मन्त्री यादवले सरकारले 2072 लागू गरेको निशुल्क भिसा र टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया शुरू गरेको जानकारी दिनुभयो।
5: विभिन्न निकायका अनुमति प्रक्रियाको उल्झनले बन्जी, जिपलाइन, वाटर पार्क र मोटर बोट जस्ता एडभेञ्चर टुरिज्ममा गरिएको करोड़ौं लगानी जोखिममा परेको खबर कान्तिपुरले लेखेको छ।
4: उन्नत तथा विकासे जातका बालीको विस्तारसँगै रैथाने धान, मकै, तरकारी लगायतका स्थानीय बाली क्रमशः लोप हुन थालेका छन्। किसानका अनुसार केही स्थानीय प्रजाति पूर्ण रूपमा हराइसकेका छन् भने कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन्। यसले ग्रामीण क्षेत्रमा सामाजिक आर्थिक प्रभाव पारेको उनीहरूको बुझाइ छ। यस्तै रैथाने बालीसँगै संस्कृति पनि हराउँदै गएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: बढ़दो तापक्रम, वर्षाको बदलिदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन, भाइरस फैलावट र संक्रमण समय अवधिमा परिवर्तन ल्याइरहेको वैज्ञानिक अध्ययनको निष्कर्ष रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ।
4: सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड़ अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेशन सिस्टम एबीआईएस फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ। सरकारले आईडेमियाको माउ कम्पनी आईएन ग्रुपबाट खरिद गर्ने निर्णय गरे

0: दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको
0: दिदा इष्ट लिदा दुष्ट।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति। न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न सरकारको चुनौती।
1: कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा डुबेर ज्यान गुमाउनेमा बाल बालिका धेरै। समुदाय स्तरमा जनचेतना बढ़ाउनु पर्ने खाँचो।
0: बर्ड फ्लू नियन्त्रणमा आउन थालेको पशु सेवा विभागको भनाई। जोखिम टरी नसकेकोले जैविक सुरक्षा र निगरानीलाई निरन्तरता दिन किसानलाई आग्रह।
1: भारतमा आन्दोलन गरिरहेको सीजेपीका दुई मागमा सरकार सकारात्मक। शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी।
0: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। मोटरसाइकल पछाडि बसेर स्टन देखाएर हिँड्ने सांसदलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसदले यसै गरी सर्कसमा जस्तो मोटरसाइकल पछिल्लोतिर खुट्टा मात्रै टेकेर उभिएर भिडियो खिच्दैछन् अनि जोसका साथ भन्दैछन् लौ गाइज ट्राफिक नियमको पालना गरौं। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत। फोन नम्बर 083 582 148 र 520 702।

0: सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको निगमको दावी, ग्यास नपाएको उपभोक्ताको गुनासो।
1: प्रदेश अस्पताल सुर्खेतभित्र रहेको फिस्टुला उपचार केन्द्रमा 43 जिल्लाका बिरामीले सेवा लिँदै अरू बिरामी रहेकाले लक्ष्य पूरा गर्न चुनौती।
0: पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढ़्यो।
1: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार, उपाधिको प्रमुख दावेदार पाकिस्तानसँग सोझो सेटमा पराजय।

0: पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। उपभोक्ताले खाना पकाउन एलपी ग्यास नपाएको गुनासो बढ़ेका बेला नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ। निगमले भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको भन्दै अभाव नभएको बताएको हो। निगम सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले पछिल्लो समय अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गर्ने प्रवृत्तिले वितरणमा केही प्रभाव परेको बताउनु भएको छ। उपभोक्ताको सहजताका लागि एक व्यक्ति एक सिलिण्डरको व्यवस्था लागू गरी अधिकृत विक्रेता मार्फत बिक्री गर्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ। प्रमुख घिमिरेले विभिन्न कम्पनीका एलपी ग्यास 14.2 केजीको प्रति सिलिण्डर 2060 बिक्री वितरण भइरहेको पनि बताउनु भएको छ। नेपाल ग्यासका 320 सिलिण्डर वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी ट्रेड एण्ड सप्लायर्समा वितरण गरिने व्यवस्था गरिएको पनि निगमले जनाएको छ। निगमले उपभोक्तालाई अधिकृत विक्रेताबाट मात्र ग्यास खरिद गर्न अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न पनि भनेको छ। यसैगरी तोकेको मूल्यभन्दा बढ़ी रकम असुल गरेको मौजात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रूपमा सञ्चय गरेको जानकारी भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ।
0: कर्णालीमा अब 25 लाखसम्मको कृषि आयमा कर नलाग्ने व्यवस्था गरिएको छ। कर्णाली प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्णाली प्रदेश आर्थिक ऐन 2083 कृषि आयकरमा हेरफेर गरेको छ। अब 25 लाख रूपियाँसम्मको कृषि आय हुने किसानले 1 रूपियाँ पनि कर नतिर्नुपर्ने व्यवस्था गरिएको बताइएको छ। यसअघि 5 लाखसम्मको आयमा मात्र करको छूट व्यवस्था गरिएको थियो। कृषि आयमा हुने सो घोषणालाई विश्वास गर्दै सरकारले साना र मध्यम किसानलाई करको दायराबाट बाहिर राखेर हौसला प्रदान गर्ने नीति लिएको मन्त्री विनोद शाहले बताउनु भएको छ। 25 लाखदेखि 50 लाखसम्मको आयमा जम्मा 1% कर लाग्नेछ भने 1 करोड़भन्दा माथिको आयमा 1.75% कर लाग्ने नयाँ व्यवस्था गरिएको छ। सरकारले खेतीयोग्य जमीन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ल्याइएको यसअघिको नीति भने हटाएको छ। यस्तै नयाँ ऐनको अंशभण्डामा लाग्ने करमा पनि नयाँ ऐनमा व्यापक कटौती गरिएको छ। गत वर्ष 30 लाखसम्मको सम्पत्ति बाँडफाँड गर्दा 1.5% कर तिर्नुपर्ने व्यवस्थालाई घटाएर यस वर्ष 0.2% मात्र कायम गरिएको छ। यस्तै 2 करोड़भन्दा माथिको सम्पत्तिमा लाग्ने 2.5% करलाई घटाएर 0.5% झारिएको छ। यसले पैतृक सम्पत्ति बाँडफाँडमा हुने आर्थिक भारलाई झण्डै 90% कम गर्ने सरकारी दावी छ।
1: प्रदेश अस्पतालभित्र रहेको फिस्टुला उपचार केन्द्रमा 43 जिल्लाका बिरामीले पिसाब चुहिने समस्या फिस्टुला रोगको शल्यक्रिया सहितको उपचार सेवा लिने गरेका छन्। नेपालभित्र मात्र नभएर छिमेकी देश भारतबाट पनि फिस्टुलाको उपचार सेवा लिएर फर्कने गरेको केन्द्रले जनाएको छ। साइनिङ अस्पताल आईएनएफ नेपाल सुरक्षितले भवन उपकरण र सेवासहित प्रदेश अस्पताललाई 2081 सालमा हस्तान्तरण गरेको थियो। सन् 2009 फिस्टुलाको निशुल्क उपचार सेवा शुरू भए पनि हालसम्म 562 जनाले मात्रै सेवा लिएका छन्। नेपालभित्रका 42 जिल्लाका बिरामीले सेवा लिएका छन् भने 18 जना भारतका बिरामी रहेका छन्। फिस्टुला उपचार केन्द्रका सेक्सन प्रमुख कान्त प्रसाद सुवेदीले हालसम्मको प्रगति समीक्षा सार्वजनिक गर्दै 17 वर्षको अवधिमा 562 जना बिरामीको 678 शल्यक्रिय उपचार भएको पनि बताउनु भएको छ। सबैभन्दा धेरै सुर्खेतका 66 जनाले पूर्ण सेवा लिएका छन् भने त्यसपछि कपिल वस्तुका 38 जना बाँकेका 38 जनाले सेवा लिएका छन्। यस्तै उहाँले कैलालीका 30 जना बैतडीका 25 असामका 23 र कालीकोटका 20 जना तथा दाङका 20 जना बर्दियाका 19 दुठानका 18 जना स्याङजा र रूकुम पश्चिमका 17 जनाले यस केन्द्रबाट सेवा लिएको बताउनुभयो। यो अवधिमा भारतबाट पनि 18 जनाले सेवा लिएको उहाँको भनाइ छ। विभिन्न पालिकाहरूमा पनि यसको उपचार प्रक्रिया लगायत सबै विषयमा आमासम्म स्वास्थ्य कार्यकर्ताहरूलाई सचेत गराउने काम पनि जारी रहेको छ। रोगको उपचार लगायत सम्पूर्ण खर्च निशुल्क छ भने उपचार अवधिभर खाना र बस्न सुविधा पनि उपलब्ध भएकाले बिरामीले निशुल्क उपचार सेवा बारे पर्याप्त जानकारी पाउन नसकेको उहाँको बनाइरहेको छ।
0: यस्तै गत आर्थिक वर्षमा फिस्टुला जाँच 90 जनालाई गरिएकोमा यस वर्ष 95 जनाको गर्ने लक्ष्य रहेको छ भने गत वर्ष 60 जनाको शल्यक्रिया भएकोमा यस वर्ष 65 जना पुर्याउने योजना रहेको छ। अझै पनि लान्छना विभेद भोग्ने डरले अरूले थाहा पाउने हुन् कि भन्ने त्रासले पनि फिस्टुलाका बिरामीहरू उपचारमा कम आउने गरेको उहाँले बताउनु भएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीलाई लक्षित गरी सुर्खेतमा सञ्चालन रहेको केन्द्रमा महिलाले ठूलो सेवा पाउने गरेको केन्द्रका सेक्सन प्रमुख सुवेदीले बताउनु भएको छ। केन्द्रमा 1700 सञ्चालन रहेको पनि उहाँले बताउनु भएको छ। सन् 2030 फिस्टुला अन्त्य गर्ने लक्ष्य राखिए पनि उपचारमा कम बिरामी आउँदा चुनौती भने देखिएको उहाँले बताउनु भएको छ। अझै बिरामीहरू लुकेको अवस्थामा रहेकाले सबैले खोजी गरी उपचारमा ल्याउन सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। प्रदेश अस्पतालका निर्देशक डाक्टर गणेश थापाले केन्द्र स्थापना भएपछि फिस्टुलाको उपचार सहज भएको बताउनु भएको छ। उहाँले पिसाब चुहिने रोगबाट महिलाहरूले बढ़ी तनाव भोग्नुपर्ने हुँदा अब सुर्खेतबाट निशुल्क उपचार हुन्छ भन्ने व्यापक प्रचार गरे बिरामीलाई उपचारको दायरामा ल्याउनु पर्नेमा जोड़ दिनु भएको छ। उपचार पद्धति महँगो भए पनि निशुल्क भएका कारण सहज बन्दै गएकाले बिरामीले लाभ लिनुपर्ने उहाँले बताउनु भएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर साईले फिस्टुला उपचारलाई अब बिरामीसँग बीमासँग जोडेर लैजान सकिने बताउनु भएको छ। उहाँले नेपालमा करिब 3,000-4,000 बिरामी भए पनि उपचारमा 500-600 जना मात्र आउने गरेको हुँदा अझै धेरै बिरामीहरू उपचारको पहुँचभन्दा बाहिर रहेको उल्लेख गर्नुभएको छ। प्रमुख साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका प्रमुख ललित बहादुर सारूले फिस्टुला उपचार केन्द्रले पिसाब चुहिने समस्याबाट पीड़ित महिलाहरूको उपचारमा योगदान पुर्याएको उल्लेख गर्नुभएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएमहरूमा हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको निगमको दावी, अझै ग्यास नपाएको उपभोक्ताको गुनासो, प्रदेश अस्पताल सुर्खेतभित्र रहेको फिस्टुला उपचार केन्द्रमा 43 जिल्लाका बिरामीले सेवा लिँदै अझै बिरामीहरू लुकेको अवस्थामा रहेकाले लक्ष्य पूरा गर्न चुनौती लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। दैलेखको डुंगेश्वर गाउँपालिकाको केन्द्र डाँडा पराजुललाई पक्की सड़क सञ्जालसँग जोड्ने उद्देश्य शुरू गरेको, सड़क 17 वर्षपछि बल्ल कालोपत्र भएको छ। सम्झौता अवधि भन्दा करिब 1 वर्ष अघि नै सड़कको मुख्य निर्माण कार्य सम्पन्न भएपछि स्थानीयले लामो समयदेखि भोग्दै आएको हिलो धुलोको समस्या अन्त्य हुने भएको छ। संघीय सरकारको स्थानीय सड़क सुधार आयोजना कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको प्रादेशिक तथा स्थानीय सड़क सुधार योजना मार्फत सड़क निर्माण गरिएको हो। निर्माण कम्पनीले 28 करोड़ 12 लाख रूपियाँको लागतमा सड़क निर्माणको जिम्मा लिएको थियो। सम्झौता अनुसार निर्माण अघि आउँदो चैत मसान्तसम्म तोकिएको भए पनि निर्माण कम्पनीले तोकेको समय भन्दा करिब 1 वर्ष अघि नै मुख्य निर्माण कार्य सम्पन्न गरेको हो। डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले सड़क कालोपत्रको मुख्य काम सम्पन्न भए पनि केही सहायक तथा सुरक्षा सम्बन्धी काम भने बाँकी रहेको बताउनुभयो। सड़कका माप, सेफ्टी पिलर, रंगरोगन, किलोमिटर तथा दूरी जनाउने कोशी ढुंगा र ट्राफिक नियम सम्बन्धी साइनबोर्ड जडान गर्ने काम बाँकी रहेको कम्पनीले जनाएको छ। वर्षा याममा हिलो र सुक्खा याममा धुलोका कारण शास्ति भोग्दै आएका स्थानीय सड़क कालोपत्र भएपछि खुशी भएका छन्। यस्तै स्थानीय उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य तथा अन्य सेवा सुविधामा समेत सहज पहुँच हुने विश्वास गरिएको छ।
0: बाजुराको बढ़ी मालिका नगरपालिका 9 स्थित सेलाघाट बस्तीमा बाढ़ी पश्चात 13 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी 81 घरभित्र पसेपछि उनीहरू विस्थापित भएका हुन्। बाढ़ी पहिरोले बस्ती नै जोखिममा परेपछि स्थानीयमा त्रास फैलिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले बस्ती माथिबाट पहिरो खस्न थालेपछि स्थानीयलाई घर छाडेर सुरक्षित स्थानमा सारिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश बहादुर शाहीले जोखिममा परेका 16 घरदूरीमध्ये 3 घरदूरी उच्च जोखिममा रहेका बताउनु भएको छ। बाढ़ी पहिरोका कारण विस्थापित भएका परिवारलाई तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइएको छ। उनीहरूका लागि त्रिपाल, भाँडा बर्तन र खाद्यान्न वितरणको पहल भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
4: सल्यानमा गत आर्थिक वर्ष 82-83 230 अपराधका मुद्दा दर्ता भएका छन्। यो अवधिमा 178 जना अभियुक्त पक्राउ परेका छन् भने अदालतबाट फरार रहेका 117 जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले 87 थान अवैध हात हतियार बरामद गर्नुका साथै विभिन्न कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले वर्षभर 230 जना
1: 30 अपराधको मुद्दा दर्ता भएको बताउनु भएको छ। यो एक वर्षमा चालू र पेन्डिङ दुवै प्रकृतिका गरी 287 मुद्दाको टुङ्गो लागेको उहाँको भनाइ छ। दर्ता भएका 230 मुद्दा मध्ये 58 जघन्य तथा गम्भीर प्रकृतिका मुद्दा रहेका छन्। तीमध्ये 3 कर्तव्य ज्यान, 15 ज्यान मार्ने उद्योग, 17 जबरजस्तीकरणी, 7 जबरजस्तीकरणी उद्योग, 10 सवारी साधन, 2 हात हतियार तथा खरखजना र 4 विद्युतीय कसुरका मुद्दा रहेका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधतर्फ 7 बहुविवाहका मुद्दा दर्ता भएका छन्। यसै गरी आर्थिक अपराधतर्फ 39 मुद्दा दर्ता भएका छन् भने यी मध्ये 34 बैंकिङ कसुर, 4 ठगी र 1 जुवा सम्बन्धी मुद्दा रहेका छन्। सामाजिक अपराध अन्तर्गत 28 मुद्दा दर्ता भएका छन्। तीमध्ये 18 अभद्र व्यवहार, 7 लागु औषध, 2 चोरी तथा 1 आपराधिक उपद्रव सम्बन्धी मुद्दा रहेका छन्। अन्य शीर्षकमा 98 मुद्दा दर्ता भएका छन्। चालू मुद्दामा 6 जघन्य, 62 गम्भीर, 109 सामान्य प्रकृतिका अभियुक्त पक्राउ परेका छन् भने पेन्डिङ मुद्दामा 1 गम्भीर प्रकृतिको अभियुक्त पक्राउ परेको प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्षको अन्त्यसम्म विभिन्न मुद्दाका 9 अभियुक्त फरार रहेका छन्। तीमध्ये 3 बैंकिङ कसुर, 3 जबरजस्तीकरणी र 1 जबरजस्तीकरणी उद्योग तथा 2 सवारी ज्यानका मुद्दाका प्रतिवादी रहेका छन्।
0: यसै गरी लागू औषध आरोपमा 1 वर्षमा 22 पक्राउ परेका छन्। लागू औषध नियन्त्रण अभियान अन्तर्गत सल्यान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। यस्तै 7 ग्राम 800 मिलिग्राम ब्राउन सुगर, 136 ग्राम 970 मिलिग्राम चरिस, 950 ग्राम सुगेको गाँजा, 40 ग्राम हरियो गाँजा तथा 8 लागू औषध जन्य ट्याब्लेट पनि बरामद गरिएको छ। यस अवधिमा हराएका 83 जनालाई पनि प्रहरीले खोज तलाश गरी परिवारको जिम्मा लगाएको छ। फेला पर्नेमा 40 महिला, 22 पुरूष, 16 बालिका, 4 बालक र 1 ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न कार्यवाहीका क्रममा 85 सवारी साधन नियन्त्रणमा लिएको छ। राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियान अन्तर्गत 6 जीप नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोलपुरमा पठाइएको जनाइएको छ। यस्तै प्राकृतिक स्रोत संरक्षण अन्तर्गत 7 सवारी साधन नियन्त्रणमा लिई 1,929.41 क्युफिट काठ पनि बरामद गरिएको छ। यसबाट 3,35,792 रूपियाँ राजस्व संकलन भएको छ। यस्तै 2 सवारी साधन नियन्त्रणमा लिई गुर्जो गानो, गिठाको बक्रा, तेजपत्ता गरी 13 बोरा, 48 केजी रातो च्याउर, 1,87 केजी टिमुर पनि बरामद गरिएको छ। यसबाट 4,55,800 रूपियाँ राजस्व संकलन भएको पनि प्रहरीले जनाएको छ। अवैध रूपमा बालुवा, ढुङ्गा, गिटी उत्खनन तथा ओसार पसारमा प्रयोग भएको आरोपमा प्रहरीले ट्याक्टर, टिप्पर र एस्काभेटरसहित 70 सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमा कार्यवाहीको लागि पनि पठाएको छ। यसबाट पनि 3,12,690 रूपियाँ राजस्व संकलन भएको जनाइएको छ। यसै गरी यो वर्ष प्रहरीले 87 धान हतियार पनि बरामद गरेको छ। व्यवहारिसी अवस्थामा रहेका 85 नाल बन्दुक तथा 2 2 नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
6: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुडा र हिपको प्रत्यारोपण सेवा,
7: घुडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
7: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
8: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
9: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
8: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
9: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
10: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
11: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
12: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-40।
11: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
13: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
14: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
13: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
14: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
13: 198-198।
10: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा

0: पार्क निर्माण गरिएको छ। पैदल मार्ग निर्माण गरिएको स्थान जाजरकोट र सुर्खेतको सीमानाको रमणीय स्थानमा रहेको पाइएको छ। शिवालय गाउँपालिका 2-3 स्थित पंगाचुलीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग निर्माण गरिएको हो। यहाँ जनै पूर्णिमाका अवसरमा मालिका मन्दिरमा हजारौंको भीड़ लाग्ने गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत गोपाल साईले यो पदमार्गमा आउने यात्रुको सहजताका लागि 900 भन्दा बढ़ी सिँढ़ी निर्माण गरिएको बताउनु भएको छ। करिब 300 मिटरको दूरीमा विश्रामका लागि चौतारा पनि बनाइएको छ। गत आर्थिक वर्ष 82-83 करिब 15 लाख रूपियाँको लागतमा पालिकाले निर्माण गरेको यो पदमार्ग धार्मिक आस्थाको केन्द्र मालिका मन्दिरसम्म पुग्न सहज बनाउने लक्ष्यसहित तयार गरिएको हो। गाउँपालिकाका प्राविधिक शिवशंकर पोखरेलले प्राकृतिक सुन्दरताले भरिएको यो ठाउँमा पदमार्गले अझ पर्यटकहरूलाई आकर्षण गर्ने भन्दै यसको स्तर उन्नति गर्न पनि पहल भइरहेको बताउनु भएको छ। चालू आर्थिक वर्षमा पदमार्गलाई नयाँ व्यवस्थापनका साथ अझै लामो पदमार्ग बनाउने योजना पनि रहेको उहाँले बताउनु भएको छ।
1: पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका मध्येको एक नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढ़ेको छ। नेपालगंज भन्सार कार्यालयले आर्थिक वर्ष 82-83 अघिल्लो आर्थिक वर्षको तुलनामा आयात करिब 13% र निर्यात करिब 10% वृद्धि भएको जनाएको छ। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट 87,09,453,000 रूपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 यही अवधिमा 87,57,73,62,000 रूपियाँ बराबरको वस्तु आयात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 10 अर्ब रूपियाँ भन्दा बढ़ीले वृद्धि भएको छ। यसै गरी गत आर्थिक वर्षमा नेपालगंज नाकाबाट 3,51,10,78,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा 3,20,82,52,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा करिब 31 करोड़ रूपियाँ ले बढेको हो।
0: भेरी खबरको अन्त्यमा अब लागौं खेल खबरतर्फ। नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा लगातार तेस्रो हार बेहोरेको छ। आफ्नो तेस्रो खेलमा आयोजक एवं उपाधिको प्रमुख दावेदार पाकिस्तानसँग 3-0 सोझो सेटमा नेपाल पराजित भएको छ। भलिबल टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको छ। पाकिस्तानले यस अघिका दुई खेल पनि 3-0 सोझो सेटमा जितेको छ। तीन खेलमा 9 सेट जित्दा पाकिस्तानले 1 सेट पनि गुमाएको छैन भने नेपालले यसैका दुवै खेल 5 सेटमा पुगेर गुमाएको थियो। शीर्ष 4 रहँदै सेमी फाइनलमा पुग्न नेपालले अब बाँकी दुई खेल जित्नै पर्ने भएको छ। नेपालले अब बंगलादेश र उज्बेकिस्तानसँग खेल्न बाँकी रहेको छ। प्रतियोगितामा नेपाल श्रीलंका र कजाकिस्तानसँग समान 3-2 पराजित भएको हो। नेपाल कजाकिस्तान पाकिस्तान बंगलादेश र उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष 4 टोली सेमी फाइनल पुग्नेछन्। झण्डै 1 दशक अघि सेन्ट्रल जोनमा नेपालले कास्य पदक जितेको थियो। पुरूष भलिबलमा नेपालले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो। खेल खबर सँगै रेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको निगमको दावी, ग्यास नपाएको उपभोक्ताको गुनासो।
0: प्रदेश अस्पताल सुर्खेतभित्र फिस्टुला उपचार केन्द्रमा 43 जिल्लाका बिरामीले सेवा लिँदै अझै बिरामीहरू लुक्ने गरेकाले लक्ष्य पूरा हुन चुनौती।
1: पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढ़्यो।
0: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार, उपाधिको प्रमुख दावेदार पाकिस्तानसँग सोझो सेटमा पराजित। हवस् तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: रेडियो भेरी एफएम
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
4: tasty energy drink. Taste the difference.

0: Feel the energy.
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ,
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
2: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29966।
2: सूचना:
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी तान्ने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
1: दादुरा,
6: पोलियो,
1: कुपोषण,
6: एनिमिया,
1: मम्स,
6: दम,
1: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
6: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
0: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
0: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: extreme energy drink.
1: विगत 30 वर्षदेखि विजयनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ,
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
1: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ,
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9862-88-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।

जय नेपाल सत्य सेवा सुरक्षामा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 11 धुलाईबीट स्थित ईभी गाड़ीले पैदलार्थीलाई ठक्कर दिँदा एकजना पैदलार्थी घाइते हुनुभएको छ। हिजो दिउँसो 2:15 बजेको समयमा सुर्खेतदेखि नेपालगंज तर्फ जाँदै गरेको B1J1433 नम्बरको ईभी गाड़ीले पैदलार्थी सुर्खेत वीरेन्द्रनगर नगरपालिका 11 बस्ने वर्ष 80 का देवी प्रसाद जयसी सुवेदीलाई ठक्कर दिँदा घाइते हुनुभएको हो। घाइतेको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। ईभी गाड़ी चालक जिल्ला बाँके कोहलपुर नगरपालिका 8 बस्ने वर्ष 27 का राजेन्द्र शर्मा जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेका छन्। दैलेखको नारायण नगरपालिका 2 जारकोट कोर्थावला स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र मोटरसाइकलमा पछाडि सवार घाइते भएका छन्। हिजो दिउँसो 3:50 समयमा मध्य पहाड़ी लोकमार्ग अन्तर्गत दैलेख बजारदेखि दुलुगतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-003-4867 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक दैलेख दुल्लुक नगरपालिका 5 बस्ने वर्ष 24 का निमबहादुर साई र मोटरसाइकलमा पछाडि सवार सोइठाउँ बस्ने वर्ष 72 का अमर बहादुर साई घाइते हुनुभएको हो। घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। अब लागौं सड़क अवरूद्ध सम्बन्धी जानकारी तर्फ। कालीकोटको शुभकालिका गाउँपालिका 1 कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा र इन्द्रेणी छहरा स्थित वर्षातको कारणले पहिरो आई बाटो पूर्ण रूपमा बन्द रहेको जानकारी गराउँदछौं। ट्राफिक कार्यवाहीमा परे 98 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 98 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। चौन्न स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,945 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 54 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,945 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। जथाभावी सवारी साधन पार्किङ नगरौं। तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ।
चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ। सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं। ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं। हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सडक पार समेत नगरौं। लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं। आफू बचाउ र अरूलाई पनि बचाऊ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
0: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी

0: लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पाउँछ गर्ने
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, डेस्क पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-179।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको पडकास्टमा हरि शर्मा हाम्रो गोलार्धको पूर्व पश्चिम विभाजनलाई जोड्ने दुई प्रख्यात बौद्धिक व्यक्तित्वहरू इभान क्रास्टेभ र स्टेफेन होम्सद्वारा संयुक्त रूपमा लेखिएको किताब द लाइट द्याट फेल्ड वाई द वेस्ट इज लुजिङ द फाइट फर डेमोक्रेसीको चर्चा लिएर आउनुभएको छ। यो उदारवादको संकटप्रति हाम्रो बुझाइलाई पूर्ण रूपमा परिवर्तन गर्ने एउटा महत्वपूर्ण पुस्तक हो। यो पुस्तकले पश्चिमा मुलुकहरूले शीतयुद्ध जितेपछि आफ्नो राजनीतिक सन्तुलन किन गुमाए भन्ने बताउँछ। किताबका बारेमा थप चर्चा हरि शर्माबाट।
1: यसपटक मैले 2020

0: Penguin International about to prakash it, The Light That Failed, Why the West is Losing the Battle for Democracy. Kina Pachima Loktantra ko ladai hardai cha bhanne pustak liera aayeko chu. Esko lekhak Ivan Kristev, jo Bulgarian political scientist hununcha, ra American political scientist Stephen Holmes le samyukta rupma lekheko kitab ho yo. र मैले यो किताब किन रोजे यहाँहरूको बीचमा चर्चा गर्नको निम्ति भने कि हामी सबैको अनुभव छ कि ठूलो ठूलो राजनीतिक परिवर्तनहरू हुन्छ, त्यो परिवर्तनको पछाडि निश्चित उद्देश्य हुन्छ, तर केही समयपछि तिनीहरू फेरि बिस्तारै विभिन्न समस्याहरूबाट ग्रस्त हुन्छन् र अपेक्षित लक्ष्य प्राप्ति हुन सक्दैन भन्ने विभिन्न अनुभवले देखाएको छ। र त्यो सैद्धान्तिक पहलूलाई बुझ्ने मेरो एउटा इन्टेलेक्चुअल क्वेस्ट अथवा बौद्धिक खोजी छ, त्यसका आधारमा मैले यो किताब रोजेको र तपाईँहरूसँग साझा गर्न खोजेको के हो भने यस किताबले उठान गरेका कुराहरू हाम्रो नेपालका सन्दर्भमा, लोकतन्त्रका सन्दर्भमा पनि महत्वपूर्ण प्रकाश पार्छ। यो पुस्तक विशेषत सेन्ट्रल इस्टर्न युरोपियन को जुन लोकतान्त्रिक परिवर्तन थियो 1990s को दशकमा, त्यो किन विस्तारै जुन किसिमको इच्छा आकांक्षा जुन किसिमको उत्साहका साथ त्यो अगाडि आएको थियो र त्यहाँ अधिकांश मुलुकहरूमा अहिले फेरि गैर उदारवादी विचार र राज्यको उदय हुँदैछ। 90 को दशकमा अब यो फेरि अलिकता पुरानो एउटा राइटिङ छ फ्रान्सिस फुकियामाको एन्ड अफ द हिस्ट्री, जसले 1989 बर्लिन वाल भर्किँदाखेरि अब संसारभरि कुनै पनि दुईटा पोलिटिकल ध्रुवहरू एउटा दक्षिणपन्थ र वामपन्थ मार्क्सिजमको बीचको लड़ाईमा लोकतन्त्र उदारवादको विजय भएको छ र एक प्रकारले जुन मार्क्सले अथवा हेगलले भने जस्तो सैद्धान्तिक विवेचनाबाट सैद्धान्तिक डायलेक्टिक्सबाट जुन द्वन्दबाट विचारको निर्माण हुन्थ्यो त्यो अब छैन र पश्चिमको उदारवाद चाहिँ अब स्थापित भएको छ र त्यसको कुनै विकल्प छैन भन्ने किसिमको कुराहरू गरेको थिए। र त्यसै सन्दर्भमा बजारको उदय अथवा मार्केट फन्डालिजम अथवा मार्केट नै बजार नै सर्वे सर्वा हो भन्ने विचार पनि युरोपमा 89 को दशकमा भएको थियो र त्यही समयमा हामी नेपालमा जब 90 को परिवर्तन भयो हामी सबैलाई लाग्यो कि बजारको स्वतन्त्रता लोकतन्त्रको एउटा महत्वपूर्ण आधार हो भन्ने भयो। यस सन्दर्भमा पनि मैले किन विशेषत पश्चिमा राष्ट्रहरूमा त्यसमा पनि युरोपका राष्ट्रहरूमा किन उदारवाद विरोधी विचारहरू आइरहेका छन् जो हामी कहाँ पनि केही सन्दर्भमा देख्न सकिन्छ, त्यो बुझ्नलाई इभान क्रिस्टेभ र स्टेफन होम्सको किताब मैले आज चर्चा गर्न थालेको हो। स्टेफन क्रिस्टेभलाई मैले व्यक्तिगत रूपमा पनि चुन्छु, त्यसकारण मलाई कुरा गर्न पनि सहज हुन्छ। कुनै समयमा ओपन सोसाइटी फाउन्डेशनको ग्लोबल बोर्डमा उनी थिए र उनको धेरै लेक्चर्सहरू मिटिङ्सहरूमा इन्टरभेन्सन्सहरू मैले सुनेको छु र बल्गेरियाको भएको हुनाले सेन्ट्रल इस्टर्न युरोपको परिवेशलाई उनले भलिभाति राम्रोसँग बुझेका छन् र स्टेफन होम्स चाहिँ अमेरिकी राजनीति शास्त्री भएकोले दुईटाले जुन किसिमले यो किताबलाई प्रस्तुत गरेका छन् किन उदारवाद अहिलेको समयमा 20 वर्ष 25 वर्ष नहुँदै किन लडखडाइरहेको छ, लिबरलिजम वाइ लिबरलिजम इज फेलिङ, त्योबाट लाइट द्याट फेल भन्नु खोज्थ्यो भने जब 90 को दशकमा उदारवादको उदय भयो, लोकतन्त्रको उदय भयो, यी सेन्ट्रल युरोपियन कन्ट्रीजहरू इस्टर्न युरोपियन कन्ट्रीजहरूमा अब हामी अँध्यारोबाट उज्यालोतिर गइरहेका छौं, स्वतन्त्रताको अनुभव गरिरहेका छौं, मार्केट उन्मुख हाम्रो व्यवस्था छ, अब हामीलाई टुथपेस्टको लागि लाइन लाग्नु पर्दैन, हामीलाई अब दिनानुदिनको उपभोग्य वस्तुहरूका निम्ति लाइन लाग्नु पर्दैन, राज्य खुकुलो हुन्छ र राज्यको वरिपरि जुन पर्खालहरू राखेको छ त्यो भत्किन्छ भन्ने उत्साही परिवेश थियो। त्यही भएर अहिले लगभग 30 वर्षपछि फर्केर हेर्दा उज्यालो कता कता हराएको देखिन्छ, किन यसो हुन्छ त भन्दा यो पुस्तक धेरै ठूलो पुस्तक छैन, सामान्य आकारको पुस्तक छ, तर पनि यसले चार पाँचवटा कुरालाई हामीसँग राख्ने प्रयास गरेको छ, जसले हामीलाई किन अहिलेको परिस्थितिमा गैर उदारवादी चिन्तन हावी हुँदै गएको छ भन्ने देखिन्छ। समष्टिमा भन्दा उनीहरू कसरी शुरू गर्छन् भने कि 89-90 को दशकमा एउटा ठूलो उत्साह र उमङ्ग बोकेर आएको उदार लोकतन्त्र, विशेष त पोल्याण्ड र हंगेरी जहाँ अहिलेका समयमा आएर अघिल्लो अहिलेको समयमा आएर एन्टी लिबरल, एन्टी डेमोक्रेटिक, गैर लोकतान्त्रिक गभर्मेन्टहरू आइरहेका छन्। किन यसो भइराखेको छ त? हुन त योभन्दा अगाडिका अध्ययनहरूमा पनि लोकतन्त्र र अधिनायकवादको बीचमा अथवा सर्वसत्तावादको बीचमा पेन्डुलम जस्तै हुने गरेको छ। कुनै पनि सोसाइटी कहिले लोकतन्त्र हुन्छ, कहिले चाहिँ शासन व्यवस्थामा समस्या आउँछ, कहिले काहीँ फेरि त्यो स्विङ गरिरहेको हुन्छ। र के देखेर चाहिँ हामीले यसलाई विश्लेषण गर्न सक्छौं भन्दा उनीहरू भन्छन् अहिलेको समय भनेको पपुलिजमको, लोकरिजाईको समय हो, जेनोफोबिक भनेको संकीर्णतावादको समय हो, अधिनायकवादी र गैर उदारवादी शक्तिहरूको उदय भएको समय छ। यसलाई कसरी बुझ्ने त र कुन अप्रोचबाट यसलाई बुझ्न सकिन्छ भन्ने कुरामा यिनीहरूले यो पुस्तकमा चर्चा गरेका छन्। यसकारण पुस्तकको साङ्गोपाङ्गो विवेचना गरेर पुस्तकलाई हरेक किसिमको खेस्रा केलाउनु भन्दा यो पुस्तक किन, कसरी र किन पढ्नुपर्छ भन्ने मेरो हुन्छ कि पाठकहरूले यसलाई आफै खोजेर पढ्न सक्ने जिज्ञासा मैले उठाउन सकेँ भने यो कार्यक्रमको अथवा यो पोडकास्टको उद्देश्य पूरा हुन्छ जस्तो लाग्छ। किनभने भनेर मात्रै पुग्दैन, गर्नुपर्छ, सुनाएर मात्रै पर्दैन, पढ्नुपर्छ भन्ने मलाई लाग्दछ। र यो किताबको स्ट्रक्चर हेर्दाखेरि चाहिँ के भन्छ भने कि अहिलेको गएको 500 वर्षको इतिहासमा दुईटा कुराको ठूलो प्रभाव छ, एउटा चाहिँ आधुनिकताको इतिहास, अर्को चाहिँ ग्लोबल क्यापिटलिजम। दुईटै सँगसँगै जान्छ, ग्लोबल क्यापिटलिजम र आधुनिकता सँगैसँगै जान्छ, र यसको भेहिकलको रूपमा चाहिँ कोलोनियलिजम अथवा उपनिवेशवाद हो, पश्चिमाहरू हाम्रोतिर आए, हामीले त्यसबाट गर्छ। र गान्धीको पनि मैले पढेको छु र उनकोलाई पनि देख्दा के देख्छ भने कुनै पनि स्वतन्त्रता आन्दोलनमा, लोकतन्त्रको आन्दोलनमा, आधुनिकताको निर्माणका सन्दर्भमा इमिटेशन, नक्कल गर्नु, मिमिक्री गर्नु एकदम ठूलो प्रक्रिया हुन्छ। हामी सिक्छौं, नक्कल गर्छौं, हामीभन्दा जान्ने मान्छेको नक्कल गर्छौं, हामीभन्दा सुखी मान्छेको नक्कल गर्छौं, नक्कल गर्छौं। दुईजना लेखकहरूले के भन्छन् भने कि जसरी शीत युद्धको अन्त्यमा 89 जुन उदय भयो, जुन प्रकाशको आगमन भयो कि अब संसारमा उदार लोकतन्त्रको चाहिँ अभ्युदय भएको छ, बजार खुकुलो हुँदै गएको छ, यो सबैको पछाडि के थियो भने जुन देशहरू बर्लिन वालको पछाडि अथवा सोभियत युनियन अथवा अधिनायकवादी व्यवस्थाहरूमा थिए उनीहरूलाई पश्चिमाहरूलाई उज्यालो देखिरहेका थिए। त्यहाँको लाइफस्टाइल होइन, त्यहाँको जीवनचर्या, त्यहाँको बजारको सुगमता, बोल्न पाउने अधिकार, हिन्डुल गर्न पाउने अधिकार। र मलाई सम्झना छ कि मेरो इस्टर्न युरोपियन साथीसँग कुरा गर्दा हाम्रो त बााउन्ड्री, हाम्रो त सिमाना पर्खालमा गएर ठोकिन्छ भन्थ्यो, किनभने उनी इस्टर्न युरोपका थिए। हालाकि सिमानाहरूको आफ्नै आफ्नै परिधि हुन्छ, जापानीसँग कुरा गर्यो भने उसको सिमाना एयरपोर्टमा टुङ्गिन्छ किनभने त्यो आइल्यान्ड कन्ट्री हो। त्यही भएर इस्टर्न युरोपमा फ्रिडम अफ मुभमेन्ट, एक ठाउँबाट अर्को ठाउँमा जाने ठूलो कामना थियो। त्यसले गर्दाखेरि पश्चिमको व्यवस्था राम्रो छ होइन, पश्चिमको पुँजीवादी व्यवस्था छ त्यो राम्रो छ, त्यहाँ चयनको अधिकार छ, मान्छे स्वतन्त्रतापूर्वक सास लिन पाउँछन् र हिँड्न पाउँछन् भन्ने थियो। र त्यसैसँग एसोसिएटेड जुन 80 दशकमा अथवा 70 दशकमा आएको पप कल्चरहरू, म्युजिकहरू, रक म्युजिकहरू, पेन्टिङ्सहरू, कल्चरल एट्र्याक्सन पनि थियो। जब पूर्वी युरोपका मुलुकहरूले पर्खाल तोड्न सफल भए होइन, अथवा अधिनायकवादी शक्तिहरूलाई परास्त गरे, उनीहरूसँग अर्को मोडल थिएन, उनीहरूको बीचमा एउटा कामना थियो, किनभने युरोपियन सिभिलाइजेसनको कारणले पश्चिम जर्मनी उनीहरूको मोडल थियो, बेलायत उनीहरूको मोडल थियो, अमेरिका उनीहरूको मोडल थियो, किनभने यिनीहरू सबै जुडाइक क्रिश्चियन सिभिलाइजेसन्सहरूबाट थिए, परिवारका सन्दर्भमा, आर्थिक कामनाका सन्दर्भमा। त्यही भएर जब परिवर्तन भयो, परिवर्तन भइसकेपछि ती मुलुकहरूले हुबहु पश्चिमा राष्ट्रहरूले जे किसिमको शासन व्यवस्था, जुन किसिमको शैली, जुन किसिमको आर्थिक व्यवहारहरू अथवा नियमहरू अथवा आर्थिक संरचनाहरू थियो त्यो निर्माण गर्न थाले। र बडा यो किताबले बडा रमाइलोसँग प्रस्तुत गर्छ, यसले आर्ट कल्चर लिटरेचरलाई पनि समझ्छ, बडा एकदम पढ्नलाई बडा आनन्दको किताब छ। र उसले के भन्छ भने जो मान्छे पढा लिखा थियो त्यो चेतना राख्थ्यो, पर्खाल भत्किने बित्तिकै, सिम्बोलिक रूपमा भन्दैछु, इस्टर्न युरोपको पर्खाल भत्किने बित्तिकै सबै मान्छेहरू पश्चिमा राष्ट्रतिर जान थाले। त्यहाँ को बसे भन्दा जो डिफिट भएर बसेका मान्छेहरू थिए, होइन जो जो चाहिँ तपाईँको पार्टी एपारेटस चलाएर बसेका थिए, डिस्क्रेडिट थिए, तर उनीहरूको जाने ठाउँ त कहीँ पनि थिएन, होइन। त्यसपछि के भन्यो भने अब यो मुलुकलाई सुधार गर्नको निम्ति पश्चिमा राष्ट्रहरूले जुन किसिमको चाहिँ वर्ल्ड ब्याङ्क, आइएमएफ, अमेरिका, युएसएडहरूले प्रिस्क्राइब गरेको पोलिसी र तपाईँको चाहिँ तपाईँको इकोनोमिक पोलिसी, पोलिटिकल पोलिसी, पब्लिक पोलिसी त्यही किसिमको आउनुपर्छ भन्ने थियो। यसकारण यो इमिटेसन नक्कल गर्न थालियो, तर के थियो भने जो मान्छे जान्ने बुझ्ने थिए ती छोडिसकेका थिए। र खुल्नुको अर्थ, स्वतन्त्र हुनुको अर्थ त्यहीँ बसेर त्यही नै रुटेड रूपमा जमिनी स्तरमा काम गरेर पोलिटिक्सलाई सोसाइटीलाई बिल्ड गर्नको साटो चाहिँ लार्ज प्रोफेसनल क्लास चाहिँ अपर्च्युनिटीको खोजीमा बाहिर गयो। जुन हारेको मनस्थितिमा बसेको राजनीतिक वर्ग थियो अथवा सामाजिक वर्ग थियो त्यो त्यहीँ बस्यो, तर पनि उसले नक्कल गर्न पर्यो पश्चिमा लोकतन्त्रको, पश्चिमी आर्थिक व्यवस्थाको। त्यसको राम्रो उदाहरण पुस्तकले सोभियत युनियनलाई दिन्छ, त्यो के हो भने मार्केटमा विश्वास गर्यो तर राजनीतिक शक्तिलाई कन्ट्रोल गर्दै लग्यो, सानो वर्गले राजनीति र अर्थव्यवस्थालाई पक्रयो, जसले गर्दा इलेक्सन गर्दा पछिमा खुशी भए, ल रसियामा पनि चुनाव भएछ, पोल्यान्डमा पनि चुनाव भएछ भनेर भने, तर त्यहाँभित्रको जुन रहेको थिग्रिएको मान्छेहरू थिए, बसेका मानिसहरू थिए, उनीहरूले देखाउनको लागि मात्रै पछिमाको नक्कल गरे र एउटा समय लिइरहेको जस्तो अनुभव हुन्थ्यो। त्यही भएर पछिमालाई तिमीहरूको लोकतन्त्र यस्तो हो भनेर अहिले पुटिन बताइरहेका हुन्छन्, तिमीहरूको इलेक्सन हो भने मैले पनि इलेक्सन गरेको छु, 90% भोट मैले पनि पाउँछु भनेर भन्छ। सो इमिडिएटली जुन शक्ति हारेको थियो त्यो शक्ति नै डोमिनेन्ट रूपमा युरोपमा इस्टाब्लिस भएर वेस्टसँग कुराकानी गर्ने स्थितिमा त्यो पुग्छ। यसकारण राइटरहरू के भन्छन् भने त्यो लाइट द्याट फेल, जुन उज्यालो थियो त्यो फेल किन भयो भने कि एउटा स्ट्रक्चरल चेन्ज, संरचनात्मक परिवर्तन जुन आउनुपर्ने थियो, सामाजिक रूपमा आउनुपर्ने थियो, त्यसमा एउटा रुटेडनेस, त्यो भित्र आन्तरिक राजनीति परिवेश सांस्कृतिक कुराहरूमा परिवर्तन आएन भनेर भन्छ। त्यही भएर अहिले जब पुटिनले चाहिँ चुनाव पनि गराउँछ, मार्केट पनि फ्री छ, तर राजनीतिक चाहिँ तपाईँको दबदबा यति बलियो छ कि मान्छेलाई फेरि उकुस मुकुस हुन थालेको छ। पुटिन अहिलेको संसारको इलिबरल डेमोक्रेसीको, अनुदारवादी लोकतन्त्रको बडा अक्सिमोरन जस्तो छ। यो अक्सिमोरन भनेको दुखद खुसियाली भने जस्तो खालको किसिमको छ, पुटिन त्यो लेभलमा देखिन्छ। त्यस्तै गरेर त्यसले के गर्यो भन्दाखेरि हामी पश्चिमाहरू भन्दा फरक छौं भन्नको निम्ति फेरि राष्ट्रवादको उदय हुन्छ भन्ने। तर के छ भने आर्थिक उन्नतिको कुराहरू हुन त भनिन्छ कि इकोनोमीले लय पक्र्यो भने धेरै समय लाग्दैन, तर त्यो इकोनोमीलाई लय पक्रिने विषयमा युरोपमा अहिले जुन किसिमको क्राइसिस देखेको छ, बेसिकली सेन्ट्रल इस्टर्न युरोपहरूमा त्यो देखिएको छ, र समयले पर्खिँदैन रहेछ। बिस्तारै जुन किसिमको रिफ्युजी क्राइसिसहरू आयो त्यसले गर्दाखेरि पनि त्यसलाई इलिबरल डेमोक्रेसीलाई रिइन्फोर्स गर्यो। एक त टेक्निकल ह्युमन रिसोर्सेसहरू बाहिर जानु, राजनीतिक संस्थाहरूले इमिटेसनको नाउँमा नक्कली इमिटेसन गर्नु, नक्कली किसिमको अथवा बुझेर अन्तस्करणबाट नगरेर बाहिरबाट देखाउनको लागि गर्नु, आइएमएफको लोन क्वालिफाई गर्नको लागि गर्ने, युएसएड क्वालिफाई गर्नको निम्ति गर्ने, तर यथार्थको परिवर्तन त्यहाँ भएनछ भन्ने कुरा लेखकहरूले बडो कटु मर्मका साथमा यो किताबमा प्रस्तुत गर्दछन्। यसको अर्को पाटो, यसले हामीलाई कसरी पुटिन त्यत्रो हेल्सिनदेखि लिएर त्यत्रो सोभियत युनियन एकदम लोकतान्त्रिक हुन्छ भन्ने जुन अपेक्षा गरेका थियो, किन लोकतान्त्रिक भएन भन्ने किसिमको कुरामा पनि, किनभने सिभिलाइजेसनली रसियाले जहिले पनि आफूलाई पश्चिमाको अल्टरनेटिभको रूपमा देखेको थियो, केही समय उसले नक्कल गर्यो तर त्यो नक्कल अनुसार गएन। अब यो किताबमा बढाएर अर्को पाटो छ कि किन ट्रम्प आए भन्ने कुरामा पनि देखिन्छ। ट्रम्प ले किन भने मेक अमेरिका ग्रेट अगेन, अमेरिका हेज लुज इज साइनिङ लाइट, यसले लुज किन गर्यो भन्दाखेरि हामीले बाहिर धेरै दिएछौ भन्छ। यत्रो इस्टर्न युरोपमा परिवर्तन भयो, हामीले त्यहाँ व्यापार गरेको भए बेटर हुन्थ्यो, होइन इराक इरानमा हामी तेलका लागि गयौं भनेको भए बेटर हुन्थ्यो, हामी डेमोक्रेसीको लागि गयौं भन्दा यो कुरो मिलेन। ट्रम्प केही हदसम्म इमान्दार देखिन्छ, तर उसको हेर्ने एंगल के छ भने हामीबाट इमिटेट गरेका राष्ट्रहरू चाहिँ अगाडि बढ्दै गए, पावरफुल भए, तिनीहरूलाई जोगाउनको निम्ति हामीले किन नेटो राख्नु पर्यो, हामीले किन उनीहरूसँग चाहिँ गर्नु पर्यो भन्ने कुरा चाहिँ उसले भन्छ। जस्तो जापानसँग पनि उसको अलिकति ग्रजेस थियो, जापानले जुन किसिमको डेभलपमेन्ट उसको सिस्टमलाई लिएर, भ्यालुजहरूलाई लिएर, इकोनोमिक मोडलहरूलाई लिएर गर्यो, अब जापानको कुरा हामीले सुन्नुपर्ने? त्यसले त हाम्रै नक्कल गरेको हो। बाहिरले हामीलाई नक्कल गर्दा गर्दा हामी खोक्रो भइसकेछौ, यसकारण अमेरिकालाई फेरि ग्रेट बनाउनु पर्छ। र बडा इन्ट्रेस्टिङ डाइनामिक्सहरूको ग्लोबलाइजेशनसँग पनि जोडिन्छ। धेरै मान्छेले चाइनाको खुल्लापन लाई एप्रिसिएट गर्छन्। चाइना खुला भएको कारणले विश्व अर्थतन्त्रमा अहिले चाइना एउटा अग्रणी ठाउँमा बस्यो। यो पुस्तकले चाइनाको बारेमा पनि कुरा गर्छ। त्यही भएर हाम्रा निम्ति इम्पोर्टेन्ट छ अमेरिका, चाइना, युरोप र सम्बन्ध राजनीतिक परिवर्तनहरूलाई, जुन संरचनात्मक परिवर्तनहरूलाई कसरी बुझ्ने भन्दाखेरि यो इमिटेसनको एंगल मलाई खुब मन पर्यो र त्यसमा कुरा गर्छ। उनले के भन्छ भने चाइनाको हेर्यो भने जब चाइना डेङ स्याओपिङ आइसकेपछि जब चाइना खुल्छ, चाइना संसारमा गएको होइन, चाइनाभित्र मानिसहरू आएको। शुरूको फर्स्ट फेजको ओपनिङ एण्ड लिबरलाइजेशनमा हजारौं मल्टिनेशनल कम्पनीहरू चाइनामा गए, किनभने त्यहाँ ह्युमन रिसोर्सेस सस्तो थियो। जब त्यसका कारण उसले नक्कल गरेन, उसले के नक्कल गर्यो भने इकोनोमिक प्रोडक्सनका कुराहरू, टेक्नोलोजीमा चाहिँ मान्छेहरूलाई लिएर आएर आफ्ना मान्छेहरूलाई ट्रेन गरायो, हालाकि बाहिरकै मान्छे आएर त्यहाँ ट्रेन गरेको। त्यसपछि ऊ आफू आर्थिक रूपमा बलियो भएपछि बाहिर गयो, तर राजनीतिक परिवर्तनलाई नियन्त्रित राख्यो। यसकारण चाइनाले इकोनोमिक इस्युजहरूमा इमिटेट गर्यो, तर पोलिटिकल भ्यालुजहरूमा इमिटेट गरेन। यसकारण हरेक मुलुकले नक्कल गर्ने पनि क्षमता हुन्छ भनेर भन्छन् के। त्यही भएर चाइनाको मोडललाई मलाई अलिकति प्रब्लम लाग्यो कि भने चाइनाको मोडल आफैमा त्यति लोकतान्त्रिक उदारवादी छैन, तर चाइनाको जुन वर्चस्व चाहिँ आर्थिक व्यवस्थामा, राजनीतिक परिवेशमा उदय भएर आएको छ, र युरोप यति पावरफुल थियो होइन, युरोप आइडियाको लेभलमा, सिभिलाइजेसनल लेभलमा यति पावरफुल थियो, जसरी चाइनाले युरोपमा अहिले इनरोड्सहरू, ट्रेनदेखि सारा कुरा लगिराखेको छ, उसले इकोनोमीका सन्दर्भमा, टेक्नोलोजीको सन्दर्भमा, साइन्सको सन्दर्भमा चाइनाले नक्कलै गरेको हो। चाइनाको केही ओरिजिनल आइडियाजहरू, गभर्नेन्स उसको ओरिजिनल हो होइन, त्यो चाहिँ कन्फ्युसियसको टाइमदेखि अहिलेसम्म एलिट सिस्टम जुन उसको छ, जतिसुकै कम्युनिस्ट व्यवस्था भए पनि त्यो एलिटमा आधारित सिस्टम छ, त्यसमा उसले पश्चिमाको नक्कल गरेन, उसले इकोनोमीमा नक्कल गरेर ग्लोबलाइजेसनमा उसले कम्पिट गरिरहेको छ। र प्रश्न यो किताबको किन शुरूको शुरूआती दिनहरू, 90 दशकको शुरूआती दिनहरू किन स्लोली एउटा स्याडो अथवा एउटा छायामा, एउटा कुण्ठामा परिवर्तन हुँदैछ र समाजहरू अब अड्किरहेका छन् प्रगतिको पथमा भन्ने कुरा किताबले एकदम राम्रो एक्सप्लेन गर्छ। तर यसले जब चाइनाको मोडल लिएर आउँछ, त्यो चाहिँ एउटा के भन्छन् सोसल साइन्सको लिटरेचरमा के भन्छ भने रेगुलर केसमा एउटा डेभियन्ट केस देखाउनुपर्छ, ताकि त्यसलाई हामी एक्सप्लेन गर्न सकिन्छ। डेभियन्ट भनेको भिन्न केस देखाउनुपर्छ। चाइना ग्लोबलाइजेसन, जो 90 ग्लोबलाइजेसन त पोलिटिकल ग्लोबलाइजेसन पनि थियो नि आइडियाजहरूको लेभलमा, इकोनोमिक ग्लोबलाइजेसन पनि थियो, तर इकोनोमिक ग्लोबलाइजेसन मोच चाहिँ अझ बढी टटकारो रूपमा, स्पष्ट रूपमा थियो। तर यसलाई चाहिँ तपाईँको लोकतान्त्रिक आकांक्षाहरू, इच्छाहरूले, पोलिटिकल फ्रिडमले पुस नगरेको भए सायद मार्केट ग्लोबलाइजेसन पनि बढ्न सक्ने थिएन। तर चाइनाले के गर्यो भने सेलेक्टिभ रूपमा, आफ्नो रूपमा ग्लोबलाइजेसनलाई ग्रहण गर्यो। पोलिटिकल ग्लोबलाइजेसन जुन चाहिँ लिबरलिजमसँग थियो त्यसलाई रोक्यो, र इकोनोमिक ग्लोबलाइजेसनलाई लिएर गयो। भन्न त सोसल साइन्टिस्टहरू भन्छन् कि यो दुईटालाई सेपरेट गरेर हेर्दाखेरि एउटा खण्डित विचार आउँछ। त्यही भएर हामीले पनि जब संविधान बनायौं, विभिन्न कुराहरू गर्यौं, यसलाई मैले यो किताब पढिसकेपछि कुनै पनि पोलिटिकल संगठनलाई, डिस्कोर्सेसलाई, कुनै पनि राजनीतिक संस्थाहरूको निर्माणमा प्युरिटी अथवा प्योर अथवा एकदम कसैबाट आयातित नभएको, कसैबाट चाहिँ तपाईँको प्रभावमा नपरेको हुन्छ कि हुँदैन, हामी बडा हाइब्रिड वर्ल्डमा बस्छौं। त्यो हाइब्रिड वर्ल्डमा चाहिँ बस्छौं भनेको मतलब हामी मिश्रित संसारमा बस्छौं, इन्स्टिट्युसन्सहरू होइन, जस्तो फर इक्जाम्पल नेपाली राज्य भनेर गर्दाखेरि नेपाली राज्यको युनिभर्सल क्यारेक्टर पनि छ, जो चाहिँ पश्चिमका राष्ट्रहरूसँग, पूर्वका राष्ट्रहरूसँग मिल्छ, तर यसको आफ्नै एउटा प्रभाव क्षेत्र अथवा यसको उत्थान र उत्पत्तिको आफ्नै छ. यसकारण अहिलेको जमानामा कम्युनिकेशनका कारणले, मार्केटका कारणले, विभिन्न कारणले हामीहरूले सिक्छौ, तर त्यसलाई, त्यो सिकाइलाई वर्नाकुलराइज गर्ने, आफ्नो सन्दर्भमा ढालेर कसरी आफ्नो बेनिफिट हुन्छ भन्ने किसिमको चाहिँ चेत यसले दिन्छ. हामीले अन्धाधुन्ध संस्थाहरूलाई आयात गर्यौं भने, विचारहरूलाई आयात गर्यौं भने, त्यसलाई परख्ने शक्ति चाहिँ हामीसँग हुनुपर्छ भन्ने छ. आधुनिकताको महत्वपूर्ण पक्ष छ यसले. संसार एउटै किसिमको छ, विचार छ त्यसमा, विविधता छ. त्यही भएर इमिटेशनले प्लुरलिजमलाई, डाइभर्सिटीलाई प्रोटेक्ट गर्न सकेन भने, यसकारण यो डेमोक्रेटिक कुरासँग पनि जोडिएको छ, लोकतान्त्रिक कुरासँग पनि जोडिएको छ. त्यो के हो भने, इमिटेशनको नाउँमा हामीले होमोजेनाइजेसन सबै एकै किसिमको, होइन, जस्तो फर इक्जाम्पल म्याकडोनल्डमा हामी खान गयौँ भने त्यो एकै किसिमको छ संसारभरि, टेस्टदेखि लिएर त्यसको पस्किने तौर तरिका एकै छ. त्यही भएर जुन आयातित कुराहरू छन् त्यसमा हामी बडा सजग हुनुपर्नेछ. कति अनुकूल छ, कति हामीलाई सहयोग गर्छ, र हाम्रो मौलिकता के हो भन्ने कुरामा चाहिँ विचार गर्नुपर्छ. त्यति हुँदाहुँदै पनि मलाई के लाग्छ भने, लोकतन्त्र, मानवाधिकार, विचारको स्वतन्त्रता जो विश्वव्यापी मान्यता हुन्, त्यसमा एकरूपताको कामना गर्दा गर्दै पनि विविधताको सम्भावनाहरू छ. र त्यसले यो किताब यस मानेमा हामीले पढ्दाखेरि किन संसारमा 90 को दशकमा बलियो रूपमा उदाएको राजनीतिक विचारधारा, आर्थिक विचारधारा अहिले हाम्रो समयमा आएर विवादित बनेको छ भन्ने बुझ्नलाई त्यसले महत्वपूर्ण हामीलाई सहयोग गर्छ भन्ने लागेर मैले यो पुस्तकको बारेमा यहाँहरूसँग संक्षिप्तमा कुराकानी गरे.
1: पडकास्ट किताब चर्चा तपाईँलाई कस्तो लागिरहेको छ? उकालो.com को युट्युब च्यानल र हाम्रो पात्रो लगायत तपाईँलाई सजिलो लाग्ने पडकास्ट प्लेटफर्ममा यो सब्स्क्राइब गर्नुहोला र अरूलाई पनि भन्नुहोला. पडकास्टका बारेमा थप जान्न चाहनुहुन्छ भने इन्स्टाग्राममा @किताबचर्चा वा हामीलाई केही भन्न चाहनुहुन्छ भने किताबचर्चा@gmail.com लेख्न सक्नुहुन्छ. यो पडकास्टको संयोजन तथा उत्पादन मधु आचार्यले गर्नुहुन्छ. यो पडकास्ट उत्पादनमा हरि शर्मासँग आमोद प्याकुरेल, मनिष पौडेल र प्रतीक श्रेष्ठ संलग्न हुनुहुन्छ. म जया लुइटेललाई आजको अंकबाट विदा दिनुहोस्. अर्को अंकमा फेरि भेटौँला. नमस्कार.

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: पखाल भएर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले स्त्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो जिन्दगीले पनि केही लक्षक बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। गर्ने गर्ने
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर
2: सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लकी पिराक फोन नम्बर 98209393 98209393।

0: California. Extreme energy drink.
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409 र 97054-67993।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़सौ सबैलाई बिहान 8 बजे को भेरी हाइलाइट्सबाट ढिलो रावत को नमस्कार। अहिलेसम्मका मुख्य खबरमा सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको निगमको दावी, ग्यास नपाएको उपभोक्ताको गुनासो, प्रदेश अस्पताल सुर्खेतभित्र रहेको फिस्टुला उपचार केन्द्रमा 43 जिल्लाका बिरामीले सेवा लिँदै अझै बिरामीहरू लुकेको अवस्थामा रहेकाले लक्ष्य पूरा गर्न चुनौती, र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार, उपाधिको प्रमुखको दावेदार पाकिस्तानसँग सोझो सेटमा पराजित। उपभोक्ताले खाना पकाउने एलपी ग्यास नपाएको गुनासो बढ़ेका बेला नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट पारेको छ। निगमले भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको भन्दै अभाव नभएको बताएको छ। निगमका सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले पछिल्लो समय अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चयन गर्ने प्रवृत्तिले वितरणमा केही प्रभाव परेको बताउनुभयो। उपभोक्ताको सहजताका लागि एक व्यक्ति एक सिलिण्डरको व्यवस्था लागू गरी अधिकृत विक्रेता मार्फत बिक्री गर्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ। प्रमुख घिमिरेले विभिन्न कम्पनीका एलपी ग्यास 14.2 केजी प्रति सिलिण्डर

0: 2060मा बिक्री वितरण भइरहेको पनि बताउनु भएको छ। निगमीय उपभोक्तालाई अधिकृत विक्रेताबाट ग्यास खरिद गर्न अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न भनेको छ। यसै गरी तोकेको मूल्यभन्दा बढ़ी रकम असुल गरेको, मौजात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रूपमा सञ्चय गरेको जानकारी भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन भनेको छ। यता उपभोक्ताले भने ग्यास नपाएको गुनासो गरेका छन्। पछिल्ला दुई दिनमा ग्यास सिलिण्डर बिक्री वितरण भए पनि पर्याप्त नभएको र धेरैले पाउन नसकेको उनीहरूको भनाइरहेको छ। प्रदेश अस्पतालभित्र रहेको फिस्टुला उपचार केन्द्रमा 43 जिल्लाका बिरामीले पिसाब चुहिने समस्या फिस्टुला रोगको शल्यक्रियाको उपचार सेवा लिएका छन्। नेपालभित्र मात्र नभएर छिमेकी देश भारतबाट पनि फिस्टुलाको उपचार सेवा लिएर फर्कने गरेको केन्द्रले जनाएको छ। साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतले भवन उपकरण र सेवासहित प्रदेश अस्पताललाई 2081 सालमा हस्तान्तरण गरेको हो। 2009 फिस्टुलाको निशुल्क उपचार सेवा शुरू भए पनि हालसम्म 562 जनाले मात्रै सेवा लिएका छन्। नेपालभित्रका 42 जिल्लाका बिरामीले सेवा लिएका छन् भने 18 जना भारतका बिरामी रहेका छन्। फिस्टुला उपचार केन्द्रमा सक्षम प्रमुख कान्त प्रसाद सुवेदीले आसामको प्रगति समीक्षा सार्वजनिक गर्दै 17 वर्षको अवधिमा 562 जना बिरामीले बिरामीको 678 वटा शल्यक्रिया उपचार गरेको बताउनुभयो। अझै पनि लान्छना विभेद भोग्ने डरले अरूले थाहा पाउने हुन् कि भन्ने त्रासले फिस्टुलाका बिरामीहरू उपचारमा कमी आउने गरेको उहाँको भनाइरहेको छ। र नेपाली भलिबल टोलीले कापा पुरूष भलिबल च्याम्पियनशीपमा लगातार तेस्रो हार गरेको छ। आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको छ। भोलि टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18, 25-10 हराएको हो। पाकिस्तानले यसअघिका दुई खेल 3-0 सोझो सेटमै जितेको थियो भने नेपालले यसअघिका दुवै सेट 5 सेटमा पुगेर गुमाएको हो। शीर्ष 4 रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी दुई खेल जित्ने पर्नेछ। नेपालले अब बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। नेपाल श्रीलंका र काजकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल, काजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल पुग्नेछन्। सधैँ झण्डै एक दशक अघि सेन्ट्रल जोनमा नेपालले काँस्य पदक जितेको थियो भने पुरूष भलिबलमा नेपालले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो। हवस् त, बिहान 8 बजेको फेरि हाइलाइट सकियो। बिहान 11 बजेको फेरि हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-719 र 98-85-51-715।
5: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
3: 198-198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
1: लटिपिराक फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।

0: Media Extreme Energy Drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेछु के. भर्खरै म श्री एग्रो भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Mayor.
1: Extreme energy drink.
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाठेघरको क्यान्सरको जाँच

0: का साथै पाटीगत सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भतुहिनी लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू अर्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
9: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने

0: जाँचको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
0: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय चोहलपुर बस पार्क मित्र टिकट काउन्टरदेखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840644631।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचय पत्र चाहिने, केन्द्रीय बैंकद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा संशोधन। आज दिउँसो 4 प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै। बर्ड फ्लूको संक्रमण नियन्त्रणतर्फ जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह। फ्रान्स र स्पेनमा डडेलो तीव्र, 1,40,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो। र नाभिबियाका रूबेन ट्रम्पलमनले एनपीएलको आउँदो सिजन पनि लुम्बिनीबाट खेल्ने। नेपाल खबरमा अब पूरा खबर। नेपाल राष्ट्र बैंकले वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अध्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको हो। भुक्तानी सेवा प्रदायकले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार विवरण यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो। भुक्तानी सेवा प्रदायक संस्थाले आउँदो असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। राष्ट्रिय परिचय पत्र लिएको भए असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधिक गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ। राष्ट्रिय परिचय पत्र लिई नसकेका नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्र लिई ग्राहक पहिचान

0: अध्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट हरेक महिना जानकारी दिने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले भनेको छ। विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचय पत्र बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। यसरी खोलिने वालेटको सम्बन्धमा वालेट प्रयोगकर्ता नेपाल फर्किएको 35 दिनभित्र सम्बन्धित अनुमति प्राप्त संस्थाले राष्ट्रिय परिचय पत्रको विवरणले अध्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर बाहेक आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। आज दिउँसो चारवटा प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै राति बागमती, गण्डकी र कोशी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भागका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यकामा पनि दिउँसोपछि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज जुलाई 25 तारीक संयुक्त राष्ट्रसंघको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम अर्थात वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे मनाइँदैछ। दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन्। खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर ज्यान गुमाउने घटना बढ़दै गएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डुबेर ज्यान गुमाउने घटनालाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा धेरै मानिसले डुबेर ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने घटनाको विषयलाई सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, नदी तथा खोलामा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन पालिकाले आफ्ना वार्षिक कार्यक्रममा समेटेर आवश्यक काम गर्नुपर्ने विज्ञको सुझाव छ। देशका विभिन्न 11 जिल्लामा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख भएको छ। गएको साउन 1 गते यता बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाएका कारण संक्रमण थप बढ़न नपाएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यसअघि प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै 160 अर्ब लगानी रहेको भन्दै उहाँले यसको संरक्षण राज्यतर्फबाट हुनुपर्नेमा जोड़ दिनुभयो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार बितेका 4 महिनामा 8,35,563 पंक्षी नष्ट गरिएको छ। 11,65,663 अण्डा, 2,45,035 किलो दाना नष्ट गरिएको छ। काठमाण्ड उपत्यकाभित्र र काभ्रेमा मात्रै 3,67,535 पंक्षी नष्ट गरिएको पशु सेवा विभागको तथ्याङ्क छ। महानिर्देशक दाहालका अनुसार प्रभावित किसानलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। राहतका लागि 52 करोड़ रूपियाँ व्यवस्थापन भएकोमा अहिलेसम्म 104 जना किसान र फार्मको खातामा 50,71,15,704 रूपियाँ रकम निकासा गरिसकिएको छ। बर्ड फ्लूको संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ़न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्मार्ट फोनको प्रयोगसँगै आयात पनि बढ़दो छ। गएको आर्थिक वर्ष 82-83 झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्ट फोन र 24 करोड़ रूपियाँको स्मार्ट वाच आयात भएको वनसार विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48 अर्ब 69 करोड़ 34 लाख 76 हजार रूपियाँ बराबरको 22,67,419 स्थान स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35,54,73,42,000 रूपियाँ बराबरका 21,84,694 थान फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9,08,23,97,000 रूपियाँ राजस्व पनि आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6,62,76,37,000 रूपियाँ वार्षिक राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्ष चीनबाट 36,79,27,58,000 रूपियाँको 18,89,664 थान स्मार्टफोन आयात भएको छ। त्यस्तै भारतबाट 10,79,00,00,000 रूपियाँको 3,64,842 थान स्मार्टफोन आयात भएको तथ्याङ्क छ। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको विरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू भएको छ। 1 महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको विरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकोले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। हरिशयनी एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढा नीलकण्ठ, काठमाडौँ उपत्यका चार नारायण लगायत देशका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लागेको छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएकोले तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गर्ने गरिन्छ। 4 महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीको दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। अब विदेशको खबर। फ्रान्स र स्पेनमा डडेलु तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेको संख्या 1,40,000 नागेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिम क्षेत्रमा पर्ने जिरोन र ल्याण्ड क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सीमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिम क्षेत्रमा लागेको डडेलुका कारण 30,000 सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ। त्यस्तै 20,000 भन्दा धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन गरिएको छ। म्याड्रिडमा लागेको डडेलु नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई कठिनाई भइरहेको छ। डडेलु निकै भयानक बनेपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले सामाजिक सञ्जाल मार्फत अवस्था अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै नियन्त्रणका लागि युरोपेली संघ यूको नागरिक सुरक्षा संयन्त्र सक्रिय पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार चेक गणतन्त्र र स्लोभाकियाबाट 2 ब्ल्याक हक हेलिकप्टर सहित थप प्राविधिक सहयोग अब खेल खबर। नामीबियाका देब्रेहाते तीव्र बलिङ अलराउण्डर रूबेन ट्रम्पलमनले नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको आउँदो सिजन पनि लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। गएको वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जित्दा उनी फाइनलमा प्लेयर अफ द फाइनल बनेका थिए। त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट पनि भएका थिए। साबिक विजेता लुम्बिनीले ट्रम्पलमनलाई पुनः अनुबन्धन गरेको जनाएको छ। लुम्बिनीले मार्की एवं कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेरमल्ल, दिलीप नाथ, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटेन गरिसकेको छ। त्यस्तै अक्सनबाट लुम्बिनीले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव, अजय चौहानलाई लिएको थियो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचय पत्र चाहिने, केन्द्रीय बैंकद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा संशोधन। आज दिउँसो 4 प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै। बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह फ्रान्स र स्पेनमा डडेलो तीव्र 1,40,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो र नामिबियाका रुबेन ट्रम्पलमनले एनपीएलको आउँदो सिजन पनि लुम्बिनीबाट खेल्ने
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
3: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
2: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
3: हौ हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
2: हो त्यही गएर सूर्य रोकाएलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो

0: खटपट्टी पाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: आजको संवाद अन्तर्गत खाद्य सुरक्षामा केन्द्रित कार्यक्रम सुरक्षित स्वादमा केशव ढकालको नमस्कार। आज हामीले बजारमा किनमेल गरेका खानेकुरा कतिको स्वस्थकर छन्, यस्ता खानेकुरा खानका लागि उपयुक्त छन् वा छैनन् भनेर कसरी थाहा पाउने अनि स्वस्थ र पोषिलो खानेकुरा कसरी छनौट गर्ने भन्ने बारेमा छलफल गर्दैछौ। यसबारेमा छलफल गर्न मैले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम नेउपानेज्यूलाई स्टुडियोमा निम्त्याएको छु। स्वागत छ सर यहाँलाई आजको संवादमा।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: हजुर आराम छ सर। हजुर आराम हुन्छ,
0: ठिक छ एकदम। अब हामी विषय चाहिँ प्रवेश गरौं। कार्यालयले अहिले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि के कस्ता कामहरू गर्दै आएको छ?
1: हाम्रो यो खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत चाहिँ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत र त्यो मन्त्रालय चाहिँ अब पछिल्लो समय यो कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट अहिले हाल आएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत भएको छ। सरकारको यो खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 भनेर यो 81 श्रावण 19 जुन नयाँ ऐन आयो त्यही अन्तर्गत नै हाम्रो कार्यालयले यो काम गर्दै आइरहेको छ। त्योभन्दा पहिला 81 भन्दा पहिला चाहिँ 2023 सालको खाद्य ऐन भन्ने थियो, जसलाई जुन चाहिँ पुरानो भयो अलिकति, अहिलेको अवस्थामा चाहिँ त्यसलाई म्याच गर्न सकेन भनेर त्यो ऐन 2081 नयाँ पारित भएपछि हामी त्यही अन्तर्गतको ऐन बाट हामी काम गर्दैछौँ। हाललाई हामीले चारवटा फूड सेफ्टीको चारवटा पिलर भन्छ, त्यसमा एउटा बजार अनुगमन भन्छ, अर्को चाहिँ नमूना विश्लेषण गर्ने, हामी बजारबाट विभिन्न किसिमका खाद्य नमूनाहरू विश्लेषण गर्छौँ, परीक्षण गर्छौँ, ठिक बेठिक भएको ठिकलाई भयो, बेठिक भयो भने हामी त्यसलाई अब कारवाही प्रक्रिया हुन्छ, मुद्दा दायर गर्ने प्रक्रिया को प्रक्रियाहरू गर्छौँ भने दुईटा यो भयो। तेस्रो चाहिँ हामीले यो ऐन अन्तर्गत खाद्य स्वच्छता गुणस्तर ऐन अन्तर्गतको प्रावधान हाम्रो छ भने चौथो पिलरमा चाहिँ उपभोक्ता शिक्षा जनचेतना खाद्य स्वच्छता सम्बन्धी अवेरनेसको कार्यक्रमहरू चाहिँ हामीले गरिरहेछौँ।
0: अब यहाँ सुर्खेत सहित यस क्षेत्रमा बजारमा जुन खानेकुराहरू हामी किनमेल गरेर खान्छौं त्यो कतिको खान उपयुक्त छ अथवा कतिको स्वस्थकर छ भनेर अनुगमन भइरहेको छ त?
1: भइरहेको छ। हाम्रो बजार अनुगमन गर्ने विभिन्न मोडालिटी छ, त्यसमध्येमा नियमित बजार अनुगमन हाम्रो वार्षिक एउटा टार्गेटै हुन्छ, नेपाल सरकारले तोकेकै हुन्छ, यतिवटा नमूना संग्रहण गर्ने, कतिवटा मुद्दा दायर गर्यो, कतिवटा अनुगमन गर्यो भनेर हाम्रो एउटा टार्गेटै हुन्छ, त्यही अनुसार हामी नियमित रूपमा बजार अनुगमन गरिराख्नै हुन्छ र त्यो सँगसँगै नियमित सँगसँगै आकस्मिक बजार अनुगमन पनि हुन्छ। जस्तै कहिलेकाहीँ उपभोक्ताहरूबाट गुनासोहरू आइपुग्छ, यसमा अलिकति अस्वच्छ खानेकुरा भयो अथवा एक्सपायर भएको खानेकुराहरू भयो भने त्यसको लागि पनि हामी ऱ्यापिड रेस्पोन्स मोडालिटीको एउटा टिम छ, त्यो अन्तर्गत हामी भ्याएसम्म आजै, भ्याएन भने भोलिसम्ममा भए पनि त्यहाँ गएर गर्छौँ र कहिलेकाहीँ जिल्ला प्रशासन कार्यालय को सँग संयुक्त बजार अनुगमन गर्छौँ भने विभिन्न पालिकाहरू, अब हाम्रो यस कार्यालयको क्षेत्र भनेको कर्णाली प्रदेश सबै पर्यो, त्यो भनेको 10 जिल्ला पर्यो, त्यो 10 जिल्लामा विभिन्न पालिकाहरूबाट हामीलाई बजार अनुगमन गर्नु पर्यो लगायतका इस्युजहरूमा हामीले चाहिँ त्यसलाई सम्बोधन गर्छौँ।
0: खास गरी यहाँनिर यो बजार अनुगमनको कुरा आउँदा आम उपभोक्ताको गुनासो चाहिँ के आउँछ भने चाडपर्वका बेला, दशैं तिहारका बेला अलिअलि दुई चार दिन अनुगमन गरे जस्तो गर्ने, अरू बेला चाहिँ निदाउने काम भइरहेछ भन्ने गुनासो आउँछ, के भन्नुहुन्छ?
1: त्यस्तो पक्कै पनि होइन, किनभने हाम्रो तपाईँले यो हामी पहिला त चौमासिक प्रगति प्रतिवेदन हुन्थ्यो भने अहिले त्रैमासिक प्रगति प्रतिवेदनमा तपाईँहरूले हाम्रो कार्यालयमा आएर पनि अथवा वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ, हामीले नियमित रूपमा बजार अनुगमन गरिरहेका छौँ। तर चाडपर्वको बेला चाहिँ कस्तो हुन्छ भने व्यापार अलिकति उपभोक्ताहरू, जस्तै भनौँ न दसैँ तिहार भनौँ अथवा आमा बुवाको मुख हेर्न औँसी भनौँ अथवा अरू विभिन्न फागु पूर्णिमा लगायत चाडपर्वमा चाहिँ उपभोक्ताहरूले चाहिँ खानेकुराहरू बढी खपत गर्ने भएकोले गर्दाखेरि त्यो बेला पनि त्यो बेला चाहिँ त्यो खानेकुराको स्वच्छता को बारेमा हामी धेरै सचेत हुनुपर्छ, किनभने त्यो उपभोक्ताहरू बिरामी पर्ने र खाद्य स्वच्छताका कारण जोखिम हुन सक्ने सम्भावना धेरै हुन्छ, त्यही भएर हामीले एकदमै धेरै बजार अनुगमन गर्छौँ। त्यति मात्र होइन, व्यवसायीहरूले पनि आफ्नो व्यापार प्रवर्धन, आफ्नो व्यापार अथवा मुनाफा कमाउनको लागि जति सक्दो धेरै बिक्री वितरण गर्ने, त्यो धेरै बिक्री वितरण गर्दाखेरि उहाँहरूले अस्वच्छकर खानेकुराहरू अथवा स्वच्छ तरिकाले उत्पादन नगरेर अलिकति चाँचाने व्यापार गरिहाल्यो र नाफा मुनाफा कमाइहाल्यो भन्ने हिसाबले गर्न सक्ने सम्भावना भएकोले गर्दा चाडपर्व गर्छौँ। र अर्को कुरा कस्तो पनि हुन्छ भने मिडिया र मिडियाकर्मीहरू पनि चाडपर्वमा बढी चनाखु भएर विभिन्न कार्यालयले अथवा बजार आउनु भएको छ कि छैन भनेर उहाँहरूले सूचना सम्प्रेषण गर्नुहुन्छ, अरू बेला चाहिँ उहाँहरूले पनि त्यो सम्प्रेषण नगर्ने भएकोले गर्दा पनि त्यस्तो देखेको जस्तो लाग्छ मलाई।
0: भनेको यहाँको दावी चाहिँ अनुगमन भइरहेको छ नियमित काम अन्तर्गत भन्ने छ।
1: एकदमै बजार अनुगमन भइरहेको छ। तपाईँहरूले हाम्रो प्रगति प्रतिवेदनहरू विभिन्न अब चारवटा त्रैमासिक समीक्षा गोष्ठी हुन्छ, त्यसमा हामीले गरेका प्रगतिका रिपोर्टहरू तपाईँ हाम्रो कार्यालयमा आएर हेर्न सक्नुहुन्छ, वेबसाइटमा पनि देख्न सक्नुहुन्छ, त्यो हामी उपलब्ध गर्न सक्छौँ। सूचना अधिकारी मार्फत पनि तपाईँले जानकारी लिन सक्नुहुन्छ अथवा मलाई पनि फोन गरेर जानकारी लिन सक्नुहुन्छ।
0: अब खास गरी उसो भए बजार अनुगमन गर्दाखेरि यहाँ कस्तो भेटिएको छ त?
1: बजार अनुगमन गर्दाखेरि हामीले मिश्रित किसिमको देखेका छौँ। अब विशेष गरी यहाँ सुर्खेतमा देख्यौँ तपाईँले, पक्कै पनि सुर्खेत अथवा कर्णाली प्रदेशकै सोध्नुभयो होला। यहाँ हामीले देख्दाखेरि चाहिँ दुई तिनवटा समस्याहरू देखेका छौँ। अलिकति यो दालमा चाहिँ रङ भेट मिसिएको दाल भेटेका छौँ हामीले अलि, र होटल रेस्टुरेन्टहरूमा, त्यो चाहिँ किराना पसल भयो, होटल रेस्टुरेन्टहरूमा हेर्दा चाहिँ यो तेलको गुणस्तर भनेको एउटा तेल पटक पटक प्रयोग गर्ने एभरेजमा भन्ने हो भने अलिकति मोइस्चर धेरै भएको मासु जस्ता चिजहरू दुईपटक भन्दा बढी फ्राई गर्न मिल्दैन भने अलिकति ड्राई प्रडक्ट जस्तै काजु बदाम जस्ता चिजहरू चाहिँ चार पाँच पटकसम्म फ्राई गर्न मिल्छ, एभरेजमा तीन पटकसम्म फ्राई गर्न मिल्ने हाम्रो प्रावधान छ। र त्यो अन्तर्गत चाहिँ भेटिँदैन यो एउटा तेल चाहिँ पटक पटक प्रयोग गरेको हामीले भेटेका छौँ होटल रेस्टुरेन्टमा। भने किराना पसलमा अर्को समस्या के पनि देखाएको छ भने, जस्तै मैले पनि कहिलेकाहीँ गएर खानेकुरा केही किने भने यसो हेर्छु यो त एक्सपायर रहेछ भनेर भन्छु, अनि उहाँ पसलेहरूले के भन्नुहुन्छ भने होइन सर यो त हिजै भर्खर झारेको हो, यो त ठिक छ एक्सपायर छ भन्नुहुन्छ, त्यसो अर्को ल्याउँछ भन्यो, अर्को भन्यो त्यही देखिन्छ। भनेपछि यो किराना पसलेहरूले पनि साउजीहरूले पनि साउ साउनेहरूले पनि त्यो डेट एक्सपायर कहिले म्यानुफ्याक्चर भएको एक्सपायर भएको भन्ने कुरा सचेतना उहाँकोमा चाहिँ अलि देखेको छैन, र उपभोक्ताहरू पनि यहाँ चाहिँ अरू ठाउँको तुलनामा तुलनात्मक रूपमा अलिक कमै सचेत र उजुरीहरू पनि कम आएको जस्तो देख्छु मैले चाहिँ।
0: यहाँ खास गरी मिसावटको कुरामा सचेतता भए पनि, जस्तो यहाँले भन्नुभयो दालमा कलर देखेको छ, कतिपय ठाउँमा दालमा किन्दाखेरि ढुङ्गाहरू पनि मिसिएको होइन त्यो पनि पाइरहेछ, सिमीमा ढुङ्गा मिसिएको भन्ने पनि पाइरहेछ। अब यो प्रत्यक्ष देखिने कुरा भयो, यसमा त उपभोक्ता पनि सचेत हुन सक्ने भए, किन्ने बेला ठगिने जोखिम पनि रह्यो। तर अर्को यहाँले भन्न भनेको कुरा चाहिँ महत्वपूर्ण कुरा चाहिँ के चाहिँ हो भने, हामीले किनमेल गर्दाखेरि हामी आफै पनि दुई चार अक्षर पढ्न जानेका उपभोक्ता पनि कुन वस्तु कहिले बनेको हो, कहिलेसम्म उपयोग गर्न मिल्ने हो, त्यसको म्याप कति छ भनेर राम्रोसँग चेक जाँच गर्दैनौ होइन?
1: हो, पक्कै पनि यो डेट हेर्नमा चाहिँ अब हामीले पनि यो कस्तो छ भने, खाद्य स्वच्छता कायम गर्नको लागि अब नियामक निकाय मात्र भन्दा पनि उपभोक्ता पनि एकदम सचेत हुन आवश्यक छ। उहाँहरूले चाहिँ अब कुनै होटल रेस्टुरेन्ट जानुभयो भने ल खोइ कस्तो छ एकचोटि भन्नु, भान्सा अथवा सरसफाइ खोइ तपाईँले कसरी गर्नुभएको छ भने यसो सोधी मात्र दिनुभयो भने पनि उहाँहरू चाहिँ कस्तो हुन्छन्, ए ल उपभोक्ताहरू चाहिँ सचेत भएको छन् है, हामी पनि सुधिर्नु पर्नेछ है भन्ने हिसाबले अलिकति सचेत हुनुहुन्छ। हामीले के देखाएका छौँ भने, जुन ठाउँमा उपभोक्ताहरू सचेत छन् त्यो ठाउँमा चाहिँ व्यवसायहरू पनि अलिकति हत्किँदा रहेछन् र उनीहरूले चाहिँ अलिकति अस्वच्छकर उहरू चाहिँ अभ्यासहरू चाहिँ कम गर्छन् भन्ने कुरा हामी देखेका छौँ। तुलनात्मक रूपमा म पहिला काठमाडौँमा खाद्य प्रविधि गुणनियन्त्रण विभागमा छँदा र विभिन्न बजार अनुगमन गर्दाको सिलसिलामा, र यहाँ चाहिँ मैले के फरक भेटेँ भने, यो अलिकति सहरी एरियामा चाहिँ अलिकति म्याद गुज्रेका सामानहरू तुलनात्मक यहाँ सुर्खेतमा अलिकति कमै देखियो। हुन त पहिलाको तुलनामा त यहाँको यहाँ चाहिँ एक्सपायर भएका प्रडक्टहरू कमै देखिया छ, पहिला अलिक धेरै नै थियो, हाम्रो कार्यालय स्थापना भएपछि तुलनात्मक अलिक कमै भए भन्ने हामीलाई अनुभूति भएको छ। र यही कर्णाली प्रदेशमा पनि सहरी बजारी एरियामा चाहिँ अलिकति राम्रो उत्पादन पठाउने र अलिकति विकट जस्तै मुगु होला अथवा कर्णालीका अरू विभिन्न पालिकाहरू जहाँ चाहिँ बाटोको एक्सेसहरू नभएको त्यस ठाउँहरूमा अलिकति पठाएको हो कि भन्ने हामीलाई कताता लागेको छ। अब त्यस ठाउँमा कति ठाउँमा त हाम्रो म्यान पावर कारणले गर्दा पनि अब सबै ठाउँमा त पुग्न सकेको छैनौँ। त्यही भएर म के भन्न चाहन्छु भने उपभोक्ताहरू आफै सचेत हुनुभयो भने त्यसले चाहिँ एकदम ठुलो इम्प्याक्ट पार्दो रहेछ
0: आफ्नो स्वास्थ्यप्रति। हामीले कस्तो खानेकुरा चाहिँ उपभोग गरिरहेछौँ अथवा खाइरहेछौँ र बजारबाट किनिरहेछौँ भन्ने कुरातर्फ खालि जिम्मेवार निकायको अथवा नियामक निकायको भर मात्र पर्नुभन्दा पनि उपभोक्ता आफै पनि आफ्नो स्वास्थ्य र आफ्नो परिवारको सदस्यको स्वास्थ्यप्रति सचेत हुनु पर्यो भन्ने यहाँको भनाइ। अब जस्तो कतिपय कुरामा खास गरी यो म्याद नाङ्गिएका वस्तुहरूको कुरामा त्यति गम्भीर भएको त्यति सचेत भएको पाइँदैन। मैले अघि पनि भने हामी आफै पनि त्यस्तो राम्रोसँग ख्याल गरेर हुँदैनौ। अब यो चाहिँ यसले हानिको मात्रा कस्तो हुन्छ? यो चाहिँ म्याद नाङ्गिएका वस्तुहरू कतिको खतरनाक अथवा स्वास्थ्यको दृष्टिकोणले कतिको जोखिमपूर्ण हुन्छन् प्रयोग गर्नको लागि खानाको लागि?
1: खानेकुराहरू भनेको चाहिँ कसो यिनीहरूको एउटा म्याद हुन्छ त्यसलाई हामी त्यही भएर त्यसको आधारमा चाहिँ उत्पादन भएपछि कति समयमा बिग्रिन्छ भन्ने किसिमको हुन्छ। यी खानेकुराहरू विभिन्न किसिमका हुन्छन्। कुनै खानेकुराहरू चाहिँ जानै जाने किसिमका नै हुन्छन्, कुनै चाहिँ मान्छेलाई साधारण झाडा पाखाला लाग्ने टाउको दुख्ने एलर्जी अथवा त्यस्तो टाइपको हुने भन्ने हुन्छ, त्यो खानेकुरा हेरेर हुन्छ। विशेष गरी संवेदनशील खाद्य पदार्थ हामीले भनेर छुट्याएको छौँ, तीन किसिमका खाद्य संवेदनशील खाद्य पदार्थ छ, दुध तेल र पानी। यसमा चाहिँ हामी अलि धेरै सजग हुनुपर्छ। र पेरिसेबल फुड भन्छ चाँडै बिग्रिने खानेकुराहरू, जस्तै अब डेरी त भइ नै गयो, मासु र मासुजन्य पदार्थहरू, यी चिजहरू चाहिँ अलिक धेरै नै संवेदनशील हुन्छ।
0: भनेको तेल दुध पानी जस्ता कुराहरू प्रयोग गर्दाखेरि बढी सचेतता अपनाउनु पर्यो, जसले स्वास्थ्यमा प्रत्यक्ष रूपमा बढी जोखिम निम्ति आउँछन् भन्ने कुरा भयो।
1: हजुर, हो हाम्रो यो हामीले गरेको विश्लेषणहरूमा पनि हामीले तीनटा हाम्रो यो सुरक्षित कार्यले लगायत देशभरिका गरेका विश्लेषणहरूमा तीनटा खाद्य पदार्थमा चाहिँ तुलनात्मक रूपमा अरू खाद्य पदार्थको तुलनामा अलिक बढी कैफियत भेटिन्छ, उहाँहरूको उत्पादनलाई मुद्दा दायर गर्ने र कारवाही भएको हामीले देख्छौँ।
0: अब खास गरी स्वास्थ्यको दृष्टिकोणले हेर्दाखेरि हामीले अथवा आम उपभोक्ताले भनौँ न, यो कुरा चाहिँ स्वस्थकर हो अथवा पोषिलो हो, यो कुरा चाहिँ अलिकति स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ भनेर एउटा सामान्य उपभोक्ताले कसरी थाहा पाउन सक्छ त?
1: खानेकुरा स्वस्थकर अथवा हानिकारक भन्ने कुरामा चाहिँ कस्तो हुन्छ भने अब हामीले भन्दा हजुरले त पक्कै पनि त्यो खाद्य कस्तो खानेकुरालाई गुणस्तर भन्ने कस्तोलाई कम गुणस्तर गर्ने भन्ने कुरामा हामी के भन्छौँ भने बजारमा कुनै खानेकुरा जानुभन्दा पहिले हामीले एउटा डिएफटी क्वेसन नम्बर भन्छ, खाद्य अनुज्ञापत्र नम्बर भन्छ, जुन चाहिँ लेभलमा उल्लेख गरेका हुन्छ। अब यसो सरस्वती हेर्दा किन सबै डिटेल सबै प्रडक्टलाई एनालाइसिस गर्ने ल्याबमा टेस्ट गर्ने सम्भव नहुन पनि सक्छ, त्यही भएर उपभोक्ताले चाहिँ त्यो स्वच्छ छ कि छैन भन्नको लागि लेभल विवरण राम्रोसँग हेर्नु पर्यो। त्यहाँ लेभल विवरण सही तरिकाले उल्लेख गरेको छ हाम्रो ऐन बमोजिम, र खाद्य अनुज्ञापत्र नम्बर छ भने त्यसलाई स्वस्थकर भन्ने हिसाबले प्रयोग गर्न सकियो, लेभल विवरण नभएकोहरूलाई चाहिँ स्वच्छ छैन भन्ने हिसाबले हामीले अहिलेको उपभोक्ताले त्यसरी उ गर्न सक्छौँ। किनभने अनुज्ञापत्र नम्बर हामीले दिँदाखेरि त्यो सम्बन्धित उद्योगको संरचनादेखि लिएर त्यस उहाँहरूको उत्पादन हरेक भन्न वर्ष अथवा वर्षमा दुई तिन पटक पनि उहाँको उत्पादनलाई ल्याएर टेस्ट गराएर पास भएपछि गुणस्तर भएपछि मात्रै हामीले उहाँहरूको उद्योगलाई नवीकरण उत्पादनलाई नवीकरण गर्छौँ अथवा नयाँ सिफारिस गर्छौँ। त्यति मात्र होइन, त्यो बजार अनुगमन जाँदाखेरि उहाँहरूले गरेको त्यो जीएमपी भन्छ, गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस, असल उत्पादन अभ्यास हुन्छ, त्यो कायम गर्नु भएको छ कि छैन, छैन भने हामीले उहाँलाई एक महिना दुई महिना कति समयमा सुधार गर्नुहुन्छ, त्यो उद्योग खाद्य स्वच्छताको जोखिम कम होस् भन्नको लागि अथवा नहोस् भन्नको लागि भनेर हामी निर्देशन दिन्छौँ। त्यही भएर खाद्य अनुज्ञापत्र नम्बर भएको र लेबर विवरण पूर्ण भएको उत्पादनले चाहिँ खाद्य स्वच्छता ठिक हुन्छ भन्ने हिसाबले।
0: अब त्यो चाहिँ सैद्धान्तिक रूपमा भयो सर, तर मैले यहाँ भन्न खोजेको कुरा के छ भने एउटा एकदम लेम्यान आम उपभोक्ताले त्यो चिज स्वस्थकर छ, खानको लागि उपयुक्त छ छैन भनेर त्यसलाई हेरेर अथवा कसरी थाहा पाउन सक्छ? त्यसको उत्पादन कुन कम्पनीले गर्यो, कहिले गर्यो भन्ने त त्यो अलिकति सचेत उपभोक्ताको हकमा चाहिँ त्यो लागू होला, तर सामान्य जो सामान्य लेखपढ गर्न पनि सक्दैन त्यस्ता उपभोक्ताले चाहिँ कसरी थाहा पाउने त?
1: साधारण रूपमा हेर्दाखेरि चाहिँ अब जस्तै अब प्याकेटमा भएको खानेकुराहरू छ भने चाहिँ कुचिएको अब पाल पर्या त्यस्तो उत्पादनहरू बिक्री वितरण के अरे खरिद नगर्ने र उत्पादनहरू जस्तै कुनै अब घाममा बाहिरपट्टि धुवा धुलो बाटोमा सडकमा राख्नु भएको छ नछोपिकन सडै गलेको बिग्रेको होइन अथवा कुनै मिठाईहरू पनि छ भने मिठाईमा अत्यधिक रङ प्रयोग गरेको जस्तै जेरी नै भनौँ भने रङ प्रयोग गरेको जेरी अब पहिलाको तुलनामा अलिकति सचेत हुँदै हुन्छ तर अहिले पनि मैले कति ठाउँमा देख्छु रातो जेरी अब पहिला त हरियो निलो निलो त मैले देखाएको छैन हरियो विभिन्न रङका पनि जेरी मान्छेले मन पराउनु त्यही भएर रङ भएका खानेकुराहरूलाई त्यति प्रोत्साहन नगरौँ नगर्नु ठिक हुँदैन र मैले कति ठाउँमा कर्णालीको विभिन्न ठाउँमा जाँदाखेरि देखाएको छु त्यहाँ माछा यहाँ त अब माछा प्रख्याति छ माछा खाँदाखेरि चाहिँ माछा फ्राई गर्दा चाहिँ अलिक रातो भयो भने चाहिँ उहाँले मन पराउनुहुँदछ त्यतातिर म के भन्न चाहन्छु त्यतातिर चाहिँ नजाउँ रङ हालेको माछालाई त्यतिकै फ्राई गरेर खाउँ त्यो रङ हालेको कुराहरू चाहिँ प्रयोग नगरौँ र बासी सडी गरेको नछोपेको झिङ्गा भन्केका यस्ता उत्पादनहरूलाई चाहिँ हामीले प्रयोग गर्नु हुँदैन भन्ने भन्न चाहन्छु।
0: जेरी लगायतका मिठाईका साथै माछा मासुमा पनि कलर रङ चाहिँ प्रयोग नगरौँ त्यस्ता रङ हेर्दा आकर्षक देखिए पनि स्वास्थ्यका दृष्टिकोणले ती उपयुक्त हुँदैनन् त्यसो भए होइन रङ प्रयोग गरिएका उहरू
1: हजुर यो रङ पनि दुई किसिमका हुन्छ एउटा खाद्य र अखाद्य रङ हुन्छ पहिला चाहिँ हामीले धेरै केही भेट्थ्यौँ भने कपडामा प्रयोग हुने ड्राई कलरहरू त्यस्तो चाहिँ प्रयोग हुन्थ्यो खानेकुरामा अहिले त मान्छेहरू अब हाम्रो नियमन अलिक कडा भएर पनि होला र उहाँहरू पनि अलिकति सचेत भएर होला अखाद्य रङ प्रयोग भएको कमै देखिन्छ तर खाद्य रङ प्रयोग गरे तापनि त्यसको एउटा लिमिट हुन्छ विश्व स्वास्थ्य संगठन लगायत कोडेक्स एलिमेन्टरेस कमिसन भन्ने हुन्छ उहाँहरूले चाहिँ यति मात्रामा रङ प्रयोग गर्नुपर्छ भनेर तोकिदिनु भएको छ तर यहाँ त अब उत्पादकहरू त्यति सचेत त्यति देखिँदैन तालिम प्राप्त खाद्य स्वच्छता सम्बन्धी त्यति ज्ञान अलिक कमै देखिन्छ त्यही भएर उहाँले चाहिँ अब यति मात्रा भनेर चम्चाको आधारमा हाल्नुहुन्छ चोखेर हाल्नुहुन्न त्यो चाहिँ रङको प्रयोग अलिकति बढी भए पनि देखिन्छ त्यति मात्र होइन अब खाद्य रङ तोकेको मात्रामा प्रयोग गरेको भए तापनि त्यसलाई चाहिँ रङलाई चाहिँ फ्राई गर्न हुँदैन जस्तै तपाईँले जेरी पिठोमा हालेर मिक्स गरेर त्यसलाई फ्राई गर्नुभयो भने त्यो चाहिँ अस्वस्थकर हुन्छ र त्यो कार्सिनोजेनिक भन्छ क्यान्सर गराउँछ दिगो समय खाँदै खाँदै गयो भने हो त्यो चाहिँ प्रयोग गर्न भएन र अचल चाहिँ त्यसको विकल्पको रूपमा सचेत ठाउँमा विभिन्न अब अलिकति सचेत भएका व्यवसायीहरूले के गर्नुहुन्छ भने त्यो पिठोमा रङ नराखिकन त्यो चास्नीमा चाहिँ रङ राख्नुहुन्छ किनभने पिठो त्यो फ्राई गर्दा तेल घिउमा फ्राई गर्दाखेरि त्यो फ्राई भएन र पछि त्यो चास्नी त चिसै हुन्छ चिसोमा रङ हालेको हुन्छ त्यसरी जेरी राखेर उहाँले त्यतिसम्म चाहिँ गर्न थाल्नुभएको छ।
0: भनेको चाहिँ जुन खान उपयुक्त हुने खालका रङहरू पनि फ्राई गर्दा अथवा तारिँदाखेरि बढी जोखिम हुन्छ जतिको त्यत्तिकै मिसावट गर्दा जोखिम कम हुन्छ भन्ने कुरा भयो।
1: हजुर पक्कै पनि यो खाद्य सकभर रङ भएको प्रयोग खानेकुरा प्रयोगै नगरौँ तर यदि प्रयोग गराएको छ भने फ्राई गरेको चिजहरूमा चाहिँ प्रयोग नगर्नु होला भन्ने चाहन्छु।
0: आज हामी आजको संवाद अन्तर्गत सुरक्षित स्वादमा कसरी बजारमा रहेका कुराहरू स्वस्थकर छन् वा प्रयोग गर्न मिल्ने छन् भनेर थाहा पाउने उपभोक्ता अधिकार भनेको के हो उपभोक्ता अधिकारका लागि के कस्तो काम भइरहेको छ भन्ने बारेमा कुरा गरिरहेका छौं। अब चाहिँ यहाँनिर सर कार्यालयले अनुगमनमा जाँदाखेरि यहाँ कर्णाली लगायत सुर्खेत लगायत कर्णालीका विभिन्न जिल्लाहरूमा यहाँहरूले अनुगमन गरिरहनुहुन्छ उपभोक्ताहरू स्वयं आफ्नो उपभोक्ता अधिकारप्रति चाहिँ कतिको सचेत भएको पाउनु भएको छ त?
1: तुलनात्मक रूपमा चाहिँ उपभोक्ताहरू कमै देखिरहेको छु मैले यो कर्णाली प्रदेशमा उहाँहरू भनेको अब कतै केही भयो भने किन उजुरी गरिहालौँ किन गुनासो गरिहालौँ भन्ने किसिमको अलिकति मैले देखेको छु र उहाँहरू पनि अघि मैले भने जस्तै लेबल विवरणहरू नहेर्ने अलिकति धेरै रङ प्रयोग गरेको खानेकुरा खान खोज्ने फ्राई गरेको प्रयोगहरू चाहिँ अलिक बढी गर्ने भन्ने मैले चाहिँ देखेको छु।
0: उपभोक्ताहरू जुन रूपमा सचेत हुनुपर्ने थियो त्यो रूपमा सचेत भएको पाइँदैन उसो भए?
1: हजुर उहाँ अलिकति सचेतना अभिवृद्धि गर्नुपर्छ त्यसैको लागि पनि हाम्रो कार्यालयमा चाहिँ उपभोक्ता सचेतना सम्बन्धी पनि हामीले कार्यक्रम छ हाम्रो वार्षिक कार्यक्रम त्यही अन्तर्गत हामीले विभिन्न उद्योगी व्यवसायहरूलाई पनि बोलाएर हामीले खाद्य स्वच्छता सम्बन्धी तालिम र एउटा सचेतना कार्यक्रम गर्छौँ र उपभोक्ताहरूलाई पनि हामीले अब विभिन्न हुन्छ नि मिडिया मार्फत अब हजुर जस्तै मिडिया मार्फत पत्र पत्रिका लगायत बाट हामी प्रसारण गर्छौँ र विभिन्न सरकारवाला निकायहरू जस्तै अब पालिकाहरू हुन्छ लगायत उहाँहरूसँग चाहिँ एउटा समन्वय गरेर संयुक्त रूपमा किनभने यो खाद्य स्वच्छता कायम गर्नु भनेको कुनै एकजनाको भूमिका होइन फार्म टु फर्क भन्छ अथवा गोठदेखि ओठसम्म भन्छ त्यसमा चाहिँ अब सबैजना जिम्मेवार हुनुपर्छ किसानले उत्पादन गर्ने तरकारीमा विषादी कम हुने अथवा रहितदेखि लिएर अब माछा मासु उत्पादन गर्नेदेखि लिएर जति उत्पादनहरू छ त्यो अब ढुवानीकर्ताको पनि त्यतिकै जिम्मेवारी हुन्छ वितरकको पनि त्यतिकै जिम्मेवारी हुन्छ किराना पसलेहरूले पनि मैले अघि भने जस्तै फ्रिजमा राख्नुपर्ने कुनै जुस अथवा कोक अथवा जुसहरू अथवा कुनै किसिमका बेभरेजहरू छन् भने त्यसलाई जुसमा के अरे फ्रिजमा राख्ने डिप फ्रिजमा राख्नुपर्छ भने डिप फ्रिजमा राख्ने घाममा सिधै पर्ने गरेर राख्नु हुँदैन भन्ने कुराहरू त्यस्ता कुराहरू चाहिँ र उपभोक्ता पनि आफैले पनि सचेत भएर गऱ्यो भने त्यो एउटा खाद्य श्रृङ्खला भन्छ हामीले फुड चेन किसानदेखि लिएर उपभोक्तासम्म सबै सचेत भयो भने यो खाद्य स्वच्छता कायम गर्नलाई त्यो भएर सबैको भूमिका देख्छु मैले र हाम्रो कार्यालय सँगसँगै पालिकाहरू पनि यसमा चाहिँ सचेत हुनुपर्छ उहाँहरूले अब अहिले अब समस्या हुन त समस्या पछि पनि आउला समस्या भनेको अलिकति अब म्यान पावरको कमीले गर्दा पनि नि अब यो पालिकाहरूले पनि आफूले पनि अनुगमन निरीक्षण गर्न सक्नुहुन्छ कहिलेकाहीँ हामीलाई पनि बढाउन सकिन्छ तर हाम्रो अब यो क्षेत्र ठुलो भएकोले गर्दाखेरि हामीले कति भ्याउने कति कसरी गर्ने भन्ने बारेमा समस्या त छँदैछ
0: अब एकदमै आम उपभोक्ताले बुझ्ने गरेर भन्दाखेरि हामीले खाद्य स्वच्छता खाद्य सुरक्षा खाद्य स्वच्छता खाद्य सुरक्षा भनेर पटक पटक भनिरहेका हुन्छौँ संचार माध्यमहरूमा पनि सुनिरहेका हुन्छौँ आम उपभोक्ताले बुझ्ने गर्दा भन्दा खाद्य स्वच्छता भनेको के हो त
1: खाद्य स्वच्छता भनेको पहिला पहिला चाहिँ के भनिन्छ नि यो खाद्य स्वच्छता भन्ने किन आवश्यक छ र मान्छेलाई खानै पाइरहनन् जस्तो भयो नि खाना पाए भयो भने भन्ने किसिमको कुराहरू थियो केही वर्ष पहिले केही दशक पहिले तर अहिले चाहिँ सोचमा परिवर्तन आएको छ खाद्य स्वच्छता पनि आवश्यक रहेछ है किनभने अधिकांश धेरै रोगहरूको कारण चाहिँ अस्वच्छकर खानेकुरा खाएरै हुँदो रहेछ र जुन चाहिँ हाम्रो औषधि र स्वास्थ्यमा हाम्रो धेरै खर्चहरू भएछ नेपाल सरकारको पनि त्यसमा लगानी भइरहेको छ त्यही भएर स्वच्छ खानेकुरा एकदम महत्त्वपूर्ण छ भन्ने किसिमले नेपाल सरकारले अनुभूति गरेर यो विगत अठार वर्षदेखि खाद्य स्वच्छता दिवस भनेर मैले यो टी सर्ट पनि लगाइरहेको छु पक्कै तपाईँले देखिरहनु होला अस्ति हामीले जुन 7 खाद्य स्वच्छता दिवस मनायौं 18 वर्षदेखि हाम्रो नेपाल हाम्रो खाद्य प्रस्तुति गुणनियन्त्रण विभागले यो खाद्य स्वच्छता दिवस मनाइरहेको छ त्यति मात्र हुँदा त्यो मात्र होइन यो विश्व स्वास्थ्य संगठनले पनि लाई पनि हाम्रो विभागले यो खाद्य स्वच्छता दिवसको महत्व छ है भनेर त्योभन्दा भनेर 2018 चाहिँ विश्व स्वास्थ्य संगठनले पनि खाद्य स्वच्छता दिवस भनेर 2018 भनेको 8 वर्ष भयो उहाँले चाहिँ 8 वर्षको लागू गर्नुभयो विश्वमा जुन 7 भनेर जबकि हाम्रो विभागले 18 वर्ष पहिले भने चाहिँ 10 वर्ष पहिलेदेखि नै हामी सचेत भएर खाद्य स्वच्छतामा सचेत भएर छौँ र तपाईँले भने जस्तो खाद्य स्वच्छता भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि खानेकुरा खाएर मान्छे बिरामी नपर्ने अवस्था आयो भने त्यसलाई स्वच्छ खानेकुरा अथवा खाद्य स्वच्छता भनिन्छ
0: कस्ता कुराहरू चाहिँ खाँदाखेरि खास गरी एकदमै ध्यान दिनुपर्ने मूलभूत कुराहरू के छन् त्यस्तो केही छ 1-2-3 बुदागत रूपमा भन्नु पर्दाखेरि
1: मैले अहिले पनि भने खानेकुराहरूमा अहिले हामीले विशेष गरी देखेको 3 दुध तेल पानीमा नै हामीले समस्या अधिकांशहरूमा देख्छौँ र यो मासुजन्य पेरिसेबल फुड भन्छ चाँडै बिग्ने खानेकुराहरू मासुजन्य चिजहरू अलिकति बढी संवेदनशील हुन्छ अब तुलनात्मक रूपमा अब अरू सुक्खा चिजहरू भन्नु न चामल होइन लगायत जस्तै दालमा पनि कम समस्या होला तर दालमा अलिकति रङहरू देखिएको छ यता सुक्खा चिजहरू भन्दा नि अलिकति वेट चिजहरू मा चाहिँ अलिकति समस्या देख्छौँ हामीले, विशेष गरी फलफुलहरू पनि मा पनि देखिन्छ। अब जस्तै अब विषादीहरूको पनि अलिकति इस्युजहरू त देखेकै छ, विषादीहरूमा पनि हामीले अब कसो भने कुनै पनि खानेकुराहरू फलफुल तरकारी फलफुल ल्यायो भने पनि यदि त्यस्तो अवस्था देख्यो विषादीको तपाईँलाई शङ्का लागेको छ भने पानीमा डुबाएर राख्ने अथवा नुन पानीमा डुबाएर केसम राख्ने अथवा बेकिङ सोडामा डुबाएर राख्नुभयो भने पनि त्यो विषादी कम गर्न सकिन्छ हामीले। अथवा किनेर तुरुन्तै नखाने एक दुई दिन राख्ने फ्रिजमा राख्ने गर्नुभयो भने पनि हामी बस्न सक्छौँ।
0: अब खास गरी यहाँ विषादीको कुरा गर्दाखेरि दुईटा कुरा छ, यहाँ एउटा बाहिरबाट आउने फलफूल र तरकारी लगायत दैनिक उपभोग्य वस्तुहरूको हामीले कतिको परीक्षण गरेका छौँ विषादी मिसिए नमिसिएको, अर्को कुरा यहीँ अब कर्णालीलाई अर्ग्यानिक प्रदेश भनेर भनिएको छ, कर्णाली प्रदेश सरकारले त्यो नारा पनि ल्याएको छ, भलै व्यवहारमा उत्रन सकिरहेको छैन र कर्णालीका त्यसमा पनि ग्रामीण क्षेत्रमा उत्पादन भएका तरकारी फलफूलहरूमै पनि बेला बेला परीक्षण गर्दा विषादीको मात्रा उल्लेख्य भेटिएको पाइन्छ। अब यसलाई चाहिँ कसरी हटाउने?
1: पक्कै पनि दुई किसिमको छन् हाम्रो, पक्कै पनि हाम्रो देशमा उत्पादन भएकोले यहाँका जनसङ्ख्यालाई पुग्दैन, त्यही भएर आयात पनि गरि नै रहेछ खानेकुराहरू खाद्य पदार्थहरू हाम्रो विभिन्न। अब यहाँ जस्तै अब यहीँ सुर्खेतमै भन्यो भने नेपालगञ्ज धनगढीको नाका अथवा भैरव नाकाबाट आउला अथवा देशबाट जुन पनि नाकाबाट आउला 12 नाकाहरू छन्, त्यहाँ चाहिँ आरबीपीआर मेथडबाट हामीले विषादी परीक्षण गरि नै रहन्छ, त्यसरी आयात भइरहेछ तरकारी फलफुलहरू। कहिलेकाहीँ कैफियत भेटियो भने जस्तै तपाईँले देख्नुभयो होला त्यो, अब कहिलेकाहीँ चाहिँ अब कार्बाइडहरू आँपमा चाहिँ कार्बाइडहरू प्रयोग गरेको देख्छौँ, त्यहाँ चाहिँ हामीले किलोका किलो सयौँ टन अथवा क्विन्टलहरू हामीले डम्प गरेका पनि अवस्था देखेका छौँ भने यहाँ पनि हामीले नियमित रूपमा विषादी परीक्षण आरबीपीआर मेथडबाट गरि नै रहेको हुन्छौँ। यद्यपि अब सबै किसिमका विषादीहरू परीक्षण त हामीले पनि गर्न सकेको छैन, किन त्यसको लागि चाहिँ अब उपकरणहरू ल्याबमा क्षमता अभिवृद्धि गर्ने अवस्था देखिएको छ। यहाँ पनि तपाईँले भन्नुभयो जस्तै केही किसान, यसमा चाहिँ अब कस्तो भने यो किसानहरू पनि सचेत हुनु पर्यो, उपभोक्ता पनि सचेत हुनु पर्यो जस्तो लाग्छ। किसानहरूले पनि कुन विषादी प्रयोग गर्ने र कति मात्रामा प्रयोग गर्ने र त्यो फलफुल तरकारी टिपिसकेपछि कति समयपछि बजार पठाउने, त्यो कुरामा चाहिँ किसानको नि महत्वपूर्ण भूमिका देखिन्छ यसमा चाहिँ।
0: भनेको चाहिँ यदि विषादी प्रयोग गरिएको छ भने पनि त्यसलाई केही समय तत्काल उपयोग नगरेर केही समय राख्यो भने त्यो विषादीले गर्ने जोखिमको खतरा कम हुने हो,
1: एकदमै पक्कै पनि। त्यसलाई जस्तै अब पहिला पहिला कस्तो हुन्छ नि, यो ताजा एकदम राम्रो छ भन्ने हिसाबले अलिकति चम्किलो जस्तो भयो भने मान्छेहरूलाई चाहिँ
0: एउटा सामान्यतया हामी त अझ खास गरी फलफुलहरू त ताजै खाउँ भन्ने हुन्छ नि त,
1: ताजै खाउँ भन्ने हुन्छ। तर अब ताजा पनि अब कस्तो भने अब लिएर आएर भन्नु अलिकति टलक अलिक राम्रो परेको किसिमको मात्र पनि ठिक नहुन सक्छ। अब लोकल यहीँ भएका जुन चाहिँ तपाईँहरूले हामीले देखिरहेको त्यस्ता कुराहरू पनि प्रयोग गर्न सकिन्छ। अब त्यही भएर त्यो तपाईँलाई त्यस्तो विषादीकोमा अवस्था समस्या देखियो भने अघि मैले भने जस्तै त्यसलाई होल्ड गरेर दुई तिन दिन राख्ने, किनेर तुरुन्तै नखाइहाल्ने अथवा पखालेर खाने, तुरुन्तै खानु पनि पखाल्ने, नुन पानीमा राखेर डुबाउने, बेकिङ सोडामा डुबाउने, त्यो गरेर विषादीको ऊ चाहिँ कम गर्न सकिन्छ।
0: अब यसलाई कसरी चाहिँ कम गर्न सकिन्छ त, बेला बेलामा परीक्षण हुँदाखेरि मैले अघि नै भनिहाले भारत लगायतका विभिन्न ठाउँबाट आएका तरकारी र फलफूलहरूमा विषादीको मात्रा हुने जोखिम त्यो भित्रिरहने एउटा जोखिम छँदैछ। त्यसमाथि अर्को दुर्भाग्यपूर्ण कुरा, कर्णालीमै यहीँका ग्रामीण क्षेत्रमै उत्पादन भएका तरकारी र फलफूलहरूमा पनि विषादीको मात्रा देखियो, यसलाई चाहिँ कसरी हटाउन कम गर्न सकिएला त?
1: मैले अघि भने जस्तै यसमा चाहिँ कस्तो भने सबैजना जिम्मेवार हुनुपर्छ। अब किनभने त्यो तरकारी फलफुलमा विषादी नै कम अथवा न्यून राखियो भने मात्रामा मापदण्ड राख्यो भने त पक्कै पनि हामीका त्यस किसिमका कम्प्लेन कम आउँछ, हामीले नि कम परीक्षण गर्दा कम किसिमका कैफियत भेट्छौँ। अब त्यही भएर अघि भने जस्तो किसानहरूलाई नै अब कृषि कार्यालयहरूले पनि विभिन्न किसिमका किसानहरूलाई तालिमहरू अथवा विषादी सम्बन्धी जानकारी गराउने नै रहनु भयो होला र उहाँहरू सबैलाई एउटा इथिकल हुनु पर्यो कि अलिकति ल मेरो उत्पादनले यो मान्छेले खाइरहनु भएको छ, उहाँहरू मेरो कारणले गर्दा उहाँ स्वस्थ हुनुभएको छ भन्ने किसिमको गौरव गर्ने किसिमले किसानहरूले पनि विषादीको
0: व्यावसायिक रूपमा जसले तरकारी फलफूल खेती गर्नु भएको छ उहाँहरूले चाहिँ बढी जिम्मेवार बन्नु पर्यो।
1: हजुर, विषादीको बारेमा राम्रोसँग जानकारी लिनु पर्यो, छैन भने परामर्श सम्बन्धित निकायबाट परामर्श लिनु पर्यो, कुन कस्तो किसिमको विषादी र कति मात्रामा भनेर उहाँले र टिपिसकेपछि कति समय राखेर मात्र बजारमा पठाउने सम्बन्धी जानकारी चाहिँ उहाँले राख्नु पर्यो।
0: अब यहाँनिर जिम्मेवार निकायहरू बीचको तालमेल, सरकारवाला निकाय बीचहरूको तालमेल त्यति मिलेको देखिँदैन। जस्तो कतिपय कुराहरूमा कृषि कार्यालय, यहाँहरूको कार्यालय, सम्बन्धित पालिका प्रशासनहरू बीच सहकार्य भएर कतिपय कुराहरू गर्दाखेरि प्रभावकारी रूपमा त्यो समस्या सम्बोधन गर्न सकिन्छ भने, अलिकति एक्लै एक्लै हिँडेको जुन रूपमा समन्वय हुनुपर्थ्यो सम्बन्धित कार्यालयहरू बीच, त्यो हुन नसकेको पनि पाइन्छ। के भन्नुहुन्छ?
1: त्यस्तो पनि होइन, अब हाम्रो चाहिँ वार्षिक एउटा लक्ष्यमा चाहिँ संयुक्त
0: गरी यहाँनिर त्यति नै हुन्छ तपाईँहरूको दसैँ तिहारको बेलामा सम्बन्धित पालि

0: तपाईँले भन्ने कुरा त्यो त्यसले पनि सम्बोधन गर्छ र अरू कुरा गर्छन् अहिले पछिल्लो समय मात्र होइन जस हामीले त्यो तपाईँले एउटा हाम्रो रेकर्ड हेर्नुभयो भने हुन्छ जिल्ला प्रशासन कार्यालयसँग चाहिँ हामीले चाहिँ नियमित रूपमा चाहिँ यो बजारवरण गरेकै छौँ त्यसको हामीसँग रेकर्डहरू पनि छ संयुक्त बजारवरण गरि नै रहेछौँ हामीले
1: अब यो बजार अनुगमन अथवा यसमा चुनौती चाहिँ के देख्नु भएको छ यहाँले
0: बजार अनुगमन गर्दाखेरिको चुनौती भनेको अघि मैले भने जस्तै हाम्रो कार्यालयमा चाहिँ जनशक्तिको एकदम धेरै कमी छ बजार अनुगमन र अब स्याम्पलहरू जुन बजारबाट हामीले ल्याउँछौँ ऐन बमको खाद्य नमुना संकलन जुन हामी गर्छौँ त्यो गरिसकेपछि त्यो ल्याबमा टेस्ट गर्नलाई चाहिँ हाम्रो प्रयोगशालाको चाहिँ क्षमता अभिवृद्धि गर्नुपर्नेछ जस्तै अब त्यहाँ उपकरणहरू अलिकति अहिलेको अवस्थामा जस्तो किसिमको एडभान्स्ड उपकरणहरू चाहिनुपर्ने त्यसको कमी छ र त्यही साधन स्रोतकै अहिलेको चाहिँ मैले समस्या देखिरहेको छु र अघि भने जस्तै अब कर्णाली प्रदेशभरि नै हामीले भ्याउनु पर्ने म्यान पावर कमी अब विश्वमा हजुरको प्रत्येक 30,000 जनसङ्ख्यामा एकजना खाद्य निरीक्षण अधिकारी फुड इन्सपेक्टर भन्छ त्यति हुनुपर्ने छ भने अब हाम्रो यो कर्णाली प्रदेशमा अहिलेको अवस्थामा चाहिँ 2-3 हुनुहुन्छ जुम्लामा 1 हुनुहुन्छ यहाँ 2-3 हुनुहुन्छ त्यो चाहिँ जनशक्तिको कमी एउटा चाहिँ हामीले चुनौती रूपमा देखिरहेको छ
1: खास गरी जनशक्ति र आवश्यक उपकरणहरूको कमीका कारण पनि अलि समस्या रहेको छ यो भयो भने यसमा सुधार गर्न सकिन्छ भनेर यहाँले भन्नुभयो अब खास गरी ठ्याक्कै यही काम चाहिँ हामीले उपभोक्ताको स्वास्थ्यको र हितको संरक्षणका लागि सुरक्षाको लागि यी कामहरू गरिरहेछौँ है भनेर 1-2-3 भन्दाखेरि के काम भएको छ
0: हामीले जनताको ले चाहिँ स्वच्छ खानेकुरा पाउन् भन्नुको लागि अहिले मैले भने जस्तै फोरवटा फुड सेफ्टीका हाम्रा 4 पिलर छ अहिले पनि मैले भने बजार अनुगमन गरिरहेको छौँ बजारबाट नमुना सङ्कलन गरिरहेको छौँ परीक्षण गरिरहेको छौँ खाद्य ऐनका हाम्रो त छँदैछ र चौथो चाहिँ उपभोक्ता सचेतना कार्यक्रमहरू हामी गरि नै रहेछौँ यी 4 चाहिँ कुराले चाहिँ हामीले उहाँहरूलाई चाहिँ स्वच्छ खाद्य उत्पादन बिक्री वितरण र कायम गर्नलाई हामीले भूमिका खेलेका छौँ भन्न चाहन्छु र अर्को चाहिँ प्रमुख चाहिँ अनुज्ञापत्र हामी दिन्छौँ कुनै पनि खानेकुरा त्यो हामी भन्छौँ कुनै पनि खानेकुरा खाँदाखेरि चाहिँ लेभलमा अनुज्ञापत्र नम्बर हेरेर त्यो प्रयोग गर्नुभयो भने स्वच्छ खानेकुरा खान तपाईँ सक्नुहुन्छ भन्न चाहन्छौँ त्यो अनुज्ञापत्र नम्बर लेभलमा हेर्नुहोला त्यसरी हामीले यो विभिन्न तरिकाले बुझाएको रूपमा मैले भन्नुपर्दा चाहिँ यसरी हामीले स्वच्छ खानेकुरा उत्पादन गर्न हामीले भूमिका खेलेका छौँ
1: अब जुन कुरा यहाँले अनुगमनदेखि लिएर उपभोक्ताको स्वास्थ्य र हित संरक्षणको लागि गरिरहेछौँ भनेर भन्नुहुँदा त्यसको प्रभाव कुन मात्रामा पर्यो भनेर अनुगमन त्यसको फलो भइरहेछ कि छैन त
0: पक्कै पनि अब सबै ठाउँमा त कर्णाली प्रदेशभरि त हामी त जान सकेको छैन अब अहिले पनि भने दरबन्दीको कारणले गर्दा नि अलिकति हामीलाई म्यान पावर कमले गर्दा नि समस्या भइरहेछ होला तर तुलनात्मक रूपमा एकपटक गएको ठाउँमा हामी दोस्रो पटक जाँदा तेस्रो पटक जाँदा क्रमिक रूपमा सुधार चाहिँ उहाँहरू गरिरहनु भएको छ अब उहाँहरूका नि अब केही समस्या विभिन्न समस्याहरू उहाँले भन्नुहुन्छ भन्न चाहिँ अब विभिन्न तपाईँको जेसुकै समस्या होस् तर खाद्य स्वच्छतामा चाहिँ तपाईँहरूले कम्प्रोमाइज गर्नु हुँदैन है भनेर हामी भन्छौँ र उहाँहरूले हजुरहरू आउनुभयो अनुगमन गरेर आउनुभयो सिकाउनुभयो भन्ने हिसाबले उहाँ खुसी पनि हुनुहुन्छ र जानकारी पाएकोमा उहाँहरूले चाहिँ अर्कोबाट जाँदा सुधार गरेको क्रमिक सुधार गरेको देखिन्छ तुरुन्तै हामीले भने जस्तो सबै 100% त छैन तर क्रमिक सुधार चाहिँ भएको छ है हाम्रो इम्प्याक्ट चाहिँ राम्रै देखिन्छ चाहे त्यो खाद्य उद्योगमा होस् होटल रेस्टुरेन्ट होस् किराना पसलमा होस् इम्प्याक्ट चाहिँ
1: यहाँको दावी चाहिँ अनुगमनको प्रभाव परेकै छ सकारात्मक परेको छ भलै जुन रूपमा सफलता मिल्नु पर्ने हो त्यो स्तरमा नमिले पनि प्रभाव चाहिँ सकारात्मक छ भन्नु पर्यो
0: हजुर त्यसको प्रभाव सकारात्मक प्रभाव परेको छ हामीले किनभने हाम्रो उद्देश्य हाम्रो कार्यालयको उद्देश्य के छ भने उहाँलाई कारवाही गर्ने जेल सजाय के अरे अब त्यो अरू जरिवाना मात्र गर्ने होइन उहाँलाई सचेत पनि पार्ने हो उहाँको लाई प्रमोसन पनि गर्ने हो भन्ने हाम्रो कन्सेप्ट हो त्यही भएर त्यसको इम्प्याक्ट चाहिँ राम्रै परेको छ र हाम्रो कार्यालयले उहाँहरूको भनाइ के हुन्छ भने हाम्रो कार्यालयले चाहिँ कम्तीमा आएर यो यो कुराहरू सुधार गर्नु यसरी गर्नुहोस् भनेर एउटा परामर्श पनि दिनुहुन्छ है, उहाँले हामीलाई सिकाउनु पनि हुन्छ है भनेर खुसी चाहिँ हुनुहुन्छ। तर हामीले एक पटक दुई वर्षमासम्म त उहाँहरूलाई भन्छौँ, अब पटक पटक गरेको खण्ड

0: कहिले काहीँ अब अति नै क्रिटिकल हुन्छ, त्यो क्रिटिकल अवस्थामा त हामी तुरन्तै कारवाही गरि नै हाल्छौँ, तर साधारण जस्तै संरचनाका कुराहरू होला, सरसफाइ फोहोरका कुराहरू, त्यस्तो कुरामा चाहिँ अब कस्ता किसिमका भाँडाकुँडाहरू प्रयोग गर्ने, होइन अब एप्रोन हेयरनेट मास्क लाउने, साबुन पानीले हात धुने, यो बेसिक कुराहरू हुन्छन्। खानेकुराहरू जस्तै कहिले काहीँ हामीलाई लाग्न सक्छ खानेकुरा यो पकाएर खानुहोस् भनेर के भन्नुहुन्छ तपाईँहरूले, जाऊ यति कुरा नि भनेर भन्नुहुन्छ, तर जब कि त्यो खानेकुराहरू पनि कहिले काहीँ मान्छेहरूले राम्रोसँग पाकिदिएकै हुँदैन कि, त्यो त्यस्तै किसिमको सडै गलेका खानेकुराहरू यस्ता कुराहरू पनि देखिन्छ। त्यही भएर इम्प्याक्ट चाहिँ हाम्रो धेरै परेछ, कार्लेप्रति चाहिँ हाम्रो जनमानसमा चाहिँ पोजिटिभै देखेको छु मैले चाहिँ।
1: अब अन्त्यन्त्यतिर आइसकेका छौँ हामी, अब खास गरी यो गुणस्तरहीन पदार्थको प्रयोग कम गर्न र मिसआउट नियन्त्रण गर्नका लागि प्रभावकारी कदमहरू कसरी चाल्न सकिएला जसले गर्दा उपभोक्ताले बजारमा स्वस्थकर र शरीरलाई प्रयोग गर्न उपयुक्त हुने कुराहरू मात्र प्राप्त गर्न सकुन्?
0: अब हाम्रो तर्फबाट भन्नुपर्दा हामीले आफ्नो नियमित रूपमा आफ्नो काम कारवाही गरिरहेका छौँ। स्वच्छ उत्पादन प्रयोगको लागि चाहिँ अब कस्तो भने मैले अघि भने जस्तै अब हरेक खानेकुराहरू जस्तै अब मिठाई होस् अथवा विभिन्न खानेकुरा होस् त्यो चाहिँ अब जस्तै अब चटपटी नै होस् न, अब स्ट्रिट फुडमा स्ट्रिट फुड हाम्रो यो सडक पेटीमा बिक्री वितरण गर्नेमा अब चटपटीहरू खुला ठाउँमा बिक्री वितरण गरिरहनु भएको छ, त्यहाँ चाहिँ त्यो अलिकति रातो रङ आएन भनेर रङ हाल्न भन्नुहुन्छ होइन, त्यो रङको प्रयोग चाहिँ हामीले कमै गरौँ होइन, र सडक छेउछाउ भएका उत्पादन मात्र होइन विभिन्न खाद्य पदार्थहरूमा चाहिँ यसो हेरेर आफू पनि सचेत भयो र त्यहाँ तपाईँहरूले त्यो चिल्लो अथवा फ्राई गरेको खानेकुराहरू अलिक कम खपत गर्ने लेभलहरू यसो हेर्नुभयो भने चाहिँ पक्कै पनि यसले सकारात्मक असर पार्छ जस्तो लाग्छ मलाई।
1: हामीले आज सुरक्षित स्वाद अन्तर्गत बजारमा स्वस्थकर खानेकुरा कसरी पत्ता लगाउने, बजारमा उपलब्ध भएका खानेकुराहरू खानका लागि उपयुक्त छन् वा छैनन्, स्वस्थ र पोषिलो खानेकुरा कसरी छनौट गर्ने भन्ने बारेमा कुराकानी गरौं। यस विषयमा हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम न्यौपानेज्यूसँग छलफल गरौं। अब हाम्रो कार्यक्रम लगभग सकियो, अब चाहिँ अन्त्यमा यहाँलाई यो चाहिँ भन्न मन लाग्थ्यो, यो चाहिँ सोधिन अथवा यो चाहिँ आएन भन्ने त्यस्तो केही छ भने एकदमै संक्षेपमा?
0: हजुरले एउटा कुरा चाहिँ सोध्नु भएन, हाम्रो तपाईँहरूको चाहिँ के छ त चुनौतीहरू के छन् भन्ने कुरा चाहिँ प्रश्न गर्नुभएन। हाम्रो अघि पनि भन्नुहुन्त यो गफको सन्दर्भमा आइ नै सकेछ, हाम्रो समस्या चुनौतीहरू चाहिँ अब मेन चाहिँ दुई तिनवटा छन्, त्यसमध्येमा प्रमुख भनेको चाहिँ दरबन्दीको एकदमै कमी छ। दरबन्दीको कमी भएकोले गर्दा नै हामी सबै ठाउँमा पुग्न नै सकेका छैन, तुरुन्तै पुग्न नै सकेका छैन। हाम्रो एउटा नियमित काम त छँदैछ, सँगसँगै कहिले काहीँ तुरुन्तै उजुरी गुनासोहरू आइपुग्छ, कहिले काहीँ जिल्ला प्रशासन कार्यालय बोलाउँछ, कहिले काहीँ अब अरू विभिन्न अब जस्तो वीरेन्द्र नगरपालिका होला, त्यति मात्र होइन कि अब 10 चाहिँ जिल्लाका 80-90 पालिकाहरूबाट बोलाउनुहुन्छ, जस्तै हिजो पनि अब दैलेखबाट बोल्नुभयो, आज एउटा पालिकाबाट बोल्नुभयो, अब भोलि बोलाउनुहुन्छ, अनि यो कस्तो भने एकैपल्ट कहिलेकाहीँ तिन चार ठाउँबाट दुई तिन ठाउँबाट पनि कहिलेकाहीँ आउँछ हामीलाई बजार अनुगमन गर्नको लागि। त्यस्तो अवस्थामा चाहिँ हामी सबै ठाउँमा पुग्न सक्दैनौँ र त्यो चाहिँ हामीलाई अलिकति दुःख लाग्छ, त्यो सबै ठाउँमा पुग्न नभएको त्यो चाहिँ एउटा चुनौती देखेका छौँ भने अघि मैले भनेको थिएँ। अर्को दोस्रो चाहिँ हाम्रो प्रयोगशालामा उपकरणहरू चाहिँ अलिकति थप्नुपर्ने र त्यहाँ कर्मचारी पनि क्षमता अभिवृद्धि गर्नुपर्ने अवस्था देखेको छ, त्यसो भए अलिकति धेरै लगानी चाहिन्छ, किन अहिले हामी जुन हिसाबले परीक्षण गरिरहेछौँ त्यो एउटा बेसिक उ त परीक्षण त गरि नै रहेछौँ, तर अझ त्यसलाई चाहिँ यहाँ कर्णाली जनतालाई अझ स्वस्थकर खानेकुरा खान दिनलाई र त्यो खाद्य पदार्थ विश्लेषणको लागि प्रयोगशालाको चाहिँ क्षमता अभिवृद्धि गर्ने एउटा आवश्यकता छ मैले देखेछु, र हाम्रो अहिलेको लागि चाहिँ चुनौती छ स्रोत साधनको समस्या।
1: अवश्य पनि एउटा भरपर्दो र

0: खानेकुराहरू खान पाउन्, उनीहरूले प्रयोग गरिरहेको खानेकुरा के कति हानिकारक छ, के कति खानालाई उपयुक्त छ, के छैन भन्ने बारेमा जानकारी प्राप्त गर्न सक्नु। अर्को, जति दरबन्दी छ त्यति दरबन्दी अनुसारका कर्मचारीहरूको तत्काल व्यवस्था गरियोस् र आवश्यक थप जनशक्ति पनि छिटोभन्दा छिटो काम गरियोस्। हामी पनि यस कार्यक्रम मार्फत सम्बन्धित सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छौ। समय दिनुभयो, हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, महत्वपूर्ण जानकारीहरू दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद सर। मैले यो सुर्खेत जिल्ला अथवा यो भेरी रेडियो भेरी मार्फत चाहिँ खाद्य स्वच्छताका बारेमा, यो पनि एउटा हाम्रो फोरवटा पिलर मध्येमै एउटा पर्छ, जनतामा खाद्य स्वच्छताको अवस्था के छ र के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा एउटा अवसर जुटाइदिनुभयो र यहाँ विभिन्न उपभोक्ताहरूमा मैले आफ्नो कार्यालयको बारेमा र खाद्य स्वच्छताको बारेमा जानकारी गराउने मौका दिनुभयो। त्यसलाई हजुरलाई र रेडियो भेरीको टिमलाई धन्यवाद दिन चाहन्छु।
0: हस् त, आजको संवाद अन्तर्गत खाद्य सुरक्षामा केन्द्रित कार्यक्रम सुरक्षित स्वाद यति नै। आगामी हप्ता हामी नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दछौं। आज हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम नेउपानेज्यूसँग बजारमा सुरक्षित खानेकुरा कसरी थाहा पाउने, उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि भइरहेका कामहरू, यसमा रहेका समस्या चुनौती लगायतका विषयमा छलफल गर्यौं। पक्कै पनि कुनै सरकारी निकाय वा नियामक निकायको मात्र भर नपरेर हामी उपभोक्ता, किसान, व्यवसायी सबै आफआफ्नो काम इमानदारीपूर्वक गर्यौं भने खाद्य स्वच्छता कायम गर्न सकिन्छ, स्वस्थ खानेकुराहरूको प्रयोग गर्न सकिन्छ। यसतर्फ हामीले पनि, चाहे किसान होस्, चाहे व्यवसाय हुन्, चाहे जिम्मेवार निकाय हुन् र चाहे सबैभन्दा महत्वपूर्ण कुरा उपभोक्ता आफै पनि जिम्मेवार बनौं, स्वस्थ रहौं र स्वस्थ रहनका लागि अरूलाई पनि प्रेरित गरौं, स्वस्थ खानेकुराको मात्र प्रयोग गरौं भन्दै आगामी कार्यक्रममा भेट्ने वाचा गर्दै आजका हाम्रा अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अलिलाई छुटिन्छु। हस्त, नमस्ते।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रिक

0: इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 9855-51960, 9841-19336 र 9848-28-966।

0: extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580409013 र 97054769993।
5: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, IBS, IBD र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Mania, extreme energy drink.
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मलाई त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
2: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855519960, 9841919336 र 9848289066।
4: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउँ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्तामा नि?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा

0: 15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ, गर्ने
3: ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाब।

0: me a
1: extreme energy drink.
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ

0: प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो भेरी एफएम 98.6 MHz
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी आइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्ता मुगुको पुलु बजारमा 3 वर्षे नाबालकको ज्यान गयो, 2 जना घाइते। सुर्खेतमा खाना पकाउने एलपी ग्यास अभाव नभएको निगमको दावी, ग्यास नपाएको उपभोक्ताको गुनासो भने कायमै। र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार, पाकिस्तानसँग सोझो सेटमा पराजित। घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्ता मुगुको मुगुम कार्मारोङ गाउँपालिका 5 पुलु बजारमा 3 वर्षे बालकको ज्यान गएको छ भने बालकका बुबा आमा घाइते भएका छन्। बिहान करिब 4 बजे पेमा लामाको घरमाथिबाट पहिरो खस्ता 3 वर्षे रमेश बडुवालको ज्यान गएको हो। प्रहरी चौकी डोल्फू पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्याए पनि उपचारकै क्रममा रमेशको ज्यान गएको हो। रमेशका बुवा 32 वर्षे जगन्नाथ बडुवाल र आमा 27 वर्षे सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको अवस्था भने सामान्य नै रहेको प्रहरीले जनाएको छ। छायानाथ रारा नगरपालिका 13 तिर्पका बडुवाल दम्पतिले यो घर भाड़ामा लिई होटल व्यवसाय सञ्चालन गरिरहनु भएको छ। पहिरोले घरमा पूर्ण क्षति भएको छ भने आसपासका 8 वटा घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। नेपाल आयल निगमले सुर्खेतको वीरनगरमा एलपी ग्यासको अभाव नभएको बताइरहेका बेला उपभोक्ताहरूले पनि ग्यास नपाएको गुनासो गरेका छन्। पछिल्ला 2 दिनमा केही ग्यास सिलिण्डरहरू वितरण भइरहेको भए पनि अझै सबैलाई नपुगेको र आफूले नपाएको भन्दै उनीहरूले व्यवस्थित वितरणको माग गरिरहेका छन्। निगमले भारतबाट आवश्यक परिणाममा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको भन्दै अभाव नभएको बताएको छ। निगम सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले पछिल्लो समय अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा बढ़ी ग्यास संचय गर्ने प्रवृत्तिले पनि वितरणमा केही समस्या भएको बताउनु भएको छ। उहाँले ग्यासको अभाव नभएकाले अनावश्यक रूपमा संचित नगर्न र बढ़ी मूल्य पनि नतिर्न सम्बन्धित सबैलाई आग्रह पनि गर्नुभएको छ। घिमिरेले 14.2 केजीको प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री भइरहेको पनि बताउनु भएको छ। निगमले उपभोक्तालाई अधिकृत विक्रेताबाट मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा ग्यास संचय नगर्न

0: यदि कसैले कालोबजारी गरेको भए तत्काल जानकारी गराउन पनि आग्रह गरेको छ। कर्णाली प्रदेशमा अब 25 लाखसम्मको कृषि आयमा कर नलाग्ने व्यवस्था गरिएको छ। कर्णाली प्रदेश सरकारले किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले कर्णाली प्रदेश आर्थिक ऐन 2083मा कृषि आयकरमा हेरफेर गरेको जनाएको छ। अब 25 लाख रूपियाँसम्मको कृषि आय हुने किसानले 1 रूपियाँ पनि कर नतिर्नुपर्ने बताइएको छ। यसअघि 5 लाखसम्मको आयमा मात्र कर छुटको व्यवस्था गरिएको थियो। कृषि आयमा हुने सो घोषणालाई विश्वास गर्दै सरकारले साना र मध्यम किसानलाई करको दायराबाट बाहिर राखेर हौसला प्रदान गर्ने नीति लिएको जनाएको छ। 25 लाखदेखि 50 लाखसम्मको आयमा जम्मा 1% कर लाग्नेछ भने 1 करोड़ भन्दा माथिको आयमा 1.75% कर लाग्ने उल्लेख गरिएको छ। र नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा लगातार तेस्रो हार बेहोरेको छ। उपाधि दावेदारका रूपमा रहेको पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएपछि नेपाल 3 खेलमा जीत विहीन रहेको छ। बलियो टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 सोझो सेटमा हराएको हो। पाकिस्तानले यसअघिका आफ्ना 2 खेल पनि 3-0 सोझो सेटमा जितेको छ। 3 खेलमा 9 सेट जित्दा पाकिस्तानले 1 सेट पनि गुमाएको छैन भने नेपालले यसअघिका दुवै खेल 5औं सेटमा पुगेर गुमाएको थियो। शीर्ष 4मा रहँदै सेमी फाइनल पुग्न नेपाललाई बाँकी 2 खेल जित्नै पर्ने भएको छ। नेपालले अब बंगलादेश र उज्बेकिस्तानसँग खेल्न बाँकी रहेको छ। 6 टोली सहभागी च्याम्पियनशीपमा प्रत्येक टोलीले 1 अर्कासँग खेलेपछि शीर्ष 4मा रहने टोली सेमी फाइनल पुग्नेछन्। हवस् तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ। अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: सूचना
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार।
1: पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशले भाइजना भया
9: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
8: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
9: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
10: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाब दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98486 39576

हजुर नमस्कार अनि हृदय देखिने तपाईँलाई हार्दिक स्वागत छ कार्यक्रम लतपाई गाउनुहोस्को यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै नजिकको साथी महेन्द्रको तर्फबाट कार्यक्रम लतपाई गाउनुहोसलाई एक्सट्रीम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ। एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रम लतपाई गाउनुहोस आउने गर्छ हरेक शनिबार यस्तै समयदेखि करिब करिब 12 बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराई समयकी साथ गुञ्जने अनि सबै सबैको मन छुने तपाईँको मन छुने रेडियो भेरी एफएम 98.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हाम्रो पात्र लगायतका अनलाइन माध्यमबाट समेत हामी तपाईँको छेउमा उपस्थित हुन्छौं र कार्यक्रमको बसाईमा हामी तपाईसँग नै प्रत्यक्ष रूपमा टेलिफोनको माध्यमबाट भलाकुसारी गर्छौं कुराकानी गर्छौं। कुराकानीकै बीचमा तपाईलाई लतपाई गाउनुहोस् भनेर एउटा गीत गाउनको लागि अनुरोध गर्छौं। नेपालभित्रका कुनै पनि गीतमा तपाईले आवाज दिन सक्नुहुन्छ गाउन सक्नुहुन्छ आफ्नो गायन क्षमता प्रतिभा बाँड्न सक्नुहुन्छ र तपाईले गीत गाइसकेपछि तपाईका लागि भनेर हामी गीत राख्छौं र त्यो गीतमा तपाईले आफ्ना आफ्नो जनहरूलाई सम्झना सन्देश बाँड्न सक्नुहुन्छ गीत समर्पण गर्न सक्नुहुन्छ। यो हाम्रो कार्यक्रमको नियम चलन प्रचलन हो भन्नुपर्छ र यसैमा रहेर हामी आज पनि यो कार्यक्रमलाई निरन्तरता दिन गइरहेका छौं र आजको श्रृंखलामा पनि 83522445 किलोमिटरबाट पुरूष साथी 83523445 किलोमिटरबाट महिला साथी हामीसम्म आउन सक्नुहुन्छ। तपाईसँग हामी कुराकानी गर्छौं तपाईँकै गाउँ समाज र तपाईँको परिवेशका कुराकानी सुन्छौं तपाईँको आवाजमा गीत सुन्छौं र वीरेन्द्रनगरमा आज पानी परेको छैन तर शीतल नै छ मौसम घाम पनि त्यति चर्को लागेको छैन। तपाईँतिर कस्तो छ मौसम परिवेश त्यसका बारेमा पनि हामी केही समयपछि जानकार हुनेछौं। तपाईँ हामीसम्म आउने कोशिश गर्दै गर्नुहोस् तपाईँ आउने बेलासम्मका लागि भनेर एउटा मिठो गीत राख्छौं।

हजुर, यो निकै मिठो गीत तपाईँको माझमा राखेर हामीले तपाईँलाई स्वागत गरेका छौं र तपाईँलाई यो गीतको माध्यमबाट स्वागत गर्ने क्रममै आजको पहिलो साथीलाई हामी स्वागत गर्न गइरहेका छौं। कहाँबाट को हुनुहुन्छ? म स्वागत गर्छु है। हेलो, हजुर, कहाँबाट को बोल्नुभयो? यहाँलाई स्वागत छ। टेकेन्द्रजी बोल्दै हुनुहुन्छ। तपाईँको आवाज पछिल्लो दिनमा अलिक किन सानो सानो सुनिन्छ? अलिक कम कम सुन्छौँ हामी। नेटवर्कमा केही समस्या हो कि? अनि भेरीगङ्गातिरको खबर सुनाउनुहोस् त टेकेन्द्रजी, के कस्तो छ, कसरी दिनहरू बित्दैछन्? पानी पर्छ, केही शीतल छ, होइन? खेतीपातीको मौसम छ, सबै राम्रै चलिरहेछ होइन त? यतातिर पनि सब ठिकठाक छ, अहिले पानी परेको छैन, शीतल मौसम छ भन्नुपर्छ। आजको दिन चाहिँ सबै राम्रो छ, यतातिर सबै ठिकठाक चल्दैछ। हामीलाई सम्झिनुहुन्छ, फेरि सम्झिनु भयो टेकेन्द्रजी, तपाईँलाई धेरै धन्यवाद दिन्छौ। र तपाईँको आवाजमा गीत सुन्छौ है अब हामी। हजुर, हजुर, माली दाई गाईलाई बाटेको दामला होइन त? यो मिठो गीत गाएर सुनाउनु भयो, तपाईँलाई धेरै धन्यवाद छ टेकेन्द्रजी। हामी एकछिनपछि गीत राखौँला, कसलाई सम्झिनुहुन्छ? हुन्छ, फेरि आउनु होला आजलाई, छुट्टिन्छौ, नमस्कार।

0: हजुर मालिकैलाई बाटेको दामला मेरो माया छोडेर कहाँ जामला यो निकै मिठो गीत तपाईँको माझमा राख्यौं हामीले विमल परियार र शान्तिश्री परियारले गाउनु भएको निकै मिठो गीत तपाईँको माझमा प्रस्तुत गर्दै गर्दा कोही साथी लाइनमा आइपुग्नु भएको छ कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु हेलो
1: हजुर नमस्ते
0: नमस्कार हजुर सीतारामजी के छ तपाईँको खबर सुनाउनुहोस् त अनि टिकापुरतिर पानी पर्दैछ कि के हुँदैछ
1: पानी त हिजो आयो अहिलेभरि
0: आउँछैन हिजो पानी पर्यो आज परेको छैन तर त्यति धेरै गर्मी पनि छैन होला होइन घट्दैछ कि गर्मी अलिक घटेको छ अनि अरू सब ठिकठाक छ त्यतातिरको सबैलाई सन्चै छ सबैलाई राम्रो छ होइन त
1: हजुर एकदम सब म त सन्चै छु टिकापुरको बासिन्दा पनि सन्चै हुनु
0: सबै सबै ठिक हुनु पर्यो सबै ठिकै हुनुहुन्छ होइन
1: हजुर
0: अनि मौसम पनि ठिक छ रमाइलो छ यति रमाइलो मौसममा तपाईँले हामीलाई सम्झिनु भयो तपाईँलाई धेरै धन्यवाद दिन्छौ सीतारामजी र तपाईँको आवाजमा एउटा गीत सुन्छौ भाइ त
1: म अब एउटा गीत लक्ष्मी पूजाको
0: हजुर
1: एक छैन दुई छैन तिन छैन तिन दिन जीवनमा कोही छैन एक छैन दुई छैन तिन छैन तिमी बिन जीवनमा कोही छैन हजुर धेरै
0: यो लक्ष्मी पूजा चलचित्रबाट निकै मिठो गीत गुनगुनाएर सुनाउनु भयो तपाईँलाई धेरै धन्यवाद सीतारामजी हामी एकछिन पछि गीत राख्दैछौ कसलाई सम्झिनुहुन्छ
1: अब फेरि एफएम सुन्न लाग्नु भयो होला साथीहरू भनु सुशीला लाल सीता सलामी त्यसपछि फोलपुरको हिन्दुवा अनि नेपालगञ्जबाट सुन्नुहुन्छ हाम्रो चौधरी सर खुस राम अनि गाउँको मेरो मिजु पनि नाम दिनुहुन्छ राम सर भन्नुहुन्छ त्यसपछि राप्ती नदी पारि सोनाजी पुल पनि साथी फोन गर्नुहुन्छ रेडियोमा कसो भन्नुहुन्छ भन्नु सबैलाई सम्झिँदै एक छैन दुई छैन तिन छैन तिमी बिन जीवनमा कोही छैन भन्दै बिदा हुन्छु नमस्ते
0: हुन्छ फेरि आउनु होला सीतारामजी आजलाई छुट्टिन्छौ
1: नमस्कार

0: हजुर, एक छैन, दुई छैन, तीन छैन, तिमी बिना जीवनमा कोही छैन, लक्ष्मी पूजा चलचित्रबाट मिठो गीत तपाईँको माझमा राख्यौं हामीले। उदित नारायण झा र दीपा झाको स्वरमा सजिएको यो मिठो चलचित्रको गीत तपाईँको माझमा पस्क्यौं। यस्तै बीचमा कोही साथी लाइनमा हुनुहुन्छ, एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनुहोसको बसाईमा कोही साथी लाइनमा। हेलो,
1: हेलो दादा, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म चाहिँ गेरो गाउँपालिका दुई, हाल चाहिँ गेरो गाउँपालिका दुई, हाल चाहिँ गुदरिया बर्देबाट ज्ञानु सुना बोलेको।
0: ज्ञानु सुना, के छ ज्ञानुजी, तपाईँ खबर सुनाउनुहोस् त।
1: दाइ, मेरो आवाज मतिरै रिटर्न आइरहेको छ, किन हो?
0: आवाज फर्किरहेछ।
1: हजुर हजुर,
0: यतातिर चाहिँ हामीले राम्रै सुन्दैछौ है ज्ञानुजी, मजा। यतातिर त्यस्तो गडबड केही छैन, के भएर फर्किँदैछ? पूर्णजीले हेर्दै हुनुहुन्छ है, केही भएको रहेछ भने मिलाउनुहुन्छ, नत्र हामीले चाहिँ राम्रोसँग सुनिरहेछौ है त। अनि तपाईँ अहिले गुलरिया हुनुहुन्छ?
1: हजुर, गुलरिया बर्थडे
0: भयो। गेरुवाको साथी गुलरिया, अनि के गर्नुहुन्छ त्यतातिर, के भइरहेछ?
1: यता पढाइ लेखाइ छ दादा।
0: पढाइ लेखाइ राम्रो चल्दैछ तपाईँको ज्ञानुजी? हामी पनि सब ठिकठाक छौ, चलिरहेकै छ, ठिकै छ। शीतल छ आज भन्नुपर्छ, गुलेरेतिर पनि शीतल छ, पानी पर्दैछ अथवा के भइरहेछ आज?
1: यतातिर मौसमको कुरा गानी गर्नुपर्दा यतिखेर चाहिँ घाम लागेको छ, हिजो चाहिँ पानी परिरहेको थियो भन्नुपर्छ। अहिले चाहिँ आवाज मात्रै आइरहेको छैन, अहिले चाहिँ सुधार
0: अहिले ठिक भयो, अहिले पूर्णजीले मिलाउनु भयो है, कहिले काहीँ के समस्या हुन्छ। जे होस्, अरू सब ठिकठाक छ, राम्रो छ है नि त ज्ञानुजी?
1: एकदम
0: हामीलाई सम्झिनुहुन्छ बेला बेलामा, निकै खुसी लाग्छ आज फेरि सम्झिनु भयो। अब तपाईँको आवाजमा एउटा गीत सुन्छौ है हामी।
1: मर्ने कसैलाई रहर हुँदैन, मर्ने कसैलाई रहर।

0: हुँदैन भागेर जाऊ कुन ठाउँ जाऊ भागेर जाऊ कुन ठाउँ जाऊ मान्छे नमर्ने सहर हुँदैन मान्छे नमर्ने सहर हुँदैन
1: धेरै धन्यवाद छ तपाईँलाई। मर्ने कसैलाई रहर हुँदैन प्रेम परियारले गाउनु भएको थियो, पछि अन्य कलाकारले पनि गाउनु भएको छ मिठो गीत र यथार्थ गीत पनि छ। यो मिठो गीतको लागि तपाईँलाई धेरै धन्यवाद छ ज्ञानजी। एकछिनपछि हामी गीत राख्दैछौ, कसलाई सम्झिनुहुन्छ?
0: सर्वप्रथम त भैरीको होल युनिटलाई सम्झिँदैछु, हृदयदेखि मनैदेखि सम्झन चाहन्छु, किनकि एकदम राम्रो प्रोग्राम ल्याउनु भएको छ तपाईँहरूले। यो प्रोग्राम एकदमै राम्रो गर्छ र म नक्सटाई पनि सुन्ने गर्छु र मेरो घरमा बस्ने गेरुवा गाउँपालिका दुई राजीपुरमा बस्ने सोनाहा गाउँमा बस्ने मेरो मम्मी बुवाहरू हुनुहुन्छ, भाइ बुहारी हुनुहुन्छ, दाई भाउजू हुनुहुन्छ र यहाँ बस्ने भएको मेरो राधेश्याम दाई हुनुहुन्छ र सुशीला भाउजू, श्याम कुमार दिदी, श्याम कुमार दाई र गङ्गा दिदी अनि के भन्छ किसान आचार्य दाई लगायत मेरो ज्ञान सुनामा चिन्ने नचिन्ने सम्पूर्ण सम्झेर चाहन्छु।
1: हुन्छ, फेरि आउनु होला ज्ञानजी, आजलाई छुट्टी हो है त, नमस्कार।

0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-85-51-960, 98-481-19-336 र 98-84-28-966।
0: सूचना:
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू: 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि।
4: हो,
5: त्यही गएर सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गएर के हो कसो।
5: ल टिपिराख फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।

0: रेडियो भेरी एफएम।
1: हजुर, वाटरले पुग्दैन है, एक्सट्रीम नै चाहिन्छ। एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउँसको बसाईमा हामी छौं र तपाईँसँग नै कुराकानी गर्दै अगाडि बढ़िरहेको यो समयमा कोही साथी लाइनमा आइपुग्नु भएको छ। कहाँबाट को हुनुहुन्छ, म स्वागत गर्छु है त। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? के भन्नुभयो? मदन भण्डारी। के छ मदनजी, तपाईँको खबर सुनाउनुहोस् बरातालतिरको।
2: सबै ठिक छ हजुर, लगायत रेडियो भेरी एफएमको सुनाउनु न है।
1: हामी पनि सब ठिकठाक छौँ, ठिकै छौँ भन्नुपर्छ। केही शीतलता थियो, अब घाम लाग्ला कि जस्तो छ, गर्मी बढ्न सक्छ यतातिर। त्यतातिर त शीतल नै छ होला होइन, पानी पर्दै त छैन नि?
2: पानी पर्दै त छैन, तर पनि शीतलै छ, बादल लागिरहेको
1: छ। बादल लागिरहेको छ, शीतल छ। अरू के छ सुनाउनुहोस् त, अरू सबै राम्रो छ मदनजी?
2: अरू सबै राम्रो छ है त,
1: एकदम राम्रो छ। राम्रो भइराख्नका निम्ति सदस्य शुभेच्छा हाम्रो छँदैछ। अब हामी तपाईँको आवाजमा एउटा गीत सुन्छौ है।
2: हुन्छ, म पर्याप्त गर्छु।

0: हजुर फूलमा भमरा आउँदै गर निर्माया माया नमार माया नमार्ने सन्दर्भ प्रसंगमा कुराकानी हुँदै थियो कलाकारहरूको भगवान भण्डारी राजपरियार र लक्ष्मी नेउपानेको स्वरमा सजिएको निकै मिठो गीत फूलमा भमरा तपाईँको माझमा हामीले प्रस्तुत गर्यौं। यो गीत राख्दै गर्दा कोही साथी लाइनमा आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु। हेलो
1: सर नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्नु भयो?
1: हजुर म चाहिँ हजुर पुरानो साथी लेक बेसी नगरपालिका नेताबाट छक बहादुर शिरीष मगर भन्नु पर्यो।
0: के छ छक बहादुरजी, तपाईँ खबर सुनाउनुहोस् त, हामी सब ठिकठाक छौँ, राम्रो छ, चल्दैछ भन्नुपर्छ है।
1: हजुर मेरो पनि यतातिर ठिकै छ भन्नु पर्यो, अब अलि माया भइरहेको छ, बर्खाको समय पानी परेर होइन कारण होला अलि असर पुर्याइरहेको छ।
0: एकपटक गर्मी हुन्छ एकपटक शीतल हुन्छ होइन, यो मौसमको तलमाथिले गर्दाखेरि अलिकति स्वास्थ्यमा पनि समस्या आउँछ। अनि अरू सब ठिकठाक छ, नेतातिर सबैलाई राम्रो छ, सबै ठिकठाक चल्दैछ छकजी?
1: हजुर अब सबैलाई ठिकै चलिरहेको छ, राम्रैसँग होइन बिताइराख्नु भएको छ।
0: सबै राम्रो छ, राम्रोसँग चलाउने क्रममा आउनुहुन्छ। केही समयपछि तपाईँसँग कुराकानी हुन पायो, निकै खुसी लागेको छ। अब तपाईँको आवाजमा गीत सुनौ है छकजी।
1: हजुर म एउटा अब रक्सी गाए पनि गाउने प्रयास गर्छु।
0: हजुर
1: ए सुर्खे जिल्ला घर मेरो नि ताइले भातु नयता नौ तायु मायाको संसार विचित्र तिम्रो रूपमा तिजाडु तराउ बस्यो दिलभित्र घर मेरो नि ता अहिले भाचु नयता नाउँ तायो मायाको संसार विचित्र तिम्रो रूपमा तिजाडु तराउ बस्यो दिलभित्र तिम्रो रूपमा तिजाडु तराउ बस्यो दिलभित्र।
0: हजुर यो मायाको संसार विचित्र राजु परियार कृष्णदेव कोटा र लक्ष्मी नेउपानेले गाउनु भएको अलिकति पुरानो तर साह्रै मिठो साह्रै सुन्दर गीत होइन, मिठो गीत गाएर सुनाउनु भयो तपाईँलाई धेरै धन्यवाद छ छकजी। हामी एकछिनपछि गीत राखौंला, कसलाई सम्झिनुहुन्छ?
1: हजुर फर्स्टमा हजुरलाई सम्झिन जान्छु र अपराधमा रमिलोलाई मिठो माया मिठो सम्झिमा र साथीहरू धेरै हुनुहुन्छ हाम्रो मदन भण्डारी सर, हाम्रो इन्द्रबुद्धी, हाम्रो सुशीला सलामी, हाम्रो अमृता दाजु र धेरै सुशीला सत्य दिदी, धेरै साथीहरू हुनुहुन्छ, अल साथीहरू।

हजुर, यो मायाको संसार विचित्र, तिम्रो रूपमा के जादू छ र हो, बस्यौ दिलभित्र। निकै मिठो गीत तपाईँको माझमा राख्यौं। वास्तवमै यो मायाको संसार विचित्रकै छ। राजु परियार, कृष्णदेव कोटा र लक्ष्मी नेउपानेको शर्मा सरजीको निकै मिठो गीत तपाईँको माझमा प्रस्तुत गर्दै गर्दा अब भने हामी कार्यक्रमको अन्ततिर आइपुगिसकेका छौं। विदा लिएर जानुपर्ने बेलाको संकेत मलाई प्राप्त भएको छ पूर्णजीबाट। आजको श्रृंखलामा टेकेन्द्र ओर हुनुहुन्थ्यो भेरीगंगा सुखेतबाट, त्यसपछि सीताराम चौधरी टीका ब्रुकैलालीबाट, ज्ञानु सोना हुनुहुन्थ्यो गेरुवा गाउँपालिका बर्दियाको साथी गुलरिया बर्दियाबाट, मदन भण्डारी हुनुहुन्थ्यो बराताल सुर्खेतबाट, र अन्तिममा छक बहादुर श्रीष मगर लेगबेसी नेता सुर्खेतबाट। सबै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ, हामीसम्म आइदिनु भयो, आजको श्रृंखलालाई पनि सुसफल सुसम्पन्न पारिदिनु भयो, तपाईँप्रति हामी आभार व्यक्त गर्छौं। अनि प्रयास गर्नुहुने साथीहरूलाई सम्झना छँदैछ, तपाईँसँग हामी आगामी श्रृंखलाहरूमा अवश्य पनि जोड़िँदै अगाडि बढ़नेछौ। त्यसै गरी देश र विदेशमा रहेर हामीलाई सुनेर साथ दिनुभयो, हाम्रो निम्ति समय छुट्याइदिनु भयो, तपाईँप्रति म आभार व्यक्त गर्छु नै। अनि प्रविधिबाट माया र मेहनत मिसाएर सघाउनुहुने साथीहरूलाई सम्झ्यौं। वीरेन्द्रनगरका पूर्ण बहादुर खड्का, हरि स्टेशनका विनोद ओलीलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको माग समय शुभ रहोस्, तपाईँको जय होस् र सदिच्छा। तपाईँ सधैँ आफ्नो देशलाई माया गर्नुहोस्, परिवारलाई माया गर्नुहोस्, आफ्नो अलिक बढ़ी माया गर्नुहोस् र आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् है भन्दै तपाईँको माझबाट तपाईँकै नजिकको साथी महेन्द्र चन्द जोडसुदी हात्र भन्छु। नमस्ते, फेरि भेटौंला, शुभ साता।

0: फाइल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ एक गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी, पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाव पाउन थाले, बारीबाटै काँचो प्रतिकोसा 6 रूपियाँसम्ममा बिक्री। स्मार्टफोनको प्रयोगसँगै आयात बढ़दो, बितेको आर्थिक वर्षमा झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन भित्रियो। युक्रेनको कियव क्षेत्रमा रूसबाट क्षेप्यास्त्र आक्रमण, 10 जनाको ज्यान गयो, 100 जना घाइते। र जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी योर्गान क्लोपलाई। नेपाल खबरमा अब पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आर्थिक वर्ष 82-83 को वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा फर्सेट लगायतको तथ्याङ्क सार्वजनिक गरेको हो। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी थिए। त्यसमध्ये 32,779 उजुरी फर्सेट भएका छन् भने बाँकी 7,852 उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन्। आयोगको तथ्याङ्कले भ्रष्टाचारका उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात स्थानीय तहसँग सम्बन्धित रहेका छन्। कुल उजुरी मध्ये 48.96% स्थानीय तहका रहेका छन् भने संघीय सरकारसँग सम्बन्धित 38% र प्रादेशिक सरकारसँग सम्बन्धित 13.04% रहेका छन्। प्रमुख आयुक्त प्रेम कुमार राईले उजुरी फर्सेटमा उल्लेख्य प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढ़ाउनु पर्नेमा जोड़ दिनु भएको छ। भूमिगत जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले 7,50,000 घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको

0: टन केरा उत्पादन हुन्छ। चितवनमा विशेष गरी मालबोक, जीनाइन, विलियम हाइब्रिड जातका केरा खेती हुन्छ। अहिले जिल्लामा 700 किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। चितवनमा उत्पादित केरा काठमाण्डौ, पोखरा, दाङ वीरगंज, हेटौड़ा लगायत मुख्य शहरमा पुग्ने गर्छ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरू बेला केराको उत्पादन राम्रै हुने गरेको संघले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढ़ेको छ। गएको आर्थिक वर्ष 82-83 झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन र 24 करोड़ रूपियाँको स्मार्ट वाच आयात भएको भन्सार विभागको तथ्याङ्क छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48 अर्ब 69 करोड़ 34 लाख 76 हजार रूपियाँ बराबरको 22,67,119 थान स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35 अर्ब 54 करोड़ 73 लाख 42 हजार रूपियाँ बराबरको 21,84,694 थान फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9 अर्ब 8 करोड़ 23 लाख 97 हजार रूपियाँ राजस्व आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6 अर्ब 62 करोड़ 76 लाख 37 हजार रूपियाँ राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा बढ़ी स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्षमा चीनबाट 36 अर्ब 79 करोड़ 27 लाख 58 हजार रूपियाँको 18,89,634 थान स्मार्टफोन आयात भएको छ। यस्तै भारतबाट 10 अर्ब 79 करोड़ रूपियाँको 3,64,842 थान स्मार्टफोन आयात भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बुद्ध एयरले नयाँ सिरिजको एटीआर विमान भित्रायो। आज 9 जिल्लामा आकस्मिक बाढ़ीको न्यून जोखिम लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाउ पाउन थाले लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। बुद्ध एयरले नयाँ सिरिजको एटीआर 72-600 विमान भित्री आएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिने विज्ञप्ति मार्फत जनाएको छ। कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। यो एटीआर 72-600 विमानमा उडान प्रणाली, एभियोनिक्स, पूर्ण ग्लास ककपिट, आधुनिक नेभिएशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ। यो सिरिजका विमानलाई कम इन्धन खपत र वातावरण मैत्री मानिन्छ। काठमाडौँ र भैरहवा विमानस्थलमा झण्डै 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ। बुद्ध एयरसँग अहिले एउटा एटीआर 42-320, 15 एटीआर 72-500 र एउटा एटीआर 72-600 विमान छन्। आज 9 जिल्लामा आकस्मिक बाढ़ीको न्यून जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार बागमती र गण्डकीका थोरै ठाउँका ससाना नदीमा बाढ़ीको सामान्य जोखिम छ। काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवा, गोरखा, लमजुङ, तनहु र आसपासका जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको न्यून सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै काठमाडौँ उपत्यकामा पनि दिउँसो पछि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी किएव नजिक रूसबाट क्षेप्यास्त्र आक्रमण भएको छ। रक्षा उद्योगसँग सम्बन्धित कार्यक्रम भइरहेको ठाउँमा रूसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको र आक्रमणमा परि कम्तीमा 10 जनाको ज्यान गएको तथा 100 जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमण किएवको केन्द्रबाट झण्डै 20-30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। तर यो घटना सम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको छ। अब खेल खबर। जर्मनीको राष्ट्रिय टोलीको प्रशिक्षकमा योर्गान क्लोप नियुक्त भएका छन्। लिभरपुलका पूर्व प्रशिक्षक रहेका क्लोप सन् 2030 लागि जर्मनी फुटबल संघसँग अनुबन्ध भएका हुन्। यसअघिका प्रशिक्षक जुलियन नागेलसनले हालैको विश्वकपमा जर्मनीको खराब प्रदर्शनपछि पद छाडेका थिए। प्रतियोगिताको अन्तिम 16 पनि पुग्न असफल भएको थियो। जर्मनीले विगतमा 4 उपाधि जितेपछि पछिल्ला संस्करणमा समूह चरणबाट अघि बढ़न सकेन। यो विश्वकपमा पाराग्वे सँग पराजित भए लगत्तै जुलियनले पद छाडेका थिए। जर्मनी आउँदो सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको शुरूआतसम्म नेदरल्याण्ड्स, ग्रीस र सर्बिया जस्ता टोलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ। क्लोपमाथि जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउने ठूलो दबाव रहनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाव पाउन थाले। बारीबाटै काँचो प्रतिकोसा 6 रूपियाँसम्ममा बिक्री। स्मार्टफोनको प्रयोगसँगै आयात बढ़दो। बितेको आर्थिक वर्षमा झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन भित्रियो। युक्रेनको किएव क्षेत्रमा रूसबाट क्षेप्यास्त्र आक्रमण, 10 जनाको ज्यान गयो, 100 जना घाइते। र जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी योर्गान क्लोपलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अंडा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोपराइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486-36175 र 98489-5076

0: Extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भरपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480-44631।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: नमस्ते काका, चिटिक्लो परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
3: 198 198।
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भर पर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
7: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने पीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
8: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-1936 र 98-488-966।
9: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: लटिपिराक फोन नम्बर 98209393 98209393।

0: Mania.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एससीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू

0: त्यसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु।

0: इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि, ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584050.

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Mania. Extreme energy drink.
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409 र 97054769
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: रेडियो भेरी एफएम

0: बाँच्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशै बाइजना भया
1: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98486 3576

0: energy of hell. I can get a honey toilet pony, yeah.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हेरिरहेको छु के। भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: रेडियो भेरी FM।

0: यस जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, हामी गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
1: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20935, 9862-29133 र 9855-55606।
4: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
5: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
4: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
5: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जन द्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद विजेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेड को छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
7: रेडियो भेरी एफएम

0: Mania Extreme Energy Drink.
1: पायल्स र फिस्टुलाको चार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले चार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: अब सुन्नुहोस् श्री स्टिभ्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, गर्ने
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए।

0: मेन पावर सप्लायर्स अमृत शहर पंजाब मजा
1: के भन्छ नि दाजु मैले त पुरै बुझिन त
0: हो त नि अमृत शहर पंजाब का विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
0: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
1: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
0: लकी पिराग फोन नम्बर 9820293948 9820293948
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
4: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।

0: Johnny, extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि इनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51960, 98-481-19336 र 98-488-966।
4: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
4: लोक सेवा आयोगका किताबहरू
3: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: रेडियो भेरी FM।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन हो।
3: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: गयो आमा र बुबाको घाइते। काकरबिटा लौकही सड़क विस्तार तीव्र, पूर्वी खण्डमा कालोपत्र गर्ने काम धमाधम। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, भोलि तेस्रो चरणको वार्ता हुने। र विश्वकप विजेता स्पेन कप्तान रोड्रिगो ढाडको शल्यक्रिया हुने। नेपाल खबरमा अब पूरा खबर। गएको आर्थिक वर्ष 2082-83 12 लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्ड तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 जना भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 जना पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा सबैभन्दा धेरै 1,24,829 जना पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर त्यसको तयारी समेत अघि बढ़ाएको कारण आउँदो चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने, पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउनेतर्फ केन्द्रित हुने जनाएको छ। मुगुमा पहिरोले घर पुडिँदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगुम कर्मारोङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुडिँदा रारा नगरपालिका वडा नम्बर 13 32 वर्षका जगन्नाथ बडुवाल, उहाँकी 27 वर्षकी श्रीमती सुजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडा लिएर होटल सञ्चालन गर्दै आउनु भएको थियो। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। धनगढ़ीमा अनुसन्धत डाक्टर गोविन्द केसीको स्वास्थ्य समस्या गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पताल लगिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढ़ाव देखिएपछि डाक्टरको सल्लाहमा उहाँलाई अस्पताल लगेको केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। उहाँका अनुसार केसीलाई मांसपेशी बाउडिने र हिँडुल गर्न समस्या हुने लगायतको समस्या देखिएको छ। डाक्टर केसी विरूद्ध स्थानीय बासिन्दाले भने विरोध प्रदर्शन गरिरहेका छन्। अनसन स्थलमै पुगेर उनीहरूले तत्काल अनसन तोड्नुपर्ने दवाब दिँदै नाराबाजी गरेका हुन्। शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सृजना गर्न खोजेको स्थानीय बासिन्दाको आरोप छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आउनुभएका अभियन्ता डाक्टर केसीले सरकारले विगतका सम्झौता र आफ्ना मागप्रति व्यवस्था गरेको भन्दै बिहिबारदेखि कैला को धनगढ़ीमा 24 सत्याग्रह शुरू गर्नुभएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा लौकही सड़क खण्डको स्तर उन्नति कार्यले तीव्रता पाएको छ। एसियाली विकास बैंक एडीबीको 46 अर्ब रूपियाँ ऋण सहयोगमा निर्माणाधीन यस सड़कको पूर्वी खण्डमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 5 प्याकेजमा विभाजन गरी 95 किलोमिटर लामो यस सड़कको विस्तार कार्य अघि बढ़ाइएको हो। आयोजनालाई पूर्वी र पश्चिमी गरी 2 खण्डमा बाँडिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म 40 किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म 50 किलोमिटर सड़क रहेको छ। आयोजनाले दिएको पछिल्लो विवरण अनुसार पहिलो प्याकेज काँकडभिट्टा सीतापुरीको भौतिक प्रगति 47% भएको छ। यस्तै दोस्रो प्याकेज सीतापुरी गोठगाउँको प्रगति 42% र तेस्रो प्याकेज मोरङको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्मको प्रगति 19% पुगेको छ। काँकडभिट्टा लौकही सड़क योजना पूर्वी खण्डका प्रमुख सुनिल पन्तका अनुसार पूर्वी खण्डमा 16.5 किलोमिटर सड़कको पहिलो तहको कालापत्र सम्पन्न भइसकेको छ। सन् 2024 फेब्रुअरी 2 निर्माण शुरू गरेको यस खण्डको स्तरोन्नति कार्य 2027 फेब्रुअरी 1 सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल

0: एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जेएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर मण्डलमा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्य कोषको दुरूपयोग गरी विलासिता बढ़ाउन लागेको भन्दै सरकार र संसदको ध्यान आकर्षण गराएका हुन्। अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाड़ी र हिमाल जिल्लाको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित समेत आग्रह गरेको छ। अभियानले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय तत्काल खारेज गरेर त्यसका लागि छुट्याएको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राज सिगदेलले सम्मान अर्पण गर्नुभएको छ। थापाको 252 जन्म जयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिगदेलले तस्विरमा माल्यार्पण गरी सम्मान अर्पण गर्नुभएको कार्यक्रममा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी समेत अर्पण गरेको छ। को प्रश्नपत्र चुहाट प्रकरण लिएर देशव्यापी रूपमा फैलिएको आन्दोलन चौतर्फी दबावपछि भारतको केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। कक्रो जनता पार्टी सीजेपी, विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातार विरोध प्रदर्शनपछि केही बेर अघि उहाँले राजीनामा दिनुभएको बीबीसी हिन्दीले जनाएको छ। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्री परिषदबाट हटाउनु पर्ने मुख्य माग राख्दै आएका थिए। यसैबीच कक्रो जनता पार्टी सीजेपी र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भइसकेको छ। प्रदर्शनकारीहरूका केही मुख्य मागप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बताइएको छ। केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफलपछि अर्को तेस्रो चरणको वार्ता हुने जानकारी दिनुभएको छ। अब खेल खबर। विश्वकप विजेता स्पेनका कप्तान तथा गोल्डन बल विजेता रोड्रीको ढाडको शल्यक्रिया हुने भएको छ। 30 वर्षीय रोड्रीले गएको हप्ता स्पेनलाई विश्वकप उपाधि ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड अर्थात गोल्डन बल जितेका थिए। तर क्लब फुटबलमा भने म्यान्चेस्टर सिटीबाट उनको व्यावसायिक फुटबल खेलिरहेका छन्। सिटी नयाँ प्रशिक्षक एन्जो मारिस्काले रोड्रीलाई क्लबकै महत्वपूर्ण खेलाड़ीको रूपमा हेरेको बताएका छन्। यसैबीच उनको भविष्यलाई लिएर रियल मड्रिड जाने चर्चा भइरहे पनि सिटीले उनलाई गुमाउन नचाहेको देखेको छ। मारिस्काले आफू त्यस्ता अड्कलबाजीबाट चिन्तित नरहेको बताउनु भएको छ। यसअघि पनि एससीएल चोटका कारण उनले 2024-25 सिजनका धेरै समय गुमाएका थिए। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई। मुगुमा पहिरोले घर पुर्दा तीन वर्षीय बालकको ज्यान गयो, आमा र बुबा घाइते। काकरभिटा लौकही सड़क विस्तार तीव्र, पूर्वी खण्डमा कालो पत्र गर्ने काम धमाधम। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, भोलि तेस्रो चरणको वार्ता हुने। र विश्वकप विजेता स्पेनका कप्तान रोड्रिगो ढाडको शल्यक्रिया हुने।

0: Mania.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टीज रेडियो कथा भाग दुई. सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: रेडियो भेरी एफएम

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्ने छ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19336 र 98-488-96।
2: रेडियो भेरी एफएम

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्पार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
4: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56455।
2: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
6: Extreme energy drink. Time check. अहिले ठीक 4 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्ता मुगुमा 3 वर्षे बालकको ज्यान गयो, बालकका बुबा आमा घाइते। कर्णाली प्रदेश सभाको बैठक अझै शुरू हुन सकेन, सत्ता गठबन्धन बारे अन्यलता बढ्दै। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार, उपाधिको प्रमुख दावेदार पाकिस्तानसँग सोझो सेटमा पराजय। एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्ता मुगुमा 3 वर्षे बालकको ज्यान गयो, बालकका बुबा आमा घाइते। कर्णाली

बाट ढुङ्गा सहितको पहिरो खस्ता मुगुको मुगम कार्मारोङ गाउँपालिका पाँच पुल उपजारमा तीन वर्षे बालकको ज्यान गएको छ भने बालकका बुबा आमा घाइते हुनुभएको छ। बिहान करिब चार बजे पेमा लामाको घर माथिबाट पहिरो खस्ता तीन वर्षे रमेश बडुवालको ज्यान गएको छ। प्रहरी चौकी डल्फु पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्याए पनि उपचारकै क्रममा रमेशको ज्यान गएको हो। यस्तै रमेशका बुबा 32 वर्षीय जगन्नाथ बडुवाल र आमा 27 वर्षीय सिर्जना बडुवाल घाइते रहनु भएको छ। उहाँहरूको अवस्था भने खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। छायानाथ रारा नगरपालिका 13 शिर्पका बडुवाल दम्पतिले यो घर भाडामा लिई होटल व्यवसाय सञ्चालन गरिरहनु भएको छ। पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ भने आसपासका 8 घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। आज दिउँसो 3 बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक अझै शुरू हुन सकेको छैन। आजको बैठकमा कर्णालीका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने भनिएको थियो। एमाले नेता तथा मुख्यमन्त्री कणेल केन्द्रको निर्णय कुरेर बसिरहेका कारण पनि बैठक बस्न ढिलाइ भएको बताइएको छ। यसअघि एमाले संसदीय दलको बैठक पनि आज बसेको छ। केन्द्रमा एमाले र नेकपा बीच गठबन्धनको चर्चा चलिरहेका बेला कर्णालीमा भने नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले सरकार बनाउने भन्दै मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। यसैबीच आज बिहान पनि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल चलिरहेको बताइएको छ। दुईजना बीच एक्लै एक्लै वार्ता भएपछि अरू शीर्ष नेताहरूसहित थप छलफल गर्ने तयारी भएको बुझिएको छ। केन्द्रको निर्णयका कारण कर्णालीमा अलमल देखिएको छ। यता नेकपा कर्णाली प्रदेशका नेताहरूले भने केन्द्रको निर्णय मान्न आफूहरू बाध्य नभएको भन्दै आफूहरूले अविश्वासको प्रस्तावमा दर्ता गरिसकेकाले प्रस्तावको पक्षमै मतदान गर्ने निर्णय गरेका छन्। कर्णालीमा कसको गठबन्धनमा सरकार बन्छ भन्ने अन्यता बढ़िरहेको छ। कर्णालीमा नेपाली कांग्रेस र नेकपा अथवा नेकपा र एमाले अथवा एमाले र नेपाली कांग्रेस जुन दुई दल मिले पनि सरकार बनाउन पर्याप्त सीट रहेको छ। नेपाली भलिबल टोलीले काभा पुरूष भलिबल च्याम्पियनशीपमा लगातार तेस्रो हार बेहोरेको छ। आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा नेपाल पराजित भएको छ। बलियो टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघिका दुई खेल पनि 3-0 सोझो सेटमा जितेको थियो भने नेपालले यसअघिका दुई खेल 5 सेटमा पुगेर गुमाएको थियो। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले अब बाँकी दुई खेल जित्नै पर्ने भएको छ। नेपालले अब बंगलादेश र उज्बेकिस्तानसँग खेल्न बाँकी रहेको छ। हस्तारीलाई दिउँसो 4 बजेको भेरि हाइलाइट सकियो। अहिले 5 बजेको भेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि एक शब्दका विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।

0: Mania.
1: Extreme energy drink.
2: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिनेशै बाइजना भयो
3: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुटाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन

0: शुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
1: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489540576।
2: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769993।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525514, मोबाइल 98585190960, 98481936 र 98488966।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
7: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-606।
6: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584719 र 98584715।
3: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने भाइजना भया
4: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न,
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन हो।
11: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
12: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 5 बजेको छ।
13: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीका मुख्यमन्त्री यामलाल कणेलद्वारा पदबाट राजीनामा, प्रदेशसभाको अर्को बैठक आउँदो 14 गते बस्ने, घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्ता मुगुको पुलु बजारमा 3 वर्षीय बालकको ज्यान गयो, बाबुआमा घाइते, र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार, सेमी फाइनलका लागि बाँकी 2 खेल जित्नै पर्ने दबाव। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले पदबाट राजीनामा दिनुभएको छ। भर्खरै सकिएको कर्णाली प्रदेशसभा बैठकमा उहाँले आफ्ना कुरा राख्दै पदबाट राजीनामा दिनुभएको हो। मुख्यमन्त्री कणेलले राजीनामा दिएपछि कर्णाली प्रदेश सभाको बैठक आउँदो 14 गते बस्ने गरी सकिएको छ। घाइते र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार, सेमी फाइनलका लागि बाँकी 2 खेल जित्नै पर्ने दबाव।

0: पछिल्लो परिस्थिति अनुसार आफू विरूद्ध अविश्वासको प्रस्ताव आएपछि आफूले पदबाट राजीनामा दिएको बताउनु भएको छ। यस अघि आजको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहे पनि मुख्यमन्त्री कणेलले राजीनामा दिएपछि त्यो विषयमा प्रवेश गर्नुपर्ने अवस्था नरहेको भन्दै सभापति नन्दा गुरूङले आउँदो 14 गते दिउँसो बस्ने गरी प्रदेशसभाको बैठक सकिएको जानकारी गराउनु भएको छ। एमाले नेता तथा मुख्यमन्त्री कणेलले आफूले अविश्वासको प्रस्तावलाई स्वाभाविक रूपमा लिएको भन्दै पदबाट राजीनामा दिनुभएको छ। उहाँले आफूले कहीँ कसैलाई कुर्ने र समय अल्झाएर फाइदा लिने काम नगरेको जिकिर पनि उहाँले गर्नुभएको छ। एमाले र नेकपा बीच केन्द्रमा गठबन्धनको चर्चा चलिरहेका बेला कर्णालीमा भने नेपाली कंग्रेस र नेकपाको सरकार बनाउने तयारी भइरहेको छ। यी दुई दलका सांसदहरूले मुख्यमन्त्री कणेल विरूद्ध गत 32 गते अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। यसअघि गत 7 गते बस्ने भनिएको बैठक बस्दै नबसी आजलाई सारिएको थियो। यसैबीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल बीच सत्ता गठबन्धनबारे केन्द्रमा छलफल चलिरहेको जनाइएको छ। घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्ता मुगुको मुगम कार्मारोङ गाउँपालिका पाँच पुलु बजारमा 3 वर्षे बालकको ज्यान गएको छ भने बुबा आमा घाइते भएका छन्। बिहान करिब 4 बजे पेमा लामाको घर नजिक घरमाथिबाट खसेको पहिरोले 3 वर्ष रमेश बडवालको ज्यान गएको हो। प्रहरी चौकी डल्फू पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्याए पनि उपचारकै क्रममा रमेशको ज्यान गएको हो। यस्तै रमेशका बुबा 32 वर्षीय जगन्नाथ बडवाल र आमा 27 वर्षीय सृजना बडवाल घाइते हुनुभएको छ। उहाँहरूको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। छायानाथ रारा नगरपालिका 13 सिर्पका बडवाल दम्पतिले यो घर भाडामा लिई होटल व्यवसाय सञ्चालन गरिरहेको भएको थियो। पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ भने आसपासका 8 घर पनि उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। काभा पुरूष भलिबल च्याम्पियनशीपमा लगातार तेस्रो हात बिहोरिएपछि नेपाली टोली दबावमा परेको छ। सेमी फाइनलमा ठाउँ बनाउन नेपालले अब बाँकी रहेका 2 खेलमा 100% नतिजा निकाल्नुपर्ने भएको छ। नेपालले अब बंगलादेश र उज्बेकिस्तानसँग खेल्न बाँकी रहेको छ। आफ्नो तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा नेपाल पराजित भएको छ। बलियो टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघिका 2 खेल पनि 3-0 सोझो सेटमा जितेको थियो भने नेपालले यसअघिका दुवै खेल 5 सेटमा पुगेर गुमाएको थियो। 3 खेलबाट नेपालले 2 अंक जोडेको छ। नेपालले अब बंगलादेश र उज्बेकिस्तानलाई हराउन सके सेमी फाइनलमा ठाउँ बनाउनेछ। हस्तरीलाई साँझ 5 बजेको फेरि हाइलाइट सकियो। साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-714, मोबाइल 98-85-51-960, 98-481-19336 र 98-88-928-966।

0: Media.
1: Extreme energy drink.
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ.
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो,
3: त्यही गएर सुरजन रोकाईलाई भेट.
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो.
3: ल टिपिराख फोन नम्बर 9820293948 9820293948.
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान.
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि.
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ.
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ. त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ.
4: ल ल, त्यसो भए आज त्यही जाउँ. आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा.
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता. न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत. प्रोप्राइटर शिव रावत. सम्पर्क नम्बर 9760-71284 र 9749-60840.
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ.
6: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ. सम्पर्क मानिगेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर सुर्खेत. फोन नम्बर 083-520-045.

0: नमस्कार, रेडियो कार्यक्रम बाल सरोकारमा तपाईलाई हार्दिक स्वागत छ। म टेकराज केसी। यो कार्यक्रम बाल अधिकार सुनिश्चित गर्न सघाउ पुर्याउने उद्देश्यले बाल बालिकाको क्षेत्रमा काम गर्दै आएको सीसीआर कर्णालीको सहयोगमा उत्पादन तथा प्रसारण गरिएको हो। यो कार्यक्रम तपाईले रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सुर्खेतबाट सुनिरहनु भएको छ। तपाईले रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र रेडियो भेरीको फेसबुक पेजबाट पनि सुनिरहनु भएको छ। नेपालको संविधानले प्रत्येक बाल बालिकालाई बाँच्न, विकास गर्न, संरक्षण पाउन र आफ्नो विचार व्यक्त गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। बाल बालिका सम्बन्धी ऐन 2075 पनि बाल अधिकारलाई कानूनी रूपमा थप मजबूत बनाएको छ। तर कानूनमा लेखिएका यी अधिकार व्यवहारमा कतिको कार्यान्वयन भएका छन्? कर्णालीका बाल बालिकाले आफ्ना अधिकार कतिको अनुभूति गर्न पाएका छन्? बाल संरक्षणका क्षेत्रमा के कस्ता प्रयासहरू भइरहेका छन्? चुनौतीहरू के छन्? यिनै विषयवस्तुलाई समेटेर आजको कार्यक्रममा हामी छलफल गर्दैछौ। आजको कार्यक्रममा हामीसँग रहनेछन् कर्णालीमा बाल अधिकारको वर्तमान अवस्थाबारे तयार पारिएको रेडियो रिपोर्ट।
1: अब बाल संरक्षण र बाल सहभागिताको सवालमा चाहिँ अलि राज्यले जति काम गर्नुपर्छ त्यति काम चाहिँ हामीले गरेको पाएको छ।
0: बाल अधिकार कर्मी बाल बालिकासँगको कुराकानी।
2: म बाल क्लबमा नलागेको भए अहिले तपाईँको सामु पनि म आज हुन्थेन होला। मैले बाल बालिकाको सवालहरू पनि उठाउन सक्थेन होला। बाल बालिकाको सवालहरू सम्पूर्ण सम्बन्धित निकायमा गएर व्यक्त गर्न सके।
0: बाल अधिकारको क्षेत्रमा काम गरिरहेका अधिकार कर्मीहरूसँगको कुराकानी।
3: खास गरिकन कर्णाली प्रदेशमा बाल अधिकारको क्षेत्रमा काम गर्ने नागरिक समाज संस्थाहरूको सञ्जाल हो। अब यो व्यक्ति भन्दा पनि संस्थाहरू यसमा प्रतिनिधि हुन्छन्। अहिले चाहिँ हाम्रो 10 जिल्लाबाट गरेर 40 संस्था जसको सदस्य संस्थाहरू हुनुहुन्छ।
0: र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका प्रमुख सुवर्ण खड्कासँग गरिएको विशेष कुराकानी।
4: बाल बालिकाहरूलाई विद्यालयसम्म ल्याउन या विद्यालयको पहुँचमा ल्याउनका लागि विभिन्न छात्रवृत्तिका कार्यक्रमहरू सञ्चालन भइराखेको नै छ।
0: नेपालको संविधानले प्रत्येक बाल बालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र संरक्षणको अधिकार सुनिश्चित गरेको छ। बाल बालिका सम्बन्धी ऐन 2075 पनि बाल अधिकारको संरक्षणका लागि स्पष्ट कानूनी व्यवस्था गरेको छ। तर कानूनले सुनिश्चित गरेका अधिकार व्यवहारमा कति कार्यान्वयन भएका छन्? कर्णालीका बाल बालिकाले कस्ता चुनौती भोगिरहेका छन्? थप सुनौ विभिन्न सरकारवालाहरूसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको यो रिपोर्टबाट। बाल अधिकारको शुरूआत परिवारबाट हुन्छ। बाल बालिकालाई कस्तो संस्कार र अधिकार दिने, सबैभन्दा पहिलो भूमिका परिवारकै हुन्छ। तर बाल अधिकारलाई व्यवहारमा लागू गर्न अभिभावकहरूले पनि विभिन्न चुनौती भोगिरहेका छन्। आर्थिक अवस्था, समयको अभाव र पछिल्लो समय डिजिटल उपकरणको बढ्दो प्रयोगले चुनौती थपिएको बताउनुहुन्छ सुर्खेत भेरी गंगाका अभिभावक राजेन्द्र शर्मा।
5: एकदमै चुनौती छन्, यी विभिन्न कारणहरू छन् जो सामाजिक सञ्जालहरूले गर्दा बाल बालिकाहरूका लागि एउटा यो जो मानसिक जो लत बसेको छ त्यो लतका कारणले गर्दा बाल बालिकाहरू चाहिँ निकै खसिसकेका छन्। होइन, अभिभावकले एकदमै ध्यान दिनुपर्ने अवस्था आएको छ अहिले चाहिँ। यो अब सानो बच्चाहरूलाई उसलाई पढाइभन्दा पनि अझ महत्वपूर्ण त अहिले सामाजिक सञ्जाल नै नजिक ल्याउनुपर्छ भन्ने उसको झन् चाहना भएको छ कि जो एकदमै पीड़ा भएको छ। यो विषय चाहिँ एकदमै पीड़ा भएको छ।
0: बाल बालिकाले आफ्नो अधिकांश समय बिताउने अर्को महत्वपूर्ण स्थान हो विद्यालय। विद्यालय बाल अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण थलो भए पनि अझै कतिपय बाल बालिका विद्यालय छोड्न बाध्य हुने गरेका छन्। बाल सहभागिता र बाल मैत्री सिकाई वातावरणको अवस्थामा सुधार हुँदै गएको बताउनुहुन्छ अमरज्योति माध्यमिक विद्यालय नेवारे सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापा।
6: बाल अधिकार अब अन्तर्राष्ट्रिय अधिकारको कुरा पनि रह्यो। बाल अधिकार चाहिँ प्राकृतिक न्यायको सिद्धान्तमा आधारित, बच्चाहरूलाई बाल अधिकार भएन र सुरक्षित भएन भने बच्चाहरूको पढाइ लेखाइ पनि प्रभावित हुन्छ र सहज ढंगले अगाडि जाँदैन भन्ने कुरामा हामी सचेत छौँ। त्यो विद्यमान ऐन कानून अन्तर्राष्ट्रिय अभिसन्धिहरूले पनि त्यही कुरा हामीले जानकारी गराउँछन्। त्यसैले अब हामी अमरज्योतिमा पनि त्यसको बारेमा हामी सचेत छौँ।
0: विद्यालयमा बाल क्लब गठन गरी बाल बालिकाका लागि अतिरिक्त क्रियाकलापसँगै व्यवस्थापन समितिको बैठकहरूमा समेत सहभागिता बनाउने प्रयास भइरहेको बताउनुहुन्छ फेरि प्रधानाध्यापक थापा
6: बाल अधिकार बाल क्लबहरू विभिन्न क्लबहरू गठन गर्ने त्यस कुरामा चाहिँ उनीहरूले सहभागिता गर्ने अरू क्लबहरू छ इको क्लबहरू छ अनि विद्यालय व्यवस्थापन समितिले आयोजना गरेका कार्यक्रमहरू छन् विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरू छन् र स्वयं पाठ्यक्रमभित्र पनि बाल अधिकारको कुरा प्रशस्त लिएको छ त्यसमा बच्चाहरूलाई शिक्षित गर्ने बच्चाहरूलाई सूचित गर्ने बच्चाहरूलाई पुनर्जागरण गराउने काममा चाहिँ हामी क्रियाशील भएर लाग्छौं र बाल अधिकार भने जस्तै अब कर्तव्य छोडेर अधिकारको कुरा मात्रै गर्नु भएन
0: पछिल्लो समय बालबालिकामा मानसिक स्वास्थ्यका समस्या डिजिटल लत र पारिवारिक तनावका कारण विभिन्न मनोसामाजिक असर देखिन थालेका छन् बाल हिंसाका स्वरूप पनि परिवर्तन भइरहेका छन् यसले बाल अधिकारमा कस्तो प्रभाव पारिरहेको छ त बाल अधिकार कर्मी एवं सीसीआर कर्णाली प्रदेशका कार्यकारी निर्देशक टेक राजा आचार्य
1: अब पछिल्लो चरणमा अहिले डिजिटल लत चाहिँ खास गरी स्क्रिन टाइम बालबालिकाहरूले बढी बिताएको भन्ने विभिन्न रिसर्चहरूले पाउँछ र हामी एउटा बाल अधिकारका लागि काम गर्ने हामी जस्तो नागरिक समाज संस्थाहरूको सञ्जालले यसको विरुद्धमा चाहिँ हामीले अभिभावक मेन कुरा चाहिँ अभिभावक सचेत हुन आवश्यक छ जब अभिभावक सचेत हुनुहुन्छ तब मात्रै बालबालिकाहरूले अभिभावकसँग जब इन्टरेक्सन गर्न सक्छन् अनि सल्लाह गर्छन् छलफल गर्छन् बालबालिका कुरा सुन्छन् बालबालिका कुरा सुन्ने कल्चर जब हुन्छ तब उनीहरूको त्यो स्क्रिन टाइम चाहिँ छुट्छ भन्ने हामीले मान्यता लिएका छौँ होइन अब समग्रमा हेर्दाखेरि चाहिँ बालबालिकाका चारवटा पक्ष हामी बाल बचाउ बाल विकास बाल संरक्षण बाल सहभागिता भन्छौँ तर अब अरू अरू कुराहरूमा बाल विकास र बाल बचाउको सन्दर्भमा चाहिँ राज्य पक्षबाट पनि थुप्रै अब प्रयासहरू भएका छन् होइन जस्तो खोपका कुराहरू निशुल्क भिटामिन ए होइन जुकाको औषधि बच्चाहरूले खाइरहेको छन् होइन र सँगसँगै चाहिँ अब बाल संरक्षण र बाल सहभागिताको सवालमा चाहिँ अलि राज्यले जति काम गर्नुपर्छ त्यति काम चाहिँ हामीले गरेको पाएको छैनौँ जस्तो कर्णाली प्रदेशकै बालकल सञ्जाल बालबालिकाको लागि एउटा गठन भएको बालबालिकाकै क्षेत्रमा चाहिँ अगाडि बढ्ने प्रदेश बाल अधिकार समितिमा बालबालिकाको सहभागिता छैन त्यसमा हामीले निरन्तर रूपमा माननीय मन्त्रीज्यू लगायत सबैको ध्यान आकर्षण गराएको छौँ अब बाल सहभागिता घरदेखि विद्यालयदेखि समग्र जहाँ बालबालिकाको हितमा कुरा हुन्छ त्यहाँ चाहिँ बालबालिकाको सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो
0: बाल अधिकार सुनिश्चित गर्न स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ बाल संरक्षण कोष बालमैत्री स्थानीय शासन र बाल अधिकार सम्बन्धी कार्यक्रमहरू वीरेन्द्रनगर नगरपालिकाले कार्यान्वयन गरिरहेको जनाएको छ वीरेन्द्रनगर नगरपालिका महिला तथा बालबालिका शाखाका अधिकृत एवं बाल मैत्री सम्पर्क व्यक्ति माधुरी शाही
7: वीरेन्द्रनगर नगरपालिकाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 8 लाई चाहिँ सुर्खेत जिल्लाकै पहिलो बाल मैत्री स्थानीय शासन युक्त वडा पनि घोषणा गरिसकेका छौँ हामीले र अब चाहिँ हामी वडा नम्बर 7 लाई पनि घोषणा गर्ने तयारीमा छौँ अन्तिम चरणमा छौँ केही सूचकहरू चाहिँ पूरा भइसकेको अवस्था छ केही सूचकमा चाहिँ काम गर्न बाँकी छ बाल क्लबको क्षमता अभिवृद्धि सम्बन्धी पनि हामीले विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेका छौँ त्यस्तै वीरेन्द्रनगर नगरपालिकामा चाहिँ बाल कल्याण अधिकारीको पनि व्यवस्था गरिएको छ र बाल मैत्री सम्पर्क व्यक्ति पनि तोकिसकेको अवस्था छ र एकदमै समस्या प्रभावित जोखिममा रहेका बाल बालिकाहरूलाई पनि हामीले सहयोग गर्दै आएका छौँ
0: बाल हिंसा बाल यौन दुर्व्यवहार बाल विवाह र साइबर अपराधका घटनाले पनि बाल अधिकारमाथि गम्भीर चुनौती थपिरहेको सरकारवालाहरू बताउँछन् सुर्खेतको अवस्था बारेमा बताउँदै हुनुहुन्छ नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सुर्खेतका प्रमुख एवं प्रहरी निरीक्षक मीना शाही
8: 13 वर्ष 14 वर्ष 18 वर्ष भन्दा मुनि त बच्चा सहित हुन्छ कि हेर्नु 20 वर्ष पुगेको हुन्छ 5-6 वर्षको बच्चा सहित आउनु भएको हुन्छ कि यहाँ मलाई यस्तो घरेलु हिंसा भयो यो भयो भनेर अब उहाँहरूले त त्यति बेला त बाल विवाह गरेर अब अहिले त एज पुगिसकेर आउनु भएको छ त्यस्तो अवस्थाहरू पनि छ त्यो भनेको बाल विवाहकै कारणले गर्दा उत्पन्न भएको इभन बहु विवाह चलेको छ नि हाम्रोमा केसमा पनि त्योमा पनि हुनुहुन्छ लगभग 3-4 वटा नै कस्तो हुनुहुन्छ भने सानो उमेरमा विवाह गर्नुभयो त्यस पछाडि बच्चा भयो अनि अब अहिले त उमेर पुगिसक्यो 22-23 वर्ष कति हुनुभयो त्यस पछाडि अनि श्रीमान अन्त अन्यत्रसँग विवाह गरेर बसेको त्यस्तो भएको त्यो अवस्थाहरू पनि छ क्या त्यही भएर त्यो चाहिँ एउटा लुप्त रूपमा बसेको छ जुन चाहिँ उजागर गरेको छैन
0: बाल हिंसा बाल यौन दुर्व्यवहार बाल विवाह र साइबर अपराधका घटनाले बालबालिकाको अधिकारलाई वञ्चित गरेको छ यसबाट जोगाउन कसले के गर्नुपर्छ त फेरि प्रहरी निरीक्षक शाही
8: घटनाहरू न्यूनीकरण गर्नको लागि सुरुमा हामीले त्यो त्यसको समाधान भनेको हुन नै नदिन होइन हुन नै नदिनको लागि चाहिँ के प्रयास गर्न सकिन्छ भन्दाखेरि अवेरनेस हो सबैभन्दा ठुलो भनेको मान्छे आफू चाहिँ त्यो कुरामा चाहिँ अवेर भयो भने उसको गार्जियन अवेर हुनु पर्यो. गार्जियन मात्र भएर भएन, उसको त्यो बालबालिका बच्चा पनि अवेर हुनु पर्यो होइन. यी बालबालिकालाई फोकस गरेर पनि कार्यक्रमहरू गरेर हुन्छ. अब दोस्रो कुरा भनेको चाहिँ उहाँहरूको चाहिँ राइट्सको लागि पनि उहाँहरूलाई जानकारी दिएर होइन कसरी चाहिँ यहाँ सजिलै सहजसँग एक्सेस हुन्छ त्यो कुराहरूमा पनि गयो. बालबालिकाको त घरमा र यो समाजमा मात्रै नभएर इभन स्कुलमा पनि हुन सक्छ होइन.
0: बाल अधिकार सुनिश्चित गर्न कानून र नीति मात्र पर्याप्त हुँदैन, परिवारको सचेतना, विद्यालयको जिम्मेवारी, स्थानीय सरकारको सक्रियता र समाजको सहयोग उत्तिकै आवश्यक छ. बालबालिकालाई सुरक्षित, सम्मानित र अवसरयुक्त वातावरण उपलब्ध गराउनु हामी सबैको साझा दायित्व हो. तपाईँले कर्णालीमा बाल अधिकारको अवस्थाबारे तयार पारिएको रेडियो रिपोर्ट सुन्नुभयो. बालबालिकाको क्षेत्रमा कानून नीति बन्ने तर व्यवहारमा कार्यान्वयन भने अनुसार हुन नसकेको अवस्था छ. बालबालिकाले बाल अधिकारको अनुभूति गर्न सकेका छन् कि छैनन्, अझै के आवश्यक छ लगायतका विषयमा हामीले बाल अधिकार कर्मी एवं बाल क्लब सञ्जाल कर्णाली प्रदेशका महासचिव अस्मिता खड्कासँग पनि कुराकानी गरेका छौ.
2: बाल अधिकार भनेको सामान्यतया बालबालिकाले पाउनु पर्ने अधिकार. हामी सुन्छौ हाम्रो गाउँ ठाउँतिर बालबालिकाले अधिकार पाएका छन् कि छैनन्, विशेष गरी हामीले घाँस बास कपास शिक्षा र स्वास्थ्यलाई हेर्ने गर्छौँ. उनीहरूले पाउनु पर्ने शिक्षा पाएका छन् कि छैनन् त्यो पनि उनीहरूको अधिकार हो. उनीहरूले स्वास्थ्य पाएका छन् कि नै, राम्रो उपचार गर्न पाएका छन् कि नै, त्यो पनि एउटा उनीहरूको अधिकार हो. बालबालिकाले पाउनु पर्ने अधिकार उनीहरूले पढ्न, लेख्न, मनोरञ्जन, सहभागिता लगायतका सम्पूर्ण कुराहरूको एउटा अधिकारहरू पाउनुपर्छ भन्ने गरिन्छ, जसमा चाहिँ हामीले बासन विषमलाई जोड्न सक्छौँ. बासन पाउने अधिकार, उनीहरूले सहभागिताको अधिकार, संरक्षणको अधिकार र विकासको अधिकारलाई चाहिँ हामीले चारवटा क्षेत्रमा राखेर चाहिँ हेर्न सक्छौँ.
9: अनि उसो भएपछि कर्णालीमा बालबालिकाले तपाईँले भने जस्तै आफ्नो अधिकार कतिको उपभोग गर्न पाएका छन् त?
2: एकदम धेरै विकट जिल्लाहरू पनि छन् कर्णाली प्रदेशमा. त्यस जिल्लाहरूबाट प्रतिनिधित्व गर्दै हाम्रो प्रदेश बाल क्लब सञ्जाल छ र त्यहाँबाट बालबालिकाहरूले आफ्नो अधिकारको उपयोग गर्न पाएका छन् र पढ्न लेख्न नसकेका बालबालिकाहरूलाई प्रदेश बाल क्लब सञ्जालले चाहिँ अब पढ्नुपर्छ है, अब लेख्नुपर्छ है भनेर आफ्नो क्षेत्रमा गएर चाहिँ उनीहरूलाई प्रेरणा गरेका छन्. अब पढ्नुपर्छ, लेख्नुपर्छ र शिक्षा स्वास्थ्य नपाएका बालबालिकाहरूलाई पनि सबैजना चाइल्ड क्लबका बालबालिकाहरूले जनचेतनामूलक सञ्चालन गरेका छन् कार्यक्रमहरू आफ्नो क्षेत्रमा गएर.
9: तपाईँ प्रदेश बाल क्लब सञ्जाल होइन को महासचिव पनि हुनुहुन्छ. यो प्रदेश बाल क्लब सञ्जालमा आबद्ध भएपछि तपाईँमा चाहिँ आएको परिवर्तन चाहिँ के हो?
2: पहिलो परिवर्तन त मेरो क्षमता विकास भयो. म यसरी बोल्न सक्थेन, सायद आज म बाल क्लबमा नलागेको भए अहिले तपाईँको सामु पनि म आज हुन्थेन होला. मैले बालबालिकाको सवालहरू पनि उठाउन सक्थेन होला. फर्स्टमा आएको चेन्ज चाहिँ ममा यस्तो चेन्ज आयो कि मैले आफ्नो सवालहरू, बालबालिकाको सवालहरू सम्पूर्ण सम्बन्धित निकायमा गएर व्यक्त गर्न सकेँ. बालबालिकाको सवाल त परको कुरा हो, आफ्नो सवाल पनि व्यक्त नगर्न सक्ने मान्छे आज चाइल्ड क्लबमा लागेर हजारौं लाखौं बालबालिकाको सवालहरू उठाइरहेको छ. कर्णाली प्रदेशका बालबालिकाको यही ममा परिवर्तन आएको छ र जिम्मेवारीको परिवर्तन पनि आएको छ.
9: अनि विद्यालय, घर होइन समुदायमा बालबालिकाको आवाजहरू चाहिँ कतिको सुनिन्छ?
2: विद्यालय, घर र स्थानीय निकायहरूमा बालबालिकाको आवाजहरू पहिलाको समयलाई हामीले मूल्याङ्कन गर्दा अहिलेको समयमा चाहिँ धेरै परिवर्तन भइसकेको छ जस्तो लाग्छ. हामीले काम गर्दै गर्दाखेरि हाम्रो क्षेत्रतिर त चाइल्ड क्लब, बाल क्लबहरूले चाहिँ बालबालिकाका सवालहरू उठाएर विद्यालयमा लगेर विद्यालयको एउटा व्यवस्थापन समितिमा गएर त्यहाँ पनि बालबालिकाका कुराहरू सुनाइ हुन्छन्. वडा स्तरमा गएर त्यहाँ बाल अधिकार समिति छ, त्यहाँ गएर पनि बालबालिकाका कुराहरू समावेश हुन्छन्. र अर्को कुरा, सरकारले अहिले स्थानीय सरकार, वडा सरकारले पनि बालबालिकाका लागि बजेटहरू छुट्याउने गरेको पाइन्छ र विभिन्न संस्थाहरूले पनि बालबालिकाका लागि विभिन्न प्रोग्रामहरू, तालिमहरू सञ्चालन गरेको पाइन्छ.
9: बाल विवाह, बाल श्रम होइन, त्यसै गरी हिंसाका घटनाहरूको बारे तपाईँको अनुभव अथवा बुझाइ चाहिँ के छ त?
2: यस्तो छ, बाल विवाह भनेको 20 वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ. अहिले हाम्रो कर्णाली प्रदेशमा जुन अत्याधिक छ, पहिला भन्दा त केही घटेको छ, तर पनि छ बाल विवाह. पूर्ण रूपमा चाहिँ हामीले यसलाई न्यूनीकरण गर्न सकेका छैनौँ. हामीले आफ्नो काम गरिरहेका छौँ, तर पनि न्यूनीकरण भएको छैन. बाल विवाह भनेको एउटा कुनै पनि बाल बालिकाहरूले चाहिँ सानो उमेरमा गरे बाल विवाह गरेर चाहिँ उनीहरूले पढ्ने लेख्ने जस्तो आफ्नो भविष्यहरू चाहिँ अन्धकारमा परेको जस्तो देखिन्छ। र बाल श्रम भनेको हाम्रो अहिले यही कर्णाली प्रदेशमा हामी हेर्न सक्छौँ, नेपालभरिका बालबालिका कम्तीमा पनि 89 लाख बालबालिका छन् करिब, तर 11 लाख बालबालिकाहरू बाल श्रममा बाँधिएको देखिन्छ नेपालभरिमा। तर त्यहीभन्दा पनि बढी सबैभन्दा बाल श्रममा बाँधिएका बालबालिकाहरू कर्णाली प्रदेशमा देख्छौँ हामी। कसरी भने हाम्रो कर्णाली प्रदेश सरकारले पनि बाल श्रमका लागि केही एउटा राम्रो उनीहरूलाई उद्धार गर्छ भन्ने एउटा आश उहाँहरूले गर्छ भन्नुभएको छ। र यस्ता भोगाईहरू हाम्रो समाजमा धेरै छ। एउटा विकट जिल्लामा कर्णाली प्रदेश भनेको एउटा विकट प्रदेश हो। विभिन्न प्रदेश विभिन्न जिल्लाहरूमा चाहिँ धेरै बालबालिकाहरू बाल श्रममा बाँधिएका छन्। उनीहरूले बाल विवाह गरेर गृहस्थी जीवन बिताइरहेका छन्। विद्यालय जाँदै गर्दाखेरि कोही साथी विद्यालय झोला बोकेर जाने र कोही बालिकाहरू घरको दैलो लिपिरहेको त्यो पनि हामीले सुनिरहेका छौँ। र यस समाधानका लागि हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ र हामी अझै पनि गर्नेछौँ। र बाल श्रम बाल विवाह जस्ता विभिन्न यस्ता सामाजिक घटनाहरू सामाजिक पक्षहरूलाई सामाजिकका नकारात्मक पक्षहरूलाई चाहिँ हामीहरूले न्यूनीकरणका लागि काम गरिरहेका छौँ।
9: अनि स्थानीय सरकार प्रदेश सरकार होइन ले अझै बालमैत्री वातावरण बनाउनको लागि के चाहिँ गर्नुपर्छ त? अब
2: पहिलो कुरा त स्थानीय सरकारहरूले बालमैत्री वातावरण गराउनको लागि बालबालिकाको आवाज सुन्नु पर्यो, किनकि उनीहरूले कस्तो चाहिरहेका छन् त, उनीहरूलाई के गर्न उनीहरूको मन कतातिर गइरहेको छ, पढ्न लेख्न विभिन्न सहभागितातिर। अहिले त डिजिटल जमाना छ, उनीहरू कसरी आफ्नो अध्ययनको सिलसिलालाई अगाडि बढाउन चाहन्छन् त भनेर उनीहरूको कुराहरू उनीहरूको आवाजहरू सुन्नु पर्यो। आफ्नो निर्णयहरूमा उनीहरूको पक्षहरू के कुराहरू छ त्यो पक्षहरू पनि राखिदिनु पर्यो जस्तो मलाई लाग्छ। र बालबालिकाका लागि बजेटहरू पनि छुट्याउनु पर्यो।
9: अहिले पर्याप्त छ कि छैन त्यो बजेट चाहिँ छुट्याएको बजेट?
2: अहिले गत साल हाम्रो कर्णाली प्रदेश सरकारले चाहिँ बालबालिकाको लागि बजेट छुट्याएको थियो, त्यसमा चाहिँ हामीले विभिन्न प्रोग्रामहरू गऱ्यौँ। स्थानीय निकायहरूले पनि बजेटहरू छुट्याएको छ, त्यो बजेट चाहिँ सीमित रूपमा छुट्याएको छ। बजेटले मात्रै पनि केही हुँदैन, हामी सबैले नो कस्ट नो लस भन्ने छ एउटा, त्योबाट चाहिँ सबैजनाले चाहिँ पैसातिर नलागेर कि बजेट त छुट्याउनु पर्यो, तर पनि कार्यक्रम गर्दाखेरि धेरै रकम नलाग्ने गरेर हामीले कार्यक्रम त गरेका छौँ। तर स्थानीय सरकारले चाहिँ बजेट बालबालिकाको लागि छुट्याउनु पर्छ जस्तो लाग्छ मलाई, र छुट्याएको पनि छ, हामीले त्यसमा काम पनि गरिरहेका छौँ।
9: अनि बालबालिकाको नीति निर्माण र वा निर्णय प्रक्रियामा सहभागिता चाहिँ कस्तो देख्नु भएको छ कर्णालीमा चाहिँ?
2: कर्णालीमा बालबालिकाको सहभागिता छ।
0: यो कुराकानीपछि अब भने हामी बाल अधिकारको अवस्था के छ, अझै सरकारले कसरी काम गर्नुपर्छ भनेर बाल अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको सीसीआर कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्यसँग गरिएको कुराकानी सुन्छौं।
3: सीसीआर कर्णाली भनेको खास गरिकन कर्णाली प्रदेशमा बाल अधिकारको क्षेत्रमा काम गर्ने नागरिक समाज संस्थाहरूको सञ्जाल हो। अब यो व्यक्तिभन्दा पनि संस्थाहरू यसमा प्रतिनिधि हुन्छन्, र अहिले चाहिँ हाम्रो 10 जिल्लाबाट गरेर 40 संस्था जसको सदस्य संस्थाहरू हुनुहुन्छ। र त्यससँग सँगसँगै हामीले सामाजिक विकास मन्त्रालयसँग मिलेर चाहिँ यो प्रदेशमा बाल क्लब सञ्जाल पनि गठन गरेका छौँ। त्यसको 2 कार्य समिति भइसकेका छ, र त्यो कार्य समितिले तयार गरेका कार्य समिति र अरू बालबालिकाहरू जित्ना कर्णाली प्रदेशका सबै 10 जिल्लाहरू प्रतिनिधित्व गरेर आउँछ, सबै भाषा क्षेत्र भूगोल सबै जात जाति लिङ्गका हिसाबले उहाँहरूले चाहिँ कर्णाली प्रदेशमा बालबालिकाको सवालहरू चाहिँ पहिचान गर्नुभएको छ र प्राथमिकरण पनि गर्नुभएको छ। र त्यो सवाल पहिचान गरेका र प्राथमिकरण गरेका सवालहरूलाई सम्बोधन गर्नका लागि पनि हामीले उहाँहरूलाई सहयोग गर्छौँ। र अर्को मुख्य काम भनेको खास गरी कर्णाली प्रदेशमा बालबालिकाको क्षेत्रका लागि बाल अधिकार प्रत्याभूत र प्रवर्धनका लागि आवश्यक पर्ने नीति नियम कानुनहरू के कस्तो छ, त्यो बनेको छ कि छैन, बनेको छ भने त्यसको प्रभावकारी कार्यान्वयन कसरी भएको छैन होइन, त्यसको काम गर्छौँ। र बनेको छैन भने बनाउनका लागि हामी कर्णाली प्रदेश सरकार स्थानीय सरकारहरूलाई आह्वान पनि गर्छौँ, र कतिपय बेलामा अब हामीले उहाँहरूलाई सहयोग पनि गर्छौँ होइन। एउटा अर्को चाहिँ हामीले कर्णाली प्रदेश सरकारले र विभिन्न स्थानीय तहहरूले बालबालिकाको क्षेत्रमा कति बजेट चाहिँ विनियोजन गरेका छन्, र त्यो विनियोजन गरेको बजेट चाहिँ खर्च कसरी भएको छ, खर्च भएको छ भएको छैन, त्यसको पनि लेखाजोखा गर्ने काम गर्छौँ। र सम्बन्धित अब स्थानीय तहलाई र कर्णाली प्रदेश सरकारलाई त्यसको जानकारी गराउने र बजेट अलिकति बढी विनियोजन गर्नुपर्छ है बालबालिकाको लागि होइन। नेपाल सरकारले विगत 4 चाहिँ बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी भनेर नारा तयार गरेर गइरहेको छ, त्यसको लागि चाहिँ त्यो नाराले मात्रै हुन बजेट अलिक विनियोजन गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले त्यसको लागि पनि वकालत गर्ने काम गर्छौँ।
9: बालबालिका क्षेत्रमा काम गर्दै गर्दा कर्णालीमा बाल अधिकारको समग्र अवस्था चाहिँ कस्तो देख्नु भएको छ?
3: अब कर्णालीमा बाल बालिकाको समग्र अवस्था भन्दाखेरि यो अलिकति विशिष्ट प्रदेश छ होइन, जनसङ्ख्याको हिसाबले पनि हेऱ्यो भने चाहिँ अरू प्रदेशमा चाहिँ 78 जनगणना अनुसार भन्यो भने अरू प्रदेशमा चाहिँ 33% हाराहारीमा बाल बालिका छन् भने हाम्रो प्रदेशमा 40% हाराहारीमा बाल बालिकाहरू हुनुहुन्छ होइन। त्यही हिसाबले पनि एउटा अब अवसर पनि छ, चुनौती पनि छ। अब समग्रमा भन्दाखेरि अब एउटा बाल अधिकारको एङ्गलबाट हेर्दा चाहिँ एउटा मात्रै बाल बालिकाले पनि उसले आफ्नो अधिकार पाएन भने उसको लागि त 100% भयो। त्यही हिसाबले हेर्दाखेरि बाल अधिकारको अवस्था त्यति राम्रो सन्तोषजनक मान्ने अवस्था चाहिँ छैन, भलै अब सरकारहरूको प्रयत्नहरू चाहिँ जारी नै छ रहेको छ, हामीले त्यो पनि पाउँछौँ। तर समग्रतामा हेर्दाखेरि यहाँ थुप्रै सवालहरू छन्, ती सवालले गर्दाखेरि बाल बालिकाहरूको अधिकार चाहिँ त्यति राम्रो भएको चाहिँ छैन। जस्तो बाल विवाहको कुरा गर्यो भने सबैभन्दा बढी यो प्रदेशमा बाल विवाह छ, छाउपडी अन्यत्र कुनै पनि प्रदेशमा नभएको, सुदूरपश्चिममा मात्रै भएको र हाम्रो प्रदेशमा अत्यधिक छ। त्यसै गरी लागु औषध दुर्व्यसनका हिसाबले पनि छ र विभिन्न कारणले जोखिममा परेका बाल बालिकाहरूको संरक्षण गर्ने कुराले पनि अभाव छ होइन। अब यहाँबाट चाहिँ तपाईँ हामीले बेला बेलामा सुन्न पाउँछौँ बाल बालिकाहरूलाई विभिन्न नाममा चाहिँ यो गृहहरूमा लैजाने, विभिन्न चाहिँ यो पढाउने नाममा लैजाने बाल बालिकाहरूको ओसार प्रसार पनि यहाँ त्यतिकै अवस्थामा छ। त्यही भएर बाल बालिकाहरूको विद्यालय जाने दर पनि अन्यत्रको भन्दा यहाँ चाहिँ कम छ, पास रेट हुने दर पनि कम छ होइन। त्यस कारण समग्रमा भन्दाखेरि चाहिँ अलिकति अवस्था खस्कँदो छ। त्यस्तै स्वास्थ्यको अवस्थाले पनि बालबालिको अवस्था राम्रो छैन, पोषणका हिसाबले पनि बालबालिकाको अवस्था राम्रो छैन। त्यसमा समग्रमा अरू प्रदेशको तुलनासँग गर्ने हो भने कर्णाली प्रदेशमा चाहिँ बाल अधिकारको अवस्था त्यति सन्तोषजनक मानिने अवस्था चाहिँ छैन।
9: तपाईँले भने जस्तै बाल विवाहको पनि अवस्था सुधार हुन सकेका छैन, बाल श्रम लगायतका कारणले गर्दा कर्णालीका बाल बालिका आफ्नो अधिकारबाट वञ्चित भइरहेका छन्। यसलाई सुधार गर्नको लागि स्थानीय र प्रदेश सरकारले कसरी काम गर्नुपर्छ, कस्तो नीति ल्याउन आवश्यक छ?
3: यसलाई दुईटा मात्र काम गर्दै मैले धेरै के कामै गर्नुपर्ने हुन्छ, फेरि नीति चाहियो। एउटा चाहिँ नेपाल सरकारले बनाएको बाल विवाह विरुद्धको जुन कानुनी कारवाही छ, त्यो कानुनी कारवाहीलाई गर्ने कुरालाई चाहिँ सरकारको तर्फबाट प्रोएक्टिभ भइदिनु पर्यो होइन। अहिले चाहिँ के छ भन्दाखेरि खालि संस्थाले भने अथवा चाइल्ड क्लबमा लागेका मान्छेहरूले भने त्यस्तोहरू भन्यो भने मात्रै चाहिँ गर्ने अवस्था छ। सरकारले चाहिँ बाल विवाह भएको छ भन्ने थाहा पाएपछि सरकार प्रोएक्टिभली जानु पर्यो त्यहाँ होइन, एउटा कुरा चाहिँ त्यो गरिदिनु पर्यो। अर्को बाल श्रमको हकमा पनि त्यही हो, तर अब त्यो बाल विवाहबाट मुक्त गरेको र बाल श्रमबाट मुक्त गरेकोलाई ल्याइसकेपछि उसलाई सामाजिक हिसाबले काउन्सिलिङ दिनुपर्ने होइन। अब श्रमको लागि त काउन्सिलिङसँग सँगसँगै उसलाई अलिकति अवसरहरू, उसको फ्यामिली अवसरहरू, पढाइको अवसर दिनुपर्ने होला। तर जो बाल विवाह गर्न लागिरहेको छन् उनीहरूलाई त अलिकति अब त्यो एउटा प्रेमी प्रेमिका अथवा विवाह गर्न आएको ड्युटी छुट्टिँदाखेरि उहाँलाई चाहिँ मनोसामाजिक परामर्श गर्ने हिसाबले, उहाँलाई काउन्सिलिङ गर्ने हिसाबले गर्नु पर्यो भने उहाँलाई पुनस्थापना गर्ने कुरा पनि, परिवारसँग पुनस्थापना गर्ने र उहाँहरूको पढाइको कुरालाई निरन्तरता दिने, पढाइमा के कारणले उहाँले चाहिँ विवाह गर्नुपर्ने भएको छ त्यो कारणले चाहिँ कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरा चाहिँ गर्न पर्यो एउटा प्रिभेन्सनको बाटोबाट, भने क्युरेटिभ बाटोबाट भइसक्यो भने के गर्ने भन्ने सन्दर्भ भने, अर्को चाहिँ सरकारले अलिकति अवेरनेसको कामहरू होइन, अलिकति चाहिँ यो बाल विवाह विरुद्धको र बाल श्रम विरुद्धका चाहिँ अलिकति अवेरनेसको कामहरू र त्यो सँगसँगै त्योसँग रिलेटेड अरू कामहरू पनि अलिकति बजेट कार्यक्रम नीतिमा चाहिँ त्यो कुरालाई समावेश गरेर त्यस्तो हुनै नदिने कुरा चाहिँ गर्नु पर्यो। हुन भइसक्यो भने प्र्याक्टिभली राख्नु पर्यो र हुन नदिने कुरामा चाहिँ सरकार अलिकति बढी जागरूक भएर नीति कार्यक्रम बजेटमा चाहिँ त्यस्ता कुराहरूलाई समावेश गरेर जहाँनिर आवश्यकता छ त्यहाँनिर गएर ती कार्यक्रमहरू चाहिँ गर्नु पर्यो।
9: अनि अब अन्तिममा यो बाल बालिका सम्बन्धी 2075 पनि छ होइन, त्यस्तै विभिन्न नियमहरू होइन विभिन्न नीतिहरू पनि सरकारको तर्फबाट बनाइएका छन् होइन, यसको कार्यान्वयनको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ कर्णालीमा?
3: अब त्यसको कार्यान्वयनको अवस्था त मैले अघि पनि भने होइन, अब नीतिको नेपालमा खासै भन्ने होइन, नीतिको अभाव चाहिँ छैन, हामी कहाँ त कार्यान्वयनको अभाव हो होइन। अब अहिले पनि अब सरकारको हेऱ्यो भने चाहिँ संघीय सरकारले बनाएकै नीतिमा टेकेर चाहिँ अब यहाँ पनि त्यो बाल अधिकार सम्बन्धी ऐनको हिसाबले चाहिँ प्रदेश बाल अधिकार समिति गठन विधि चाहिँ ल्याउनु भयो र गठन गर्नुभएको छ बालबालिका होइन, प्रदेश बाल अधिकार समिति, अनि कतिपय स्थानीय तहले पनि आफैले छुट्टै कार्यविधिहरू बनाएर उहरू बनाएर निर्देशिकाहरू बनाएर चाहिँ त्यसलाई कार्यान्वयन गर्नुभएको छ। त्यो अवस्था हेर्दा ठिकै देखिन्छ, राम्रो देखिन्छ, तर कतिपय अवस्थामा कस्तो छ भन्दाखेरि त्यसमा पनि फेरि हामी त बालबालिका कुरा गर्ने भए त उनीहरूको सहभागिता कुरा पनि जरुरी छ नि त, हामी जसको कुरा गर्छौँ उनीहरूको सहभागिता बिना कुरा गरेर होइन। अब यहाँ पनि त्यो प्रदेश बाल अधिकार समितिमा सुरुमा चाहिँ त्यस्तो थिएन, पछि पटक पटक भनिसकेपछि अहिले चाहिँ आमन्त्रित ग्रुपमा चाहिँ बोलाउने भनेर निर्णय गरेर अस्ति बोलाउनु भएको छ, अस्तिबाट बोलाउनु थाल्नु भएको छ, त्यसलाई चाहिँ एउटा सकारात्मक पाटोको रूपमा हेर्नुपर्छ होइन। तर पनि अब अघि मैले भने प्रोएक्टिभली कानुनलाई कार्यान्वयन गर्ने कुरामा चाहिँ अहिले पनि सरकारहरू चाहिँ चुकेको अवस्था चाहिँ देख्छु, मैले त्यति धेरै कानुन कार्यान्वयन भएको अवस्था चाहिँ देखेकै हो।
0: बाल अधिकारको संरक्षण र प्रवर्धनमा सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण मानिन्छ। प्रदेश सरकारले बाल अधिकार सुनिश्चित गर्नको लागि बाल बालिकाको क्षेत्रमा के काम गरिरहेको छ, आगामी योजना के छन् र कर्णालीमा बाल अधिकारको अवस्थालाई सरकारले कसरी हेरिरहेको छ, यिनै विषयमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख सुवर्ण खड्कासँग गरिएको विशेष कुराकानी अबको पालोमा।
4: बाल अधिकारको सन्दर्भको अवस्था कस्तो छ भन्ने जहाँसम्म यहाँको जिज्ञासा चाहिँ छ, मुख्य गरी अब बाल बालिकाको यो अधिकारको कुरा गर्दा उहाँहरूको चाहिँ यो संरक्षणको अधिकारको अधिकारमा, त्यसै गरी सहभागिताको अधिकार र अनि बाल विकासका अधिकारहरूमा बाल बालिकाहरूको यथेष्ट मात्रामा अझ पनि त्यो सहभागिताको सन्दर्भमा यथेष्ट मात्रामा सहभागिता हुन नसकिरहेको अवस्था चाहिँ छ। अब विकासको सन्दर्भमा शिक्षा स्वास्थ्य लगायतका चाहिँ आधारभूत अधिकारहरू प्रदान गर्नका लागि प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले काम गरि नै रहेको अवस्था चाहिँ छ।
9: कर्णालीमा बाल विवाह पनि धेरै हुने होइन, बाल श्रमका घटनाहरू पनि आइरहेका हुन्छन् होइन, यो न्यूनीकरण यस्ता घटना बाल विवाह, बाल श्रम र बाल हिंसा न्यूनीकरणका लागि प्रदेश सरकारका प्राथमिकताहरू चाहिँ के छन्?
4: यो प्रदेश सरकारले यो बाल बालिकाको सवालहरूको सन्दर्भमा मुख्य सवाल चाहिँ यो बाल विवाह हो भन्ने चाहिँ त्यसलाई चाहिँ ठहर गरिकन यो बाल विवाह न्यूनीकरणका लागि, बाल विवाह अन्त्यका लागि चाहिँ यो एउटा रणनीति पनि जारी गरिसकेको छ प्रदेश सरकारले, र त्यो रणनीति कार्यान्वयन गर्नका लागि विभिन्न क्रियाकलापहरू यो चालु अब 82-83 पनि हामीले चाहिँ स्थानीय स्तरमै यो पालिकाहरूसँग र हाम्रो सामाजिक विकास कार्यालयहरू मार्फत यो अभिभावक रूपान्तरण र किशोरी शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिआएका छौँ। त्यस सञ्चालन गर्दा हामीले गत वर्ष चाहिँ यो 22 पालिका विभिन्न वडाहरूमा यो रूपान्तरण कक्षाहरू सञ्चालन गर्यौँ, र यसै गरी चाहिँ अब चालु आवामा पनि हामीले त्यो कार्यक्रमहरूलाई चाहिँ निरन्तरता दिएका छौँ भने सँगसँगै यो बाल विवाह न्यूनीकरणका लागि योसँग सम्बन्धित काम गर्ने सबै चाहिँ विकास आधारहरू लगायतसँग चाहिँ समन्वय गरेर हामीले यो बाल विवाह न्यूनीकरणसँग सम्बन्धित जुन रणनीति छ त्यो रणनीतिलाई कार्यान्वयन गर्नका लागि हामी अगाडि बढिरहेको अवस्था चाहिँ छ।
9: बाल बालिकाको शिक्षा, अघि पनि भन्नुभयो तपाईँले, शिक्षा स्वास्थ्य र पोषण सुधारका लागि के कस्ता योजनाहरू छन्? खास गरिकन अब बाल बालिकाको क्षेत्रमा काम गर्ने धेरै साझेदार संस्थाहरू पनि छन्, उनीहरूसँग कसरी चाहिँ समन्वय भइरहेको छ यो सन्दर्भमा?
4: त्यही गरी अब बाल बालिकाको शिक्षा स्वास्थ्य र पोषणको अधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारले मुख्य गरी यो बाल बालिकाहरूको यो पढाइ सुनिश्चितता गर्नको लागि या विद्यालयमा चाहिँ न्यूनतम आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि यो शैक्षिक संरचनाहरू निर्माण र मर्मत सुधारका कार्यक्रमहरूमा ठूलो मात्रामा चाहिँ लगानी गरिरहेको अवस्था चाहिँ छ भने सँगसँगै चाहिँ अब पोषणका कुराहरूमा दिवा खाजाका कार्यक्रमहरू संघीय सरकारकै यो अनुदान मार्फत चाहिँ यो आधारभूत तहमा चाहिँ यो कार्यक्रमहरू अगाडि बढिराखेको सन्दर्भ छ भने अर्को कुरा चाहिँ यो गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ चाहिँ विभिन्न विकास साझेदारहरू युनिसेफ यसै गरी चाहिँ हाम्रो के अरे यो युनिसेफ सेभ द चिल्ड्रेन लगायतका चाहिँ संस्थाहरूसँग पनि हामीले काम गरिरहेका छौँ र उहाँहरूले निश्चित पालिकाहरूमा चाहिँ त्यो किसिमका चाहिँ यो शिक्षकको क्षमता विकासका कुराहरू अनि कक्षा कोठा शिक्षण सिकाइका लागि चाहिने आधारभूत चाहिँ यो न्यूनतम चाहिँ सामग्रीहरू व्यवस्थापन गर्ने लगायतका कामहरूमा सपोर्ट गरिराख्नु भएको छ।
9: यो विशेष गरी यो कर्णाली अलिकति विकट क्षेत्र पनि छ, अनि माथिल्लो कर्णालीको कुरा होइन, विकट क्षेत्रहरूमा चाहिँ बाल बालिकाको पहुँच सबै क्षेत्रमा पुर्याउनको लागि कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्? उनीहरूको पहुँच पुगेन होइन, उनीहरूको अधिकार जुन सहरी क्षेत्रका बालबालिका जतिको हुनुपर्ने त्यति हुन सकेका छैन भन्ने पनि छ, यसमा चाहिँ तपाईँहरूले कसरी योजना र कार्यक्रमहरू सञ्चालन गर्नु भएको छ विकट क्षेत्रको लागि?
4: मुख्य गरी अहिले अब यो बालबालिकाको पहुँचको, शिक्षामा पहुँचको कुरा गर्दा अझ पनि केही बाल बालिकाहरू विद्यालयको पहुँचमा आइ नसकेको, आएका पनि चाहिँ विभिन्न कारणले चाहिँ विद्यालय छाट्ने केही चाहिँ संख्या चाहिँ बाल बालिकाहरू उल्लेखिएको छ। त्यसमध्ये पनि मुख्य गरी बाल बालिकाहरू भनेको अलिक दुर्गम क्षेत्रको बाल बालिका अनि एकदमै सीमान्तकृत बाल बालिका, अल्पसंख्यक बाल बालिका अनि त्यसै गरी दलित समुदायका बाल बालिका होइन, यस्तो बाल बालिकाहरू अलिक बढी चाहिँ यो विद्यालय सम्बन्ध पुग्ने र विद्यालय आए पनि चाहिँ त्यसलाई कन्टिन्युटी दिन नसक्ने यस्तो चाहिँ रहेको चाहिँ छ। मुख्य गरी त्यस्ता बाल बालिकाहरूलाई विद्यालयसम्म ल्याउन या विद्यालयको पहुँचमा ल्याउनका लागि मुख्य गरी चाहिँ यो छात्रवृत्तिका कार्यक्रमहरू संघीय सरकार मार्फत स्थानीय तह मार्फत चाहिँ विभिन्न छात्रवृत्तिका कार्यक्रमहरू सञ्चालन भइराखेको नै छ। सँगसँगै चाहिँ अब प्यारेन्टिङका चाहिँ कामहरू पनि अभिभावक को चाहिँ शिक्षा अभिभावक शिक्षा मार्फत पनि यो बालबालिकाहरूलाई यो विद्यालयसम्म ल्याउनका लागि चाहिँ कार्यक्रमहरू सञ्चालन भइराखेको अवस्था चाहिँ छ।
9: अब कर्णालीमा बालबालिकाको क्षेत्रमा न्यून बजेट भयो भन्ने गरिन्छ, तथापि विगत भन्दा लगानी बढेको देखिन्छ। विभिन्न एनजिओहरूले गरेको अध्ययनमा 2% जति बालबालिकामा लगानी मात्रै छ भन्ने थियो, त्यो अहिले पछिल्लो समय बढ्दै गएको त्यो तथ्याङ्क देखिन्छ। अनि बाल संरक्षण सम्बन्धी बजेट र यसको कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ? छुट्टीको बजेट चाहिँ कार्यान्वयन कसरी भइरहन्छ? फ्रिज हुने समस्या छ होइन?
4: मुख्य गरी अब यो विगतका वर्षहरू भन्दा अवश्य पनि यो बालबालिकाको क्षेत्रमा बजेट चाहिँ बढेको नै छ। अब यसको कारण भनेको यो बालबालिकालाई पहिलो प्राथमिकता राख्नका लागि जुन अब विभिन्न निकायहरूबाट गरेको एडभोकेसीको चाहिँ प्रतिफल नै हो यो। र अब यससँग सम्बन्धित अब कार्यक्रमहरू कार्यान्वयनको अवस्था चाहिँ अब समग्र कर्णाली प्रदेशको जुन अहिलेको चाहिँ यो प्रगति परिषद छ त्योसँगै चाहिँ सम्बन्धित नै रहेको छ। बालबालिकासँग सम्बन्धित कार्यक्रमहरू लगभग सबै नै कार्यान्वयन भएको अवस्था छ। र अब मुख्य गरी प्रोटेक्सनको कुरा गर्दा प्रोटेक्सन यो संरक्षणसँग सम्बन्धित स्थानीय स्तरदेखि का जुन संयन्त्रहरू चाहिँ परिचालन गर्नुपर्ने हुन्छ त्यसमा अलिकति अब बढी काम गर्नुपर्ने आवश्यकता चाहिँ देखिएको चाहिँ छ।
9: प्रदेश बाल अधिकार समिति गठन भएको छ होइन कर्णालीमा, यसले कसरी काम गरिरहेको छ?
4: मुख्य गरी अब कर्णाली प्रदेशमा यो प्रदेश बाल अधिकार समिति चाहिँ गठन भएको चाहिँ छ। बाल अधिकार समितिको मुख्य टिओआर भनेको मन्त्रालयलाई नीतिगत रूपमा चाहिँ यसले चाहिँ निर्देशन गर्ने नै यसको चाहिँ टिओआर हो। त्यसै अनुसार चाहिँ यसको चाहिँ नियमित बैठकहरू बसिरहेका छन् र योभन्दा अघिल्लो बैठकमा पनि यो बाल अधिकारसँग सम्बन्धित कामहरू गर्नका लागि मुख्य गरी 3 चाहिँ यो कार्यदलहरू बनेका छन्। जसमध्ये एउटा कार्यदल भनेको यो प्रत्येक वर्ष चाहिँ बालबालिकाको स्थिति प्रतिवेदन निकाल्नुपर्ने हुन्छ। यो बाल अधिकार बालबालिका सम्बन्धी ऐनमा भएको व्यवस्था हो। त्यो प्रतिवेदन तयार गर्नका लागि एउटा कार्यदल बनेको छ र त्यसको चाहिँ हामीले काम शुरू गरि नै सकेको अवस्था छ भने अर्को चाहिँ यो बालबालिकाको क्षेत्रमा गर्नुपर्ने कामहरू चाहिँ के हो त भनेर त्यो कामहरू पहिचान गरेर त्यसको एउटा कार्ययोजना बनाउने भन्ने कार्यदल पनि गठन भएको छ। एउटा हाम्रो नवराज सर चाहिँ सदस्य हुन्छ, उहाँको संयोजकत्वमा त्यसले पनि काम गरिराखेको अवस्था छ। त्यो कार्ययोजनामा गर्नुपर्ने कामहरू सरकारी स्तरबाट गर्नुपर्ने कामहरू के भइराखेका छन्, के गर्न सकेका छैनन् र गैर सरकारी निकायहरूबाट पनि कुन कामहरू चाहिँ भएका छन् भनेर त्यो ग्यापहरू पत्ता लगाएर अनि जहाँ ग्याप छ त्यहाँ चाहिँ सरकारी या गैर सरकारी निकायको चाहिँ रिसोर्सहरूलाई पुर्याउने ढंगले चाहिँ त्यो कार्ययोजनाहरू भइराखेको छ भने सँगसँगै अर्को चाहिँ यो सड़क बालबालिकाहरूको अवस्था पनि के छ भनेर त्यो पहिचान गर्नका लागि पनि हाम्रो सदस्य अपवित्र नै हुनुहुन्छ, उहाँको संयोजकत्वमा एउटा चाहिँ कार्यदल बनेको छ, उहाँहरूले पनि काम गरिराख्नु भएको छ।
0: यो कुराकानी सँगै अब भने कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि रेडियो भेरी एफएम सुर्खेतको ठेगानामा पत्राचार तथा 0385244545 फोन गरेर प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै सीसीआर कर्णाली प्रदेशमा पनि तपाईँले आफ्ना सुझाव र गुनासा दिन सक्नुहुनेछ। हवस् त, आगामी दिनमा पनि बाल बालिकाका यस्तै सवालका साथ हामी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौ। आजको लागि भने कार्यक्रम उत्पादन टीमका सम्पूर्ण सहकर्मी सँगै म कार्यक्रम सञ्चालक टेकराज केसी पनि बिदा हुन्छु। नमस्कार।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाट रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाट रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो,
4: त्यही गएर सुरजन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
4: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
6: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
7: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
5: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 083-522-360।
8: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
9: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
8: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर
10: 03-5
11: Extreme Energy Drink Time Check अहिले ठीक 6 बजेको छ।
12: Extreme Energy Drink Taste the difference Feel the energy।
13: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
10: अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढ़ीमा केसीको प्रभावकारी उपचारका लागि अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन।
13: नेपालमा वार्षिक पर्यटक आगमन 12 लाखजना नाघियो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई।
10: विद्यालय तहमा कला र संस्कृति सिकाउने क्रम बढ्दो, संस्कृति प्रतिको सम्मानसँगै विद्यार्थीको आत्मविश्वास समेत बढ़ाएको भनाई।
14: संस्कृति र कलाप्रति सम्मान आत्मविश्वास पनि बढेर गएको छ।
13: भारतका शिक्षा मन्त्री प्रधानको राजीनामा, विरोधी शक्तिले फाइदा नलिउन् भनेर राजीनामा दिएको भनाई। बाँकी माग पूरा नहुन्जेल सीजेपीको प्रदर्शन जारी रहने।
10: र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक, नेपालको सहभागिता अनिश्चित।
15: एनबीएल सर्वसुलभ आवास कर्जा
16: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
15: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
16: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
15: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
16: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
15: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
15: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
16: शर्तहरू लागू हुनेछन्।
17: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना,
16: लचिलो कर्जा अवधि,
15: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
15: थप जानकारीको लागि आजै आफ्नो नजिकैको

0: सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी पुग्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यसपछि वार्ता मार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ी पठाउनु भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिवले पनि धनगढ़ीमा डाक्टर केसीसँग सम्वाद गर्ने हुने कार्यक्रम रहेको छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई आज सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढ़ाव देखिएपछि उहाँलाई धनगढ़ीको कृष्ण मन्दिर धर्मशालाबाट अस्पताल लगेको केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो लिनुभएको छ। मन्त्री मेहताले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग कुरा गर्दै उपचारको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिनुभयो। मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गर्नुका साथै थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारी समेत अघि बढ़ाएको जनाएको छ। पाँच बुधे माग राख्दै डाक्टर केसी अस्ति बिहिबारदेखि अनशन बस्नु भएको हो। यसैबीच डाक्टर केसी विरूद्ध स्थानीय बासिन्दाले भन्ने विरोध प्रदर्शन गरेका छन्। शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सृजना गर्न खोजेको स्थानीय बासिन्दाको आरोप छ।
3: संघीय सांसदहरूको लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जेएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाण्डुको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यकोषको दुरूपयोग गरी विलासिता बढ़ाउन लागि भन्दै सरकार र संसदको ध्यानकर्षण गराएका छन्। अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाड़ी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेका छन्। अभियानले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय तत्काल खारेज गरेर त्यो रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
2: हामीलाई भर्खरै प्राप्त खबर अनुसार नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। प्रदेश सभाहरूलाई सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति पत्रमा केही बेर अघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। सहमति पत्र अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। यस्तै मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अरू राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने उल्लेख छ। बजेट निर्माणका क्रममा प्रदेशसभामा देखिएका असमझदारी बजेट विनियोजनको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायत समस्याको समाधान गर्दै राजनीतिक स्थिरता सुशासन समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यसहित सहमति गरेको सहमति पत्रमा दावी गरिएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीमा 7,50,000 रूपियाँ घुससहित दुई सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। आयोगका अनुसार भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौं तहका तुलाकान्त चौधरीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो। बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको उजुरीका आधारमा अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई सर्लाहीको बागमती नगरपालिका 12 रहेको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वार्टरबाट पक्राउ गरेको अख्तियारको विज्ञप्तिमा भनिएको छ। अख्तियारका अनुसार उनीहरूको साथबाट घुस बापत लिएको 7,50,000 रूपियाँ, स्रोत नखुलेको 71,115 रूपियाँ

0: तीन थान मोबाइल बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
1: यसैबीच विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा पोखराबाट दुईजना संचालक पक्राउ परेका छन्। पोखरा पाँच पर्स्याङमा संचालित ओसिस टुरिज्म इन्टरनेशनलमा छापा मारेर कास्की प्रहरीले सप्तरीका 26 वर्षका विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासिरलाई पक्राउ गरेको हो। उनीहरूले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्ड जस्ता देशहरूमा सस्तो प्याकेजमा घुमाउन लैजाने भन्दै प्रति व्यक्ति 4-5 लाख रूपियाँसम्म रकम असुल्ने गरेका थिए। रकम असुल गरिसकेपछि कम्पनीले बन्द गरेर भाग्ने योजनासहित यो स्क्याम चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार नेपालीको नाममा दर्ता भए पनि यसका मुख्य योजनाकार भारतीय नागरिक हुन्। कार्यालयबाट कम्प्युटर लगायतका सामग्री बरामद गरिएको छ भने त्यहाँ कार्यरत 15 युवतीहरूलाई सोधपूछपछि अभिभावकको जिम्मा लगाइएको छ। घटनामा संलग्न अरू दुईजना संचालक भने अझै फरार छन्।
0: गएको आर्थिक वर्ष 2082-83 12 लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा सबैभन्दा बढ़ी 1,24,829 पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढ़ाएको कारण चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने तर्फ केन्द्रित हुने जनाएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण CMC

0: पर्यटक आगमन 12 लाख जना नाग्यो, मुगुमा पहिरोले घर पुग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगु कारमारोङ गाउँपालिका वडा नम्बर 5 मा रहेको पुलु बजारमा पहिरोले घर पुरिदा राणा नगरपालिका वडा नम्बर 13 का 32 वर्षीय जगन्नाथ बडुवाल, उहाँकी 27 वर्षीय श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडामा लिएर होटल सञ्चालन गर्दै आउनु भएको छ। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।
0: यसैबीच आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँ र अरू प्रदेशका 1-2 ठाउँमा मात्रै मध्यम खालको पानी परेको छ। अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो वर्षा भने भएन। बेलुकी पख चितवन दैलेख लगायत जिल्लामा पनि पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति बागमती गण्डकी र कोशी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाले जारी गरेको आउँदो 3 दिनको पूर्वानुमान अनुसार केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना देखिए पनि धेरैसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ।
1: राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ। थापाको 252 जन्म जयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले तस्वीरमा माल्यार्पण गरी सम्मान अर्पण गर्नुभएको हो। कार्यक्रममा नेपाली सेनाको श्री रणभैरव गढ़ले सम्मान सलामी समेत अर्पण गरेको छ। समारोहमा भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वी ईश्वर प्रसाद तिमेल सिन्हाले थापाको योगदान, प्रशासनिक सुधार र परराष्ट्र नीतिबारे अभिलेखबद्ध गरिएका पुस्तकहरू युवा पुस्ता, अध्येता र नीति निर्माताहरूका लागि उपयोगी हुने बताउनु भएको छ। प्राध्यापक डाक्टर बुद्धिबहादुर थापाले पुर्खाको बलिदानबाट प्रेरणा लिँदै राष्ट्रिय स्वाभिमान अक्षुण राख्न सबैलाई आह्वान गर्नुभयो। कार्यक्रममा बाबुराम सिंह थापाले विश्व राजनीतिको बदलिदो र जटिल परिस्थितिका कारण साना राष्ट्रहरूको अस्तित्वमाथि चुनौती थपिएको भन्दै देशको रक्षाका लागि सम्पूर्ण देशभक्त नागरिक एक ठाउँमा उभिनु पर्नेमा जोड़ दिनुभयो।
0: हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म पूजा गरिने विशेष आराधना आजदेखि शुरू भएको छ। एक महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिएको छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयन एकादशी भनिएको हो। यो 4 महिनालाई चतुर्मास पनि भनिन्छ। 4 महिनासम्म विधिपूर्वक पूजा आराधना गरेको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधन एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ।
1: भारतबाट केरा आउन रोक लगाएपछि चितवनका किसानले उचित भाव पाउन थालेका छन्। सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादन संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै काँचो केरा प्रति कोसा 6 रूपियाँसम्म पाउन थालेका छन्। गएको वर्ष यो बेला प्रति कोसा काँचो केराको 2-3 रूपियाँसम्ममा बिक्री हुने गर्नुपर्ने बाध्यता थियो, तर असोजदेखि भारतबाट केरा भित्रिन रोक लगाएपछि केरा आयात हुन छोडेको र किसानले पनि भाव पाउन थालेका महतोले बताउनु भएको छ। उहाँका अनुसार चितवनमा 3,000 बिघा जमीनमा केरा खेती गरिएको छ। यसबाट वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुन्छ। चितवनमा विशेष गरी मालभोक, G9, बिलियम हाइब्रिड जातका केरा खेती हुन्छन्। अहिले जिल्लामा 700 किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। चितवनमा उत्पादित केरा काठमाडौँ, पोखरा, दाङ, वीरगंज, हेटौडा लगायत मुख्य शहरमा पुग्ने गर्छ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरू बेला केरा उत्पादन राम्रो हुने संघले जनाएको छ।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँगडभिट्टा लौकही सड़क खण्डको स्तनोति कार्यले तीव्रता पाएको छ। एसियाली विकास बैंक एडीबीको 46 अर्ब रूपियाँ ऋण सहयोगमा निर्माणाधीन यस सड़कको पूर्वी खण्डमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको हो। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 5 वटा प्याकेजमा विभाजन गरी 95 किलोमिटर लामो यस सड़कको विस्तार कार्य अघि बढ़ाएको, आयोजनालाई पूर्वी र पश्चिमी गरी 2 खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म 45 किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म 50 किलोमिटर सड़क रहेको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480 44631।

0: California.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: गर्दै आएको छ। धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राजीनामा बारे जानकारी दिनुभएको हो। प्रधानले जन्तर मन्तर र देशमा उत्पन्न परिस्थितिको फाइदा देश विरोधी शक्तिहरूले नउठाउन् भनेर राजीनामा दिएको उल्लेख गर्नुभएको छ। यस्तै विद्यार्थीको भविष्य कानूनी उल्झनमा नपरोस् र उनीहरूले आफ्नो समय अध्ययनमा लगाउन् भनेर पनि राजीनामा दिने निष्कर्षमा पुगेको उहाँको भनाइ छ। यसैबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि काँग्रेस जनता पार्टी सीजेपीले प्रदर्शन जारी राख्ने भएको छ। शिक्षा मन्त्रीको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै सीजेपीका संस्थापक अभिजित दिपके आफूहरूका तीन मुख्य माग मध्ये एउटा पूरा भएको र बाँकी दुईवटा पूरा भएपछि मात्र आन्दोलन रोक्ने बताउनु भएको हो। उहाँले आफूहरूले गरेर देखाएको भन्दै लोकतन्त्रमा डराउन नपर्ने पनि बताउनुभयो। कांग्रेस सहितका सबै विपक्षी दलहरू प्रधानको राजीनामाको पक्षमा उभिएका थिए। यस्तै भारतका 100 अग्रणी लेखक, कलाकार र बुद्धिजीवीहरूले सार्वजनिक परीक्षामा पारदर्शिता, जवाबदेहिता र व्यापक सुधारको माग गर्ने विद्यार्थीहरूको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा प्रश्नपत्र चुहावट र परीक्षा प्रक्रियामा भइरहेको निरन्तरको अनियमितताले सार्वजनिक संस्थाहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख थियो। केही हप्ताको विरोधपछि गएको सोमबार 10,000 युवा युवतीले भारतको संसदतर्फ मार्च गर्ने प्रयास गरेका थिए। उनीहरूलाई रोक्न प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेको थियो। त्यस यता अझ हजारौं मानिस सड़क आन्दोलनमा सहभागी हुँदै आएका छन्। खास गरी युवा नेतृत्वको यो अभियानमा ठूलो संख्यामा देशका विद्यार्थीहरू सहभागी भएका छन्। यो भारतमा केही वर्ष यताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ।
6: फ्रान्स र स्पेनमा डढेलोका कारण 2,80,000 जना भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। डढेलो फैलदै गएपछि दुईवटा देशमा स्थापित हुनेको संख्या बिहानको तुलनामा 60,000 बढ़ेको हो। दक्षिण पश्चिम फ्रान्सको जिरोन र ल्याण्ड क्षेत्रमा मात्रै झण्डै 2,00,000 मानिसले सुरक्षित ठाउँमा सारिएको छ। स्पेनको राजधानी मड्रिड नजिकै 3 डढेलो एउटैमा मिसिएपछि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणको क्षमता बाहिर पुगेको बताएका बीबीसीले जनाएको छ। स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ। दक्षिण पश्चिम फ्रान्समा आज बिहानै बोर्ड नजिकै 4 शहरहरूलाई खाली गरिसकेको बीबीसीले जनाएको छ। युरोपियन संघ ईयूले स्पेन र फ्रान्समा अग्नि नियन्त्रकहरूको प्रयासहरूलाई सघाउ विमान र हेलिकप्टरहरू खटाएको बताएको छ। दक्षिण युरोपको धेरै सो भाग लगातारको गर्मीको लहर र लामो खडेरीसँग जुझिरहेका बेला यूले हेलिकप्टर खटाएको हो। युरोप सबैभन्दा छिटो तापक्रम बढ़िरहेको महादेश हो, जहाँ सन 1980 दशकदेखि विश्वव्यापी औसत भन्दा दोब्बर भन्दा बढ़ीले तापक्रम बढ़िरहेको छ। तातो सुक्खा अवस्थाले वनस्पतिमा कम आर्द्रता छोड़िरहेको हुनाले जंगलमा आगो लाग्नु र छिटो फैलने अवस्था सृजना गर्छ। युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार बितेको 2 वार्षिक औसत यस वर्ष युरोपमा डढेलोले धेरै क्षेत्र जलाइसकेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। बंगलादेशको राजधानी ढाकामा आज आयोजित विशेष कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो अनावरण गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 मंगिर 1 बंगलादेशको ढाकामा आयोजना हुँदैछ। यसैबीच साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगत्तै साफ च्याम्पियनशीपको तयारी अघि बढ़नु दक्षिण एसियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगितामा सहभागी हुने टोली निर्धारणका लागि गरिने गोला प्रथा आउँदो साउन 16 गते भूटानको राजधानी थिम्पूमा आयोजना गरिने साफले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण साफ च्याम्पियनशीपमा नेपालको सहभागिता भने अनिश्चित छ। फिफाबाट अखिल नेपाल फुटबल संघ एन्फा निलम्बित रहेकोले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। प्रतियोगिता शुरू हुनु अघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनशीप खेल्न पाउने सम्भावना रहनेछ। अहिलेसम्म प्रतियोगिताका 14 संस्करण सम्पन्न हुँदा भारत सर्वाधिक 9 पटक च्याम्पियन बनेको छ।
6: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो।
5: आजको रंगदर्पण विद्यालयमा फस्टाइरहेको कला संस्कृति सिकाईको विषयमा केन्द्रित छ।

हिजो आज काठमाण्डु उपत्यका विद्यालयमा हरेक शुक्रबार प्राय लेखाई पढ़ाई भन्दा पनि मादल बासुरी धीमे डम्फूका आवाजले विद्यालयका कक्षा कोठा गुन्जिन्छन्। त्यस्तै कतै भित्तामा रंग दल्दै त कतै क्यानभासमा चित्र कोरिन्छ भने कतै नाचको अभ्यास हुन्छ। यसरी काठमाण्डुका सामुदायिक विद्यालयहरूमा बुक फ्री फ्राइडे कार्यक्रम अन्तर्गत विद्यार्थीलाई आफूभित्रको सृजनात्मक क्षमता पहिचान गर्ने अवसर दिइरहेको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकासँगै देशका धेरै विद्यालयमा विद्यार्थीलाई कला र संस्कृति सिकाउने संस्कृति बढ्दै गएको छ। शिक्षा नियमावली 2059 नियम 76 नै विद्यार्थीको सृजनात्मक प्रतिभा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ, जस अन्तर्गत कला क्षेत्रलाई विशेष जोड़ दिएको छ। यसमा हस्तकला, भित्ते चित्रकला, म्यूरल आर्ट र स्केचिङ तथा शिल्पकलासँगै वाद्यवादन, गायन र नाट्यकला समावेश छन्।

0: coros. Negro Nepal, negro Nepal, negro Nepal.
1: काठमाडौँ महानगरपालिकाका विद्यालयमा वाद्यवादन गायन र नाट्य क्षेत्रका लागि सम्बन्धित सांस्कृतिक संस्थानसँग सहकार्य गरिएको छ भने हस्तकला म्यूरल आर्ट र स्केचिङ शिल्पकलाका लागि ललित कला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको छ। यसरी राष्ट्रिय स्तरका प्रशिक्षकहरू सिधै विद्यालयसम्म पुग्दा विद्यार्थीले पनि प्रत्यक्ष सिक्ने अवसर पाइरहेका छन्। यसरी आफैले रोजेर सिक्दा विद्यार्थीभित्र लुकेको प्रतिभा बाहिर आउने अवसर मिल्छ।

यस्तो एउटा महत्वपूर्ण पाटो भनेको लोप हुने संगारमा पुगेका परम्परागत लोक वाद्य वादनहरूको संरक्षण पनि हो। विद्यालय स्तरीय यस्ता कार्यक्रमहरूले यी परम्परागत बाजाहरूलाई नयाँ पुस्तासम्म पुर्याउने र तिनको संरक्षण गर्ने काम पनि गरिरहेका छन्। बालबालिका र युवा पुस्तामा यी परम्परागत वाद्य वादन प्रतिको रूचि बढ्नु आफैमा सांस्कृतिक संरक्षणको दृष्टिकोणले सकारात्मक संकेत मानिन्छ।

0: काठमाडौँ लगायत विद्यालयहरूमा विस्तार हुँदै गएको यो कला संस्कृति सिकाइ अभ्यासले शिक्षालाई परीक्षा र पाठ्यपुस्तक केन्द्रित सीमाबाट फराकिलो बनाउँदै लगेको छ। विद्यार्थीहरूले अब आफ्नो प्रतिभा चिन्ने, त्यसलाई निखार्ने र समाजमा त्यही आधारमा पहिचान बनाउने अवसर पाइरहेका छन्। यसरी कक्षा कोठाहरू केही समयका लागि किताबको भारबाट मुक्त भएर रंग, ताल र लयको उत्सवमा परिणत हुँदा भावी पुस्ताले आफूभित्रको कलाकार र आफ्नै जराका सांस्कृतिक धरोहरसँग एकैसाथ चिनजान गर्दैछन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका वरिष्ठ विद्यालय निरीक्षक विनिता महत,
1: विद्यार्थीहरूले आफूमा भएको क्षमता प्रस्फुटन गरेर होइन समाजमा त्यही क्षेत्रमा चाहिँ क्षमता विकास गर्दै गएर चाहिँ चिनिने अवसर प्राप्त गरेका छन्। होइन संस्कृति र कलाप्रति सम्मान त छँदैछ, आत्मविश्वास पनि बढेर गएको छ। लोभुनी सङ्घारमा पुगेको एउटा बाजा, त्यसको संरक्षण पनि भइरहेको छ र त्यसप्रति अहिले हाम्रो अहिलेका बालबालिकाहरूलाई, युवा पुस्ताहरूलाई चाहिँ रुचि पनि बढेको छ ग्लोरिफाई गर्ने काम।

0: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति। कोशी बागमती र लुम्बिनीमा एमाले नेतृत्व गर्दा कर्णाली र सुदूरपश्चिम नेकपाको भागमा।
0: नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख जना नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई।
1: विद्यालय तहमा कला र संस्कृति सिकाउने क्रम बढ्दो। संस्कृति प्रतिको सम्मानसँगै विद्यार्थीको आत्मविश्वास समेत बढ़ाएको भनाई।
0: भारतका शिक्षा मन्त्री प्रधानको राजीनामा। विरोधी शक्तिले फाइदा नलिउन् भनेर राजीनामा दिएको भनाई। बाँकी माग पूरा नहुन्जेल सीजेपीको प्रदर्शन जारी रहने।
1: र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक। नेपालको सहभागिता भने अनिश्चित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बसित पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: कर्णाली प्रदेशका मुख्यमन्त्री कणेलद्वारा पदबाट राजीनामा। प्रदेशसभाको बैठक 14 गते बस्ने। प्रदेश सरकारहरूमा सहकार्य गर्ने एमाले र नेकपा बीच सहमति।
1: घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्दा मुगुको बुलु बजारमा 3 वर्षीय बालकको मृत्यु, 2 घाइते।
0: कर्णालीमा अब 25 लाखसम्मको कृषि आयकमा कर नलाग्ने, अंशभण्डामा लाग्ने करमा व्यापक कटौती।
1: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार, सेमी फाइनल पुग्न बाँकी 2 खेल जित्नै पर्ने।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले पदबाट राजीनामा दिनुभएको छ। कर्णाली प्रदेश सभाको बैठकमा कणेलले बैठकको शुरूमै आफ्नो धारणा राख्दै राजीनामा दिनुभएको हो। आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि आफ्नो भनाई राख्दै उहाँले प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने बताउनुभयो।
2: सभामुख मार्फत के भन्न चाहन्छु त भन्दा, जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। त्यसको प्रक्रिया पूरा गर्न यहाँबाट के प्रदेश प्रमुख समक्ष अगाडि बढ्ने कुरा म यहाँहरूसँग जानकारी गराउँदै।
1: कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपामा सांसद ले कणेल विरूद्ध गत असार 32 अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कणेलले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको जिकिर गर्दै कसैलाई अल्मलाउने र धोका दिने खेलमा कहिले नलागेको दावी पनि गर्नुभएको छ। कणेलले आफ्नो कार्यकालमा नीतिगत थुप्रै सुधारका काम भएको दावी गर्दै नयाँ बन्न लागेको सरकारको आयुप्रति पनि प्रश्न गर्नुभएको छ। केन्द्रमा एमाले र नेकपा बीच गठबन्धन तयारी भइरहेको भन्दै उहाँले नयाँ बन्न लागेको सरकारको आयुबारे टिप्पणी गर्नुभएको हो।
2: सभामुख मार्फत के अनुरोध र आग्रह गर्न चाहन्छु त भन्दा, साथीहरूले जे हाम्रो संवैधानिक र नियमावलीको प्रक्रियाका आधारबाट जे प्रक्रिया अगाडि बढाउनु भएको छ त्यसलाई मैले सकारात्मक रूपले लिएको छु। यो प्रस्ताव दर्ता भइसकेपछि प्रभाव पार्न वा आफ्नो कुरा भन्न मैले धेरै मेहनत गर्दै गरिन। यसकारणले गरिन म आज खुलासा गर्न चाहन्छु कि हाम्रो संगत हाम्रो तहको छलफलले गरेको होइन। अब साथीहरूले अहिले आफ्नो तहको छलफल गरेर हिँड्ने जुन कोसिस गरिरहनु भएको छ, शुभकामना छ। कति टिक्छ टिक्दैन थाहा छैन। म यहाँ तपाईँहरूसँग प्रवेश गर्दा दुईटा पार्टीका अध्यक्ष एकै ठाउँमा बसेर टेलिफोन गरेर यहाँ प्रवेश गरे हो, कुनैलाई प्रभाव पार्न भने होइन।
1: कर्णाली 2080 चैत्र अन्तिम साता मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। शुरूमा तत्कालीन माओवादीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कर्णाली 2081 साउनदेखि नेपाली कंग्रेसको गठबन्धनमा मुख्यमन्त्रीमा कायम रहनु भएको थियो।
0: यसैबीच नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा 3 सहमति भएको छ। आज भएको सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। राजनैतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णय दुई दलले गरेका छन्। सहमति अनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमाले गर्नेछ। त्यसै गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहमति सहभागिताको स्वरूप तयार गरिने सहमति पत्रमा जनाइएको छ।
1: घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्दा मुगुको मुगुम कारमा रोङ गाउँपालिका 5 पुलु बजारमा 3 बालकको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। बिहान करिब 4 पेमा लामाको घरमाथिबाट पहिरो खस्दा 3 रमेश बडुवालको मृत्यु भएको हो। प्रहरी चौकी रोल्फू पुलबाट खटेको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्याए पनि उपचारको क्रममा रमेशको ज्यान गएको हो। यस्तै रमेशका बुबा 32 जगन्नाथ बडुवाल र आमा 27 सृजना बडुवाल घाइते हुनु भएको छ। उहाँहरूको अवस्था भने सामान्य नै रहेको प्रहरीले जनाएको छ। छायना तरारा नगरपालिका 13 तिर्पका बडुवाल दम्पतिले यो घर भाडामा लिई होटल सञ्चालन गर्नुभएको छ। पहिरोले घरमा पूर्ण रूपमा क्षति भएको छ भने आसपासका 8 घर उच्च जोखिममा भएपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ।
0: नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको बताइरहेका बेला उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहेका छन्। पछिल्लो 3 ग्यास सिलिण्डर बिक्री वितरण भए पनि पर्याप्त नभएको र धेरैले पाउन नसकेको उपभोक्ताहरूको गुनासो छ। उनीहरूले अझै पनि वितरण प्रणाली व्यवस्थित हुन नसकेको भन्दै यसलाई व्यवस्थित बनाउन माग गरिरहेका छन्। यता निगमले भारतबाट आवश्यक परिणाममा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको भन्दै अभाव नभएको बताएको छ। निगम सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गर्ने प्रवृत्तिले वितरणमा केही प्रभाव परेको बताउनुभयो। उपभोक्ताको सहजताका लागि एक व्यक्ति एक सिलिण्डरको व्यवस्था लागू गरी अधिकृत विक्रेता मार्फत बिक्री गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ। निगमले उपभोक्तालाई अधिकृत विक्रेताबाट मात्र ग्यास खरिद गर्न अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न भनेको छ। यसै गरी तोकिएको मूल्यभन्दा बढ़ी रकम असूल गरेको मौजदात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रूपमा सञ्चय गरेको जानकारी भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
1: कर्णालीमा अब 25 लाखसम्मको कृषि आयमा कर नलाग्ने भएको छ। कर्णाली प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्णाली प्रदेश आर्थिक ऐन 2083 कृषि आयकरमा हेरफेर गरेको हो। अब 25 लाख रूपियाँसम्म कृषि आय हुने किसानले 1 रूपियाँ पनि कर तिर्नुपर्ने छैन। यसअघि 5 लाखसम्मको आयमा मात्र कर छुटको व्यवस्था गरिएको थियो। कृषि आयमा हुने सो घोषणालाई विश्वास गर्दै सरकारले साना र मध्यम किसानलाई करको दायराबाट बाहिर राखेर हौसला प्रदान गर्ने नीति लिएको छ। 25 लाखदेखि 50 लाख सम्मको आयमा जम्मा 1% कर लाग्नेछ भने 1 करोड़ भन्दा माथिको आयमा 1.75% कर लाग्ने उल्लेख छ। सरकारले खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ल्याइएको सकेको नीति पनि हटाएको छ। यस्तै नयाँ ऐनमा अंशभन्दामा लाग्ने करमा व्यापक कटौती गरेको छ। गत वर्ष 30 लाखसम्मको सम्पत्ति बाँडफाँड गर्दा 1.5% कर तिर्नुपर्ने व्यवस्थालाई घटाएर यस वर्ष 0.2% मात्र कायम गरेको छ। यस्तै 2 करोड़ भन्दा माथिको सम्पत्तिमा लाग्ने 2.5% करलाई घटाएर 0.5% झारेको छ। यस्तै पैतृक सम्पत्ति बाँडफाँड गर्दा हुने आर्थिक भारलाई झण्डै 90% कम गरेको छ।
0: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
3: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858564555।
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385244042, मोबाइल नम्बर 9858040913 र 9754769993।
0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

0: देखि 2084 जेठ 29 गते सम्म लागू रहनेछ। यस अवधिमा प्राकृतिक विपदका कारण ज्यान गुमाएका नागरिकका परिवारले प्रति व्यक्ति 2,00,000 रूपियाँसम्म बीमा दावी गर्न पाउने व्यवस्था गरिएको छ। कर्णाली प्रदेश भौगोलिक रूपमा प्राकृतिक विपदको उच्च जोखिममा पर्ने प्रदेश मध्ये एक हो। बाढ़ी पहिरो भूकम्प चट्याङ आगलागी डडेलो लगायतका विपदले हरेक वर्ष जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ। यस्ता विपदबाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले सामूहिक दुर्घटना बीमा कार्यक्रम निरन्तरता दिएको हो। सार हिमपात असिना हिमपहिरो हिमताल विस्फोट भूकम्प बाढ़ी पहिरो डुबान हावाहुरी आदि बेहेरी शीतलहर तातो हावाको लहर चट्याङ आगलागी खडेरी डडेलु लगायत प्राकृतिक विपदका कारण मृत्यु भएमा प्रति व्यक्ति 2,00,000 रूपियाँ बीमा रकम उपलब्ध हुनेछ। प्राकृतिक विपत्तिकै कारण जंगली जनावरहरूको आक्रमण भीरबाट लडेर ढुंगाले लागेर तथा नदीमा डुबेर वा बगेर मृत्यु भएका घटनामा पनि बीमा सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव विद्या उपाध्यायले बीमा सुविधा प्राप्त गर्न कर्णाली प्रदेशको स्थायी बासिन्दा हुनुपर्ने बताउनु भएको छ।
1: हुम्ला र मुगु जिल्लाको सिमाना नेरघाटमा मुगुको सोह्र गाउँपालिका 5 तलाई जोड्ने बेली ब्रिज निर्माण सम्पन्न भएको छ। पुल संसारमा आएसँगै मुगुका स्थानीय कर्णाली करिडोरसँग प्रत्यक्ष रूपमा जोड़िएका छन्। पुल निर्माणपछि नेर र ताजा गाउँका करिब 1,500 भन्दा बढ़ी स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। पुलबाट मुगुका स्थानीयसँगै हुम्लाका स्थानीय बासिन्दाले पनि प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरेको छ। पुल संसारमा आएपछि आवत जावत सामान ढुवानी र स्थानीय जनजीवन थप सहज बनेको छ। पुल निर्माणसँगै मुगुको नेर र ताजा बस्तीमा स्थानीयवासी वर्षौंदेखि थुइन र झोलुङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। कर्णाली प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयको आर्थिक सहयोग र गाउँपालिकाको सहजीकरणमा पुल निर्माण कार्य सम्पन्न गरेको हो। पुल निर्माणसँगै नेर र ताजा गाउँका स्थानीयले लामो समयदेखि भोग्दै आएको आवतजावतको समस्या समाधान भएको छ। हुम्लाको सर्किकाट गाउँपालिका 1 जयरका पदम बहादुर धामीले पुल निर्माणपछि भारी बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य भएको बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।

0: Media. Extreme energy drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-9-66।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
6: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, इसिजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-525-148 र 520-702।
7: सबैको मन सुने
8: रेडियो भेरी एफएम।
2: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णाली प्रदेश अस्पतालमा रगतको अभाव हुन नदिने भन्दै सुर्खेतको वीरेन्द्रनगरमा आज 94 पिण्ड रगत संकलन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा वीरेन्द्रनगर नगर समिति सुर्खेतको आयोजनाले रक्तदान कार्यक्रममा 94 पिण्ड रगत संकलन भएको हो। नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको समन्वय राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तथा कर्णाली प्रदेश समितिको सहकार्य एवं नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र सुर्खेतको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो। कार्यक्रममा पार्टीका नेता कार्यकर्ता विभिन्न संघ संस्थाका प्रतिनिधि युवाहरू तथा सर्वसाधारणले रक्तदान गरेका हुन्। बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई रहेको छ।
9: बाँकेको नेपालगंज उपमहानगरपालिकामा एकै दिन 6 शालिग पुननिर्माण गरी पुनः अनावरण गरिएको छ। देश र समाजका लागि अतुलनीय योगदान दिएका ऐतिहासिक व्यक्तित्वको स्मृतिमा निर्माण गरिएका शालिग पुननिर्माण गरी आज एकै दिन पुनः अनावरण गरिएको हो। नगर प्रमुख प्रशान्त विष्टले विभिन्न आन्दोलनका क्रममा क्षति पुगेका 6 शालिग पुनः अनावरण गरिएको बताउनुभयो। नेपालगंजको ट्राफिक चोक नजिकै पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नयाँ शालिग समेत निर्माण गरी अनावरण गरिएको बताउनुभयो। यस्तै 2046 सालको जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंह, पूर्व प्रधानमन्त्री स्वर्गीय विश्वेश्वर प्रसाद बीपी कोइराला, त्यस्तै पूर्व राजा स्वर्गीय वीरेन्द्र विक्रम शाह र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठ तथा 2062-63 जनआन्दोलनका शहीद सेतु विकका शालिगको अनावरण गरिएको हो। करिब 80 लाख रूपियाँको लागतमा सौन्दर्यकरण सहित शालिग पुननिर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख विष्टले इतिहासको संरक्षण र जगेर्ना गर्दै त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आजको आवश्यकता रहेको औल्याउनु भएको छ।
2: भेरी खबरमा अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी सीजेपीको अगुवाईमा चलिरहेको आन्दोलन बीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। योग्यता तथा प्रवेश परीक्षाका प्रश्न पत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले बितेको एक महिनादेखि उहाँको राजीनामा मागेर प्रदर्शन गर्दै आएको थियो। धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राजीनामा बारे जानकारी दिनुभएको हो। यसैबीच कक्रोच जनता पार्टी सीजेपी र केन्द्र सरकार बीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। प्रदर्शनकारीहरूका केही प्रमुख मागहरूप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बीबीसी हिन्दीले जनाएको छ। केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफल भएपछि सीजेपीसँग तेस्रो चरणको वार्ता हुने जानकारी दिनुभएको छ। यसैबीच शिक्षा मन्त्रीको राजीनामापछि सीजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूले गरेर देखाएको भन्दै लोकतन्त्रमा डराउनु नपर्ने बताउनु भएको छ। यसअघि कांग्रेस सहितका सबै विपक्षी दलहरू प्रधानको राजीनामाको पक्षमा उभिएका थिए। यस्तै भारतका

0: थिम्पूको पुलु बजारमा 3 वर्षीय बालकको मृत्यु, 2 जना घाइते।
1: कर्णालीमा अब 25 लाखसम्मको कृषि आयमा कर नलाग्ने, अंशमण्डमा लाग्ने करमा व्यापक कटौती।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार, सेमी फाइनल पुग्न बाँकी 2 खेल जित्नै पर्ने दबाव। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: Radio Bheri FM.
3: Extreme energy drink.
4: Time check. Ahile thik 7 bajeko cha.
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: Depression lai bujhau, jivan rojhau.
0: Jivan ma उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
6: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
0: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
6: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
6: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
8: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ।

0: मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल,

0: अन्ठानब्बे पाँच अस्सी चौन्न आठ सय उनासय र सन्तानब्बे छ उनासी शून्य चौवालिस त्रिचालिस।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
2: ल टिपी राख, फोन नम्बर 9820293948, 9820293948।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
4: रेडियो भेरी एफएम

0: the
1: extreme energy drink.
2: पायल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुःख भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुना।

0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर्खसी हौ दाजु। मैले
1: अब इन्डिया नै जाने सुर्खसिया भए रोका म्यान पावर सप्लाइज अमृत सहर पञ्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।

0: Zirconia.
1: Extreme energy drink.
3: सिटी बीटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769993।
4: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-6

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855159960, 9841919336 र 9848289066।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
5: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु। आज मात्रै रोल्पाका 2 महिलाको मृत्यु। काठमाडौँको तारकेश्वरमा गाड़ीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी।
6: गाडीको भित्री भागहरूमा केही क्षति छन्, तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाडी बाहिरी भागहरू क्षति भएको छ, भित्री भागहरूमा केही क्षति पुगेको छ।
5: कर्णालीका मुख्यमन्त्री कौडेलको राजीनामा, एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 बुँदे सहमति, 5 प्रदेशमा संयुक्त सरकार, मधेस र गण्डकीमा थप परामर्श हुने।
7: सहमति जुन भएको छ शुरूआत हो, र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा लिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने हो।
5: डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन। शालिग संरक्षणमा स्थानीयको चासो कम।
8: अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने? शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ।
5: र भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। ककरोच जनता पार्टीको आन्दोलन फिर्ता। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: बर्खायाममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाउनेको घटना बढ़दै जानु गम्भीर चिन्ताको विषय हो। माटो खने क्रममा सामान्य सावधानी अपनाइए पनि भिजेको जमीनका कारण जोखिम उच्च रहने भएकाले सुरक्षा मापदण्डको अझ कड़ाईका साथ पालना गर्नुपर्छ। स्थानीय तह, निर्माण व्यवसायी र सम्बन्धित निकायले जोखिम मूल्यांकन, नियमित अनुगमन र मौसम अनुसार काम सञ्चालनमा विशेष ध्यान दिन आवश्यक छ। समयमै अपनाइने सतर्कता, जनचेतना र प्रभावकारी नियमनले दुखद घटनालाई उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
10: रोल्पाको सुनछहरी गाउँपालिका एक शेरम स्थित दबाङ लेकमा पहिरो जाँदा दुई महिलाको पुरिएर मृत्यु भएको छ। आज दिउँसो पहिरो जाँदा दुई महिलाको मृत्यु भएको र एकजना घाइते भएको प्रहरीले जनाएको छ। दिउँसो गाई बाख्रा चराइरहेका बेला 81 पहिरो खसेको थियो। पहिरोमा केही पशु चौपाए पुरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरीकारले सुलीचौरबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको र थप विवरण संकलन भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीले सीआईएनलाई जानकारी दिनुभयो।
11: पहिरो पनि कस्तो भन्दा माथि पहरो फुटेर ढुङ्गै ढुङ्गा आएछन् र माथिबाट आएको ढुङ्गाले चाहिँ तर्किँदा तर्किँदै ढुङ्गाले लागेर दुईजना महिलालाई ती ढुङ्गाले पुरेछ र उहाँहरूको चाहिँ त्यही घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ र एकजना घाइते हुनुहुन्छ, उहाँलाई चाहिँ उद्धार गरेर चाहिँ उपचारमा पठाएको छ र अरू दुईटा गोरु मरेको भेटिया छ, त्यस्तै चार पाँचवटा चाहिँ बाख्रा पाठाहरू पनि मरेको भन्ने आएको छ। त्यहाँ घटनास्थलमा गाउँपालिकाको अध्यक्ष पुग्नु भएको छ। गाई रहेको ठाउँबाट 25 किलोमिटर जति पैदल दूरीमा छ। त्यसले गर्दाखेरि चाहिँ अब यो घटना चाहिँ घटेको र घटनाका कारणले चाहिँ दुईजनाको चाहिँ मृत्यु भएको भन्ने चाहिँ पुष्टि भएको।
10: यसैबीच पछिल्लो एक महिनामा देशभर पहिरोका 439 घटना भएका छन्। ती घटनामा 8 जनाको मृत्यु, 19 जना घाइते तथा 1 जना बेपत्ता भएको विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरोका कारण करिब 60 लाख रूपियाँ बराबरको क्षति भएको छ। यस अवधिमा 8 वटा पूर्वाधारमा क्षति पुगेको छ भने 20 वटा चौपाए मरेका छन्। मनसून सक्रिय रहेकाले पहिरो र बाढ़ीको जोखिम उच्च रहेको भन्दै जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन सम्बन्धित निकायले आग्रह समेत गरेका छन्। काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर 1 स्थित काले बासी चुनी देवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शव भेटिएको हो। मृत्यु हुनेमा तारकेश्वर नगरपालिका 9 शुभकामना चोक बस्ने 45 वर्षीय रश्मि रिजाल रहेको प्रहरीले जनाएको छ। नक्साल स्थित सानीमा क्यापिटल्स लिमिटेडमा मर्चेन्ट हेडको रूपमा कार्यरत उहाँ साउन 8 गते बिहान 7 बजे सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको थियो। आज दिउँसो करिब 1 बजे विद्युतीय कारभित्र पछाडिको सीटमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी दीपक घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो।
12: नुवाकोट घर भई नेपाल टार बस्ने रश्मि रिजाल अफिस जान्छ भनेर गएको तर अफिस नपुगिकन हिजै हराइसकेपछि हिजो खोजतलासको लागि हाम्रो प्रहरीमा पनि उजुरी निवेदन परेको थियो। त्यही क्रममा हामी विभिन्न ठाउँहरूमा सम्भावित ठाउँहरूमा खोजतलास गरेको थियौं। त्यही खोजतलास गर्ने क्रममा आज यो तारकेश्वर नगरपालिकाको झोड टोखा भन्ने ठाउँमा यो गाडीको पछाडि सिटमा जलेर रहेको अवस्थामा उहाँको शव चाहिँ नि आज सभा आएको भएतिर फेला परेको थियो। अहिलेसम्मको अनुसन्धानले एमजीको कोमेट गाडी BAE 0410 नम्बरको गाडी आफैले चलाएर गएको देखिन्छ र त्यहाँ पुगिसकेपछि आफैले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ राखेर जलाएर मृत्यु भएको देखिन आउँछ। अहिलेसम्म गाडीको भित्री भागहरूमा केही क्षति छन् तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा केही क्षति पुगेको छ।
10: एसपी दिलीप घिमिरेले घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली पुगेर प्रारम्भिक अनुसन्धान शुरू गरेको समेत जानकारी दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र कार्य सहकारीका विषयमा 3 बुँदे सहमति भएको छ। आज भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभामा सहकार्य गर्ने, संयुक्त सरकार गठन गर्ने निर्णय दुवै दलबीच सहमति भएको नेकपाका नेता अग्नि सापकोटाले सीआईएमसँग बताउनुभयो।
7: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति बैठकले धेरै निर्णय गरेको थियो। त्यसमध्ये 4 वटा निर्णय महत्वपूर्ण थिए। एउटा आफ्नै पार्टीलाई सुदृढ बनाउने, दोस्रो अब संयुक्त मोर्चा अर्थात दाम एकीकरण निर्दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ बृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
10: सहमति अनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमाले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग पनि परामर्श अघि बढ़ाउने नेतृत्वले बताएको छ। यसैबीच सत्ता समर्थक दलहरूले समर्थन फिर्ता लिएसँगै कर्णालीका मुख्यमन्त्री यामलाल कौरेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा उहाँले पदबाट राजीनामा दिनुभएको हो। कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उहाँ विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कौरेलले शुरूमै आफ्नो धारणा राख्नुभएको थियो। उहाँले आफ्नो धारणाका लागि कुर्सी नै ठूलो कुरा नभएको भन्दै पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।
13: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। त्यसको प्रक्रिया पूरा गर्न यहाँबाट प्रदेशसभाकै प्रदेश प्रमुख समक्ष अगाडि बढ्ने कुरा म यहाँहरूसँग जानकारी गराउँदै सबैलाई धन्यवाद दिँदै बिदाउन चाहन्छु। धन्यवाद।
10: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार संवादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसीले उठाउनुभएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको समेत उल्लेख गर्नुभएको हो। यसैबीच आज शिक्षा सचिव चुडामणि शर्मालाई वार्ताका लागि धनगढ़ी पठाइएको छ। त्यस्तै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाण्डु ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा आज दिउँसो विरोध प्रदर्शन भएको हो। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाउँदै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्। साझा खबरमा अब विदेशका खबर। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पठाइएको छ। नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर करिब एक महिनादेखि नयाँ दिल्लीको जन्तर मन्तरमा ककरो जनता पार्टी सीजेपीको नेतृत्वमा प्रदर्शन भइरहेको थियो। प्रदर्शनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन चर्काएका थिए। पर्यावरण अभियन्ता सोनाम वाङचुकले पनि शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै 26 दिनसम्म आवरण अनसर बस्नु भएको थियो। यसैबीच ककरो जनता पार्टीले जन्तर मन्तरमा जारी 37 दिने आन्दोलन स्थगित भएको घोषणा गरेको छ। बीजेपी सीजीपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालन हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको घोषणा गर्नुभएको हो। अब अन्त्यमा खेल समाचार। शहीद स्मारक लीग अन्तर्गतका 21 क्लबहरूले रोकिएका राष्ट्रिय लीग, महिला लीग, 18 वर्ष मुनिका लीग फुटबल प्रतियोगिताहरू लगायत प्रतियोगिताहरू तत्काल प्रारम्भ गर्न माग गरेका छन्। उनीहरूले अखिल नेपाल फुटबल संघ एन्फामाथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता गर्दै तत्काल खेलहरू सञ्चालन गर्नुपर्ने माग अघि सारेका हुन्। निलम्बनले हजारौं नेपाली फुटबल खेलाड़ी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा आश्रित व्यक्तिहरू प्रभावित भएको भन्दै फिफाबाट निलम्बित भएको लामो समयसम्म पनि फुकुवातर्फ सम्बन्धित निकायबाट ठोस पहल प्रारम्भ नभएको उनीहरूले गुनासो समेत गरेका छन्। क्लबहरूले एन्फाको निर्वाचन तत्काल गर्न समेत माग अघि सारेका हुन्।
14: सन्तोष गन्धर्व डडेलधुरामा थोपाई सिंचाईतर्फ किसानको आकर्षण।
15: बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ तपाईँ चाहिँले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ,
16: कम पानीमा पनि बढ़ी उत्पादन लिन सकिने। रिपोर्टसँगै सालिकमा प्रतिविम्बित नेपालको संस्कृति र इतिहास, अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब थोपा सिंचाईको प्रसंग। जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोगी जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यवसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा छन्।
21: थोपा थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढ़ी नौका किसान कमल सिंह झुकाल:
22: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिंचाईको कार्यक्रम मार्फत योजना दियो, सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन, बल्ब खोलिदियो, अटोमेटिक रूपमा पानी गइरहन्छ, निगरानी मात्र गरेर कहाँ कुनै बोर्ड पाएको थिएन भने के गरेर त्यो हेर्दा हुन्छ, थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
21: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याबधुरा गाउँपालिका एक धौलाकोटका किसान खेमराज अवस्थी:
23: अलि राम्रै फाइदा हुन्छ, किनभने उहाँको अनुसार आएपछि मात्र किसानले डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र, तर अरूभन्दा फाइदा नै हुन्छ।
21: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ़दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढ़ी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अपनाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरु:
24: थोपा सिंचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौं, विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढ़ाउन सकिन्छ।
21: थोपा सिंचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिंचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ़ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिंचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न

0: श्रम अधिकार र सम्मानको आवाज
1: कार्यक्रम साझा आवाज
2: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
3: महिला किसानका संघर्ष सपना र सफलताका कथा
4: प्रोपराइटर मधुमाया जी पढे हैन प्रोपराइटर बनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
5: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
0: पसिनाको सम्मान समानताको अभियान
1: कार्यक्रम साझा आवाज
6: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक हार्मोनिक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयामा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
8: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिवार्य विशेष नेपालमा सालिक मूर्ति संस्कृति र परम्परा धेरै पुरानो समृद्ध र धार्मिक आध्यात्मिक रूपमा गहिरो छ जानकारहरूका विचार र विभिन्न अभिलेख अनुसार सालिकहरूलाई मात्र कलाको रूपमा नभई जीवित देवता आस्थाको प्रतीक र संस्कृति संरक्षणको माध्यम पनि मानिन्छ लिच्छवी कालभन्दा अघिदेखि मल्लकाल शाहकाल आधुनिक समयसम्ममा आइपुग्दा देवी देवतादेखि राजा विभिन्न कालखण्डका राष्ट्रिय नायकका पनि सालिक बनाउने अभ्यास चलिरहेको छ नेपालगंजमा भने विभिन्न आन्दोलनका कारण हटाइएका सालिक पुनः स्थापित गरिएको छ
9: नेपालगंजका विभिन्न चोकहरूमा रहेका ऐतिहासिक व्यक्तित्वका सालिक आज स्थापित गरिएको छ पूर्व प्रधानमन्त्री सुशील कोइराला जननेता गणेश मानसिंह जननायक बीपी कोइराला पूर्व राजा वीरेन्द्र कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र शहीद सेतुविकका सालिक एकै दिन अनावरण गरिएको हो जेएनजी आन्दोलनका क्रममा भदौ 23 र 24 गते तोडफोड गरिएका अधिकांश सालिकलाई नेपालगंज उपमहानगरपालिकाको अग्रसरतामा निर्माण गरी सम्बन्धित चोकमै पुनर्स्थापना गरिएको हो नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले इतिहास र योगदानको सम्मान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको बताउनु भएको छ
10: ऐतिहासिक रूपमा रहेका चौकहरूको पुनर्निर्माण सालिकहरूको अनावरण गरिएको छ र कुनै पनि इतिहासलाई हामीले मेटाउनु हुँदैन यदि इतिहास हामीले मेटायौं भने अर्को पुस्ताले फेरि पनि इतिहास मेटाउँछ त्यसकारण सबै ऐतिहासिक व्यक्तित्वहरूको चाहिँ संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो विशेष गरी स्थानीय सरकारको दायित्व
9: नेपालगंजको बीपी चोक धम्बोजी अर्थात वीरेन्द्र चोक पुष्पलाल चोक सेतुविक चोक लगायतका स्थानमा सालिक अनावरण कार्यक्रममा स्थानीय बासिन्दा जनप्रतिनिधि विभिन्न राजनैतिक दलका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो स्थानीयवासीले सालिक पुनर्स्थापनालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै अब यस्ता सार्वजनिक सम्पदाको संरक्षण नियमित सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्
11: यो एउटा इतिहास हो इतिहासको जगेना गर्नुपर्छ हामीले इतिहासबाट सिक्नुपर्छ हिजोका जनआन्दोलनहरूले हामीलाई जुन खालको स्वतन्त्रता प्रदान गर्यो जुन खालको बोल्ने हक अधिकारको बारेमा आवाज उठाउने जुन अधिकार प्राप्त गरेको छ तिनीहरूको सम्मानका लागि आज यो चोकहरूमा उहाँहरूको शालिक अनावरण कार्यक्रम एकदमै राम्रो छ
12: यो जेएनजी आन्दोलन लगायतका विभिन्न आन्दोलनमा बाँकी जिल्लामा रहेका विभिन्न हाम्रा सम्मानित व्यक्तित्वहरूको शालिकहरू तोडफोड गरिएको थियो यसको संरक्षण गरेकोमा म नेपालगंजको महानगरपालिकालाई धन्यवाद दिन्छु आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन् यो चाहिँ एकदमै सराहनीय कार्य छ
9: नेपालगंजमा विगतमा विभिन्न सालिक स्थापनाका क्रममा बेला बेलामा विवाद हुने गरेको थियो यसपटक सबै सालिक पुनर्स्थापनामा कुनै असन्तुष्टिका स्वर सुनिएनन् इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिन र शहरको सौन्दर्य बढ़ाउन पनि सालिकको भूमिका महत्वपूर्ण हुने सेतुविक चोकमा भेटिएकाहरूले सुनाएका छन्
13: दिनहरूमा प्रत्येक नागरिकले संरक्षण र सम्वर्धनमा बलका साथ अगाडि बढ्नुपर्छ
14: हाम्रो सन्ततिले गणेश मान कस्तो हुनुहुन्थ्यो पुष्पलाल कस्तो हुनुहुन्थ्यो थाहै हुन्न अगर उहाँको शालिकहरू हुन्न उहाँको गरेको इतिहासहरू हाम्रो देशमा हुन्न भने त हामी आफ्नो सन्तानहरूलाई के भन्ने कि त्यसकारण यो राष्ट्रको धरोहर

0: शहरका ऐतिहासिक स्थलहरूमा शालिगको पुनर्स्थापनाले नेपालगंजको इतिहास, राजनीतिक विरासत र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा नागरिक समाजका अगुवाहरूको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगंज बाँके।
1: ऐतिहासिक सांस्कृतिक र धार्मिक महत्व बोकेका शालिगहरूको संरक्षणमा पर्याप्त चासो र लगानी हुन सकेको छैन। नियमित मरमत सम्भारको अभाव, शहरीकरण र तोडफोडका कारण धेरै शालिग जीर्ण बन्दै गइरहेका छन्। शालिगलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न सरकार, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको इतिहासविदहरू बताउँछन्। यसबारे हामीले इतिहासविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर जजमान गुरूङसँग कुराकानी गरे।
2: जुन ठाउँमा जुन व्यक्ति सुहाउँदो हुन्छ त्यो ठाउँमा उसको शालिग बनाउने हो। अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने, शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ। अहिले जसले पनि चाहिँ नि अब शालिग बनाउँदैछ, राष्ट्रले पनि यो शहीद हो भनेर भनिदिन्छ, त्यस कारणले चाहिँ नि कुन ठाउँमा कसको शालिग बनाउन दिने, शालिग बनाउन नदिने, त्यसो एउटा चाहिँ नि नियम बन्नुपर्छ, चाहिँ यथा स्थानमा यथोचित व्यक्तिको शालिग बनाउनु पर्छ।
3: शालिग निर्माण गरिन्छ, तर शालिग निर्माण भइहाल्यो भने पनि त्यसको जतन गर्ने, त्यसको रेखदेखको कुरामा त्यति धेरै चासो दिएको जस्तो देखिन्न। खासमा यो किन भएको होला?
2: होइन, त्यसको त अब सरकारले नै द्वन्द, जस्तो अब पहिले पोखरामा यता पूर्व यता पृथ्वी राजमार्ग टुङ्गिने ठाउँमा चाइनाले एउटा चाहिँ आफ्नो अन्तिम पोइन्टको शिला पत्र राखेको छ, त्यसलाई चाइनिज चोक, चाइना चोक भन्थे, अहिले चाइना चोक भन्ने बिस्तारै हरायो। पृथ्वीनारायण शाहको शालिग राख्यो पृथ्वी चोक भने, पृथ्वीनारायण शाहको भत्काएर अहिले लखन चोक भने, तर लखन चोक भन्यो भने जनबोलीमा त्यसलाई पृथ्वी चोकै भन्छ। अब सरकारले हटाउँछ, तर फेरि राज्य राज्य चाहिँ लखन थापाको त्यहाँ राख्छ, पृथ्वीनारायण शाहको त्यहाँ शालिग छैन, यता अमरसिंह चोकमा अमरसिंह थापाको राखेको थियो, सरकारले नै त्यहाँ हटाए। तर पृथ्वी चोकमा जुन लखन थापाको चाहिँ शालिग छ, त्यसलाई चाहिँ सरकारले हटाउन सक्दैन। अस्तिको जेएनजी आन्दोलनमा हटाएको थियो, फेरि ल्याएर राखेको छ। अब त्यसरी सरकारले पनि नीति पनि स्पष्ट छैन, नीति स्पष्ट हुनुपर्छ। अब अहिले ठाउँ ठाउँमा फेरि चाहिँ श्रीमान महेन्द्रको, श्रीमान वीरेन्द्रको शालिग चाहिँ बन्ने क्रममा चाहिँ छ। पोहोर परारै हामीले चाहिँ पोखराको कुणरमा श्रीमान वीरेन्द्रको शालिग बनायो सुनौलो, अहिले नेपालगंजमा चाहिँ श्रीमान वीरेन्द्रको बन्दैछ, बनेपामा श्रीमान त्रिभुवनको बन्दैछ, विराटनगरमा श्रीमाज महेन्द्रको बन्दैछ, यसरी बन्दैछ, जनस्तरबाट नै बन्दैछ। जनस्तरबाट अब भनेर जस्तो पृथ्वी विराटनगरमा महेन्द्र चोक भने, अन्त गान्धी चोक भन्न थाल्यो, कहाँबाट आयो त्यो गान्धी चोक? पृथ्वीनारायण शाहको शालिग फुटालेर, के अरे श्रीमाज महेन्द्रको शालिग फुटालेर, त्यहाँ नै यथोचित स्थानमा यथोचित व्यक्तिको शालिग राख्नुपर्छ। त्यसको संरक्षणको जुन जिम्मा स्थानीय जनताले दिएपछि त्यो सुरक्षित हुन्छ।
3: शालिग निर्माण गरिन्छ र त्यसको रेखदेखमा चाहिँ स्थानीय स्तरबाटै र सर्वसाधारणबाटै त्यसको बढी महत्व हुनुपर्छ भन्दै गर्दाखेरि, यो शालिगले चाहिँ हाम्रो इतिहास, पौराणिक कथा र हाम्रो सांस्कृतिक धरोहरलाई चाहिँ कसरी बचाउँछ रहेछ?
2: जस्तो अब मनेपामा श्रीपाद त्रिभुवनको शालिग बन्यो, त्यो शालिग बन्दाखेरि जस्तो तेन्जिङ शेर्पा हिलारी सगरमाथा चढेर आयो नि, सगरमाथा चढेर आएको कुरा आज त्यो बनेपाको बाटो आयो। अब त्यस्तो किसिमको चाहिँ नि भयो। अब पृथ्वी राजमार्गको अन्तिम टुङ्गो पोखरामा अहिले चाइनिज चाइना चोक भन्थे, अहिले त्यो हरायो, चाइना चोक भन्थे भन्ने कुरो मान्छेले बिर्से। त्यहाँ पृथ्वीनारायण शाहको शालिग राखे पृथ्वी राजमार्गको अन्तिम टुङ्गोमा, त्यसले पृथ्वी चोक भनेर यसरी भने। अब विराटनगरमा महेन्द्र चोक भनेर राखे। अब त्यस्तै किसिमको जस्तो सुर्खेत भनेको काला, अब त्यो चाहिँ पानी भएको ठाउँ, श्रीमान वीरेन्द्रको पालामा सदरमुखम सारेर त्यसको चाहिँ उजागर भयो, वीरेन्द्र नगर भन्ने नाम राखे, अब त्यो वीरेन्द्रको शालिग राखे। त्यस्तै अब अहिले वीरगंज भनेर छ, वीरगंज भनेको चाहिँ वीर शमशेरले स्थापना गरेको, चन्द्र निगाहपुर भन्ने छ, चन्द्र शमशेरले चाहिँ स्थापना गरेको, र नेपालगंज भन्यो त्यो जङ्गबहादुरले स्थापना गरेको, जङ्गगंज भनेर नेपालगंज भने नेपालको नाममा उसले चाहिँ सहर बसाले, त्यस्तै ठाउँहरू छ नि, त्यसै वीरेन्द्र नगर भनेर भनेको छ। त्यसमा जसको योगदान छ त्यो व्यक्तिको शालिग त्यहाँ राख्ने हो।
1: एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु भएको छ। आज मात्रै रोल्पाका 2 महिलाको पहिरोमा परेर मृत्यु भएको छ। काठमाडौँको तारकेश्वरमा गाडीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। कर्णालीका मुख्यमन्त्री कडेलको राजीनामा आएको छ। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 मुद्दे सहमति भएको छ। 5 प्रदेशमा संयुक्त सरकार, मध्यस्थ गण्डकीमा थप परामर्श हुने भएको छ। डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ प्रस्थान गरेका छन्। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन जारी रहेको छ। शालिक संरक्षणमा स्थानीयको चासो कम रहेको विज्ञको भनाइ छ। र भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा, कक्रोच जनता पार्टीको आन्दोलन फिर्ता भएको छ। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग गरिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083 522 148 र 520 702

0: Extreme energy drink.
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो
2: लटिपिराग. फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48.

0: खर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि मोबाइल नम्बर 98 4804631।
2: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580 40913 र 97054 67993।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ LG, Samsung, औरा, स्काईअर्थ कम्पनीका TV, फ्रिज, वासिङ मेसिन, Samsung, Redmi, Oppo, Vivo लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका TV, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, AC, वासिङ मेसिन र TV किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98580 40719 र 98580 51715।
4: रेडियो भेरी FM।

0: Extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, +2 को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-9-66।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PTINR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: रेडियो भेरी एफएम।

0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045। सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएछु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: आजको संवाद अन्तर्गत खाद्य सुरक्षामा केन्द्रित कार्यक्रम सुरक्षित स्वादमा केशव ढकालको नमस्कार। आज हामीले बजारमा किनमेल गरेका खानेकुरा कतिको स्वस्थकर छन्, यस्ता खानेकुरा खानका लागि उपयुक्त छन् वा छैनन् भनेर कसरी थाहा पाउने, अनि स्वस्थ र पोषिलो खानेकुरा कसरी छनौट गर्ने भन्ने बारेमा छलफल गर्दैछौं। यस बारेमा छलफल गर्न मैले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम नेउपानेज्यूलाई स्टुडियोमा निम्त्याएको छु। स्वागत छ सर यहाँलाई आजको संवादमा।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: हजुर आराम छ सर। हजुर आराम हुन्छ,
0: ठिक छ एकदम। अब हामी विषय चाहिँ प्रवेश गरौं। कार्यालयले अहिले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि के कस्ता कामहरू गर्दै आएको छ?
1: हाम्रो यो खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत चाहिँ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत, र त्यो मन्त्रालय चाहिँ अब पछिल्लो समय यो कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अहिले हाल आएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत भएको छ। सरकारको यो खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 भनेर यो 81 श्रावण 19 जुन नयाँ ऐन आयो त्यही अन्तर्गत नै हाम्रो कार्यालयले यो काम गर्दै आइरहेको छ। योभन्दा पहिला 81 भन्दा पहिला चाहिँ 2023 सालको खाद्य ऐन भन्ने थियो, जसलाई जुन चाहिँ पुरानो भयो अलिकति, अहिलेको अवस्थामा चाहिँ त्यसलाई म्याच गर्न सकेन भनेर त्यो ऐन 2081 नयाँ पारित भएपछि हामी त्यही अन्तर्गतको ऐन बाट हामी काम गर्दैछौँ। हाललाई हामीले चारवटा फूड सेफ्टीको चारवटा पिलर भन्छ, त्यसमा एउटा बजार अनुगमन भन्छ, अर्को चाहिँ नमूना विश्लेषण गर्ने, हामी बजारबाट विभिन्न किसिमका खाद्य नमूनाहरू विश्लेषण गर्छौँ, परीक्षण गर्छौँ, ठिक बेठिक भएको, ठिकलाई भयो बेठिक भयो भने हामी त्यसलाई अब कारवाही प्रक्रिया हुन्छ, मुद्दा दायर गर्ने प्रक्रिया को प्रक्रियाहरू गर्छौँ भने दुईटा यो भयो। तेस्रो चाहिँ हामीले यो ऐन अन्तर्गत खाद्य स्वच्छता गुणस्तर ऐन अन्तर्गतको प्रावधान हाम्रो छ भने चौथो पिलरमा चाहिँ उपभोक्ता शिक्षा जनतिको चारवटा पिलर भन्छ, त्यसमा एउटा बजार अनुगमन भन्छ, अर्को चाहिँ नमूना विश्लेषण गर्ने, हामी बजारबाट विभिन्न किसिमका खाद्य नमूनाहरू विश्लेषण गर्छौँ, परीक्षण गर्छौँ।

0: कार्यक्रमहरू हामीले गरिरहेछौं।
1: अब यहाँ सुर्खेत सहित यस क्षेत्रमा बजारमा जुन खानेकुराहरू हामी किनमेल गरेर खान्छौं त्यो कतिको खाना उपयुक्त छ अथवा कतिको स्वस्थकर छ भनेर अनुगमन भइरहेको छ त?
0: भइरहेको छ। हाम्रो बजार अनुगमन गर्ने विभिन्न मोडालिटी छ, त्यसमध्येमा नियमित बजार अनुगमन हाम्रो वार्षिक एउटा टार्गेटै हुन्छ, नेपाल सरकारले तोकेकै हुन्छ। यतिवटा नमुना संग्रहण गर्ने, कतिवटा मुद्दा दायर गर्यो, कतिवटा अनुगमन गर्यो भनेर हाम्रो एउटा टार्गेटै हुन्छ। त्यही अनुसार हामी नियमित रूपमा बजार अनुगमन गरिराख्नै हुन्छ र त्यो सँगसँगै नियमित सँगसँगै आकस्मिक बजार अनुगमन पनि हुन्छ। जस्तै कहिलेकाहीँ उपभोक्ताहरूबाट गुनासोहरू आइपुग्छ, यसमा अलिकति अस्वच्छ खानेकुरा भयो अथवा एक्सपायर भएको खानेकुराहरू भयो भने त्यसको लागि पनि हामी ऱ्यापिड रेस्पोन्स मोडालिटीको एउटा टिम छ। त्यो अन्तर्गत हामी भ्याएसम्म आजै, भ्याएन भने भोलिसम्ममा भए पनि त्यहाँ गएर गर्छौँ र कहिलेकाहीँ जिल्ला प्रशासन कार्यालय को सँग संयुक्त बजार अनुगमन गर्छौँ भने विभिन्न पालिकाहरू, अब हाम्रो यस कार्यालयको क्षेत्र भनेको कर्णाली प्रदेश सबै पर्यो, त्यो भनेको 10 जिल्ला पर्यो। त्यो 10 जिल्लामा विभिन्न पालिकाहरूबाट हामीलाई बजार अनुगमन गर्नु पर्यो लगायतका इस्युजहरूमा हामीले चाहिँ त्यसलाई सम्बोधन गर्छौँ।
1: खास गरी यहाँनिर यो बजार अनुगमनको कुरा आउँदा आम उपभोक्ताको गुनासो चाहिँ के आउँछ भने चाडपर्वका बेला, दशैं तिहारका बेला अलिअलि दुई चार दिन अनुगमन गरे जस्तो गर्ने, अरू बेला चाहिँ निदाउने काम भइरहेछ भन्ने गुनासो आउँछ, के भन्नुहुन्छ?
0: त्यस्तो पक्कै पनि होइन, किनभने हाम्रो तपाईँले यो हामी पहिला त चौमासिक प्रगति प्रतिवेदन हुन्थ्यो भने अहिले त्रैमासिक प्रगति प्रतिवेदनमा तपाईँहरूले हाम्रो कार्यालयमा आएर पनि अथवा वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ। हामीले नियमित रूपमै बजार अनुगमन गरिरहेका छौँ, तर चाडपर्वको बेला चाहिँ कस्तो हुन्छ भने व्यापार अलिकति उपभोक्ताहरू, जस्तै भनौँ न दसैँ तिहार भनौँ अथवा आमा बुवाको मुख हेर्न औँसी भनौँ अथवा अरू विभिन्न फागु पूर्णिमा लगायत चाडपर्वमा चाहिँ उपभोक्ताहरूले चाहिँ खानेकुराहरू बढी खपत गर्ने भएकोले गर्दाखेरि त्यो बेला पनि त्यो बेला चाहिँ त्यो खानेकुराको स्वच्छता को बारेमा हामी धेरै सचेत हुनुपर्छ, किनभने त्यो उपभोक्ताहरू बिरामी पर्ने र खाद्य स्वच्छताका कारण जोखिम हुन सक्ने सम्भावना धेरै हुन्छ। त्यही भएर हामीले एकदमै धेरै बजार अनुगमन गर्छौँ। त्यति मात्र होइन, व्यवसायीहरूले पनि आफ्नो व्यापार प्रवर्धन, आफ्नो व्यापार अथवा मुनाफा कमाउनको लागि जति सक्दो धेरै बिक्री वितरण गर्ने, त्यो धेरै बिक्री वितरण गर्दाखेरि उहाँहरूले अस्वच्छकर खानेकुराहरू अथवा स्वच्छ तरिकाले उत्पादन नगरेर अलिकति चाँचाँडै व्यापार गरिहाल्नु र नाफा मुनाफा कमाइहाल्नु भन्ने हिसाबले गर्न सक्ने सम्भावना भएकोले गर्दाखेरि चाडपर्व गर्छौँ। र अर्को कुरा कस्तो पनि हुन्छ भने मिडिया र मिडियाकर्मीहरू पनि चाडपर्वमा बढी चनाखु भएर विभिन्न कार्यालयले अथवा बजार अनुगमन भएको छ कि छैन भनेर उहाँले सूचना सम्प्रेषण गर्नुहुन्छ। अरू बेला चाहिँ उहाँहरूले पनि त्यो सम्प्रेषण नगर्ने भएकोले गर्दा पनि त्यस्तो देखेको जस्तो लाग्छ मलाई।
1: भनेको यहाँको दावी चाहिँ अनुगमन भइरहेको छ नियमित काम अन्तर्गत भन्ने छ?
0: एकदमै, बजार अनुगमन भइरहेको छ। तपाईँहरूले हाम्रो प्रगति प्रतिवेदनहरू विभिन्न अब 4 त्रैमासिक समीक्षा गोष्ठी हुन्छ, त्यसमा हामीले गरेका प्रगतिका रिपोर्टहरू तपाईँ हाम्रो कार्यालयमा आएर हेर्न सक्नुहुन्छ, वेबसाइटमा पनि देख्न सक्नुहुन्छ, त्यो हामी उपलब्ध गर्न सक्छौँ। हाम्रो सूचना अधिकारी मार्फत पनि तपाईँले जानकारी लिन सक्नुहुन्छ अथवा मलाई पनि फोन गरेर जानकारी लिन सक्नुहुन्छ।
1: अब खास गरी उसो भए बजार अनुगमन गर्दाखेरि यहाँ कस्तो भेटिएको छ त?
0: बजार अनुगमन गर्दाखेरि हामीले मिश्रित किसिमको देखेका छौँ। अब विशेष गरी यहाँ सुर्खेतमा देख्यौँ तपाईँले, पक्कै पनि सुर्खेतको अथवा कर्णाली प्रदेशकै सोध्नुभयो होला। यहाँ हामीले देख्दाखेरि चाहिँ दुई तिनवटा समस्याहरू चाहिँ देखेका छौँ। अलिकति यो दालमा चाहिँ रङ भेट मिसिएको दाल भेटेका छौँ हामीले अलि, र होटल रेस्टुरेन्टहरूमा, त्यो चाहिँ किराना पसल भयो, होटल रेस्टुरेन्टहरूमा हेर्दा चाहिँ यो तेलको गुणस्तर भनेको एउटा तेल पटक पटक प्रयोग गर्ने एभरेजमा भन्ने हो भने अलिकति मोइस्चर दिएर भएको मासु जस्ता चिजहरू दुईपटक भन्दा बढी फ्राई गर्न मिल्दैन भने अलिकति ड्राई प्रडक्ट जस्तै काजु बदाम जस्ता चिजहरू चाहिँ 4-5 पटकसम्म फ्राई गर्न मिल्छ, एभरेजमा 3 पटकसम्म फ्राई गर्न मिल्ने हाम्रो प्रावधान छ। र त्यो अन्तर्गत चाहिँ भेटिँदैन यो एउटा तेल चाहिँ पटक पटक प्रयोग गरेको हामीले भेटेका छौँ होटल रेस्टुरेन्टमा। भने किराना पसलमा अर्को समस्या के पनि देखाएको छ भने, जस्तै मैले पनि कहिलेकाहीँ गएर खानेकुरा केही किने भने यसो हेर्छु यो त एक्सपायर रहेछ भनेर भन्छु, अनि उहाँ पसलेहरूले के भन्नुहुन्छ भने होइन सर यो त हिजै भर्खर झारेको हो, यो त ठिक छ एक्सपायर छ भन्नुहुन्छ, त्यसो अर्को ल्याउँछ भन्यो अर्को भन्यो त्यही देखि

0: भनेपछि यो किराना पसलेहरूले पनि साउजीहरूले पनि साउसाउनीहरूले पनि त्यो डेट एक्सपायर कहिले म्यानुफ्याक्चर भएको एक्सपायर भएको भन्ने कुरा सचेतना उहाँकोमा चाहिँ अलि देखेको छैन र उपभोक्ताहरू पनि यहाँ चाहिँ अरू ठाउँको तुलनामा तुलनात्मक रूपमा अलिक कमै सचेत र उजुरीहरू पनि कम आएको जस्तो देख्छु मैले चाहिँ
1: यहाँ खास गरी मिसावटको कुरामा सचेतता भए पनि जस्तै यहाँले भन्नुभयो दालमा कलर देखेको छ कतिपय ठाउँमा दालमा किन्दाखेरि ढुङ्गाहरू पनि मिसिएको होइन त्यो पनि पाइरहेछ सिमीमा ढुङ्गा मिसिएको भन्ने पनि पाइरहेछ अब यो प्रत्यक्ष देखिने कुरा भए यसमा त उपभोक्ता पनि सचेत हुन सक्ने भए किन्ने बेला ठगिने जोखिम पनि रह्यो तर अर्को यहाँले भन्न भनेको कुरा चाहिँ महत्वपूर्ण कुरा चाहिँ के चाहिँ हो भने हामीले किनमेल गर्दाखेरि हामी आफै पनि दुई चार अक्षर पढ्न जानेका उपभोक्ता पनि कुन वस्तु कहिले बनेको हो कहिलेसम्म उपयोग गर्न मिल्ने हो त्यसको म्याप कति छ भनेर राम्रोसँग चेक जाँच गर्दैनौ होइन
0: पक्कै पनि यो डेट हेर्नमा चाहिँ अब हामीले पनि यो कस्तो छ भने खाद्य स्वच्छता कायम गर्नको लागि अब नियामक निकाय मात्र भन्दा पनि उपभोक्ता पनि एकदम सचेत हुन आवश्यक छ उहाँहरूले चाहिँ अब कुनै होटल रेस्टुरेन्ट जानुभयो भने ल खोइ कस्तो छ एकचोटि भन्नु भान्सा अथवा सरसफाइ खोइ तपाईँले कसरी गर्नु भएको छ भने यसो सोधी मात्र दिनुभयो भने पनि उहाँहरू चाहिँ कस्तो हुन्छन् ए ल उपभोक्ताहरू चाहिँ सचेत भएको छन् है हामी पनि सुध्रिनु पर्नेछ है भन्ने हिसाबले अलिकति सचेत हुनुहुन्छ हामीले के देखेका छौँ भने जुन ठाउँमा उपभोक्ताहरू सचेत छन् त्यो ठाउँमा चाहिँ व्यवसायहरू पनि अलिकति हत्किँदा रहेछन् र उनीहरूले चाहिँ अलिकति अस्वच्छकर उहरू चाहिँ अभ्यासहरू चाहिँ कम गर्छन् भन्ने कुरा हामी देखेका छौँ तुलनात्मक म पहिला काठमाडौँमा खाद्य प्रविधा गुणनियन्त्रण विभागमा छँदा र विभिन्न बजार अनुगमन गर्दाको सिलसिलामा र यहाँ चाहिँ मैले के फरक भेटेँ भने यो अलिकति सहरी एरियामा चाहिँ अलिकति म्याद गुज्रेका सामानहरू तुलनात्मक यहाँ सुर्खेतमा अलिकति कमै देखियो हुन त पहिलाको तुलनामा त यहाँको यहाँ चाहिँ एक्सपायर भएका प्रडक्टहरू कमै देखिया छ पहिला अलिक धेरै नै थियो हाम्रो कार्यालय स्थापना भएपछि तुलनात्मक अलिक कमै भए भन्ने हामीलाई अनुभूति भएको छ र यही कर्णाली प्रदेशमा पनि सहरी बजारी एरियामा चाहिँ अलिकति राम्रो उत्पादन पठाउने र अलिकति विकट जस्तै मुगु होला अथवा कर्णालीका अरू विभिन्न पालिकाहरू जहाँ चाहिँ बाटोको एक्सेसहरू नभएको त्यस्तै ठाउँहरूमा अलिकति पठाएको हो कि भन्ने हामीलाई कताता लागेको छ अब त्यस्तो ठाउँमा कति ठाउँमा त हाम्रो म्यान पावर कारणले गर्दा पनि हाम्रो सबै ठाउँमा त पुग्न सकेको छैनौँ त्यही भएर म के भन्न चाहन्छु भने उपभोक्ताहरू आफै सचेत हुनुभयो भने त्यसले चाहिँ एकदम ठुलो इम्प्याक्ट पाएको छ
1: आफ्नो स्वास्थ्यप्रति हामीले कस्तो खानेकुरा चाहिँ उपभोग गरिरहेछौँ अथवा खाइरहेछौँ र बजारबाट किनिरहेछौँ भन्ने कुरातर्फ खालि जिम्मेवार निकायको अथवा नियामक निकायको भर मात्र पर्नुभन्दा पनि उपभोक्ता आफै पनि आफ्नो स्वास्थ्य र आफ्नो परिवारको सदस्यको स्वास्थ्यप्रति सचेत हुनु पर्यो भन्ने यहाँको भनाइ
0: हजुर
1: अब जस्तो कतिपय कुरामा खास गरी यो म्याद नाङ्गिएका वस्तुहरूको कुरामा त्यति गम्भीर भएको त्यति सचेत भएको पाइँदैन मैले अघि पनि भने हामी आफै पनि त्यस्तो राम्रोसँग ख्याल गरेर हुँदैनौँ अब यो चाहिँ यसले हानिको मात्रा कस्तो हुन्छ यो चाहिँ म्याद नाङ्गिएका वस्तुहरू कतिको खतरनाक अथवा स्वास्थ्यको दृष्टिकोणले कतिको जोखिमपूर्ण हुन्छन् प्रयोग गर्नको लागि खानाको लागि
0: खानेकुराहरू भनेको चाहिँ कसरी यिनीहरूको एउटा म्याद हुन्छ त्यसलाई हामी त्यही भएर त्यसको आधारमा चाहिँ उत्पादन भएपछि कति समयमा बिग्रिन्छ भन्ने किसिमको हुन्छ यी खानेकुराहरू विभिन्न किसिमका हुन्छन् कुनै खानेकुराहरू चाहिँ जानै जाने किसिमका नै हुन्छन् कुनै चाहिँ मान्छेलाई साधारण झाडा पाखाला लाग्ने टाउको दुख्ने एलर्जी अथवा त्यस्तो टाइपको हुने भन्ने हुन्छ त्यो खानेकुरा हेरेर हुन्छ विशेष गरी संवेदनशील खाद्य पदार्थ हामीले भनेर छुट्याएको छौँ तीन किसिमका खाद्य संवेदनशील खाद्य पदार्थ छ दुध तेल र पानी यसमा चाहिँ हामी अलि धेरै सजग हुनुपर्छ र पेरिसेबल फुड भन्छ चाँडै बिग्रिने खानेकुराहरू जस्तै अब डेरी त भइन क्या मासु र मासुजन्य पदार्थहरू यी चिजहरू चाहिँ अलिक धेरै नै संवेदनशील हुन्छ
1: भनेको तेल दुध पानी जस्ता कुराहरू प्रयोग गर्दाखेरि बढी सचेतता अपनाउनु पर्यो जसले स्वास्थ्यमा प्रत्यक्ष रूपमा बढी जोखिम निम्ति आउँछन् भन्ने कुरा भयो
0: हजुर हो हाम्रो यो हामीले गरेको विश्लेषणहरूमा पनि हामीले तीनटा हाम्रो यो सुरक्षित कार्यले लगायत देशभरिका गरेका विश्लेषणहरूमा तीनटा खाद्य पदार्थमा चाहिँ तुलनात्मक रूपमा अरू खाद्य पदार्थको तुलनामा अलिक बढी कैफियत भेटिन्छ उहाँहरूको उत्पादनलाई मुद्दा दायर गर्ने र कारवाही भएको हामीले देख्छौँ
1: अब खास गरी स्वास्थ्यको दृष्टिकोणले हेर्दाखेरि हामीले अथवा आम उपभोक्ताले भनौं न यो कुरा चाहिँ स्वस्थकर हो अथवा पोषिलो हो यो कुरा चाहिँ अलिकति स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ भनेर एउटा सामान्य उपभोक्ताले कसरी थाहा पाउन सक्छ त
0: खानेकुरा स्वस्थकर अथवा हानिकारक भन्ने कुरामा चाहिँ कस्तो हुन्छ भने अब हामीले भन्दा हजुरले त पक्कै पनि त्यो खाद्य कस्तो खानेकुरालाई गुणस्तर भन्ने कस्तोलाई कम गुणस्तर गर्ने भन्ने कुरामा हामी के भन्छौँ भने बजारमा कुनै खानेकुरा जानुभन्दा पहिले हामीले एउटा डिएफटी क्वेसन नम्बर भन्छ खाद्य अनुज्ञापत्र नम्बर भन्छ जुन चाहिँ लेबलमा उल्लेख गरेका हुन्छ अब यसो सरस्वती हेर्दा किन सबै डिटेल सबै प्रडक्टलाई एनालाइसिस गर्ने ल्याबमा टेस्ट गर्ने सम्भव नहुन पनि सक्छ त्यही भएर उपभोक्ताले चाहिँ त्यो स्वच्छ छ कि छैन भन्नको लागि लेबल विवरण राम्रोसँग हेर्नु पर्यो त्यहाँ लेबल विवरण सही तरिकाले उल्लेख गरेको छ हाम्रो ऐन बमोजिम र खाद्य अनुज्ञापत्र नम्बर छ भने त्यसलाई स्वस्थकर भन्ने हिसाबले प्रयोग गर्न सकियो लेबल विवरण नभएकोहरूलाई चाहिँ स्वच्छ छैन भन्ने हिसाबले हामीले अहिलेको उपभोक्ताले त्यसरी उ गर्न सक्छौँ किनभने अनुज्ञापत्र नम्बर हामीले दिँदाखेरि त्यो सम्बन्धित उद्योगको संरचनादेखि लिएर त्यस उहाँहरूको उत्पादन हरेक भन्न वर्ष अथवा वर्षमा दुई तिन पटक पनि उहाँको उत्पादनलाई ल्याएर टेस्ट गराएर पास भएपछि गुणस्तर भएपछि मात्रै हामीले उहाँहरूको उद्योगलाई नवीकरण उत्पादनलाई नवीकरण गर्छौँ अथवा नयाँ सिफारिस गर्छौँ त्यति मात्र होइन त्यो बजार अनुगमन जाँदाखेरि उहाँहरूले गरेको त्यो जीएमपी भन्छ गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस असल उत्पादन अभ्यास हुन्छ त्यो कायम गर्नुभएको छ कि छैन छैन भने हामीले उहाँलाई एक महिना दुई महिना कति समयमा सुधार गर्नुहुन्छ त्यो उद्योग खाद्य स्वच्छताको जोखिम कम होस् भन्नको लागि अथवा नहोस् भन्नको लागि भनेर हामी निर्देशन दिन्छौँ त्यही भएर खाद्य अनुज्ञापत्र नम्बर भएको र लेबर विवरण पूर्ण भएको उत्पादनले चाहिँ खाद्य स्वच्छता ठिक हुन्छ भन्ने हिसाबले
1: अब त्यो चाहिँ सैद्धान्तिक रूपमा भयो सर तर मैले यहाँ भन्न खोजेको कुरा के छ भने एउटा एकदम लेम्यान आम उपभोक्ताले त्यो चिज स्वस्थकर छ खानको लागि उपयुक्त छ छैन भनेर त्यसलाई हेरेर अथवा कसरी थाहा पाउन सक्छ त्यसको उत्पादन कुन कम्पनीले गर्यो कहिले गर्यो भन्ने त त्यो अलिकति सचेत उपभोक्ताको हकमा चाहिँ त्यो लागू होला तर सामान्य जो सामान्य लेखपढ गर्न पनि सक्दैन त्यस्ता उपभोक्ताले चाहिँ कसरी थाहा पाउने त
0: साधारण रूपमा हेर्दाखेरि चाहिँ अब जस्तै अब प्याकेटमा भएको खानेकुराहरू छ भने चाहिँ कुचिएको अब पाल पर्या त्यस्तो उत्पादनहरू बिक्री वितरण के अरे खरिद नगर्ने र उत्पादनहरू जस्तै कुनै अब घाममा बाहिरपट्टि धुवा धुलो बाटोमा सडकमा राख्नु भएको छ नछोपिकन सडे गलेको बिग्रेको होइन अथवा कुनै मिठाईहरू पनि छ भने मिठाईमा अत्यधिक रङ प्रयोग गरे जस्तै जेरी नै भनौँ भने रङ प्रयोग गरेको जेरी अब पहिलाको तुलनामा अलिकति सचेत हुँदै हुन्छ तर अहिले पनि मैले कति ठाउँमा देख्छु रातो जेरी अब पहिला त हरियो निलो त मैले देखाएको छैन हरियो विभिन्न रङका पनि जेरी मान्छेले मन पराउनु त्यही भएर रङ भएका खानेकुराहरूलाई त्यति प्रोत्साहन नगरौँ नगर्नु ठिक हुँदैन र मैले कति ठाउँमा कर्णालीको विभिन्न ठाउँमा जाँदाखेरि देखाएको छु त्यहाँ माछा यहाँ त अब माछा प्रख्याति छ माछा खाँदाखेरि चाहिँ माछा फ्राई गर्दा चाहिँ अलिकति रातो भयो भने चाहिँ उहाँले मन पराउनु हुँदछ त्यतातिर म के भन्न चाहन्छु त्यतातिर चाहिँ नजाउँ रङ हालेको माछालाई त्यतिकै फ्राई गरेर खाउँ त्यो रङ हालेको कुराहरू चाहिँ प्रयोग नगरौँ र बासी सडी गरेको नछोपेको झिङ्गा भन्केका यस्ता उत्पादनहरूलाई चाहिँ हामीले प्रयोग गर्नु हुँदैन भन्ने भन्न चाहन्छु
1: जेरी लगायतका मिठाईका साथै माछा मासुमा पनि कलर रङ चाहिँ प्रयोग नगरौँ त्यस्ता रङ हेर्दा आकर्षक देखिए पनि स्वास्थ्यका दृष्टिकोणले ती उपयुक्त हुँदैनन् त्यसो भए होइन रङ प्रयोग गरिएका होहरू
0: हजुर यो रङ पनि दुई किसिमका हुन्छ एउटा खाद्य र अखाद्य रङ हुन्छ पहिला चाहिँ हामीले धेरै के भेट्थ्यौँ भने कपडामा प्रयोग हुने डाई कलरहरू त्यस्तो चाहिँ प्रयोग हुन्थ्यो खानेकुरामा अहिले त मान्छेहरू अब हाम्रो नियमन अलिक कडा भएर पनि होला र उहाँहरू पनि अलिकति सचेत भएर होला अखाद्य रङ प्रयोग भएको कमै देखिन्छ तर खाद्य रङ प्रयोग गरे तापनि त्यसको एउटा लिमिट हुन्छ विश्व स्वास्थ्य संगठन लगायत कोडेक्स एलिमेन्टरेस कमिसन भन्ने हुन्छ उहाँहरूले चाहिँ यति मात्रामा रङ प्रयोग गर्नुपर्छ भनेर तोकिदिनु भएको छ तर यहाँ त अब उत्पादकहरू त्यति सचेत त्यति देखिँदैन तालिम प्राप्त खाद्य स्वच्छता सम्बन्धी त्यति ज्ञान अलिक कमै देखिन्छ त्यही भएर उहाँले चाहिँ अब यति मात्रा भनेर चम्चाको आधारमा हाल्नुहुन्छ जोखेर हाल्नुहुन्न, त्यो चाहिँ रङको प्रयोग अलिकति बढी भए पनि देखिन्छ। त्यति मात्र होइन, अब खाद्य रङ तोकेको मात्रामा प्रयोग गरेको भए तापनि त्यसलाई चाहिँ रङलाई चाहिँ फ्राई गर्न हुँदैन। जस्तै तपाईँले जेरी पिठोमा हालेर मिक्स गरेर त्यसलाई फ्राई गर्नुभयो भने त्यो चाहिँ अस्वस्थकर हुन्छ र त्यो कार्सिनोजेनिक भन्छ, क्यान्सर गराउँछ दिगो समय खाँदै खाँदै गयो भने। हो त्यो चाहिँ प्रयोग गर्न भएन। र अचल चाहिँ त्यसको विकल्पको रूपमा सचेत ठाउँमा विभिन्न अब अलिकति सचेत भएका व्यवसायीहरूले के गर्नुहुन्छ भने त्यो पिठोमा रङ नराखिकन त्यो चास्नीमा चाहिँ रङ राख्नुहुन्छ, किनभने पिठो त्यो फ्राई गर्दा तेल घिउमा फ्राई गर्दाखेरि त्यो फ्राई भएन र पछि त्यो चास्नी त चिसो हुन्छ, चिसोमा रङ हालेको हुन्छ, त्यसरी जेरी राखेर उहाँले त्यतिसम्म चाहिँ गर्न थाल्नुभएको छ।
1: भनेको चाहिँ जुन खाना उपयुक्त हुने खालका रङहरू पनि फ्राई गर्दा अथवा तारिँदाखेरि बढी जोखिम हुन्छ, जतिको त्यत्तिकै मिसावट गर्दा जोखिम कम हुन्छ भन्ने कुरा भयो।
0: हजुर, पक्कै पनि यो खाद्य सकभर रङ भएको प्रयोग खानेकुरा प्रयोगै नगरौँ, तर यदि प्रयोग गराएछ भने फ्राई गरेको चिजहरूमा चाहिँ प्रयोग नगर्नुहोला भन्ने चाहन्छु।
1: हजुर, हामी आजको संवाद अन्तर्गत सुरक्षित स्वादमा कसरी बजारमा रहेका कुराहरू स्वस्थकर छन् वा प्रयोग गर्न मिल्ने छन् भनेर थाहा पाउने, उपभोक्ता अधिकार भनेको के हो, उपभोक्ता अधिकारका लागि के कस्तो काम भइरहेको छ भन्ने बारेमा कुरा गरिरहेका छौं। अब चाहिँ यहाँनिर सर कार्यालयले अनुगमनमा जाँदाखेरि यहाँ कर्णाली लगायत सुर्खेत लगायत कर्णालीका विभिन्न जिल्लाहरूमा यहाँहरूले अनुगमन गरिरहनुहुन्छ, उपभोक्ताहरू स्वयं आफ्नो उपभोक्ता अधिकार प्रति चाहिँ कतिको सचेत भएको पाउनु भएको छ त?
0: तुलनात्मक रूपमा चाहिँ उपभोक्ताहरू कमै देखिरहेको छु मैले यो कर्णाली प्रदेशमा। उहाँहरू भनेको अब कतै केही भयो भने किन उजुरी गरिहालौँ, किन गुनासो गरिहालौँ भन्ने किसिमको अलिकति मैले देखेको छु। र उहाँहरू पनि अघि मैले भने जस्तै लेबल विवरणहरू नहेर्ने, अलिकति धेरै रङ प्रयोग गरेको खानेकुरा खान खोज्ने, फ्राई गरेको प्रयोगहरू चाहिँ अलिक बढी गर्ने भन्ने मैले चाहिँ देखेको छु।
1: उपभोक्ताहरू जुन रूपमा सचेत हुनुपर्ने थियो त्यो रूपमा सचेत भएको पाइँदैन उसो भए?
0: हजुर, उहाँ अलिकति सचेतना अभिवृद्धि गर्नुपर्छ, त्यसैको लागि पनि हाम्रो कार्यालयमा चाहिँ उपभोक्ता सचेतना सम्बन्धी पनि हामीले कार्यक्रम छ, हाम्रो वार्षिक कार्यक्रम, त्यही अन्तर्गत हामीले विभिन्न उद्योगी व्यवसायहरूलाई पनि बोलाएर हामीले खाद्य स्वच्छता सम्बन्धी तालिम र एउटा सचेतना कार्यक्रम गर्छौँ। र उपभोक्ताहरूलाई पनि हामीले अब विभिन्न हुन्छ नि मिडिया मार्फत, अब हजुर जस्तै मिडिया मार्फत पत्र पत्रिका लगायत बाट हामी प्रसारण गर्छौँ, र विभिन्न सरकारवाला निकायहरू जस्तै अब पालिकाहरू हुन्छ लगायत उहाँहरूसँग चाहिँ एउटा समन्वय गरेर संयुक्त रूपमा, किनभने यो खाद्य स्वच्छता कायम गर्नु भनेको कुनै एकजनाको भूमिका होइन, फार्म टु फर्क भन्छ अब, अथवा गोठदेखि ओठसम्म भन्छ, त्यसमा चाहिँ अब सबैजना जिम्मेवार हुनुपर्छ। किसानले उत्पादन गर्ने तरकारीमा विषादी कम हुने अथवा रहितदेखि लिएर अब माछा मासु उत्पादन गर्नेदेखि लिएर जति उत्पादनहरू छ त्यो अब ढुवानीकर्ताको पनि त्यतिकै जिम्मेवारी हुन्छ, वितरकको पनि त्यतिकै जिम्मेवारी हुन्छ, किराना पसलेहरूले पनि मैले अघि भने जस्तै फ्रिजमा राख्नुपर्ने कुनै जुस अथवा कोक अथवा जुसहरू अथवा कुनै किसिमका बेभरेजहरू छन् भने त्यसलाई जुसमा के अरे फ्रिजमा राख्ने, डिप फ्रिजमा राख्नुपर्छ भने डिप फ्रिजमा राख्ने, घाममा सिधै पर्ने गरी राख्नु हुँदैन भन्ने कुराहरू, त्यस्ता कुराहरू चाहिँ र उपभोक्ता पनि आफैले पनि सचेत भएर गर्यो भने त्यो एउटा खाद्य श्रृङ्खला भन्छ हामीले, फुड चेन किसानदेखि लिएर उपभोक्तासम्म सबै सचेत भयो भने यो खाद्य स्वच्छता कायम गर्नलाई त्यही भएर सबैको भूमिका देख्छु मैले। र हाम्रो कार्यालय सँगसँगै पालिकाहरू पनि यसमा चाहिँ सचेत हुनुपर्छ, उहाँहरूले अब अहिले अब समस्या हो भने त समस्या पछि पनि आउला, समस्या भनेको अलिकति अब म्यान पावरको कमीले गर्दा पनि नि अब यो पालिकाहरूले पनि आफूले पनि अनुगमन निरीक्षण गर्न सक्नुहुन्छ, कहिलेकाहीँ हामीलाई पनि बढाउन सकिन्छ, तर हाम्रो अब यो क्षेत्र ठुलो भएकोले गर्दाखेरि हामीले कति भ्याउने कति कसरी गर्ने भन्ने बारेमा समस्या त छँदैछ।
1: अब एकदमै आम उपभोक्ताले बुझ्ने गरेर भन्दाखेरि हामीले खाद्य स्वच्छता खाद्य सुरक्षा खाद्य स्वच्छता खाद्य सुरक्षा भनेर पटक पटक भनिरहेका हुन्छौँ, संचार माध्यमहरूमा पनि सुनिरहेका हुन्छौँ, आम उपभोक्ताले बुझ्ने गर्दा भन्दा खाद्य स्वच्छता भनेको के हो त?
0: खाद्य स्वच्छता भनेको पहिला पहिला चाहिँ के भनिन्छ नि, यो खाद्य स्वच्छता भन्ने किन आवश्यक छ र मान्छेलाई खानै पाइरहन, जस्तो पनि खान पाए भइगयो नि भन्ने किसिमको कुराहरू थियो केही वर्ष पहिले, केही दशक पहिले। तर अहिले चाहिँ सोचमा परिवर्तन आएको छ, खाद्य स्वच्छता पनि आवश्यक रहेछ है, किनभने अधिकांश धेरै रोगहरूको कारण चाहिँ अस्वच्छकर खानेकुरा खाएरै हुँदो रहेछ, र जुन चाहिँ हाम्रो औषधि र स्वास्थ्यमा हाम्रो धेरै खर्चहरू भइरहेछ, नेपाल सरकारको पनि त्यसमा लगानी भइरहेको छ। त्यही भएर स्वच्छ खानेकुरा एकदम महत्वपूर्ण छ भन्ने किसिमले नेपाल सरकारले अनुभूति गरेर यो विगत अठार वर्षदेखि खाद्य स्वच्छता दिवस भनेर मैले यो एउटा टी सर्ट पनि लगाइरहेको छु, तपाईँले देखिरहनु होला, अस्ति हामीले जुन 7 खाद्य स्वच्छता दिवस मनायौं, 18 वर्षदेखि हाम्रो नेपाल हाम्रो खाद्य प्रस्तुति गुण नियन्त्रण विभागले यो खाद्य स्वच्छता दिवस मनाइरहेको छ। त्यति मात्र हुँदा त्यो मात्र होइन, यो विश्व स्वास्थ्य संगठनले पनि लाई पनि हाम्रो विभागले खाद्य स्वच्छता दिवसको महत्व छ है भनेर त्योभन्दा भनेर 2018 चाहिँ विश्व स्वास्थ्य संगठनले पनि खाद्य स्वच्छता दिवस भनेर 2018 भनेको 8 वर्ष भयो, उहाँले चाहिँ 8 वर्षको लागू गर्नुभयो विश्वमा जुन 7 भनेर, जबकि हाम्रो विभागले 18 वर्ष पहिले भने 10 वर्ष पहिलेदेखि नै हामी सचेत भएर खाद्य स्वच्छतामा सचेत भएर छौँ। र तपाईँले भनेको छ खाद्य स्वच्छता भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि खानेकुरा खाएर मान्छे बिरामी नपर्ने अवस्था आयो भने त्यसलाई स्वच्छ खानेकुरा अथवा खाद्य स्वच्छता भनिन्छ।
1: कस्ता कुराहरू चाहिँ खाँदाखेरि

0: साँपमा चाहिँ कार्बाइडहरू प्रयोग गरेको देख्छौँ। त्यहाँ चाहिँ हामीले किलोका किलो सयौँ टन अथवा क्विन्टलहरू हामीले डम्प गरेका पनि अवस्था देखेका छौँ भने, यहाँ पनि हामीले नियमित रूपमा विषादी परीक्षण आरबिपिआर मेथडबाट गर्ने नै रहेका हुन्छौँ। यद्यपि अब सबै किसिमका विषादीहरू परीक्षण त हामीले पनि गर्न सकेको छैन, किन त्यसको लागि चाहिँ अब उपकरणहरू ल्याबमा क्षमता अभिवृद्धि गर्ने अवस्था देखिएको छ। यहाँ पनि तपाईँले भन्नुभयो जस्तै केही किसान यसमा चाहिँ अब कस्तो भने, अब यो किसानहरू पनि सचेत हुनु पर्यो, उपभोक्ता पनि सचेत हुनु पर्यो जस्तो लाग्छ। किसानहरूले पनि कुन विषादी प्रयोग गर्ने र कति मात्रामा प्रयोग गर्ने र त्यो फलफुल तरकारी टिपिसकेपछि कति समयपछि बजार पठाउने, त्यो कुरामा चाहिँ किसानको नि महत्त्वपूर्ण भूमिका देखिन्छ यसमा चाहिँ।
1: भनेको चाहिँ यदि विषादी प्रयोग गरिएको छ भने पनि त्यसलाई केही समय तत्काल उपयोग नगरेर केही समय राख्यो भने त्यो विषादीले गर्ने जोखिमको खतरा कम हुने हो।
0: एकदमै पक्कै पनि त्यसलाई जस्तै अब पहिला पहिला कस्तो हुन्छ नि, यो ताजा एकदम राम्रो छ भन्ने हिसाबले अलिकति चम्किलो जस्तो भयो भने मान्छेहरूलाई एउटा
1: सामान्यतया हामी त अझ खास गरी फलफुलहरू त ताजै खाउँ भन्ने हुन्छ नि त,
0: ताजै खाउँ भन्ने हुन्छ। तर अब ताजा पनि अब कस्तो भने, अब लिएर आएर भन्नु अलिकति टलक अलिक राम्रो परेको किसिमको मात्र पनि ठिक नहुन सक्छ। अब लोकल यहीँ भएका जुन चाहिँ तपाईँहरूले हामीले देखिरहेको त्यस्ता कुराहरू पनि प्रयोग गर्न सकिन्छ। अब त्यही भएर त्यो तपाईँलाई त्यस्तो विषादीकोमा अवस्था समस्या देखियो भने अहिले मैले भने जस्तै त्यसलाई होल्ड गरेर दुई तिन दिन राख्ने, किनेर तुरुन्तै नखाइहाल्ने अथवा पखालेर खाने, तुरुन्तै खानु पनि पखाल्ने, नुन पानीमा राखेर डुबाउने, बेकिङ सोडामा डुबाउने, त्यो गरेर विषादीको ऊ चाहिँ कम गर्न सकिन्छ।
1: अब यसलाई कसरी चाहिँ कम गर्न सकिन्छ त, बेला बेलामा परीक्षण हुँदाखेरि मैले अघि नै भनिहालेँ, भारत लगायतका विभिन्न ठाउँबाट आएका तरकारी र फलफुलहरूमा विषादीको मात्रा हुने जोखिम त्यो भित्रिरहने एउटा जोखिम छँदैछ। त्यसमाथि अर्को दुर्भाग्यपूर्ण कुरा, कर्णालीमै यहीँका ग्रामीण क्षेत्रमै उत्पादन भएका तरकारी र फलफूलहरूमा पनि विषादीको मात्रा देखियो। यसलाई चाहिँ कसरी हटाउन कम गर्न सकेला त?
0: मैले अघि भने जस्तै यसमा चाहिँ कस्तो भने, सबैजना जिम्मेवार हुनुपर्छ। अब किनभने त्यो तरकारी फलफुलमा विषादी नै कम अथवा न्यून राखियो भने, मात्रामा मापदण्ड भित्र राख्यो भने त पक्कै पनि हामीका त्यस किसिमका कम्प्लेन कम आउँछ, हामीले नि कम परीक्षण गर्दा कम किसिमका कैफियत भेट्छौँ। अब त्यही भएर अघि भने जस्तो किसानहरूलाई नै, अब कृषि कार्यालयहरूले पनि विभिन्न किसिमका किसानहरूलाई तालिमहरू अथवा विषादी सम्बन्धी जानकारी गराउने नै रहनु भयो होला, र उहाँहरू सबैजना एउटा एथिकल हुनु पऱ्यो कि अलिकति ल मेरो उत्पादनले यो मान्छेले खाइरहनु भएको छ, उहाँहरू मेरो कारणले गर्दा उहाँ स्वस्थ हुनुभएको छ भन्ने किसिमको गौरव गर्ने किसिमले किसानहरूले पनि विषादीको
1: व्यावसायिक रूपमा जसले तरकारी फलफूल खेती गर्नु भएको छ उहाँहरूले चाहिँ बढी जिम्मेवार बन्नु पर्यो।
0: हजुर, विषादीको बारेमा राम्रोसँग जानकारी लिनु पर्यो, छैन भने परामर्श सम्बन्धित निकायबाट परामर्श लिनु पर्यो, कुन कस्तो किसिमको विषादी र कति मात्रामा भनेर उहाँले, र टिपिसकेपछि कति समय राखेर मात्र बजार पठाउने सम्बन्धी जानकारी चाहिँ उहाँले राख्नु पर्यो।
1: अब यहाँनिर जिम्मेवार निकायहरू बीचको तालमेल, सरकारवाला निकाय बीचहरूको तालमेल त्यति मिलेको देखिँदैन। जस्तो कतिपय कुराहरूमा कृषि कार्यालय, यहाँको कार्यालय, सम्बन्धित पालिका प्रशासनहरू बीच सहकार्य भएर कतिपय कुराहरू गर्दाखेरि प्रभावकारी रूपमा त्यो समस्या सम्बोधन गर्न सकिन्छ भने, अलिकति एक्ला एक्लै हिँडेको जुन रूपमा समन्वय हुनुपर्थ्यो सम्बन्धित कार्यालयहरू बीच त्यो हुन नसकेको पनि पाइन्छ, के भन्नुहुन्छ?
0: त्यस्तो पनि होइन, अब हाम्रो चाहिँ वार्षिक एउटा लक्ष्यमा चाहिँ संयुक्त
1: बजार यहाँनिर त्यति नै हुन्छ तपाईँहरूको वार्षिक दसैँ तिहारको बेलामा सम्बन्धित पालिका, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरू, यहाँहरूको का प्रतिनिधिहरू गएर गर्ने गरिन्छ। तर अरू बेला त्यसरी समन्वय एकता भएको त पाइँदैन, सहकार्य भएको त पाइँदैन भन्न खोजेको मैले खास गरी।
0: यसको समस्या, यसको कारण चाहिँ के हुन्छ हुनसक्छ भने, अब हाम्रोमा त एउटा समस्या के छ भने जनशक्तिकै कमी छ, जनशक्तिकै कमी छ। जनशक्तिको कमी भएकोले गर्दाखेरि चाहिँ हामी पनि सम्बन्धित विभिन्न ठाउँमा, जस्तै अब कर्णाली प्रदेशमा कतिवटा पालिकाहरू होला, जस्तै 80-90-100 कतिवटा हाम्रो ठ्याक्क त थाहा छैन, त्यो सबै ठाउँमा हामी पनि पुग्न सक्छ। हाम्रो एउटा भनौँ कर्णाली प्रदेश हेर्नलाई हाम्रो अब 21 दरबन्दी छ, 21 दरबन्दीमा 12-13 मात्र छौँ। त्यसमध्येमा पनि अब त्यो खाद्य निरीक्षण अधिकारी हुन्छ जसले फुड स्याम्पल अथवा टेस्ट गर्ने, बजार अनुगमन गर्ने भनेको 2 मात्र छौँ। त्यो म्यान पावरको एउटा कमी छ, पक्कै पनि तपाईँले भनेको कुरा त्यो त्यसले पनि सम्बोधन गर्छ। र अरू कुरा कस्तो, अहिले पछिल्लो समय मात्र होइन, जस

0: हामीले त्यो तपाईँले एउटा हामी रेकर्ड हेर्नु भयो भने हुन्छ, जिल्ला प्रशासन कार्यालयसँग चाहिँ हामीले चाहिँ नियमित रूपमा चाहिँ यो बजारवरण गरेकै छौँ, त्यसको हामीसँग रेकर्डहरू पनि छ, संयुक्त बजारवरण गरि नै रहेछौँ हामीले।
1: अब यो बजार अनुगमन अथवा यसमा चुनौती चाहिँ के देख्नु भएको छ यहाँले?
0: बजार अनुगमन गर्दाखेरिको चुनौती भनेको अघि मैले भने जस्तै हाम्रो कार्यालयमा चाहिँ जनशक्तिको एकदमै धेरै कमी छ बजार अनुगमन, र अब स्याम्पलहरू जुन बजारबाट हामीले ल्याउँछौँ ऐन बमको खाद्य नमुना सङ्कलन जुन हामी गर्छौँ त्यो गरिसकेपछि त्यो ल्याबमा टेस्ट गर्नलाई चाहिँ हाम्रो प्रयोगशालाको चाहिँ क्षमता अभिवृद्धि गर्नुपर्नेछ। जस्तै अब त्यहाँ उपकरणहरू अलिकति अहिलेको अवस्थामा जस्तो किसिमको एडभान्स्ड उपकरणहरू चाहिने पर्ने त्यसको कमी छ, र त्यही साधन स्रोतकै अहिलेको चाहिँ मैले समस्या देखिरहेको छु। र अहिले भने जस्तै अब कर्णाली प्रदेशभरि नै हामीले भ्याउनु पर्ने म्यान पावर कमी, अब विश्वमा हजुरको प्रत्येक 30,000 जनसङ्ख्यामा एकजना खाद्य निरीक्षण अधिकारी फुड इन्स्पेक्टर भन्छ त्यति हुनुपर्ने छ भने अब हाम्रो यो कर्णाली प्रदेशमा अहिलेको अवस्थामा चाहिँ 2-3 हुनुहुन्छ, जुम्लामा 1 हुनुहुन्छ, यहाँ 2-3 हुनुहुन्छ, त्यो चाहिँ जनशक्तिको कमी एउटा चाहिँ हामीले चुनौतीको रूपमा देखिरहेको छ।
1: खास गरी जनशक्ति र आवश्यक उपकरणहरूको कमीका कारण पनि अलि समस्या रहेको छ, यो भयो भने यसमा सुधार गर्न सकिन्छ भनेर यहाँले भन्नुभयो। अब खास गरी ठ्याक्कै यही काम चाहिँ हामीले उपभोक्ताको स्वास्थ्यको र हितको संरक्षणका लागि सुरक्षाको लागि यी कामहरू गरिरहेछौँ है भनेर 1-2-3 भन्दाखेरि के काम भएको छ?
0: हामीले जनताको ले चाहिँ स्वच्छ खानेकुरा पाउन भन्नुको लागि अहिले मैले भने जस्तै फोरवटा फुड सेफ्टीको हाम्रा 4 पिलर छ, अहिले पनि मैले भने बजार अनुगमन गरिरहेको छौँ, बजारबाट नमुना सङ्कलन गरिरहेको छौँ, परीक्षण गरिरहेको छौँ, खाद्य ऐनका हाम्रा त छँदैछ, र चौथो चाहिँ उपभोक्ता सचेतना कार्यक्रमहरू हामी गरि नै रहेछौँ। यी 4 चाहिँ कुराले चाहिँ हामीले उहाँहरूलाई चाहिँ स्वच्छ खाद्य उत्पादन बिक्री वितरण र कायम गर्नलाई हामीले भूमिका खेलेका छौँ भन्न चाहन्छौँ। र अर्को चाहिँ प्रमुख चाहिँ अनुज्ञापत्र हामी दिन्छौँ, कुनै पनि खानेकुरा त्यो हामी भन्छौँ, कुनै पनि खानेकुरा खाँदाखेरि चाहिँ लेभलमा अनुज्ञापत्र नम्बर हेरेर त्यो प्रयोग गर्नुभयो भने स्वच्छ खानेकुरा खान तपाईँ सक्नुहुन्छ भन्न चाहन्छौँ। त्यो अनुज्ञापत्र नम्बर लेभलमा हेर्नुहोला, त्यसरी हामीले यो विभिन्न तरिकाले बुझाएको रूपमा मैले भन्नुपर्दा चाहिँ यसरी हामी स्वच्छ खानेकुरा उत्पादन गर्न हामीले भूमिका खेलेका छौँ।
1: अब जुन कुरा यहाँले अनुगमनदेखि लिएर उपभोक्ताको स्वास्थ्य र हित संरक्षणको लागि गरिरहेछौँ भनेर भन्नुहुँदा त्यसको प्रभाव कुन मात्रामा पर्यो भनेर अनुगमन त्यसको फलो भइरहेछ कि छैन त?
0: पक्कै पनि अब सबै ठाउँमा त कर्णाली प्रदेशभरि त हामी त जान सकेको छैन, अब अहिले पनि भने दरबन्दीको कारणले गर्दा नि अलिकति हामीलाई म्यान पावर कमले गर्दा नि समस्या भइरहेछ भनेर, तर तुलनात्मक रूपमा एकपटक गएको ठाउँमा हामी दोस्रो पटक जाँदा तेस्रो पटक जाँदा क्रमिक रूपमा सुधार चाहिँ उहाँहरू गरिरहनु भएको छ। अब उहाँहरूका नि अब केही समस्या विभिन्न समस्याहरू उहाँले भन्नुहुन्छ भन्न चाहिँ अब विभिन्न तपाईँको जोसुकै समस्या होस् तर खाद्य स्वच्छतामा चाहिँ तपाईँहरूले कम्प्रोमाइज गर्नु हुँदैन है भनेर हामी भन्छौँ, र उहाँहरूले हजुरहरू आउनुभयो अनुगमन गर्न आउनुभयो सिकाउनुभयो भन्ने हिसाबले उहाँ खुसी पनि हुनुहुन्छ, र जानकारी पाएकोमा उहाँहरूले अर्कोबाट जाँदा सुधार गरेको क्रमिक सुधार गरेको देखिन्छ। तुरुन्तै हामीले भने जस्तो सबै 100% त छैन तर क्रमिक सुधार चाहिँ भएको छ है, हाम्रो इम्प्याक्ट चाहिँ राम्रै देखिन्छ, चाहे त्यो खाद्य उद्योगमा होस् होटल रेस्टुरेन्ट होस् किराना पसलमा होस् इम्प्याक्ट चाहिँ
1: यहाँको दावी चाहिँ अनुगमनको प्रभाव परेकै छ, सकारात्मक परेको छ, भलै जुन रूपमा सफलता मिल्नुपर्ने हो त्यो स्तरमा नमिले पनि प्रभाव चाहिँ सकारात्मक छ भन्न पर्यो।
0: हजुर, त्यसको प्रभाव सकारात्मक प्रभाव परेको छ हामीले, किनभने हाम्रो उद्देश्य हाम्रो कार्यालयको उद्देश्य के छ भने उहाँलाई कारवाही गर्ने जेल सजाय के अरे अब त्यो अरू जरिवाना मात्र गर्ने होइन, उहाँलाई सचेत पनि पार्ने हो, उहाँको लाई प्रमोसन पनि गर्ने हो भन्ने हाम्रो कन्सेप्ट हो। त्यही भएर त्यसको इम्प्याक्ट चाहिँ राम्रै परेको छ, र हाम्रो कार्यालयले उहाँहरूको भनाइ के हुन्छ भने हाम्रो कार्यालयले चाहिँ कम्तीमा आएर यो यो कुराहरू सुधार गर्नुहोस् यसरी गर्नुहोस् भनेर एउटा परामर्श पनि दिनुहुन्छ है, उहाँले हामीलाई सिकाउनु पनि हुन्छ है भनेर खुसी चाहिँ हुनुहुन्छ। तर हामीले एकपटक दुई वर्षमासम्म त उहाँहरूलाई भन्छौँ, अब पटक पटक गरेको खण्डमा कहिलेकाहीँ अब अति नै क्रिटिकल हुन्छ, त्यो क्रिटिकल अवस्थामा त हामी तुरुन्तै कारवाही गरि नै हाल्छौँ। तर साधारण जस्तै संरचनाका कुराहरू होला, सरसफाइ फोहोरका कुराहरू, त्यस्तो कुरामा चाहिँ अब कस्ता कस्ता भाँडाकुँडाहरू प्रयोग गर्ने होइन, अब एप्रोन हेयरनेट मास्क लाउने, साबुन पानीले हात धुने, यो बेसिक कुराहरू हुन्छन्। खानेकुराहरू जस्तै कहिलेकाहीँ हामीलाई लाग्न सक्छ खानेकुरा यो पकाएर खानुहोस् भनेर के भन्नुहुन्छ तपाईँहरूले, जाओ यति कुरा नि भनेर भन्नुहुन्छ, तर जब कि त्यो खानेकुराहरू पनि कहिलेकाहीँ मान्छेहरूले राम्रोसँग पाकिरहेकै हुँदैन कि, त्यो त्यस किसिमको सडै गरेका खानेकुराहरू, यस्ता कुराहरू पनि देखिन्छ। त्यही भएर इम्प्याक्ट चाहिँ हाम्रो धेरै परेछ, कार्लेप्रति चाहिँ हाम्रो जनमानसमा चाहिँ पोजिटिभै देखेको छु मैले चाहिँ।
1: अब अन्त्य अन्त्यतिर आइसकेका छौँ हामी, अब खास गरी यो गुणस्तरहीन पदार्थको प्रयोग कम गर्न र मिसावट नियन्त्रण गर्नका लागि प्रभावकारी कदमहरू कसरी चाल्न सकेला जसले गर्दा उपभोक्ताले बजारमा स्वस्थकर र शरीरलाई प्रयोग गर्न उपयुक्त हुने कुराहरू मात्र प्राप्त गर्न सक्नु।
0: अब हाम्रो तर्फबाट भन्नुपर्दा हामीले आफ्नो नियमित रूपमा आफ्नो काम कारवाही गरिरहेका छौँ। स्वच्छ उत्पादन प्रयोगको लागि चाहिँ अब कस्तो भने मैले अहिले भने जस्तै अब हरेक खानेकुराहरू जस्तै अब मिठाई होस् अथवा विभिन्न खानेकुरा होस् त्यो चाहिँ अब जस्तै अब चटपटे नै होस् अब स्ट्रिट फुडमा, स्ट्रिट फुड हाम्रो यो सडक पेटीमा बिक्री वितरण गर्नेमा अब चटपटेहरू खुला ठाउँमा बिक्री वितरण गरिरहनु भएको छ, त्यहाँ चाहिँ त्यो अलिकति रातो रङ आएन भनेर रङ हाल्न भन्नुहुन्छ होइन, त्यो रङको प्रयोग चाहिँ हामीले कमै गरौँ होइन, र सडक छेउछाउ भएका उत्पादन मात्र होइन विभिन्न खाद्य पदार्थहरूमा चाहिँ यसो हेरेर आफू पनि सचेत भयो र त्यहाँ तपाईँहरूले त्यो चिल्लो अथवा फ्राई गरेको खानेकुराहरू अलिक कम खपत गर्ने लेभलहरू यसो हेर्नुभयो भने चाहिँ पक्कै पनि यसले सकारात्मक असर पार्छ जस्तो लाग्छ मलाई।
1: हामीले आज सुरक्षित स्वाद अन्तर्गत बजारमा स्वस्थकर खानेकुरा कसरी पत्ता लगाउने, बजारमा उपलब्ध भएका खानेकुराहरू खानका लागि उपयुक्त छन् वा छैनन्, स्वस्थ र पोषिलो खानेकुरा कसरी छनौट गर्ने भन्ने बारेमा कुराकानी गरौं। यस विषयमा हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम न्यूपानेज्यूसँग छलफल गरौं। अब हाम्रो कार्यक्रम लगभग सकियो, अब चाहिँ अन्त्यमा यहाँलाई यो चाहिँ भन्न मन लाग्थ्यो, यो चाहिँ सोधिन अथवा यो चाहिँ आएन भन्ने त्यस्तो केही छ भने एकदमै संक्षेपमा।
0: हजुरले एउटा कुरा चाहिँ सोध्नु भएन, हाम्रो तपाईँहरूको चाहिँ के छ त चुनौतीहरू के छन् भन्ने कुरा चाहिँ प्रश्न गर्नु भएन। हाम्रो अघि पनि भन्नु त यो गफको सन्दर्भमा आइ नै सकेछ, हाम्रो समस्या चुनौतीहरू चाहिँ अब मेन चाहिँ दुई तिनवटा छन्, त्यसमध्येमा प्रमुख भनेको चाहिँ दरबन्दीको एकदमै कमी छ। दरबन्दीको कमी भएकोले गर्दा नै हामी सबै ठाउँमा पुग्न नै सकेका छैन, तुरुन्तै पुग्न नै सकेका छैन। हाम्रो एउटा नियमित काम त छँदैछ, सँगसँगै कहिलेकाहीँ तुरुन्तै उजुरी गुनासोहरू आइपुग्छ, कहिलेकाहीँ जिल्ला प्रशासन कार्यालय बोलाउँछ, कहिलेकाहीँ अब अरू विभिन्न अब जस्तो वीरेन्द्रनगर नगरपालिका होला, त्यति मात्र होइन कि अब दस चाहिँ जिल्लाका 80-90 पालिकाबाट बोलाउनुहुन्छ, जस्तै हिजो पनि अब दैलेखबाट बोलाउनुभयो, आज एउटा पालिकाबाट बोल्नुभयो, अब भोलि बोलाउनुहुन्छ, अनि यो कस्तो भने एकैपल्ट कहिलेकाहीँ तिन चार ठाउँबाट दुई तिन ठाउँबाट पनि कहिलेकाहीँ आउँछ हामीलाई बजार अनुगमन गर्नुको लागि। त्यस्तो अवस्थामा चाहिँ हामी सबै ठाउँमा पुग्न सक्दैनौँ र त्यो चाहिँ हामीलाई अलिकति दुःख लाग्छ, त्यो सबै ठाउँमा पुग्न नभएको
1: चुनौती भयो,
0: त्यो चाहिँ एउटा चुनौती देखेका छौँ भने अघि मैले भनेको थिएँ। अर्को दोस्रो चाहिँ हाम्रो प्रयोगशालामा उपकरणहरू चाहिँ अलिकति थप्नुपर्ने र त्यहाँ कर्मचारी पनि क्षमता अभिवृद्धि गर्नुपर्ने अवस्था देखेको छ, त्यसको लागि अलिकति धेरै लगानी चाहिन्छ, किन अहिले हामी जुन हिसाबले परीक्षण गरिरहेछौँ त्यो एउटा बेसिक उ त परीक्षण त गरि नै रहेछौँ, तर अझ त्यसलाई चाहिँ यहाँ कर्णाली जनतालाई अझ स्वस्थकर खानेकुरा खान दिनलाई र त्यो खाद्य पदार्थ विश्लेषणको लागि प्रयोगशालाको चाहिँ क्षमता अभिवृद्धि गर्ने एउटा आवश्यकता चाहिँ मैले देखेको छु। त हाम्रो अहिलेको लागि चाहिँ चुनौती छ स्रोत साधनको समस्या एउटा
1: अवश्य पनि, एउटा भरपर्दो र गुणस्तरीय प्रयोगशाला कर्णालीमा स्थापना होस् जसबाट यहाँका जनताले कर्णालीवासीले स्वस्थकर खानेकुराहरू खान पाउन्, उनीहरूले प्रयोग गरिरहेको खानेकुरा के कति हानिकारक छ, के कति खानालाई उपयुक्त छ, के छैन भन्ने बारेमा जानकारी प्राप्त गर्न सक्नु, अर्को जति दरबन्दी छ त्यति दरबन्दी अनुसारका कर्मचारीहरूको तत्काल व्यवस्था गरियोस् र आवश्यक थप जनशक्ति पनि छिटोभन्दा छिटो काम गरियोस्। हामी पनि यस कार्यक्रम मार्फत सम्बन्धित सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छौ। समय दिनुभयो, हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, महत्वपूर्ण जानकारीहरू दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद सर। मैले यो सुर्खेत जिल्ला अथवा यो भेरी रेडियो भेरी मार्फत चाहिँ खाद्य स्वच्छताका बारेमा, यो पनि एउटा हाम्रो फोरवटा पिलर मध्येमै एउटा पर्छ, जनतामा खाद्य स्वच्छताको अवस्था के छ र के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा एउटा अवसर जुटाइदिनु भयो र यहाँ विभिन्न उपभोक्ताहरूमा मैले आफ्नो कार्यालयको बारेमा र खाद्य स्वच्छताको बारेमा जानकारी गराउने मौका दिनुभयो। त्यसलाई हजुरलाई र रेडियो भेरीको टिमलाई धन्यवाद दिन चाहन्छु।
1: हस्त, आजको संवाद अन्तर्गत खाद्य सुरक्षामा केन्द्रित कार्यक्रम सुरक्षित स्वाद यति नै। आगामी हप्ता हामी नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दछौं। आज हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम नेउपानेज्यूसँग बजारमा सुरक्षित खानेकुरा कसरी थाहा पाउने, उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि भइरहेका कामहरू, यसमा रहेका समस्या चुनौती लगायतका विषयमा छलफल गर्यौं। पक्कै पनि कुनै सरकारी निकाय वा नियामक निकायको मात्र भर नपरेर हामी उपभोक्ता, किसान, व्यवसायी सबै आफआफ्नो काम इमानदारीपूर्वक गर्यौं भने खाद्य स्वच्छता कायम गर्न सकिन्छ, स्वस्थ खानेकुराहरूको प्रयोग गर्न सकिन्छ। यसतर्फ हामीले पनि चाहे किसान होस्, चाहे व्यवसाय हुन्, चाहे जिम्मेवार निकाय हुन् र चाहे सबैभन्दा महत्वपूर्ण कुरा उपभोक्ता आफै पनि जिम्मेवार बनौं, स्वस्थ रहौं र स्वस्थ रहनका लागि अरूलाई पनि प्रेरित गरौं, स्वस्थ खानेकुराको मात्र प्रयोग गरौं भन्दै आगामी कार्यक्रममा भेट्ने वाचा गर्दै आजका हाम्रा अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अलिलाई छुटिन्छु। हस्त, नमस्ते।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्क भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
4: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया।
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748-36-175 र 9848-39-576।
9: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
10: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 9745533975। र 98 144 81 31।
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनुभएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।

0: Media, Extreme Energy Drink.
1: Radio Vidi FM. Radio Vidi FM.
2: Radio Vidi FM. Antenna Betoplu Cha, Rexy Duitoplu, 7 MHz.
3: Extreme Energy Drink. Time check. Aile Teek, 10 Baje Ko Cha.
4: Extreme Energy Drink. Taste the difference. Feel the energy.
2: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक, समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मीठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

भगवान श्याम सदाशिव जी को पावन चरित्र विधवेश्वर संहिता को 19वां अध्याय में गए रहे। आज बड़ो दिव्य रूपान मिसारण्य घरे को धामा 88,000 ऋषि का अप्रमा सुत जी महाराज जी संपूर्ण कथा प्रवचन करते करते करते जानो भो लो तो प्रभु अब को उप्रम हजूर आगे गरी बक्से कुछ है। पार्थिव शिवलिंग को पूजा को महत्व के माता को शिवलिंग बनाएर कली युग में विशेष प्रकार को पूजन किन गर्नु पर्ने इसको बारे में हजूर आगे गरी बक्से आगे करी दिन भो लौ त प्रभु सुतजी महाराज जी इस प्रश्न को उत्तर में आगे गर्नु भो कृति रत्नमयम लिंगेम त्रेतायम हेम संभवम सत्य युग में रत्न को लिंग बनाएर पूजा करने चलन इसी प्रकार ले तीर्थ युग में भगवान साम सदाशिव जी को प्रादुर्भाव गर्न को लागी खुशी बनाउन को लागी सुन को लिंग बनाएर पूजा करने चलन तस्ते प्रकार ले द्वापर काल को जो श्री कृष्ण परमात्मा को प्रादुर्भाव को समय में भगवान साम सदाशिव जी परिपूर्ति पूजा गर्न को लागी चिंतन गर्न को लागी बड़ो दिव्य रूप में पारद पारद लिंग को श्रेष्ठ मानिएको त्यस्तै प्रकारले कली युगमा पार्थिवम तु कलहु युगे माताको अत्यन्त राम्रो शिवलिंग बनाएर भगवान श्याम सदाशिवजीलाई पूजन गर्नु अर्चन गर्नु अनि भगवान परमात्मा जगतको मालिक हुनुहुन्छ भनेर चिन्तन गर्नु यो भन्दा श्रेष्ठ अरू कुनै पनि हुन सक्दैन। यथा सर्वेषु देवेषु ज्येष्ठ श्रेष्ठ महेश्वर जसरी सम्पूर्ण देवताहरूमा जेठो र श्रेष्ठ भनेको उत्तम कालको भगवान महेश्वर स्वरूप हुन्छ त्यस्तै प्रकारले अन्य धातुहरू अन्य तत्वहरू बनाएको शिवलिङ्ग भन्दा माटोको शिवलिङ्ग कलि कालको मनुष्यहरूको लागि हामी जस्ता मनुष्यहरूको लागि सबैभन्दा श्रेष्ठ मानिएको नदीहरूमा जसरी भगवती जगत जननी गंगा यमुना र सरस्वतीलाई श्रेष्ठ माने जस्तै सम्पूर्ण लिङ्गहरूमा माताको लिङ्गलाई श्रेष्ठ मानिन्छ। मन्त्रहरूमा प्रणव अक्षर ओमकारलाई सबैभन्दा श्रेष्ठ माने जस्तै भगवान श्याम सदाशिवजीको अन्य रत्नहरूको शिवलिङ्ग भन्दा पार्थिव माताको शिवलिङ्ग सबैभन्दा श्रेष्ठ हुन्छ। जसरी पुरीहरूमा क्षेत्रहरूमा काशी सबैभन्दा श्रेष्ठ मानिन्छ त्यस्तै प्रकारले लिङ्गहरूमा माताको लिङ्ग सबैभन्दा राम्रो मानिन्छ। व्रतहरूमा शिवरात्रि सबैभन्दा श्रेष्ठ व्रत भए जस्तै लिङ्गहरूमा धातुको लिङ्गहरू भन्दा श्याम सदाशिवजीको आज बडो दिव्य रूपमा माताको लिङ्ग सबैभन्दा राम्रो मानिने भएको कारणले पुण्यवालालाई धनवालालाई धन मिल्ने विद्यार्थीलाई विद्या मिल्ने पुष्टिदम पुष्टिदम पुष्टिदम श्रीदम कार्यम साधक सप्तमहि भगवान परमात्मालाई स्नान आदि पूजा गरिसकेपछि पुष्टिदम भनेको पुष्टि पनि मिल्ने पुष्टि पनि मिल्ने श्रीदम भनेको लक्ष्मी पनि प्राप्त हुने मनका सम्पूर्ण कामना परिपूर्ति हुने हुनाले भगवान श्याम सदाशिवजीको कलिकालका मनुष्यहरूको लागि पार्थिव शिवलिङ्गको पूजा गर्नु नै सर्वश्रेष्ठ छ भनेर आज सुतजी महाराजजीले सौनकादिहरूलाई व्याप्त गर्दै हुनुहुन्छ भने सौनको चरित्र

पार्थिव शिवलिङ्गलाई कहाँ कस्तो किसिमको माटो लिएर आउने, कहाँबाट ल्याउने, कुन कुन तरिकाबाट पूजा गर्ने, त्यसको सम्पूर्ण विधिवती बताई बक्सुस भनेर आज्ञा गरिदिनु। म विष्णुदेवबाट विष्णुदेवबाट नदी तिरे तडागे च पर्वते कानने पिच शिवालय सुचौ देशे पार्थि भार च विधीयते भनेको छ। नदीको तिरमा बगेको माटो एकत्रित गरेर लिएर आउने या तलाउमा भएको पिँधको माटोलाई निकाल्ने, अब त्यो पनि समवेदी छैन भने शुद्ध पवित्र दिशा र पिसाब नभएको स्थानबाट भगवान परमात्मालाई सम्झेर माटोलाई नमो नमस्कार गरेर पृथ्वी मातालाई नमस्कार गरेर हजुरको माटोलाई मैले लिएर गएर भोले बाबाको प्रतिमा बनाउँदैछु भन्ने किसिमको भावना लिएर माटो लिएर आउने। भगवान परमात्मा गौर्याका प्रिय स्वरूप हुनुहुन्छ, स्मृता सोना बाहुजी पीतवर्णका अनेक प्रकारका विधानहरू व्याख्या गरेको छ। यसमध्येमा पनि लिङ्ग बनाउनाले ब्राह्मणले सेतो लिङ्ग बनाउनु भनेको, क्षेत्रीयले रातो

लिंग बनाउने वैश्यले पहिलो र शूद्रले कालो लिंग बनाउने प्रकारको विधान छ। यस्तै प्रकारले गर्दै जानुभयो। अब भगवान शाम सदाशिवजीलाई निर्माण गरिसकेपछि शिवलिङ्गलाई निर्माण गरिसकेपछि शिवको लिङ्ग र पीठिका बनाउन छोड्नु हुँदैन। पीठिका चार पाँच प्रकारका हुन्छन्, कोही त्रिकोणे, कोही चतुर्कोणे, कोही अनेक प्रकारका भनेर पनि पहिलेको अध्यायमा व्याख्या गरिसकेको प्रकरण मेरो परमात्मा। अब भगवान शाम सदाशिवजीलाई पूजा गर्नको लागि दुई प्रकारका विधानहरू व्यक्त गरेको। एउटा त मेरो परमात्मा वैदिक पद्धति अनुसार, एउटा लौकिक पद्धति अनुसार। वैदिक पद्धति अनुसार भगवान शाम सदाशिवजीको शुक्ल यजुर्वेद अन्तर्गतको ओम भू ओम भू ओम सोम हरि ओम नमस्ते रुद्र मन्य उतो तैकवे नमः बाहुभ्यां मुतते नमः जाते रुद्र शिवा तनोर घोर पापकाशिनी आदि गरी मन्त्रद्वारा पूजा गर्ने, नमस्ते रुद्र मन्यवा आदि गरिएका मन्त्रहरूद्वारा स्फटिकको शिलाको घेरा बनाउने, नमः सम्भवाय च मयो भवाय च आदि गरिएका मन्त्रहरूद्वारा क्षेत्र शुद्धि गर्ने, नीलगिराय गरेका मन्त्रहरूले शिवलिङ्गको प्राण प्रतिष्ठा गर्ने, वैदिक मार्गले एतते रुद्र भागा आदि गरेका मन्त्रहरूले आसन प्रदान गर्ने, मानव मन्त मुत मानव गरेकाले जाते रुद्र आदि गरिएका मन्त्रहरूले उपवेश गराउने, भगवानलाई जामी जामी गुङ आदि गरिएका मन्त्रहरूले आसन दिने, अध्यवोचत भन्ने मन्त्रले अधिवासन गराउने, असौ जीव आदि गरिएको मन्त्रहरूले भगवानलाई नेश गर्ने, असौ जो वस्त्रपति नीलगी विलोहित आदि गरिएका मन्त्रले समीपमा राख्ने, नमोस्तु नीलगिराय आदि गरिएकाले पाद्य अर्पण गर्ने, पय पृथ्वी भन्ने दूध मन्त्रले दूध चढ़ाउने, दधिक्राम भन्ने मन्त्रले दहीले स्नान गराउने, घिर्तम घिर्त पावना आदि गरिएका मन्त्रले घिर्त स्नान गराउने, मधु बाता रितायते आदि गरिएकाले मधु महले स्नान गराउने, मानस्तोके आदि गरिएकाले भगवान परमात्मालाई कटिबन्धको स्थानमा स्नान मतलब क्षेत्रलाई धोती लगाइदिने, नमो धृष्णवे भन्ने मन्त्रले उत्तरी एउटाइदिने, लौ त परमात्मा त्यस्तै प्रकारले नमो कपर दिने भन्ने मन्त्रले धूपदीप नैवेद्य चढाएर इमाम रुद्राय आदि गरिएकाले नमो ब्रजाय आदि गरिएका मन्त्रहरू लगाउने, मानव मान्त मानस्तके आदि गरिएका मन्त्रहरूले रुद्रलाई अक्षता चढ़ाउनु पर्छ भनेर, अन्तिम समयमा दक्षिणाको पनि बहुत महत्वपूर्ण तरिका हो, दक्षिणा दिनुपर्छ भनेर आज्ञा गरिदिनुभयो। यस्तो प्रकारले भगवान परमात्मालाई नमो नमस्कार गरिसकेपछि हे भगवान हजुरको मन्त्र मलाई गुरूले दिनुभएको पञ्चाक्षरेण मन्त्रेण गुरूदत्त धेनवा तथा भगवान गुरु स्वरूप हजुरको गुरु मतलब हजुरलाई चिनाउने वाला गुरूले जुन मन्त्र दिनुभएको थियो पञ्चाक्षरी मन्त्र, यसैको मैले पूजाले जप गर्दैछु भन्ने किसिमको भावना लिएर आउने, कुरिया पूजाम षोडशो उपचारेण विधिवत सुधि भनेको छ। षोडश उपचारले गर्ने जानिएन भने पञ्च उपचारले गरे पनि हुन्छ, यदि त्यो पनि जानिँदैन भने लौकिक विधि विधानले गर्ने, तीनटा मन्त्र जान्नुपर्छ। पार्थिव शिवलिङ्ग बनाउने बेलामा ओम हराय नम भनेर पृथ्वीको माटो लिएर आउने, ओम महेश्वराय नम भनेर लिङ्गको निर्माण गर्ने, ओम सम्भवे नम भनेर सम्पूर्ण पूजा पाठ गरिसकेपछि सम्पूर्ण फल प्राप्त मिल्छ नजानेकालाई। सर्वसाधारणलाई यस्तो किसिमको बताइदिनु भयो मेरो परमात्मा। हजुर जगतको मालिक पनि हुनुहुन्छ, सुलपानी पनि हुनुहुन्छ, पिनाक धृक पनि हुनुहुन्छ, शिव पनि हजुर, पशुपति पनि हजुर, महादेव पनि हजुर, भगवानका यी आठहरू नामलाई नमस्कार गरेर ओमकारलाई पछाडि चतुर्थी विभक्ति सहितमा नम शब्द लगाउँदै जानु, क्रमैले सम्पूर्ण क्रियाकलापहरू जाँदै जाँदै गरिसकेपछि प्रभु हजुर कैलाशमा बस्ने पीठ आसन बनाउने, भक्तहरूलाई आनन्द दिनेवाला, चर्म लगाउने बाघको चर्म लगाउने वाला, भक्तको सम्पूर्ण दुःख कष्टहरूलाई जंगलको दावारीले बाँसका गाजरलाई जलाए जस्तै सम्पूर्ण भक्तका दुःखहरूलाई जलाइदिनेवाला हजुर हुनुहुन्छ। यस्ता लिङ्ग स्वरूप हजुरलाई

भगवान साम सदा शिवजीलाई हामी सबैको नमस्कार छ। कस्ता शिवजी? जो जसको अङ्गको कान्ति चाँदीको समानवाला छ, जुन भगवान पहाड एकदम सफेद पहाड चाँदीको सेतो चाँदीको पहाड जस्तै सफेद स्वरूपको हुनुहुन्छ, सेतो वाला हुनुहुन्छ, जसको मुकुटमा जटाजुट सुन्दर चन्द्रमालाई धारण गर्नुभएको छ, रत्नको गहना धारण गर्नेवाला हुनुहुन्छ, जसको श्री अङ्गमा विशेष उज्जवल देखिएको छ, जसको चार हातमा बञ्चरो मृग बरा मुद्रा र अभय मुद्राहरू धारण गर्नुभएको छ, जो आफू प्रसन्न मुद्रामा रहनुहुन्छ, जो पद्मासीन मतलब कमलको आसनमा बस्नेवाला हुनुहुन्छ, सम्पूर्ण देवताहरूले स्तुति वरिपरि बसेर स्तुति गरिएका जुन परमात्मा हुनुहुन्छ, जसले व्याघ्र कृत्रिम बसानम बाघको छालाको आसन बनाएर बस्नु भएको छ, बाघको छालालाई नै पहिरनु भएको छ, जो सारा विश्वको आदि स्वरूप पनि हुनुहुन्छ, जो बीजको कारण पनि स्वरूप हुनुहुन्छ, जो सम्पूर्ण भयलाई हरण गरिदिनेवाला हुनुहुन्छ, जो पञ्चभक्रम पञ्चमुख वाला हुनुहुन्छ, सद्योजात वामन ईशान आदि गरेका मुखहरू वाला हुने, तीनटा नेत्र वाला हुने भगवान साम सदा शिवजीलाई नमो नमस्कार छ। भगवान हजुरको स्तुति वन्दना गर्नको लागि हामीले के सकिन्छ? जुन हजुरको स्तुति गर्नको लागि हजार शेष वाला नागहरूले दिव्य हजार वर्षसम्म गर्दा पनि सकेनन्, जुन सरस्वती विद्याकी माता हुनुहुन्छ, माताले बडो दिव्य रूपमा कलम लिएर बसे पनि सम्पूर्ण क्षेत्रबाट चिन्तन गर्दै गए पनि उनले व्याप्त गर्न सकेकी छैनन्, नारद जस्तो परम भक्तले पनि जसले व्याख्या गर्न सक्नु भएन, वेदव्यासजीले जुन व्याख्या गर्न नसकेको हामी जस्ताले के सकिन्छ र? नारदजीले व्यासजीले सुत सौनकजीले वर्णन गर्न नसकेको के सक्छु र?

ही भगवान ये संपूर्ण संसार रूपी चक्र समुद्र में फंसने वाला महापापी छु। ये संसार रूपी नदी में पाप रूपी नदी में डूबी रहेको मलाई पावन करने वाला पवित्र कराने वाला हजुर केवल हुनुहुन्छ, हजुर मान स्वरूप में पनि हुनुहुन्छ। यस्तो जानेर हजुरले शरण लिनु पर्ने हुन्छ प्रभु परमात्मा। हे गौरी का पति हजुरलाई जस्तो इच्छा बक्सिन्छ त्यही गरी बक्सला। यस्तो किसिमले अत्यंत आर्त स्वभावले भगवान प्रभु परमात्मा में श्रद्धा भक्ति र भावनाले पूजा गरिसकेपछि पार्थिव शिवलिंग भगवान प्रभु परमात्मा प्रसन्न भएर संपूर्ण कुराहरु उपलब्ध गराइदिनु हुनुहुन्छ। आयु आयु चाहनेवालाई आरोग्य दिनेवाला, यस चाहनेवालाई यस दिनेवाला, पुत्र पौत्रादि सुखद आख्यानमिदम उत्तमम। जसले यो आख्यानलाई भगवान प्रभु परमात्मालाई नै समझेर श्रवण गरेछ उसलाई पुत्र पौत्र भनेका नातिहरूले पनि सुख आदि गरेका सम्पूर्ण प्राप्त हुन्छन् भनेर आज्ञा गर्दै हुनुहुन्छ भन्ने श्रवणको जरिया

परमात्मा साम सदा शिव जी को पावन चरित्र शिव पुराण को विधिविश्व स्वामिता एक शब्द कथा लाई आगे कर दिन भो सुत जी महाराज जी का प्रमा सौन का दी 88,000 शिव ले आगे कर दिन प्रभु सुत सुत महाभाग व्यास शिष्य नमस्तुते ते सम्यक युक्तम तो यहाता पार्थिवार विधानकम हे सुत जी भगवान गुरु स्वरूप हजुरलाई नमो नमस्कार छ। हजुरले अत्यन्त राम्रो तरिकाले शिवलाई पार्थिव लिङ्गलाई वैदिक र लौकिक तरिकाले पूजा गर्ने विधि पनि बताइबक्सनु भो प्रभु। अब कस्तो कस्तो चिज चाहनेवालाले शिवलिङ्गहरूलाई कति कति संख्यामा पूजन गर्ने भनेर आज्ञा गरिदिनु भो। लौ त परमात्मा यही प्रकरणको उपमा व्याख्या गर्दै सुतजी महाराजले आज्ञा गर्नुभयो मेरो प्रभु 1 करोड शिवलिङ्गलाई श्रावणको महिमामा पूजा गर्छ भने शिवरात्रिको दिनमा पूजा गर्छ भने साक्षात मोक्ष भएर जान्छ। मोक्षार्थी कोटि गुणितम भूकामश्च सहस्रकम जगा चाहन्छ भूमिलाई खरिद्ने भूमि किन्ने किसिमको चाहन्छ भने उसले 1000 शिवलिङ्गलाई पूजा गर्ने प्रकरण छ। दयार्थी च 3000 तीर्थार्थी 2000 दया गर्न कसैलाई चाहन्छ टिठाउँछ भने 3000 मतलब 3000 पूजा गर्ने तीर्थ जाने इच्छाले गर्छ भने 2000 पूजा गर्ने भगवान सम्म सदाशिवजीका शिवलिङ्गहरू बनाएर पूजा गर्ने त्यस्तै प्रकारले भगवान सम्म सदाशिवजीसँग प्रभु हजुरले मलाई छोरो दिनुपर्छ भनेर पूजा गर्ने हो भने 50,000 शिवलिङ्ग बनाएर पूजा गर्ने त्यस्तै प्रकारले विद्यार्थीवालाले विद्या चाहन्छ भने 10,000 शिवलिङ्ग बनाएर पूजा गर्ने माताका शिवलिङ्ग त्यस्तै प्रकारले भगवान छोरी चाहन्छ भने 20,000 शिवलिङ्ग पूजा गर्ने विधान छ। त्यस्तै प्रकारले कोटिमे काम तो लिङ्गानाम यकरोति नरभोवि शिव एव भवति सोपि नात्र कार्य विचारणाः 1 करोड शिवलिङ्गको दर्शन गर्छ भगवानको पूजा गर्छ भने त्यो त साक्षात शिव बराबर हुन्छ। यसमा विचारण गर्नुपर्ने कुनै कुनै कुरा छैन भनेर आज्ञा गरिदिनुभयो मेरो परमात्मा। यस शिवलिङ्गहरूमा पनि टुटेको फुटेको धेरै कालो परेको त्यस्तै प्रकारले अनेक प्रकारका छिद्रहरू भएको शिवलिङ्गलाई पूजा गर्ने विधान छैन। शिव नाम मयम लिङ्गम नित्यम पूज्यम महर्षि यतश्च सर्वलिङ्गेषु तस्मात् पूज्यम विधानतः भनेको छ। शिवको नाम संकीर्तन गर्नु पूजन गर्नु शिवलिङ्गम भुक्ति मुक्ति प्रदान गर्नेवाला आपत्तिहरूलाई निवारण गर्नेवाला छ। नित्य पार्थिव लिङ्ग पूजा गर्ने मनुष्यले यस्ता शिव संयुज्य प्राप्त गर्छ। भगवान सम्म सदा शिवजीको धाममा जान्छ। अब हजुरलाई के सुन्ने आज्ञा छ यसको बारेमा व्याख्या गरिबक्सोस् भनेर आज्ञा गरिदिनु भयो। लिङ्गेर चितेर चित्तम सर्वम जगस्थावर जङ्गमम संसारम बुद्धि मग्नानाम नान्यतरण साधनम भनेको छ। यसको कस्तो प्रकारको अर्थ लाग्छ भने शिवलिङ्गको पूजाबाट स्थावर जङ्गात्मक सबै जगतको पूजा हुन्छ। जो संसारूपी समुद्रमा मग्न भएको छ त्यसलाई तार्ने साधन शिवलिङ्गको पूजन बाहेक अरूको कुनै पनि छैन। लौ त परमात्मा अज्ञान रूपी अन्धेरालाई अन्ना भएका र विषयमा आसक्त भएका चित्तहरू भएका मानिसहरूलाई संसारबाट तार्ने नाउ डुवा भनेको भगवान शिवलिङ्गको पूजा गर्नु आराधना गर्नु भगवान प्रभु परमात्माको चिन्तन गर्नु मनन गर्नु कीर्तन गर्नु हो। देवताहरू मुनिजन यक्ष राक्षस गन्धर्व चारण सिद्ध दैत्य नाग अनेक प्रकारका गरुण पक्षी आदि प्रजापति आदिहरूले पनि भगवान सम्म सदा शिवजीको पार्थिव शिवलिङ्गलाई पूजा गरेर नै काम गरेका हुन्। यहाँसम्म कि भगवान रामचन्द्रले सीता हराएको बेलामा भगवान परमात्मा सम्म सदा शिवजीको 1 करोड शिवलिङ्ग पूजा गरिसकेपछि मात्रै सेतु बन्द मतलब पुल बाँधेर पारी जानु सक्नु भएको प्रकरण पनि ल्याइदिनु भयो मेरो परमात्मा। शिवका 8 मूर्तिहरू छन् त्यसमा पृथ्वी जल अग्नि वायु आकाश चन्द्रमा सूर्य यजमान आदि भनेर मानिन्छ। सर्वभव रुद्र उग्र भीम ईश्वर महादेव र पशुपति समेत गरी भगवानका 8 मूर्तिहरूलाई चन्दन अक्षता बेलपत्र ईशान लिएरदेखि अनेक क्षेत्रमा पूजा गर्दै जानु। वायव्यमा भृङ्गीको पश्चिममा वृषको नैऋत्यमा स्कन्दको उत्तरमा कपरदिशको उभोमा सोमको र उँधोमा शुक्रको पूजा गर्नु भगवान परमात्माका अनेक प्रकारका वीरभद्रहरू त्यस्तै प्रकारले कीर्तिमुखहरूको पूजा गर्नु एकादश रुद्रको पूजा पनि गर्नु भनेर सम्पूर्ण तत्व निवारण गर्दै हुनुहुन्छ भने श्रवणको चरित्र सिद्धबाट भगवान परमात्माको पूजा गर्ने बेलामा बिल्व पत्रम बिना भस्म त्रिपुण्येन बिना रुद्राक्षमालाया भस्म बेगर भस्म नलाइकन रुद्राक्ष धारण नगरिकन बेलपत्र नचढाइकन पूजा गर यदि भने भगवान शंकर प्रसन्न हुने छैन। लौ त परमात्मा त्यसै कारणले
शिवको पूजा गर्ने व्यक्तिले त्रिपुण्ड धारण गर्ने ललाटमा रहे रुद्राक्षको माला अनिवार्य रूपमा लगाउनु पर्छ अनि मात्र भगवान परमात्मा प्रसन्न हुनुहुन्छ भनेर आज्ञा गर्दै हुनुहुन्छ भन्ने श्रवणको चरित्र यस अध्यायबाट लौ त प्रभु अबको अध्यायमा के आज्ञा गरिबक्सन्छ भनेर आज्ञा गरिदिन भयो। शिवको नैवेद्यकरण गर्नुपर्ने विधान कस्तो छ, यस नैवेद्य खाँदा के हुन्छ, बिल्व पत्रको महिमा के हो, यो कहाँबाट प्रादुर्भाव भयो, यसको बारेमा निर्णय गरे भाइक्षस भनेर आज शौनकादि ऋषि प्रणालीहरूका उपमा सुतजी महाराजीले सम्पूर्ण तत्व निरूपण निर्णय गराई बक्सँदै हुनुहुन्छ भन्ने श्रवणको चरित्र। अब 22 अध्यायबाट भगवान शाम सदा शिवजीको प्रसाद शिव भक्त सुचि शुद्धि सतव्रति दृढ निश्चय भयक्षे शिव नैवेद्यम तजेद ग्राह्य भावना भनेको छ। भगवान शाम सदा शिवजीको जो भक्त बाहिर पनि भित्र पनि पवित्र रहेर सतव्रति भएर दृढ निश्चय गरेर शिवको नैवेद्य अग्राह्य भनेर भन्यो भने त्यागेर श्रद्धापूर्वक ग्रहण गर्नु वा भक्षण गर्नुपर्छ भनेर आज्ञा गरेको छ। ग्राह्य छ दृष्ट्वापि शिव नैवेद्यम याति पाप हानि दूरत, टाढैबाट शिवको नैवेद्यलाई मात्रै दर्शन गरे भने पनि सम्पूर्ण पापहरू नष्ट भएर जान्छन्। भुङ्केतु शिव नैवेद्यम पुण्यान्यान याति कोटि, भगवान शिवको प्रसादीलाई ग्रहण गरे भने त कोटि पुण्य प्राप्त हुन्छ भनेर आज्ञा गरेको प्रकरण छ। भगवान प्रभु परमात्मा शाम सदा शिवजीको शिवलिङ्गमा चढेको वस्तुहरूलाई सिधै ग्रहण गर्नु हुँदैन पनि भनेको छ। अग्राह्यम शिव नैवेद्यम पत्रम पुष्पम फलम जलम शालग्राम शिला संगात सर्वम याति पवित्रताम, शाम सदा शिवजीको शिवलिङ्गसँगै शालिग्राम राख्नुपर्छ। त्यसै कारणले शालिग्राम नभएको शिवलिङ्गमा चढाएको पत्रम पुष्पम फलम त्वयम भनेको जल यिनी कुनै पनि चिजहरू ग्रहण गर्न हुँदैन, तर शिवलिङ्गसँगै शालिग्राम राखेर सम्पूर्ण चिजहरू अर्पण गरेको छ भने त्यसलाई सहस्त्र स्वीकार गर्नुपर्छ, भगवान परमात्मालाई सम्झेर नमस्कार गर्नुपर्छ र ग्रहण गर्दा अत्यन्त उत्तम हुन्छ भनेर आज्ञा गरेको प्रकरण छ। भगवान शाम सदा शिवजीलाई बेलपत्र चढाउनले भगवानका अनेक प्रकारका तीन जन्मका पापहरू नष्ट हुन्छन्। त्रिगुणम त्रिणाकारम बेलपत्रम शिवार्पणम भनेको छ, तीनटा पाद भएको मात्र चढाउने विधान छ, उल्टे तरिकाले चढाउनु हुँदैन जतातिर नसा परेका छन्,

अत्यन्त ध्यान दिएर सुन हे महेशानी हे मेरी परम प्यारी भन्नुहुन्छ नि शिवजीले रुद्राक्षको महिमा सुन कसरी भन्दा अत्यन्त प्रीति प्रभावले मैले भनेछु त्यो तिमीले सुनेको भक्तहरूलाई पनि हितकारी हुनेछ कामना परिपूर्ति हुनेवाला हुनेछ एकचोटि म आफैले शिवजीले आज्ञा गर्नुभयो एकचोटि मैले दिव्य हजार वर्षसम्म तप गर्दै गर्दै गर्दै गर्दै गर्दै गए मनलाई एकदम सम्यक तरिकाले राखेर गर्दै जाँदा कस्तो प्रकारको विधान भयो भने मेरा आँखाहरू चिम्म थिए मैले आँखा चिम्ने र तप गर्दै गर्दै गर्दै गएको थिएँ अब एक दिन त मैले मनलाई एकदम नियन्त्रण गरेर तपस्या गरेको महापुले एक दिन हे परमेश्वरानी

मैले जब दिव्य हजार वर्षसम्म तपस्या गरेर आँखा अलिकति खोलेको थिएँ, आँखाबाट दुईटा आँसुका थोपाहरू झरे। जब पृथ्वी आमाले मेरो आँसुलाई प्रण गर्नुभयो, त्यसै बेलामा ती अश्रु बिन्दुहरूद्वारा, जल बिन्दुहरूद्वारा बडो बिउको काम गराइदिनु भयो माताले पृथ्वीमा।

0: त्यो वृक्ष कस्तो प्रकारको विधान भयो भने अनेक प्रकारका रुद्राक्षहरू वृक्षहरू गौड देशमा उत्पन्न भएको पनि मानेको प्रकरण छ। मथुरा अयोध्या लंका मलयाचल सह्य पर्वत काशी अनेक क्षेत्रहरूमा भगवान परमात्माको त्यही आँसुको क्षेत्रबाट प्रकट भएको प्रकरण पनि ल्याइदिनु भयो। लौ त परमात्मा यस्तो प्रकारले आज्ञा गरिसकेपछि यी रुद्राक्षहरू सेतो रातो पहेँलो र कालो वर्णभेदले पनि जान्नुपर्छ भनेर आज्ञा गरेको छ। क्षेत्रीय वैश्य ब्राह्मण शूद्र आदिहरूले यसलाई मिलाएर लगाउनु पर्छ भनेर अत्यन्त राम्रो तरिकाले आज्ञा गरेको छ। त्यसमा सबैभन्दा राम्रो रुद्राक्ष अमलाको जत्रो अति श्रेष्ठ, बयरको फल जत्रो रुद्राक्ष मध्यम, चनाको दाना जस्तो रुद्राक्ष अरम हो, चनाको जत्रो लगाउनु हुँदैन भनेको छ। त्यसै कारणले मेरो परमात्मा जति जति सानो रुद्राक्ष हुन्छ त्यति धेरै बढ़ी फल प्राप्त गर्नेवाला पनि मानिएको छ। लालगेडी जत्रो रुद्राक्ष सम्पूर्ण अर्थसिद्धिदायक हुन्छ भनेर आज्ञा गरेको छ। त्यस्तै प्रकारले प्रत्येक साना रुद्राक्षले एक अर्काले भन्दा दस दस अंश बढ़ी फल प्रदान गर्नेवाला भनेर आज्ञा गर्नुभयो। लौ त रुद्रायणी अब अरू के सुन्न चाहन्छौ भनेर आज्ञा गरिदिनु भएको प्रकरणमा हे भगवान कस्ता कस्ता रुद्राक्ष लगाउनु पर्छ भनेर आज्ञा गरिदिनु भयो। कृमि दृष्टम छिन्न भिन्नम कण्टकैर्हीन मेवच वर्ण युक्त अभिवृत्तञ्च रुद्राक्षं सर्विभर जयेत। किराले खाएको टुटेर फुटेको काँडाले युक्त भएको वर्ण युक्तको युक्तले भएको गोलो नभएको यस्ता छ प्रकारका दोषले युक्त भएको रुद्राक्षलाई धारण गर्नु हुँदैन। त्यस्तै प्रकारले कहाँ कहाँ कति कति लगाउने भनेर तिमीले आज्ञा गरिसकेकी छौ मेरो प्रभु। हे मेरी प्यारी त्रिवीर सतै षष्ठी युक्त स्त्रीरावृत्त तथा पुनः रुद्राक्ष रूपवितञ्च निर्मी याद भक्ति तत्पर। भगवान सम्म सदा शिवजीको रुद्राक्ष लगाउँदाखेरि भक्ति त हुनै पर्छ। शिखायाञ्च त्रयम् प्रोक्तम्, शिखामा तीन प्रकारका लगाउनु भनेको छ। एघार सय रुद्राक्ष धारण गर्ने मनुष्य रुद्र स्वरूप हुन्छ। एघार सय रुद्राक्ष धारण गर्दा जुन फल प्राप्ति हुन्छ त्यसलाई त्यो एक वर्ष रेगुलर त्यसको व्याख्या गर्दै गए पनि भनेर भन्न सकिँदैन। 360 रुद्राक्षको मालालाई तीन डोरा लगाएर एक पवित्र बनाएर लगाउने विधान छ। मुकुट बनाएर भक्तिले पुरूषले 550 रुद्राक्षको मुकुट बनाएर लगाए पनि हुन्छ। शिखामा तीन दायाँ र बायाँ दुवै कानमा 6-6 रुद्राक्ष लगाउनु, घाँटीमा रुद्राक्षको 101 मालाको दानाको माला लगाउनु, दुवै हातमा 11-11 कुइना र मणिबन्धमा 11-11 मालाको दानाको माला लगाउनु, त्यस्तै प्रकारले जनैमा तीन रुद्राक्ष धारण गर्नु, 5 रुद्राक्ष कम्मरमा लगाउनु। हे महारानी अब तिमीलाई सम्पूर्ण विधि बताइसके, अब के सुन्न चाहन्छु भनेर आज्ञा गरिदिनु भयो। लौ त परमात्मा रुद्राक्षमेकम शिरसाभिवर्ति तथा त्रिपुण्डञ्च ललाट मध्ये पञ्चाक्षरम यही जपन्ति मन्त्रम पूजा भवद्भि खलु तेही साधव। भगवान परमात्माको रुद्राक्ष शिरमा एउटा लगाउने एकमुख रुद्राक्ष पाइन्छ भने त्रिपुण्ड ललाटमा लगाउने निधारमा पञ्चाक्षरमको जप गर्ने यस्ता व्यक्तिहरू पूज्या भवेदवि खलु तेही साधव, त्यस्ता साधुहरू अत्यन्त प्रसन्न हुनेवाला छन्, अत्यन्तै हितकारी हुनेछन्। ती साधु हुन् महात्मा हुन्, तिनीहरू गेरी कपडा नलगाए पनि गृहस्थी भए पनि जुन जस्तो अवस्थामा रहे पनि महात्मा साधु भनेर तिनीहरूलाई बोल्नुपर्छ। पञ्चाक्षरी मन्त्रको जप गर्नेलाई सबैभन्दा भगवान ले पनि आज्ञा गर्नुभएको छ। धर्मराजले पनि यमका दूतहरूलाई भन्नुभएको छ, जसले शिवको नाम संकीर्तन गर्छ कीर्तन गर्छ त्यसलाई तिमीले यहाँ ल्याउनु हुँदैन। शिवको नाम संकीर्तन नगर्नेवाला, रुद्राक्ष नलगाउनेवाला, त्रिपुण्ड धारण नगर्नेलाई मात्र यहाँ ल्याउनु, यो मेरो आज्ञा हो भनेर आज यमराजले पनि आफ्ना दूतहरूलाई आज्ञा दिएको प्रकरण छ। लौ त परमात्मा रुद्राक्ष कति मुखी हुन्छन् भनेर प्रश्न गरिदिनु भयो। 14 मुखी रुद्राक्षको व्याख्या गरेको प्रकरण छ। 1 मुखी शिव सरावर, 2 मुखी देवादिदेव महेश्वर, 3 मुखी 4 मुखी ब्रह्म स्वरूप, 5 मुखी कालाग्नि रुद्र स्वरूप, 6 मुखी कार्तिकीय स्वरूप, 7 मुखी अनंग स्वरूप, 8 मुखी अष्टमूर्ति भैरव स्वरूप, 9 मुखी भैरव या कपिल मुनि बराबर मानेको, 10 मुखीलाई जनार्दन, 11 मुखी रुद्रलाई 11 रुद्र स्वरूप, 12 मुखीलाई द्वादश आदित्य स्वरूप सूर्यनारायण बराबर स्वरूप, 13 मुखीलाई विश्वदेव स्वरूप, 14 मुखीलाई साम्ब सदाशिवजी स्वरूप मान्नुपर्ने छ। लौ त परमात्मा अब सम्पूर्ण मैले आज्ञा गरिसकेको छु, अब के सुन्न चाहन्छौ भनेर आज्ञा गर्नुभयो। ओम ह्रीम नम, ओम नम, ओम क्लीम नम, ओम ह्रीम नम, ओम ह्रीम नम, ओम हुम ह्रीम नम, ओम हुम नम आदि गरिएका मन्त्रले धारण गरेर साम मेरो चिन्तन गर्यो कीर्तन गर्यो भने त्यसलाई ज्ञान प्राप्त हुन्छ, पुत्रलाई पुत्र प्राप्त हुन्छ, अब कस्तो प्रकारको विधान छ भने लभेत परत्र सन्मोक्षम शिवस्याति प्रियो भवेत। यसलाई जसले सुन्छ रुद्राक्षको महिमा भगवानको शिवको महिमा त्यस्तै प्रकारले भस्मको महिमा सुन्नेवालालाई पनि सम्पूर्ण सिद्धिहरू प्राप्त हुन्छन् पार्वती भनेर। पार्वतीका उपमा श्याम सदा शिवजीले आज बडो दिव्य रूपमा रुद्राक्षको महिमा वर्णन गर्नुभयो भन्ने श्रवणको चरित्र गर्दा विधिवेश्वर संहिताका 25 अध्यायका कथा प्रवचनलाई एकैचोटि नमो नमस्कार गर्नुभयो।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 520-702।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जल चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत फोन नम्बर 083।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जल चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत फोन नम्बर 083-522-360।
8: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: जाँच पहिचान तथा उपचार गरिने

0: साहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग, सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422।
0: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
2: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो।